कारण बस उसको युवती प्रति को जुन प्रेम हो त्यसले वैवाहिक स्वरूप ग्रहण गर्न सकेन, उसले ती युवतीलाई प्राप्त गर्न सकेन। अर्को कसैले ती युवती प्रति फेरि प्रेम गर्यो र उनलाई विवाह गर्ने कोसिस गर्यो। त्यतिखेर पहिलो युवकले यदि त्यो पछिल्लो युवकसँग झगडा गर्न थाल्यो, लडाईँ गर्न थाल्यो भने त्यतिखेर उसले गरेको प्रेम प्रेम नभएर आसक्तिमा बदलिएको हुन्छ, किनभने प्रेमले कहिल्यै पनि हिंसा गर्दैन। जहाँ प्रेमका नाममा हिंसा हुन्छ, झगडा हुन्छ, लडाईँ हुन्छ, त्यो प्रेम नभएर आसक्ति हो कि हुन्छ। यसैले प्रेमको सबैभन्दा पहिलो संकेत भनेको अहिंसा। भगवान गौतम बुद्धमा अहिंसाको भावना प्रबल थियो, त्यसरी उहाँ अहिंसावादी विश्व नेता हुनुहुन्छ। अहिंसावादी चिन्तन भगवान गौतम बुद्धको जति प्रबल र सशक्त विश्वमा आजसम्म दोस्रो कसैको छैन। कीट पतङ्गदेखि बोट बिरुवादेखि पशु पक्षीदेखि मनुष्य सबै सबैप्रति प्रेम गर्नुपर्छ भन्ने भगवान गौतम बुद्धको दर्शन छ। कसैको पनि हत्या गर्न हुँदैन, कसैको पनि वध गर्न हुँदैन। आज मानिसले कसैको हिंसा गरेर, कसैको वध गरेर बोल्न नसक्ने निरीह पशु प्राणीको काटमार गरेर भोजनका रूपमा तिनलाई ग्रहण गर्नु त अत्यन्त असभ्य र क्रूरताको पराकाष्ठा हो भन्ने भगवान गौतम बुद्धको बुझाइ छ। त्यसैले भगवान गौतम बुद्धले सधैँ सधैँ यही विषयमा जोड दिनुभयो, अहिंसाको विकास गर, प्रेमको विकास गर, तिमीलाई घृणा गर्नेहरूप्रति पनि प्रेम गर। प्रिय सज्जन, हामी विभिन्न परिवेशहरूसँग जोडिएका छौं, गाँसिएका छौं, आसक्त छौं, विभिन्न मानिसहरूसँग आसक्त छौं। हामीले यो मेरो यो तेरो भन्ने किसिमको भावना हृदयमा धारण गरिरहेका छौं। त्यसो भएका हुनाले सबैप्रति प्रेम गर्न सक्दैनौ, प्रेमका नाममा हाम्रो आसक्ति बढ़िरहेको छ। जब प्रेम आसक्तिमा बदलिन्छ अनि व्यक्ति व्यक्ति रहँदैन, व्यक्तिभित्रको पवित्रता रहँदैन, उभित्रको इमानदारी रहँदैन, सबैप्रति ऊ समान रूपमा व्यवहार गर्ने, सबैप्रति समदर्शी बन्न सक्दैन। यस्ता थुप्रै थुप्रै विकृतिहरू देखा पर्न थाल्दछन्। प्रेम पहिलो शर्त हो मनुष्यका निमित्त। मनुष्य भनेकै समाजमा मिलेर बस्ने प्राणी हो। मनुष्य भनेकै एकअर्काको दुःखका बेलामा सहयोग गर्ने सहयोगी प्राणी हो। मनुष्य भनेकै निरीह, कमजोर र बोल्न नसक्नेहरूको अभिभावक भन्नुपर्ने श्रेष्ठ प्राणी। हामीले यदि यी धर्महरूलाई निर्वाह गरेका छौं भने हामी मनुष्यको कोटिमा पर्दछौं। प्रिय सज्जन, अन्यथा मनुष्य भएर पनि हामीले झगडा, लडाई, काटमार, हिंसा आदिमा समय खर्च गरेका छौं, मनभरि प्रतिशोधको कालकोट विष धारण गरेर बसेका छौं भने हामी शरीर मात्रका मनुष्य रहेका हुन्छौं। हाम्रो वृत्ति, हाम्रो व्यवहार त्यसले हामीलाई पशुको कोटिमा पुर्याइरहेको हुन्छ। भगवान गौतम बुद्धले हामीलाई मनुष्य बन्न प्रेरणा प्रदान गर्नुभएको छ। हामी मनुष्यका रूपमा जन्मिएका छौं, मनुष्य भएर मर्नुपर्दछ, सबैको साझा भएर मर्नुपर्दछ। कुनै एकजनाको, कुनै एउटा गाउँको, कुनै एउटा देशको मात्रै भएर हामीले हाम्रो मनुष्यतालाई पुष्पित फलित तुलाउन सक्दैनौं। स्वाभाविक रूपमा जननी जन्मभूमिश्च स्वर्गात अपि गरियसी भने जस्तै आफ्नो गाउँ, आफ्नो भूगोल, आफ्नो ठाउँ, देश सबै प्रिय हुन्छ। जन्मजात रूपमा ती प्रति हामीभित्र प्रेम हुन्छ। तर जब व्यक्ति विराटको दिशामा अघि बढ्दछ, व्यापकको दिशामा अघि बढ्दछ, त्यसपछि ऊ व्यक्ति नजर महामानव बन्न पुग्दछ, सबैको साझा बन्न पुग्दछ, ऊ प्रकृति जस्तै बन्न पुग्दछ, आकाशको सूर्य सबै भूगोलहरूमा उदाउँछ,
सबै भूगोलहरूमा स्थान छ। धरतीमा चलिरहेको सुटसेट जुन बतास छ, त्यो बतास सबैतिर चलिरहेको हुन्छ। धरतीको कुना कुनामा माटो र पानीहरू हामीलाई सहयोगका लागि तयार भएर बसेका छन्। सबैका साझा हो आकाशको सूर्यको प्रकाश, सबैको साझा। आज पूर्वमा सूर्योदय भयो भने भोलि पश्चिममा सूर्योदय हो, तर एउटै सूर्य उदाउने गर्दछ पूर्वमा पनि पश्चिममा पनि। प्रिय सज्जन, जब व्यक्ति विशिष्ट बन्दै जान्छ, व्यापक बन्दै जान्छ, ऊ सबैको साझा बन्दछ। ऊ भित्रको ऊर्जा सबैतिर पुग्ने किसिमको छ। प्रिय सज्जन, यदि हामीलाई लाग्छ कि हामीसँग केही पनि छैन, हामी कमजोर छौं, हामी दुखी छौं, हामी अयोग्य छौं, हामी गर्न सक्दैन, त्यतिखेर हामी जन्मिएको गाउँ ठाउँका मानिसहरूले पनि हामीलाई चिन्न सक्दैन। हामी अत्यन्त प्रबल ऊर्जा शक्ति लिएर जन्मिएका श्रेष्ठ प्राणी हामी मान्छे, हामीसँग योग्यताको कुनै बयान गर्न सकिँदैन। यति धेरै ऊर्जा छ, यति असीम शक्ति छ हामीसँग। सारा संसार छु, सारा ब्रह्माण्डलाई स्पर्श गर्न सक्ने त्यो शक्ति, त्यो ऊर्जा लिएर प्रत्येक मनुष्य जन्मिएको छ। गौतम बुद्ध त्यसका प्रमाण हुनुहुन्छ। विश्वका अन्य विशिष्ट साधक व्यक्तिहरू, विशिष्ट किसिमका राजनेताहरू त्यसका प्रमाण भएर बसेका छन्। प्रिय सज्जन, त्यसैले हामीले आफूभित्रको ऊर्जालाई विकसित गर्यौं, मनुष्यतालाई विकसित गर्यौं, प्रेम र अहिंसालाई विकसित गर्यौं, सबैप्रति करुणा व्यक्त गर्यौं, सबै आफ्ना हुन् भन्ने धारणाको विकास गर्यौं। हामी कोही पनि एकअर्कामा अपरिचित छैन, भेट नभएको हुन सक्दछ। हामी संसारका सबै मानिसहरू बसेर भलाकुसारी नगरेका हुन सक्दछौ, तर हाम्रो बाँच्ने प्रक्रिया एउटै छ। एउटै धरतीमा हामी हिँडिरहेका छौँ, बसिरहेका छौँ, गाइरहेका छौँ, नाचिरहेका छौँ। यसैको प्रिय सज्जन, सबैका निमित्त सोच्नुभएको विकास गरौँ। गौतम बुद्धले सबैका लागि सोच भनेर भन्नुभएको छ। जब तिमी सबैका लागि सोच्दछौ, त्यसपछि सबैले तिम्रा निमित्त पनि सोच्न सक्दछ। प्रेम र अहिंसालाई जीवनको मूल सिद्धान्त बनाउ, यसो भए पनि तिमी सबैका प्रिय बन्न सक्दछ, सबै तिम्रा निमित्त प्रिय बन्न सक्दछ। प्रिय सज्जन, भगवान गौतम बुद्धका विविध सन्दर्भहरूसँगै, विभिन्न सन्देशहरूसँगै आजका निमित्त कार्यक्रम जीवन गङ्गा यही समाप्त हुन्छ। अर्को श्रृङ्खलामा फेरि हामी बस्नेछौ। तबसम्मका लागि नमस्कार।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास आजको कविता आजको कविता
1: आजको कविता आजको कविता
2: नमस्कार, मेरो नाम भुवन हरी सिग्देल, म अहिले पाटनको सानेपामा बस्छु र मेरो जन्म थानकोटको दहचोक क्षेत्र हो। कविता सुनाउँछु, शीर्षक छ शान्तिको मार्ग। यो सागविणी छन्दमा लेखिएको छ।
3: बुद्धले युद्धको नाम बिर्साउँछ, जो क्षमा दानमा फूल बर्साउँछ, द्वन्द्वका गाउँमा स्नेहका चन्दन लोक कल्याणमा बुद्धले लाउँछ। उत्तरी सिर्जना स्वर्ण टल्काउँछ, पूर्वको लालीमा निद ब्युझाउँछ, रातको जुनमा दीप्ति सन्देश छ, घामले तापको अर्थ सम्झाउँछ।

कि यहाँ रत्तले काव्यले खिन्छ र लास गाड्यम कुनै सिर्जना हुन्छ र भाइचारा बढे दुश्मनी टिक्छ।

कहना यो खुला पत्र छ भावनाले पढौं सृजनाले पढौं शान्तिका पाठ छन् चेतनाले पढौं ध्वंस गरिने कला हुन्न निर्माणको बुद्धका छन् जहाँ मार्ग

0: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 6 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोथोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।
3: मा 18 जना विरुद्ध मुद्दा दर्ता।
4: प्रतिनिधि विवादले राजसभा महाधिवेशनमा बन्द सत्र नै शुरू हुन सकेन, नेतृत्व चयनको कार्यपालिका समेत प्रभावित।
3: टेको बाहेक देशभरका सरकारी अस्पतालमा रेबिज विरुद्धको खोप अभाव, सर्पदंशको भ्याक्सिन पनि नहुँदा जोखिम बढ्दो।
4: भारतको लखनऊमा कोचिङ इन्स्टिच्युटमा आगलागी निसासिएर कम्तीमा 15 जनाको मृत्यु।
3: र मेसीको कीर्तिमानी गोलसँग अर्जेन्टिना विश्वकपको नकआउट चरणमा मेसी बने विश्वकै सर्वाधिक गोलकर्ता।

0: ढुक होइन ढुक हो प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: समाचार अब विस्तारमा काठमाडौँको संदिग्ध आर्थिक कारोबार र सम्पत्तिको स्रोत नपुगेपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गरेको छ विभागको पत्राचारपछि प्रहरीले हिजो सुर्खेतको वीरेन्द्रनगरबाट उनलाई नियन्त्रणमा लिएको हो उनी पार्टीको कार्यक्रममा सहभागी हुन हिजो नै सुर्खेत गएका थिए अनुसन्धानका क्रममा बिचौलिया दीपक भट्टसँग पौडेलको अदृश्य व्यावसायिक साझेदारी देखिएको र उनीहरूबीच 30 करोड़भन्दा धेरैको कारोबार भेटिएको विभाग स्रोतले जनाएको छ भट्ट सम्पत्ति शुद्धिकरण मुद्दामा यसअघि नै अभियोग दायर भई जेल चलान भइसकेका छन् विभाग स्रोतका अनुसार पौडेलले सत्तामा हुँदा भट्ट लगायतका व्यवसायीलाई हित पुग्ने गरी केही नीतिगत निर्णय र केही दबाव दिएर काम गराएका थिए त्यस बापत आर्थिक लाभ लिने गरेका थिए यसरी आर्थिक सम्पत्तिबाट विश्वासिला सामान्य व्यक्तिको नाममा जग्गा तथा शेयर खरिद गरी सम्पत्ति लुकाउने प्रयास समेत गरेको केही प्रमाण पनि विभागले फेला पारेको छ केही समयदेखि गोप्य अनुसन्धान गरिरहेका विभागले पर्याप्त प्रमाण संकलन भइसकेपछि मात्र पौडेललाई पक्राउ गरिएको स्रोतले दावी गरेको छ तर विभागले यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन अनुसन्धानमा संकलित प्रमाणका आधारमा बयान लिएर सम्पत्ति शुद्धिकरण कसुरमा मुद्दा दायर गर्ने तयारी भइरहेको स्रोतको भनाइ छ केपी ओली नेतृत्वको सरकारमा गत वर्ष पौडेल अर्थमन्त्री थिए यो सहित उनी 5 पटक अर्थमन्त्री भइसकेका छन् यसैबीच राजधानी छपाई सम्बन्धी ठेक्कामा 10 अर्ब 13 करोड़ 4,61,477 रूपियाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजधानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित 18 जना विरूद्ध सोमबार हिजो विशेष अदालतमा मुद्दा दायर गरेको छ अख्तियारले 16 व्यक्ति र 2 कम्पनीलाई प्रतिवादी बनाएको छ महानिर्देशक अर्याललाई प्रमुख प्रतिवादी बनाएको अख्तियारले राजधानी विभागकै सूचना प्रविधि तर्फका निर्देशक सुनिल कुमार केसी तथा तत्कालीन निर्देशक द्वय शत्रुधन प्रसाद शर्मा पोखरेल र रविन्द्र राज भण्डारीलाई पनि प्रतिवादी बनाएको छ यता अख्तियारले पूर्व परराष्ट्र मन्त्री अर्जुन राणा देउवा लगायतमाथि अलगै अनुसन्धान हुने जनाएको छ नयाँ ठेक्का प्रक्रिया गर्दा भ्रष्टाचार जन्य कार्य गरे गराएको हुन सक्ने देखिएको भन्दै अनुसन्धानका क्रममा उनलाई म्याद तामेल गरिएको थियो उनीसहित त्यसमा संलग्न केही कर्मचारीहरू समेतका हकमा थप अनुसन्धान गर्नुपर्ने र मिसिल खड़ा गर्नुपर्ने देखिएको अख्तियारको आरोपमा उल्लेख छ फरक विषय वारदात प्रतिवादी र प्रकृति भएमा छुट्टै अनुसन्धान अभियोजन गर्ने भन्ने विशेष अदालतको फैसलाको नजिर उल्लेख गर्दै अख्तियारले तत्कालीन परराष्ट्र मन्त्री आर्जुबारे अलग अनुसन्धान हुने भनेको हो आजको नयाँ पत्रिकामा समाचार प्रकाशित छ
4: रासोपाको नयाँ नेतृत्व चयनको लागि बागलुङबाट आएका 75 वर्षीय महाधिवेशन प्रतिनिधि पारेश्वर कणेल चितवनको 36 डिग्री गर्मीमा 5 घण्टादेखि बन्द सत्र शुरू हुने प्रतीक्षामा हुनुहुन्थ्यो आइतबार झैं सोमबार पनि पानी पर्ला कि भन्ने आश एकातिर थियो अर्कोतिर नयाँ नेतृत्व चयन गर्ने मतदान कहिले शुरू हुने होला भन्ने प्रतीक्षा थियो साँझ 5 बजेतिर ठूलो पानी परेर शीतल त भयो तर बन्द सत्र शुरू भएन कणेल जस्तै रासोपाको नयाँ नेतृत्व चयन गर्न देशभरबाट भरतपुर पुगेका सयौं महाधिवेशन प्रतिनिधिले बन्द सत्र पटक पटक स्थगित हुँदा दिनभर प्रतीक्षामै समय बिताउनु पर्यो महाधिवेशन प्रतिनिधिहरूले पार्टीले राम्रो व्यवस्थापन नगर्दा र गुटगत राजनीति हुँदा दिनभर चर्को घाममा बस्नु परेको सुनाएका छन् नेता तथा कार्यकर्ताहरूका अनुसार महाधिवेशन प्रतिनिधि छनौटको विषय विवादमा परेपछि सोमबार हुने भनेको पार्टीको बन्द सत्र नै भएन विवादको विषयमा प्रतिनिधि छनौटको प्राविधिक विषय मात्र जोड़िएको छैन रासोपा पार्टी समायोजनमा आएको बालेन्द्र शाह पक्ष विवेकशील साझा पक्ष थरूहट थारूवान आन्दोलन पक्षलाई समेट कम्तीमा 800 बढ़ी प्रतिनिधि महाधिवेशन प्रतिनिधि थप्नुपर्ने प्रस्ताव सभापति रवि लामिछाने समक्ष पुगेपछि विवाद लम्बिन पुगेको हो जानकार स्रोतका अनुसार विवाद बढ़ेपछि सोमबार अपरान्हदेखि सभापति लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता शाह शक्तिखोर स्थित लटौली सेन्चुरी रिसोर्टमा छलफलमा जुटेका छन्। दुवैले छलफल गरेर विवादलाई टुंगो लगाउने एक नेताले जानकारी दिएका छन्। रासोका केन्द्रीय निर्वाचन समितिले साँझ पौने छ बजे मात्र निर्वाचन स्थगित भएको घोषणा गर्यो। रासोपा केन्द्रीय सदस्य राजन गौतमका अनुसार मुख्य विवाद चाहिँ मधेस प्रदेशको प्रतिनिधि छनौटबाट शुरू भएको थियो। नेताहरूका अनुसार मधेसको 592 प्रतिनिधिको नाममा सबैभन्दा धेरै दावी विरोध आएको छ। रासोपा केन्द्रीय सदस्य गौतमका अनुसार मधेसको विवाद सँगै अन्यत्रको महाधिवेशन प्रतिनिधि छनौटमा समेत विवाद देखिन थाल्यो। महाधिवेशन प्रतिनिधिको नाम अलि टुंगो नलागे पनि केन्द्रीय सदस्य पदका आकांक्षीहरूले बन्द सत्र स्थलमै भोट माग्न शुरू गरेका छन्। रासोपाका प्रवक्ता मनिष झाले समेत महामन्त्रीमा उम्मेद्वारी घोषणा गरिसक्नु भएको छ। शिक्षा मन्त्री सस्मित पोखरेल, कृषि मन्त्री गीता चौधरी, सांसद प्रकाश चन्द्र परियार, केपी खनाल, ज्वाला संग्रौला, यज्ञमणि नेपाली, निशा डाङ्गी, टासी लाजोम लगायतले केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरिसकेका छन्। रासोपा सह महामन्त्री विपिन आचार्य सही पार्टी आचार संहिताले प्रतिनिधिको टुंगो लगाउनु अगावै उम्मेद्वारी घोषणा गर्न नमिल्ने बताउनुहुन्छ। रासोपाका नेताहरूका अनुसार अहिलेसम्मको अवस्थामा पार्टी सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा बालेन्द्र शाहको सर्वसम्मत नेतृत्व चयन हुने निश्चित भए पनि बाँकी पदाधिकारी र 900 केन्द्रीय सदस्य पदमा भने प्रतिस्पर्धा हुने अवस्था रहेको छ। रासोपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले सोमबार बेलुकीसम्म सबै प्रतिनिधिको नाम टुंगो लागिसकेको दावी गर्नुभयो। सबै प्रतिनिधिको टुंगो लगाएर प्रतिनिधि परिचय पत्र वितरण कार्य शुरू गरिएको उहाँको भनाइ छ। मंगलबार आज बिहान 11 बजेसम्मको समय लाग्ने र त्यसपछि बन्द सत्र शुरू हुने उहाँले बताउनुभयो। उम्मेद्वारी मनोनयन लगायतका निर्वाचन प्रक्रिया आज शुरू हुने उहाँले जानकारी दिनुभएको छ। रासोपाको पहिलो महाधिवेशनमै प्रतिनिधिको विवाद कान्तिपुरमा समाचार छ।
3: कुकुर, बिराला, बाँदर जस्ता जनावरले टोकेपछि रेबिज विरूद्धको खोप लगाउन अस्पताल धाउने बिरामी बढ़ेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु बाहेक सरकारी अस्पतालमा उक्त खोप दुई महिनादेखि अभाव छ। यति मात्रै होइन, गर्मी र वर्खा लागेसँगै सर्पको जोखिम बढ़िरहेका बेला देशभरका प्रादेशिक र जिल्ला अस्पतालमा सर्पदंशको भ्याक्सिन एन्टीस्नेक भेनम पनि हाहाकार छ, जबकि रेबिज लागेको जनावर र सर्पले टोक्दा जतिसक्दो खोप नलगाए बिरामीको ज्यानै जान्छ। उपत्यका बाहिरका धेरै सरकारी अस्पतालले रेबिज विरूद्धको भ्याक्सिन छैन भनेर टेकु अस्पतालमा रेफर गरिरहेका छन्। उक्त अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार गत वैशाखदेखि नै यस्तो अवस्था देखिएको छ। रेबिज लागेको जनावरले टोकेपछि जतिसक्दो छिटो रेबिज विरूद्धको भ्याक्सिन दिइएन भने बिरामीको ज्यान असुरक्षित हुन्छ। बिरामीमा रेबिजको लक्षण देखिनु अघि उपचार सम्भव हुन्छ, तर लक्षण देखिसकेपछि बाँच्ने सम्भावना अत्यन्त कम हुन्छ। त्यसैले सकेसम्म छिटो एन्टी रेबिज भ्याक्सिन दिनुपर्छ। प्रादेशिक तथा जिल्ला अस्पतालमा भ्याक्सिन अभावका कारण टाढाबाट काठमाडौँ आइपुग्दा ढिला भएर ज्यानै खतरामा पर्ने जोखिम छ। सरकारी तथ्याङ्क अनुसार रेबिजकै कारण नेपालमा वार्षिक 20 भन्दा धेरै व्यक्तिको मृत्यु हुने गरेको छ। सर्पदंशको भ्याक्सिनको पनि आकार हुन थालेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभागसँग हाल एन्टीस्नेक भेनम 1000 भायल मात्रै स्टक छ। बर्खा र गर्मीसँगै खास गरी तराईका जिल्लामा सर्पदंशका बिरामी बढ़न थाले पनि त्यहाँका अस्पतालमा भ्याक्सिन वितरण गर्न अभाव छ। सप्तरी राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालमा एक चिकित्सकले सर्पदंशको भ्याक्सिन एक महिनादेखि सकिएको बताए। स्वास्थ्य मन्त्रालयले 13,200 भायल ल्याउन टेण्डर प्रक्रिया अघि बढ़ाएको छ, तर उक्त भ्याक्सिन आइपुग्न एक महिनाभन्दा बढ़ी समय लाग्छ। यता क्यान्सरका बिरामीको किमोथेरापीमा अत्यावश्यक कार्बोप्लाटिन र सिसप्लाटिन औषधि अभाव केही दिनलाई थामिएको छ। 9 जेठदेखि नै चरम हाहाकार भएको यो औषधि हिजो मात्रै आयातकर्ताले केही भायल उपलब्ध गराएका छन्। सिसप्लाटिन 1200 भायल भित्रिआएका छन्। यसले 22 दिनलाई धान्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। कार्बोप्लाटिन पनि यति नै समयलाई पुग्ने स्टक छ। आजको नयाँ पत्रिकामा समाचार छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
6: नमस्कार।
5: अनि घर सर बेच्नु छोडेर एकातिर कता नि?
6: त्यो त साइड जोप दाई, यो चाहिँ मेन जाउँ न
5: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप किन्न आएको
6: सामान राम्रो छ ढुक्क हुनुहोस्
5: थाहा छ त्यसैले त यही लिन आएको
7: विदेशमा पनि फ्लोगार्ड र डेटफ्री प्रडक्ट नै युज हुन्छ
5: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल
7: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राख्नुहोस् है
5: सुरक्षा घरको
6: साथ जीवन बाँच्छ

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्ट हो
1: देश हो खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ
4: अब बाँकी समाचार नेपालबाट हुने वस्तु निर्यात हालसम्मकै उच्च बिन्दुमा पुगेको छ चालू आर्थिक वर्ष 2082-83 11 महिनामा 2,77,96,72,00,000 रूपियाँको वस्तु निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ यो हालसम्मकै उच्च हो गत आर्थिक वर्षको 11 महिनामा भने 2,47,57,02,00,000 रूपियाँको वस्तु निर्यात भएको थियो गत आर्थिक वर्ष 81-82 भने नेपालबाट 2,77,73,02,00,000 रूपियाँको वस्तु निर्यात भएको थियो इरान युद्धले विश्व आपूर्ति श्रृंखलामा पारेको प्रभाव र चिया निर्यातमा भारतको अवरोधका बीच पनि निर्यातमा नयाँ रेकर्ड कायम भएको छ यद्यपि पछिल्लो समय निर्यातको वृद्धि दर भने खस्किएको छ चालू आर्थिक वर्षको 11 महिनामा निर्यात वृद्धि दर 12.28% छ अघिल्लो आर्थिक वर्षको तुलनामा निर्यात वृद्धि दर भने घट्दो क्रममा देखिएको छ चालू आर्थिक वर्षको 11 महिनामा 1,13,18,32,00,000 रूपियाँको प्रशोधित सोयाबीन तेल निर्यात भएको छ यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 21% बढ़ी हो समीक्षा अवधिमा वस्तु आयात भने 15.16% बढ़ेको छ गत आर्थिक वर्षको 11 महिनामा 16,44,79,75,00,000 रूपियाँको वस्तु आयात भएको थियो चालू वर्षको 11 महिनामा 18,94,09,88,00,000 रूपियाँको वस्तु आयात भएको छ इरान युद्धको असरले पनि नेपालको आयात महँगो भएको देखिन्छ निर्यातमा नयाँ रेकर्ड 11 महिनामा 2,78,00,00,000 निर्यात नयाँ पत्रिकामा समाचार छ
3: सरकारले ल्याएका 8 अध्यादेश मध्ये 4 निष्क्रिय गराइने भएको छ बिहिबार 4 अध्यादेश स्वीकृत भएपछि हिजो प्रतिस्थापन विधेयक दर्ता समेत भएको छ निष्क्रिय गराउन लागि बाँकी 4 अध्यादेशलाई 60 दिने अवधि सकिएपछि नयाँ विधेयकका रूपमा दर्ता गर्ने तयारी गरिएको छ 4 विधेयक विवादका कारण राष्ट्रिय सभामा असहयोग हुने भएपछि अघि बढ़ाइएको छैन यही असार 26 भित्र अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा पारित नभएमा अध्यादेश स्वत निष्क्रिय हुनेछन् असार 26 अध्यादेश दुवै सदनमा पेश भएको 60 दिन पुग्दैछ संसदीय प्रक्रिया बमोजिम असार 26 पछि अध्यादेशलाई निरन्तरता दिने हो भने 100 दिनभित्र अध्यादेशको प्रतिस्थापन विधेयक पारित गर्नुपर्ने संसद सचिवालयका अधिकारीले बताए आजको नागरिक दैनिकमा समाचार छ
4: महोत्तरीको गौशाला नगरपालिका 8 स्थित सोनी खोला क्षेत्र नम्बर 1 स्थित भइरहेको नदीजन्य पदार्थको स्थलगत अवैध उत्खननका क्रममा पक्राउ परेको उत्खनन सामग्री उपकरण प्रहरीले बिना कार्यवाही छाडेको रहस्य खुलेको छ जीससाका महोत्तरी प्रमुख सुमन कुमार लाल कर्णको संयोजकत्वमा बिहिबार गौशाला 8 स्थित सोनी खोलामा नदीजन्य निर्माण सामग्री उत्खननको क्रममा भेटिएको 10 उत्खनन सामग्री पक्राउ गरेको प्रहरीलाई बुझाएको घण्टा नबित्दै छाडेको पाइएको रहस्य उद्घाटन भएको हो अनुगमनका क्रममा उत्खनन स्थलमा एकै समयमा 3 एक्साभेटर प्रयोग गरी नदीजन्य निर्माण सामग्री उत्खनन भइरहेको अवस्थामा फेला पारेको 7 टिपर र 3 एक्सकाभेटर कार्यवाही बिनै छाडिएको पाइएको गौशाला नगरपालिका कि उपप्रमुख रेणु कुमारी महतोले जानकारी दिनुभयो उपप्रमुख महतोका अनुसार उत्खनन गरिएको क्षेत्रको अवलोकन गर्दा औसत रूपमा करिब 1.50 मिटर गहिराईसम्म उत्खनन गरिएको देखिएको अनिल कन्स्ट्रक्सनद्वारा सञ्चालित उत्खनन कार्यमा देखिएको त्रुटि देखिएकोमा पक्राउ गरी प्रहरीमा बुझाइएकोलाई जिसस र नगरपालिकाको समन्वय विनय प्रहरीले उत्खनन उपकरण छोड्नु शंकास्पद विषय भएको उहाँले आशंका गर्नुभयो उत्खननमा जिससले पक्राउ गर्ने प्रहरीले छोड्ने शीर्षकमा अन्नपूर्ण पोस्टमा समाचार छ
3: पश्चिम तराईमा अत्यधिक गर्मी बढ़ेर जनजीवन कष्टकर बनेको छ। अत्यधिक गर्मीले विद्यार्थीलाई विद्यालय जान पनि गाह्रो भएपछि कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहले विद्यालयमा बिदा दिएका छन्। धनगढ़ी उपमहानगरपालिकाले उपमहानगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा असार 9 गतेदेखि 12 विद्यालयमा पठन पाठन बन्द गर्ने निर्णय गरेका छन्। यसै गरी कञ्चनपुरको बेदकोट नगरपालिकाले पनि नगरभित्रका सबै विद्यालयमा असार 9 असार 12 विद्यालय बन्द गर्ने निर्णय गरेको छ। यस्तै भीमदत्त नगरपालिकाले असार 8 असार 19 नगरभित्रका विद्यालयमा बिदा दिएको छ। विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखेर लामो विदाबाट कट्टा हुने गरी गर्मी र बर्खी विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले जारी गरेको सूचनामा उल्लेख छ। कैलाली र कञ्चनपुरमा जेठ शुरूदेखि गर्मी बढ़ेको, न्यूनतम तापक्रम पनि बढ़ेको, सापेक्षित आर्द्रता पनि बढ़ेकाले एक साता यता अत्यधिक गर्मी बढ़ेको जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका प्रमुख संजय कुमार शाहले बताउनुभयो। अत्यधिक गर्मीले यहाँ बिरामीको संख्या बढ़ेको छ। निजी क्लिनिक, निजी अस्पतालदेखि स्वास्थ्य संस्था र सेती प्रादेशिक अस्पतालमा गर्मीका कारण बिरामीको संख्या बढ़ेको छ। आजको नागरिक दैनिकमा समाचार छ।
4: वित्तीय कार्यवाही कार्यदल एफएटीएफ को ग्रे लिस्टमा नेपाल यथावत रहेको छ। फ्रान्सको पेरिसमा सम्पन्न एफएटीएफ को पूर्ण बैठकले नेपाललाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण एएमएलसीएफटी सम्बन्धी रणनीतिक कमजोरी अझै पूर्ण रूपमा सुधार हुन बाँकी रहेको निष्कर्ष सहित निगरानी सूचीमै राख्ने निर्णय गरेको हो। नेपाल सरकारले भने तोकिएको 2 कार्ययोजना अन्तर्गत 15 सुधार कार्यक्रम कार्यान्वयन भइरहेको र आगामी 8 महिनाभित्र खैरो सूचीबाट बाहिरिने लक्ष्यका साथ गृह कार्य तीव्र पारिएको जनाएको छ। नेपाल फेब्रुअरी 2025 एटीएफ को खैरो सूचीमा परेको थियो। त्यसअघि पनि नेपाल सन् 2008 14 उक्त सूचीमा परेको थियो। गत जून महिनामा एएफटीएफ र नेपाल सरकारका प्रतिनिधिबीच भएको प्रत्यक्ष बैठकपछि पनि नेपाल सूचीमा यथावत रहने भएको हो। नेपाल सरकार र नेपाल राष्ट्र बैंकका प्रतिनिधि सम्मिलित टोलीले एएफटीएफसँग नेपालको कार्ययोजना कार्यान्वयनको प्रगतिबारे जानकारी गराएको थियो। नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलले नेपाललाई शुरूमै 2 समयसीमा दिएको र सोय अनुसार गृह कार्य भइरहेकोले अहिले सूचीमै रहनु अस्वाभाविक नभएको बताउनुभयो। वहाँका अनुसार नेपालले पूरा गर्नुपर्ने 15 मुख्य कार्ययोजना मध्ये केही पूर्ण तथा केही आंशिक रूपमा कार्यान्वयन गरिसकिएको छ। एएफएटीएफले आफ्नो वेबसाइटमा नेपालको सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण प्रणाली सुदृढ बनाउन निरन्तर प्रयास गरिरहेको उल्लेख गरेको छ। ग्रे लिस्टमा नेपाल यथावत शीर्षकमा पत्र पत्रिकामा समाचार छ।
3: यति बेला झापाको गिरिबन्धु चिया बगानमा बिहानैदेखि श्रमिकको चहलपहल हुन्थ्यो। चियाका करिला मुना टिप्दै श्रमिकका गीत बगानभरि गुन्जिन्थे। तर अहिले दृश्य फेरिएको छ। बगानमा न श्रमिकको चहलपहल छ, न कामको रौनक, बरू चारैतिर सन्नाटा छ। भारतले नेपाली चिया निर्यातमा अवरोध खड़ा गरेको विरोधमा इलामका 50 बढ़ी र झापाका 30 बढ़ी चिया उद्योग तथा बगान बन्द भएपछि पूर्वका करिब 60,000 श्रमिक तथा कर्मचारी प्रत्यक्ष प्रभावित छन्। उद्योग र बगान बन्द हुँदा यसको सबैभन्दा ठूलो मार दैनिक ज्यालादारीमा आश्रित श्रमिक परिवारमा परेको छ। बगानमा काम गर्ने मध्ये धेरैजसो दैनिक ज्यालादारीका छन्। बगान बन्द भएपछि गिरिबन्धु चिया बगानका 58 अम्बरबहादुर तामाङको सिंगो परिवार समस्यामा परेको छ। झापाको टोकला चिया बगानका श्रमिक हरिबहादुर दर्जी पनि बगान बन्द भएसँगै आर्थिक संकटमा परेको बताउनुहुन्छ। बगान बन्द भएसँगै परिवारको आमदानीको स्रोत नै बन्द भएको मेसीनगर 15 स्थित कालिका चिया बगानमा कार्यरत 58 परमान मुर्मूले बताउनुभयो। चिया उद्योग र बगान बन्द हुँदा चिसियो 60,000 श्रमिकको चुलो शीर्षकमा आजको कान्तिपुरमा समाचार प्रकाशित छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन् रेडियो सुन्दै गर्नुहोला।
5: आरटीजीएस व्यवस्था बारे जानकारी। रियल टाइम ग्रस सेटलमेन्ट आरटीजीएस एक रकम स्थानान्तरण प्रणाली हो। यस प्रणाली मार्फत एक ब्याङ्कबाट अर्को ब्याङ्कमा रकम तत्कालै र प्रत्येक कारोबारलाई छुट्टा छुट्टै कुनै पनि कारोबारलाई एकै ठाउँमा जोड्ने वा हिसाब मिलाउने प्रक्रिया नगरी स्थानान्तरण गरिन्छ। आरटीजीएस प्रणालीबाट रु 2 लाख वा सोभन्दा बढ़ी जति पनि रकम भुक्तानी गर्न सकिन्छ। आरटीजीएस मार्फत कारोबार गर्न आफ्नो खाता रहेको ब्याङ्क वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम भुक्तानी सम्बन्धी आदेश सहित आवश्यक विवरण बुझाउनुपर्छ। त्यसरी प्राप्त भएको भुक्तानी आदेश ब्याङ्क तथा वित्तीय संस्थाले आरटीजीएस प्रणालीमा प्रविष्ट गरेपछि कारोबार तुरन्त सम्पन्न हुन्छ। यस प्रणालीमा आबद्ध भएका ब्याङ्क तथा वित्तीय संस्थाका कुनै पनि शाखाबाट आरटीजीएस कारोबार गर्न सकिन्छ। ठूलो रकमको कारोबार अन्य भुक्तानी प्रणाली जस्तै ईसीसी वा आईपीएस मार्फत गर्दा रकम सम्बन्धित ग्राहकको खातामा जम्मा हुन केही समय लाग्न सक्छ, तर आरटीजीएस मार्फत गरिएको कारोबारको रकम भने तत्काल सम्बन्धित ग्राहकको खातामा जम्मा हुन्छ। ठूलो रकमको भुक्तानीका लागि आरटीजीएस रोजौं। तत्काल भुक्तानी, सुरक्षित कारोबार। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
6: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
9: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
10: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
3: नेपाल परिवेशमा अब बाँकी समाचार। इजरायलले दीर्घकालीन सीआर केन्द्रका लागि नेपालबाट 2300 जना कामदार माग गरेकोमा अंग्रेजी भाषा परीक्षामा यसको करिब आधा मात्रै पास भएका छन्। इजरायलले सीआर केन्द्रमा जागिर खान जाने उम्मेद्वारले क्याम्ब्रिज अपस्किल अंग्रेजी भाषा परीक्षा पास गर्नुपर्ने नियम राखेको छ। यो स्तरको अंग्रेजी भाषा परीक्षामा 15,626 जना नेपाली युवा सहभागी भएका थिए, यसमध्ये 1231 जना मात्र पास भएका छन्। भाषा परीक्षाको मापदण्डमा कड़ा स्कोर राखिएको र परीक्षाका क्रममा प्राविधिक समस्या आउँदा पास हुन समस्या भएको परीक्षार्थीको गुनासो छ। कारोबार दैनिकमा समाचार छ।
4: चीनको ताक्लाकोटलाई जोड्ने सीमा नाकाका रूपमा रहेको दार्चुलाको तिंकर भन्ज्याङ नाका खुलेको छ। यहाँको उत्तरी क्षेत्रमा रहेको ब्यास गाउँपालिका एकमा पर्ने तिंकर नाका छाङरु र तिंकर गाउँमा बसोबास गर्ने सौका समुदायका मानिसलाई चिनिया पक्षले औपचारिक रूपमा विगतको चलन अनुसार ताक्लाकोट प्रवेश दिन थालेको हो। गत 2082 कार्तिक अन्तिम साता बन्द भएको नाका सोमबार खुलेको ब्यास गाउँपालिका एक छाङरूका स्थानीय व्यापारी एवं नेपाल चीन हिमालय मैत्री संघका केन्द्रीय सदस्य योगेश बोहराले जानकारी दिनुभयो। गोर्खापत्रमा समाचार छ।
3: एक गाग्रो पानीका लागि घण्टौं हिँड्नुपर्ने र वर्खामा धमिलो पानी पिउनुपर्ने बाध्यता खेपिरहेका बासिन्दाका लागि घर घरमा खाने पानीको धारा आएपछि सिंगो गाउँ नै खुसियारी छाएको छ। पश्चिम सल्यानको भलाखर्कका बासिन्दाले वर्षौंदेखि खानेपानीको ठूलो संकट झेल्दै आएका थिए। करिब 93 लाख रूपियाँको लागतमा निर्माण कार्य सम्पन्न भएसँगै आइतबार खानेपानी आयोजना स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ। गोर्खापत्रमा समाचार छ।
4: कैलालीका किसानको खेतमा रोपो सुक्न थालेको छ। असारमा पनि पानी नपरेपछि रोपाई भएको खेतमा रोपो सुक्न थालेको हो। वर्षा नभए पनि किसानले भूमिगत पानीबाट सिंचाई गरेर धमाधम रोपाई गरिरहेका छन्। तर अत्याधिक गर्मी र सुक्खाका कारण उनीहरूलाई रोपो जोगाउन धौधो परेको छ। पानी नपरेपछि खेतमा धाजा फाट्न थालेको छ। गोर्खापत्रमै समाचार छ।
3: र रौतहटको चन्द्रपुर नगरपालिका 6 मा अतिक्रमित हाट बजारको जमिन खाली गराउन नसक्दा बजार विस्तारमा समस्या भएको छ। झण्डै 5 दशकदेखि हाट बजार लाग्ने 29 कट्ठा सार्वजनिक जमिन मध्ये 23 कट्ठा जमिन अतिक्रमण भएको, हाल करिब 6 कट्ठा जमिनमा मात्र हाट लाग्ने गरेको छ। गोर्खापत्रमा समाचार छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। भारतको उत्तर प्रदेश स्थित लखनऊको अलीगंज क्षेत्रमा कोचिंग इन्स्टिच्यूटमा आगलागी हुँदा कम्तीमा 15 जनाको मृत्यु भएको छ। चिकित्सकका अनुसार धुवाले निशासीय र श्वास प्रश्वासमा समस्या आउँदा उनीहरूको मृत्यु भएको हो। किङ जर्ज मेडिकल युनिभर्सिटीका मेडिकल सुपरिन्टेण्डेण्ट सुपरिन्टेन्डेन्ट प्रेम राज सिंहका अनुसार
3: हाल करिब 6 कट्ठा जमिनमा मात्र हाट लाग्ने गरेको छ। गोर्खापत्रमा समाचार छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। भारतको उत्तर प्रदेश स्थित लखनऊको अलिगढ

0: सबहरूलाई पोस्टमार्टमको लागि पठाइएको छ। थप सातदेखि आठजना अधेत अवस्थामा अस्पताल ल्याइएको थियो। तीमध्ये दुईजनालाई सामान्य चोट लागेको छ, उनीहरूको उपचार चलिरहेको छ। आगलागी एक भवनमा भएको थियो जसमा लाइब्रेरी र कम्प्युटर ट्रेनिङ इन्स्टिच्यूट रहेको थियो। एक प्रत्यक्षदर्शीका अनुसार आगो लाग्दा ठूलो आतंक मचिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाउने प्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्रीको राष्ट्रिय राहत कोषबाट राहत स्वरूप आर्थिक सहायताको घोषणा गर्नुभएको छ। प्रधानमन्त्री कार्यालयले मृतकका परिवारलाई कोषबाट जनही 2,00,000 रूपियाँ र घाइतेहरूलाई 50,000 रूपियाँ दिने बताएको छ।
1: नेपाल प्रिमियर लिग विश्वकप फुटबल विशेष। लियोनल मेस्सीले अस्ट्रिया विरूद्ध उत्कृष्ट प्रदर्शन गर्दै 2 गोल गरेपछि अर्जेन्टिना फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। यस खेलसँगै मेस्सी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता समेत बनेका छन्। समूह जे अन्तर्गतको यस रोमाञ्चक खेलमा साबित विजेता अर्जेन्टिनाले अस्ट्रियालाई पराजित गरेको हो। खेलको 38 मिनटमा थियागो अल्माडाको डमी र फाकुण्डो मेडिनाको पासलाई सदुपयोग गर्दै मेस्सीले पहिलो गोल गरेका थिए। खेलको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले टोलीको जीत सुनिश्चित गरे। यसैबीच खेलको पहिलो हाफ फिफा विश्वकप अन्तर्गत समूह आईको फ्रान्स र इराक बीचको रोमाञ्चक खेलको पहिलो हाफ लगत्तै वर्षाले स्थगित भएको खेल पुनः शुरू भएको छ। फिलाडेल्फिया स्थित लिंकन फाइनान्सियल फिल्डमा भएको यस खेलमा भारी वर्षा र चट्याङ पर्ने जोखिमका कारण पहिलो हाफ सकिएपछि खेल स्थगित गरिएको थियो। खेलको पहिलो हाफमा फ्रान्सले इराक विरूद्ध 1-0 गोलको अग्रता बनाएको थियो। अहिले सम्पन्न खेलमा फ्रान्सले 3-0 गोलको जित निकालेको छ। फ्रान्सका लागि किलियन एम्बापेले 14 र 54 मिनटमा गोल गरेका छन् भने उस्मान डेम्बेले 66 मिनटमा गोल गर्दै टोलीलाई जीततर्फ अग्रसर बनाएका छन्। खेल अहिले जारी रहेको छ।
0: अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा 48 राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्। यी सहभागी मध्ये खुशी टोली को होला? बेलायती मीडियाहरूले गरेको सर्वेक्षण अनुसार अफ्रिकी महादेशबाट पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओ सबैभन्दा खुशी राष्ट्र हो। यद्यपि कुरासाओले विश्वकपमा जित निकाल्न सकेको छैन, तर पनि बेलायती मीडियाहरूले उसलाई सबैभन्दा खुशी राष्ट्रको दर्जा दिएका छन्। यसको कारण के होला? यसको सहज उत्तर छ, कुरासाओको टीम डाक्टरले सबै 26 खेलाड़ीलाई परिवारसँग समय बिताउन भरपूर छूट दिइरहेका छन्। कुरासाओका टीम डाक्टरले नेदरल्याण्डसका डिक एभो क्याट कुरासाओका टीम डाक्टर नेदरल्याण्डसका डिक एभो क्याट हुन्। डाक्टर डिकले खेलाड़ीहरूलाई परिवारसँग भेट्न छूट दिनुका साथै प्रेमिका र श्रीमतीसँग खेल अगाडिसँगै बस्न अनुमति नचाहिने समेत बताएका छन्। विश्वकपकै सबैभन्दा खुशी टोली कुरासाओ पत्र पत्रिकामा समाचार छ।
1: अफ्रिकी पश्चिमी तट नजिकको केप भर्डेका प्रशिक्षक पेड्रो बिटो अहिले कति धेरै उत्साहित छन् भने उनले अब आफ्नो टोलीको लक्ष्य नकआउट चरणमा प्रवेश रहेको दावी गरेका छन्। पहिलोपल्ट विश्वकप खेलिरहेको अफ्रिकी राष्ट्र केप भर्डेले विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा आफ्नो अविश्वसनीय यात्रालाई निरन्तरता दिएको छ। दावेदार मध्ये एक मानिएको स्पेनलाई रोक्दै चकित पारेको केप भर्डेले आइतबार पनि दुईपल्टको विश्व च्याम्पियन उरुग्वेसँग 2-2 रोमाञ्चक बराबरी नतिजा निकाल्यो। यससँगै डेब्यूमा नै भर्डेलाई नकआउट चरणमा पुग्ने आत्मविश्वास पलाएको छ। च्याम्पियन द्वय स्पेन र उरुग्वे विरूद्ध रोमाञ्चक बराबरी निकालेपछि टीमको महत्वाकांक्षा बढ़ेको छ। आजका पत्र पत्रिकामा समाचार छ। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: शंकास्पद आर्थिक कारोबार देखिएपछि एमाले उपाध्यक्ष पौडेल पक्राउ राहदानी सफाई ठेक्कामा 10 अर्ब 13 करोड़ भ्रष्टाचार गरेको आरोपमा 18 जना विरूद्ध मुद्दा दर्ता।
1: प्रतिनिधि विवादले राष्ट्रपा महाधिवेशनमा बन्द सत्र नै हुन सकेन, नेतृत्व चयनको कार्यतालिका समेत प्रभावित।
0: टेको बाहेक देशभरका सरकारी अस्पतालमा रेबिज विरूद्धको खोप अभाव, सर्पदंशको भ्याक्सिन पनि नहुँदा जोखिम बढ्दो।
1: भारतको लखनऊमा कोचिङ इन्स्टिच्युटमा आगलागी निस्सासी र कम्तीमा 15 जनाको मृत्यु।
0: र मेस्सीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा मेस्सी बने विश्वकै सर्वाधिक गोलकर्ता।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी भीम विश्वकर्मालाई धन्यवाद। सन्चु र रविन्द्र बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू

0: गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
1: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर।
2: एक्काइसौं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृदौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू: हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।
3: Gandaki College announced registration open for plus two computer science, along with hotel management, business studies, management, humanities, education and law. Our feature: outstanding board result, psychological, practical, social and academic environment. For more detail, Gandaki College, Maiti 16, Kathmandu. Phone 01-496-6235, 98510-18373.
4: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन बो।
0: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com, जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: नमस्कार, थाहा संचार नेटवर्कको प्रस्तुति कार्यक्रम द न्यूज प्लसमा यहाँलाई हार्दिक स्वागत छ। म धर्मराज भट्ट। यो कार्यक्रम तपाईहरूले काठमाडौँमा रेडियो थाहा संचार 99.4 मेगाहर्ज, हेटौडामा 99.6 मेगाहर्जका साथै थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट प्रसारण भइरहेको छ। तपाई हामीलाई thahakhabar.com र थाहा खबरको फेसबुक पेज मार्फत पनि सुनिरहनु भएको छ। सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी कानूनी र संरचनागत सुधारका प्रयास पर्याप्त रूपमा नेपालले गर्न नसक्दा ग्रे लिस्ट अर्थात खैरो सूचीमा कायम रहेको छ। एफएटीएफले भर्खर मात्र सार्वजनिक गरेको प्रतिवेदनले नेपालले केही सुधारहरू गरे तापनि आधारभूत सुधारहरू अझै पनि खास सुधारहरू गर्न बाँकी रहेको भन्दै खैरो सूचीमै कायम राखेको छ। खास गरी बैंक सहकारी को जोखिममा आधारित निगरानी र सुपरिवेक्षणको अभाव अझै पनि भएको, आतंकवादी वित्त पोषणका प्रमुख जोखिमहरू पहिचान र नियन्त्रण गर्नुपर्ने, हुण्डी कारोबारको पहिचान गरेर कारोबारीहरूलाई कार्यवाही गर्नुपर्नेदेखि लिएर सम्पत्ति शुद्धिकरणको अनुसन्धानका लागि क्षमता बढ़ाउनुपर्ने, सहकारीको नियमनदेखि अपराधबाट आर्जित सम्पत्तिको पहिचान गरी जफत गर्नुपर्ने सम्मका सुझावहरू दिएको स्थिति छ र आगामी माघसम्म सन् 2027 फेब्रुअरीसम्म को यो समय छ। यो समयमा यदि सरकारले सुधार गर्न सकेन भने ब्ल्याक लिस्टमा पर्ने जोखिम हुनेछ। जोखिम मात्र हुने छैन, पर्ने नै छ। यस्तो अवस्थामा सरकारले गरिरहेको काम कारवाही, सम्पत्ति शुद्धिकरण निवारणको सवालमा सरकारले गरिरहेको काम कारवाही कतिको पर्याप्त छ यसबाट उम्किनका लागि, र संरचनागत सुधारदेखि लिएर यो अपराध अनुसन्धान र अभियोजनको सवालमा सरकार कतिको सफल भइरहेको छ। एकातर्फ अरबौंको इतिहासकै ठूलो वित्तीय अपराधको मुद्दा दर्ता गरियो पनि भनिएको छ, अर्कोतर्फ सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टबाट पनि निस्कन सकियो। यसो किन भइरहेको छ? अर्थविद डाक्टर दिलनाथ दंगालसँग कुराकानी गर्नेछौ। डाक्टर साहब नमस्कार, स्वागत छ यहाँलाई। मैले पृष्ठभूमिमा पनि भने सरकारले के भन्छ भन्छ मात्र होइन, भइरहेको पनि छ कि इतिहासकै सबैभन्दा ठूलो वित्तीय अपराधमा यही सरकारको पालामा अभियोजनको प्रक्रियामा गएको छ, तर फेरि ग्रे लिस्टबाट नेपाल निस्किँदैन भन्छन्। यो के भएको हो?
1: यस्तो हो, यो चाहिँ कस्तो भने अहिले भर्खरै एफएटीएफले यो असार 5 गते अथवा जुन 19 चाहिँ एउटा निर्णयमा उसले के गरेको छ भने केही केही कामहरू भए तापनि उल्लेखनीय सुधार अथवा आधारभूत सुधार नगरिएको कारणले गर्दाखेरि यो ग्रे लिस्टमै छ भन्ने गरी यो एक किसिमको झकझक्याएको पनि हो। किन अहिले तपाईँले उल्लेख गरे जस्तो चाहिँ यो वर्षको अन्तिम अथवा माघ भनौँ न अङ्ग्रेजी डेट अनुसार यो वर्षको अन्तिम अथवा नेपाली अनुसार माघसम्मको टाइम हुन्छ, तर अहिलेको जुन गति जति गर्नुपर्ने हो सरकारले आधारभूत ढङ्गले त्यो नगरिएको कारणले नै यो रिपोर्ट आएको र तपाईँले बजारमा हेर्नुभयो भने पनि त्यो देखिन्छ। जस्तै यो चाहिँ के हो त भन्दाखेरि यो सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी भनेर सबभन्दा धेरै उनीहरूले उल्लेख गरेको कुरा यो नै हो। अवैध रूपमा सम्पत्ति कमाउने अथवा अवैध रूपमा कमाएको पैसा वा सम्पत्ति जुन छ त्यो चाहिँ शुद्धिकरणमा पार्ने अथवा खोज्ने अनुसन्धान गर्ने र त्यो गलत रहेछ भने उसलाई कारवाही गर्ने र त्यो त्यसरी कमाइएको पैसा चाहिँ आतंककारी कार्यमा लगानी छ कि छैन भनेर हेर्ने प्रक्रिया नै हो सरकारमा छोटो रूपमा भन्नुपर्दा। तर हामी कहाँ कमाएकोले कति कसरी कमायो भन्ने कुरा र त्यो कमाएको सम्पत्तिलाई अनुसन्धान गरेर जफत गर्ने काम हामी कहाँ नभएको कारणले गर्दाखेरि चाहिँ यो रहेको हो। जस्तै तपाईँलाई भनौँ न सहकारीसँग जोडिएका मुद्दाहरूमा रविजीको जसरी फिर्ता लियो, दिदीको जसरी फिर्ता लियो, छर्जीको एक किसिमले फिर्ता नै भनौँ न, सत्ता पक्षसँग जोडिएका कुराहरूलाई चाहिँ कोही तरिकाले जोगाउने, ऐन बनाएर जोगाउने अथवा नीति नियम बनाएर जोगाउने अनि प्रतिपक्षमा भएकाहरूलाई चाहिँ चार काम हुनु नै सबैभन्दा यसको खतरनाक र फेरि पनि ग्रे लिस्टबाट हामी यता ग्रिन जोन भन्दा पनि ब्ल्याक लिस्टतिर जाने प्रक्रिया हो भन्छु। अब यहाँनिर अर्को कुरा पनि म के भन्छु भने विगतमा पनि यी काम हुन्थे, विगतका सत्तामा बस्नेहरूले पनि आफ्नो सत्तामा बसेकाहरूलाई जोगाउनका लागि यो काम हुन्थे। तपाईँलाई मैले एउटा उदाहरण दिउँ, यो ललिता निवास काण्डमा, ललिता निवास काण्डमा जब सरकारले खोज्ने काम सुरु भयो त्यसपछि सत्ता ढलेको हो, धेरै कारणमध्ये एउटा त्यो पनि कारण थियो त्यसले गर्दा कि आफ्नालाई जोगाउने त्यतिखेर बाहिरकालाई चाहिँ जान्न खोजिँदाखेरि सरकार ढल्ने यो प्रक्रियाले गर्दा हिजोदेखि नै यो चाहिँ ग्रेलिस्ट अहिलेको सरकारको पालामा ग्रेलिस्टमा गएको होइन यो ग्रेलिस्ट हिजोको सरकारको पालामै गएको हो हामीले त्यसलाई पनि भुल्नु चाहिँ हुँदैन तर के त भन्दा अहिले बनेको सरकारले जुन तपाईँ अब अझै अर्को कुरा भन्नु न सत्तामा बसेको मान्छेको अनुसन्धानै नगर्ने भने तपाईँ अब कसरी चाहिँ तपाईँ ग्रेलिस्टबाट आउँछ त अरू धेरै कुरै नगरौँ न एकातिर सुशासनको कुरा जोडिन्छ सुशासन भनेको सत्तामा बसेका मान्छेहरूको त्यो अनुसन्धानै एउटा आयोग बनाएको छ तर उसले गर्दै नगर्ने भनेपछि त बाँकी के रह्यो भने अख्तियारलाई पनि त्यही निर्देशन होला 9-10 घन्टा प्रधानमन्त्री कार्यालयमा ल्याएर बोलाइएको राखिएको छ त्यो पनि सत्तामा भएकालाई चाहिँ नपक्री भन्ने
0: भनेको यता हामीले विष्णु पौडेललाई पक्राउ गर्यो आजुमाथि पक्राउ पुर्जी जारी भयो शेरबहादुर देवालमाथि अनुसन्धान भयो केपी ओलीमाथि पनि भयो लौ प्रचण्डमाथि पनि सम्पत्ति शुद्धिकरणले अनुसन्धान शुरू गर्यो भनेर जसरी समाचारहरू आए ती एक हिसाबले सुशासनको सन्दर्भमा र सरकारले पाएको म्यान्डेटको सवालमा ठिक भए तर त्यतापट्टि कदम चाल्दै गर्दाखेरि यतापट्टि मुद्दा फिर्ता लिने जो काम भइरहेका छन् त्यसले हामीलाई ग्रेलिस्टको ग्रेलिस्टमै अझ ब्ल्याकलिस्टतिर धकेल्ने काम गरिरहेछ यसरी बुझ्नु पर्यो
1: सबैभन्दा महत्वपूर्ण कुरा नै त्यो हो मैले विगतदेखि उठाइरहेको कुरा के हो त यो सरकारकै जनताका लागि हो र यो देशका लागि राज्यका लागि सरकार हो भने सबैभन्दा पहिला सरकारले गर्नुपर्ने काम के थियो भने हिजोका जुन फाइलहरूको हामीले धेरै कुरा गरिरह्यौँ नि अहिले पनि हाम्रो चाहिँ अर्थमन्त्रीले धम्की दिनुहुन्छ नि हिजो अहिले मेरो काण्ड पुरा गरिसके हिजोको पनि 13 काण्ड छन् भन्नुहुन्छ उहाँहरू त सत्तामा हुनुहुन्छ बाबा काण्ड छन् भनेर धम्क्याइ धम्क्याइकन हाम्रो पक्षमा ल्याउने होइन कारवाही गरिहाल्ने हो
0: त्यो त बार्गेनिङ जस्तो देखिने क्या तेरो पनि काण्ड छ खोलिदिऊ मेरो बोल्छस् भने तेरो पनि खोलिदिन्छु भने जस्तो सुनियो
1: हो त्यो त धम्की हो नि त मैले तैँले गरेको देखेर मैले पनि गरेँ या तैँले चोरेको देखेर मैले पनि चोरेँ मेरो चोरी तैँले पकड्न खोजिस् भने तेरो पनि मलाई थाहा छ सत्तामा बसेकोले त्यो कहिले गर्दैन
0: मलाई चोर भन्छस् र त पनि चोरै होस् नि भनेर भन्नुहुन्छ उहाँले
1: आफू नचोर्ने हिजोका चोरलाई पक्रिने मेरो अपेक्षा अधिकांश जनताको अपेक्षा सरकारप्रति के हो त भन्दा जस्तै ललिता निवासको कुरा भन्नु गिरीबन्धुको कुरा भन्नु व्हाइट बडीको कुरा होइन अब सहकारीको कुरा भन्नु त्यस्तै गरी गर्नु क्यान्डलमेन्टको कुरा गर्नु यी जुन जुन घोटालाहरूको भुटानी शरणार्थीको कुरा गर्नु सबैभन्दा पहिला यी मुखिएकालाई खोजेर त्यहाँ यदि गलत रहेछ भने कारवाही गर्ने गलत रहेछ भने यो गलत रहेनछ है अबदेखि भन्ने काम गरिदिएको भए सबैभन्दा राम्रो हुन्थ्यो ताकि सबै व्यक्तिहरू पुराना घोटाला गर्नेहरू पनि पर्ने र नयाँले पनि गर्न डराउने अवस्थाहरू सिर्जना हुन्छ तर सरकारको पक्षमा नगरे भन्दा पहिला राति शपथ खाएर बिहान उठ्ने बित्तिकै 23 गतेको घटनासँग जोडेर केपी ओली र रमेश लेखकलाई पक्रिने बित्तिकै सरकार अब यहाँबाट चाहिँ केमा गयो त भन्दाखेरि सरकार अब एकपक्षीय ढङ्गमा प्रतिपक्षहरूमाथि प्रहार गर्ने भन्ने सन्दर्भमा गएको हुनाले पनि जनतामा विश्वास चाहिँ उडेर आयो एउटा कुरा दोस्रो कुरा के हो त भन्दा अहिले हामीले भनेका यतिका फाइल खोलिरहँदाखेरि अनि आफ्ना जति त चोख्याउँदै गएको देखिन्छ नि त आफैले मन लागेकोलाई मन लागेकाहरूलाई चाहिँ एउटा चाहिँ तपाईँको समिति बनाउने त्यो समितिले चोख्यायो भन्ने के चोख्यायो पनि थाहा छैन के भेटियो पनि थाहा छैन बाहिर ल्याएको पनि थाहा छैन गौरीबहादुरको आयोग बनायो गौरीबहादुर नै दोषी ठहरायो मानवाधिकारले अब मानवाधिकार भन्दा गौरीबहादुरको आयोग ठुलो मानिरहेको छ सरकारले अनि यो तरिकाले जाँदाखेरि त तपाईँ ग्रे लिस्टबाट त कसरी उठ्छ उठ्दै उठ्दैन होला विदेशी ग्रे लिस्टमा राख्छन् उनीहरूसँगै सरकारको आफ्नो साङ्गा छ र त्यो देखाउनको लागि सबै एल्गोरिदम जुन अहिले चलिरहेको छ त्यसमा गयो भने त्यो अलग कुरा हो होइन नत्र भने यही अहिलेको सरकारको काम गर्ने तौर तरिकाले गर्दा चाहिँ कुनै पनि हालतमा चाहिँ ग्रे लिस्टबाट मैले चाहिँ ग्रिन लिस्टमा र ग्रिन जोनमा जाने अवस्था म चाहिँ
0: डाक्टर साहब जस्तो यसपटक हाम्रो अर्थमन्त्रीज्यूको हुन त उहाँको तथ्याङ्क वा उहाँको अर्थशास्त्र नमिलेको कारणले र त्यो तपाईँले भनिदिनु होला जस्तो वैदेशिक ऋणको सन्दर्भमा हामीले ऋण र अनुदान हरेक वर्ष गुमाउँदै गुमाउँदै गुमाउँदै गुमाउँदै गइराखेको स्थिति छ यसपटक पनि ऋणै लिने सवालमा पनि जेठसम्म हाम्रो वैदेशिक ऋण पाउने हिस्सा चाहिँ 70% मात्र हामीले लक्ष्यको पाउन सकेका छौं अर्थमन्त्री स्वर्णिम मुवाले यसपटक पनि त्यसै गरी 6 खर्ब रूपियाँ बराबरको ऋण लिने भन्नुहुन्छ त्यो काटकुट गर्दाखेरि 3 खर्ब रूपियाँ बराबरको हुने रहेछ यस्तो स्थितिमा हामी एकातर्फ यो वित्तीय हाम्रा समस्याहरूलाई सुझाइरहेका छैनौ अर्कोतर्फ हामी विदेशबाट ऋण वैदेशिक ऋणको अपेक्षा चाहिँ हामीले ठूलो ठूलो गरिरहेका छौं यो तालमेल मिल्छ त
1: यस्तो छ अब सोरेनजीको मार्ग जाँदाखेरि चाहिँ उहाँको अब विद्वतामा छ मैले प्रश्न गरिन. उहाँले जुन एउटा चाहिँ स्थिति पत्र वा श्वेत पत्र ल्याउनु भएको थियो त्यहाँ चाहिँ उहाँले वास्तवमा सही तथ्याङ्क ल्याउनु भएको मैले हकमा उहाँको यसमा उहाँलाई मैले रेस्पेक्ट गरेकै छु, यो उल्लेख पनि गरेका छु, सकारात्मक कुरा थियो. तर त्यसपछि उहाँले जुन ढङ्गको उहाँको प्रस्तुतिकरण, जुन ढङ्गको उहाँको तथ्याङ्क, जुन ढङ्गको उहाँका विश्लेषण ती हेर्दाखेरि चाहिँ मलाई के लाग्छ भने उहाँको विद्वता यो हरेकै हुन सक्छ. यो एउटा विद्वता प्राप्त गरिसकेको मान्छे जब पोलिटिक्समा पस्छ त्यसपछि त्यो विद्वतामा त्यो पोलिटिक्सले माथिबाट बिर्को लगाइदिन्छ विद्वतामा जस्तो लाग्यो क्या मलाई. भनेर उहाँका काम गराइ हेर्दाखेरि ठ्याक्कै त्यस्तै देखिन्छ. हिजोको मितिमा उहाँले कति चर्को स्वरमा तिमीहरूलाई निन्द्रा लाग्छ कि लाग्दैन, यतिका पैसा ऋण दिएर सारा जनताको टाउकोमा ऋण परेर ऋण यो त ऋणको पासोमा पर्ने स्थिति सिर्जना गर्दा भनेर त्यति धेरै ठुल्ठुलो स्वरमा गराउने मान्छे अहिले ऋण नलिई चल्दै चल्दैन, ऋण लिनै पर्छ, ऋण लिएर कसले घिउ खाएको छ र
2: अझै कम भयो भन्नुहुन्छ
1: भन्ने ढङ्गले उहाँले प्रस्तुतिकरण यो नै समस्या. यस्ता खालका राजनीति गर्ने मान्छे दोहोरो चरित्र नै नेपालको विकासको सबैभन्दा ठुला बाधक हुन् भन्ने मेरो बुझाइ हो. यो हिजोका नेताहरू पनि थियो, अहिले त झनै बढेर गयो. त्यसले गर्दाखेरि सत्य चाहिँ के हो त, त्यो कुरा भन्नुपर्छ. सत्य के हो त भन्दा नेपालको अहिलेको वर्तमान परिप्रेक्ष्यमा आफ्नै मात्रै आमदानी अथवा आफ्नै मात्रै सम्पत्ति वा आफ्नै मात्रै पैसाले नेपालले जति चाहेको त्यति विकास गर्ने अवस्था छैन. उसले ऋण लिनै पर्छ, सहयोग पनि लिनुपर्ने नै हुन्छ. तर त्यो सहयोग कति लिने त, जीडीपीको कति लिने, कतिसम्म लिने, कतिभन्दा बढी लियो भने ऋणको पासमा देश पर्छ र लिएर कहाँ सदुपयोग गर्ने भन्ने कुरा सत्य हो. त्यस कारणले हिजोको सरकारले गरे पनि त्यो दुई दोहोरो कुरा गरे पनि हिजोकोले पनि गलत गर्यो, अहिलेको स्वर्णनीति पनि गलत गर्दै हुन्छ. पहिलो उहाँको कुरा थियो. दोस्रो कुरा चाहिँ के छ त भन्दाखेरि उहाँले चाहिँ कुनै पनि अर्थमन्त्री अर्थमन्त्रीमा जम्मा तीनटा गुण हुनुपर्छ. हेर्नुहोस् मैले अहिले 10 वर्ष अगाडि देखेर मेरो अन्तर्वार्ता हेर्नु सुन्नुभयो भने तपाईँले पाउनुहुन्छ. सबैभन्दा पहिला उसमा उसले चाहिँ के गर्नुपर्छ त भन्दा अर्थको ज्ञान नै हुनुपर्छ. त्यो कुरा प्रष्ट कुरा हो. किनभने कुनै पनि हाम्रो अर्थमन्त्रीहरू कस्तो हुनुहुन्थ्यो विगतमा भने उहाँले ल्याएको त्यो कार्यक्रमहरूको साइड इफेक्ट चाहिँ उहाँलाई थाहा हुँदैन थियो. अथवा मूल्य वृद्धिको साइड इफेक्ट के हो, विदेशी ऋणको साइड इफेक्ट के हो, बजेट फुलाउँदाको साइड इफेक्ट के थाहा नपाउने अर्थमन्त्रीहरू पनि हुनुहुन्छ. त्यसले गर्दा सबैभन्दा पहिला अर्थको ज्ञान हुनुपर्छ. दोस्रोमा नेपालको भूगोल, नेपालको गरिबी, नेपालको माटो सबै चिनेको हुनुपर्छ. त्यो दोस्रो क्वालिटी भने. तेस्रो क्वालिटी समाजसेवा अथवा राजनीति सुझबुझ पनि हुनुपर्छ. यो तीनटा हुनुपर्नेमा स्वर्णनीतिसँग पछिल्लो दुईटाको अभाव देख्छु म. त्यसले गर्दाखेरि नेपालको सन्दर्भमा तीनटा क्वालिटी भएको अर्थमन्त्री हुनुपर्नेमा विडम्बना नै भनौँ. लगभग लगभग अहिलेसम्मका एक दुईवटा अर्थमन्त्रीलाई छोडेर लगभग लगभग धेरै अर्थमन्त्रीहरूमा तीनटै गुण चाहिँ पाइँदैन. यो अर्को विडम्बना हो. त्यसले गर्दा पनि उहाँले भनेका उहाँले गरेका विगतमा गर्ने ती कुराहरूमा म त्यति धेरै एउटा अर्थशास्त्रको विद्यार्थीको हिसाबले म चाहिँ आशावादी छैन. र उहाँले दिएको तथ्याङ्क पनि धेरै ठाउँमै मिल्दै मिल्दैन.
2: ठ्याक्कै यो कंग्रेस एमालेको सरकार जाँदाखेरिको मैले ठ्याक्कै यसले प्रतिवेदन हेरिरहेको छु डाक्टर साहब. त्यहाँ सबै ऋण हेर्ने हो भने अहिले 43% आसपास नै रहेछ. र त्यति बेला पनि 2082 साउन मसान्तसम्मको प्रतिवेदन हेर्ने हो भने पनि वैदेशिक कुल ऋणको हिस्सा हाम्रो जीडीपीको 43% नै रहेछ. भनेको स्वर्णिमजीले ऋण लिँदाको अनुपात र अघिल्लो सरकारले ऋण लिँदाको अनुपात एउटै एउटै देखियो. अझ स्वर्णिमजीले त के भन्नुहुन्छ भने 50% जाँदासम्म पनि यो समस्या हुँदैन भनेर भन्नुहुन्छ आज आएर चाहिँ.
1: यो विषय यस्तो म पनि त्यही भन्छु. यहाँ दुई तिनवटा कुरा छ. कस्तो कुरा छ भने जस्तै अहिले 43 र 44% बिचमा छ जीडीपीको, होइन यसको खेल आफ्नै हुन्छ. तपाईँलाई म त्यही बुझाइदिँदैछु. जस्तै सामान्यतया जीडीपीको 50% हाम्रा जस्ता देशहरूले जस्तो तपाईँ युएसको हेर्नुभयो भने त 100% जस्तो उनीहरूको पाएको अर्को हो. नेपालमा पनि विगतमा पञ्चायत कालमा 50% माथि पनि गएको तथ्य छ हामी चाहिँमा. त्यसले गर्दा अहिलेको ऋण तपाईँले सोध्नु भयो भने धेरै हो कि थोरै हो त भन्दा अहिले लिएको ऋणलाई यो ऋणलाई सही सदुपयोग गरियो भने यो धेरै होइन. सिधा कुरा मैले कहाँनिर जोड दिएँ भने हिजोको सरकारले लिँदा चाहिँ स्वर्णिमजी हामीले हेर्नु भन्ने, अहिले आफूले लिँदा चाहिँ शिखर छ 50% कुरा गर्ने, यहाँनिर गल्ती भयो उहाँको भन्ने मात्र मेरो भनाइ हो.
2: हामीले विदेशबाट लिएको ऋण हामी विकास गर्छौँ, हामी योजना बनाउँछौँ, उता सड़क बनाउँछौँ, उता पुल बनाउँछौँ, उता खानेपानी बनाउँछौँ भनेर वैदेशिक दात्री निकायबाट लिएको ऋण पनि हामीले 30% भन्दा बढी त पुँजीगत खर्च गर्न नसक्दा रहेछौँ. त्यो त हाम्रो कर्मचारीलाई पैसा दिने कि अन्त कतै हाल्ने भन्नेमा जाने रहेछ फेरि.
1: हो म तपाईँलाई यहाँ तपाईँले महत्वपूर्ण कुरा जोड्नुभयो जस्तै तपाईँको 19 अर्बको बजेट खुलेर 21 अर्ब पुग्दा पनि तपाईँको पुँजीगत खर्च चाहिँ घटिरहेछ जस्तै उद्योगकै तपाईँले हेर्नु भनेदेखि त्यत्रो बजेटबाट उद्योगमा बजेट कम छ जुन रोजगारीसँग जोडिन्छ तपाईँ विकास बजेट आफै पहिलाभन्दा कम छ बजेट बढ्दा पनि भने अब कुन विकासको कुरा गरिरहेको छौँ क्या हामी जनताले नबुझ्ने नबुझाइने र छक्याइने झुक्याइने कुरै यही हो कि तपाईँ बजेट बढ्दाखेरि कुन खर्च विकास बजेट त बढ्नु पर्यो नि जब कि विकास बजेटै 4 खर्बको हाराहारीमा छ भने कहाँबाट केले विकास गर्ने हो भन्ने कुरा हो तपाईँले अहिलेको बजेटको फुलाइ भनेको त साधारण खर्चमा फुलाइ हो नि त हामीले साधारण खर्चमा फुलाउनु जरुरी नै छैन विकास खर्च छुच्याएर त्यसको कारण 81 विकास खर्ब 20% भन्दा विकास बजेट छुच्येकै छैन गत सालको भन्दा विकास बजेटको प्रतिशत बढेकै
0: छैन
1: अझ घट्या छ अनि तपाईँ विकास हुन्छ र विकास अनि अर्को कुरा कारण नै हेर्नुहुन्छ भने अहिले 30-35% भन्दा तपाईँको असार मसान त आउन लाग्दा पनि पुँजीगत खर्च अनि पुँजीगत खर्च पनि छैन 20% छुट्याएको छ अनि हामीले विकासको कुरा गर्दा ओहो यो सरकारले त मारामार विकास गर्ने भयो टेक्निकल कुरो हेर्नु पर्यो नि त तपाईँ जसको जरा नै छैन जसको जगै छैन भने अब 5 तला घर बनाइन्छ भनेको खर्च रहन्छ पहिला जग त जर हुनु पर्यो नि विकास खर्चै छैन भने तपाईँ विकास हुन्छ र त्यसले गर्दाखेरि त्यत्रो ठुलो विकासको अपेक्षा चाहिँ मैले यो अहिलेको बजेटको आधारमा हेरेको छैन एउटा अर्को कुरा तपाईँ सहमति शुद्धिकरणसँगै पनि जोडिन्छ बजेटसँग पनि जोडिन्छ अहिले तपाईँले उठाएको कुरासँग पनि जोडिन्छ तपाईँ घरका दरहरू 10 पटक हेरफेर गरेर पटक पटक चाहिँ अनलाइनमा राख्दै निकाल्दै राख्दै यो तरिकाले त तपाईँको न ग्रे लिस्टबाट चाहिँ तपाईँको ग्रिन जोनमा आउँछ न विकास हुन्छ न कर उठ्छ फेरिको कुरा आफ्नो ठाउँमा छँदैछ होइन त्यसले गर्दाखेरि विगतका सरकारहरूले 35 वर्षमा चाहिँ नगरेका घोटालाहरू 35 दिनमा भएपछि त विकासको के सम्भावना हुन्छ तपाईँ भन्नु न
0: डाक्टर साहब जस्तो
1: गलत भइरहेको छ
0: ठिक छ यो अहिले सम्पत्ति अनुसन्धानका लागि छानबिनका लागि भन्दै एउटा आयोग पनि बनेको छ भलै यसको गठनको प्रक्रियामा समेत केही पूर्व न्यायाधीशहरूले नै प्रश्न उठाएको स्थिति छ अदालतमा पनि सायद मुद्दा गएको छ जस्तो लाग्छ यसले 2 पटकसम्म सम्पत्ति विवरण बुझाउनका लागि म्याद थपिसक्यो 30,000 जतिले सम्पत्ति विवरण बुझाउनु पर्ने रहेछ अहिले सरकारमा रहेका मन्त्रीदेखि लिएर सांसदहरू न्यायाधीशहरू बालबाला सैनिक पदाधिकारीहरूको अहिले पनि यसमा छानबिनमा परेको छैन 2 पटक समय थप्दा पनि 10,000 जनाले मात्र विवरण बुझाएका रहेछन् जबकि अझै 20,000ले बुझाउन बाँकी छ यति हुँदा पनि सरकारले न यो छानबिन आयोगलाई बलियो बनाउन सकेको छ र नबुझाउनेहरूलाई केही एक्सन गर्न सकेको छ होइन न त यसको संवैधानिक रूपमा यो विवाद रहित छ यो आयोगले विवरण दिइसके पश्चात यसको कार्यान्वयन यसको निष्पक्षतादेखि लिएर यसको रेजिग्नेसन यो के अरे सबैले स्वीकार्य गराउने विषयसम्म जो छ नि र एफएटिएफको ग्रे लिस्टबाट हामीलाई निकाल्नका लागि यसले सहयोग गर्छ भनेर अपेक्षा गर्न सकिन्छ
1: सबैभन्दा अघि नै अलिकति उल्लेख गरेका थिएँ सबैभन्दा तपाईँले अहिले ठाउँमै पक्रनु भयो सबैभन्दा धेरै सम्पत्तिसँग चाहिँ खेलिरहने अथवा लुकामारी खेल्ने वा जोडिने वा ठोक्किने जे भन्नुहोस् त्यो वर्गलाई चाहिँ सम्पत्ति छानबिनमा नराखेर बाँकीलाई गरेपछि त मलाई त त्यो 10-20 हजारले बुझाएको पनि अचम्म लागिरहेको छ त्यो त धेरै उपलब्धि हो नि सरकारको सरकारमा बस्नेलाई नगर्ने सैनिकलाई नगर्ने न्यायालयका महत्वपूर्ण मान्छेलाई नगर्ने सबैभन्दा धेरै पैसाको सर्ने उनीहरूले हुनुपर्छ सबैभन्दा धेरै बजेटको बजेटसँग नजिक उनीहरू नै हुन्छन् अनि उनीहरूलाई नगर्ने त्यो त कसरी हो सबैभन्दा अहिलेको ठुलो समस्या नै यो र मलाई के लाग्छ भने सरकारले यसमा हामी 2 तिहाइमा छौँ हामीले बहादुरी देखायौँ भनिरह होला तर सरकारलाई खानेर सिध्याउने नै यस्तै कुराहरूले हो क्या विगतका सरकारहरूको पनि हेर्नु न आफ्नो पार्टीको सरकार हुँदाखेरि आफ्नालाई चाहिँ कहिले पनि पक्रिदिउँ बरु 1-2 वटा त कोही कोही त आफ्नै सरकार हुँदा पनि गएका थिए 2-4 जना त त्यतिखेर पनि तर यति धेरै त भएको थिएन तपाईँ अहिले भन्नुहोस् जस्तै अस्ति गृहमन्त्रीजीकै जसरी कुरा उठ्यो जहाँ गयो खै के भयो त के कारणले उहाँ चाहिँ फेरि गृहमन्त्रीमा फर्किनु भयो त के चाहिँ शुद्धिकरण आयो त के चाहिँ उहाँको सम्पत्ति अहिले पनि शङ्काको घेरामा छ नि त उहाँले कमाएको सम्पत्ति बुवाले भन्नुहुन्छ मैले मागेर दुःख गरेर पढाएँ छोरो भन्नुहुन्छ बुवाले कमाएको अरबौँको बोझ यता खरबको सम्पत्ति पुग्ला जस्तो छ
0: छानबिन आयोग चाहिँ के भन्दो रहेछ भने सुदनजीबाट केही त्रुटि चाहिँ भएको छ उहाँले गर्ने क्रममा तर त्यो त्रुटिलाई उहाँको व्यक्तिगत त्रुटि भन्न मिल्दैन यो त देशको सिस्टमको त्रुटि हो भनेर भनिन्छ
1: होइन त्यो त त्यसले भने पनि भइगयो नि तपाईँ अब जस्तो के हो भन्ने कुरो बाहिर ल्याएको छैन अब बाहिर नल्याएपछि त हातमा डाडु पनि भनेपछि हिजो त निक्यो जस्तै विष्णु पौडेललाई पक्रिरहेछ अब होइन अरू कुराहरू आजको कुरा आइरहेछ ज जसको कुरा आइरहेछ म त के भन्छु भने सबैभन्दा पहिला यही काम सरकार कि ज जसको नाम आइरहेछ ती सबैजनालाई ल्याएर तर पहिला अनुसन्धान गरेर चाहिँ समात्नु पर्ने हुँदो चाहिँ भएको छ यद्यपि जे होस् अहिलेको शक्तिशाली सरकारले विगतमा भएका यस्ता कुराहरू छानबिन गरेर सत्य तथ्य ल्याएर तर निष्पक्ष हुनुपर्छ निष्पक्ष ढंगले यदि गलत गरेको रहेछ भने उनीहरूको सम्पत्तिबाट भर्ने वा कानून अनुसार कारवाही गर्ने काम गरोस् एकदमै राम्रो त्यसलाई मैले त्यो समात्नेदेखि त्यो अहिले प्रक्रिया नराम्रो नै भनेको छैन तर आफ्नालाई चाहिँ अनुसन्धानै नहुने भर्खरै चोक्याउने रिपोर्ट पनि के आयो नभन्ने अनि अरूलाई चाहिँ च्यापच्यापी पक्रिने खालको कुराले अथवा अख्तियारलाई सबै संवैधानिक निकायलाई प्रधानमन्त्री कार्यालयमा ल्याएर फर्काएर यो गर भोलि हेर्नु होला सबै संवैधानिक निकायहरूलाई प्रधानमन्त्री अन्तर्गतमा राखेर यो गर भन्ने खालको चाहिँ काम आउने सामान्य सल्लाहकारहरूले पनि हप्काउने नत्र भने यो गर्दैछु त्यो गर्दैछु त्यस्तो भनेपछि त अराजकता भएन भने अनि तपाईँ के सम्पत्ति शुद्धिकरणको कुरा गर्नुहुन्छ के ग्रे लिस्टको र ग्रे लिस्टको कुरा गर्ने के विकासको समृद्धिको कुरा गर्ने होइन त्यसकारण यहाँ गलत कति भएको छ भने आफ्नाहरूलाई कानुन हिजो राजाको पालामा हुन्थ्यो क्या त्यस्तो राजाहरूको चाहिँ क्वेसन उठाइँदैन थियो राजाहरूलाई चाहिँ तपाईँको त्यो भन्सारमा चेक गरिँदैन थियो एयरपोर्टमा चेक गरिँदैन थियो कल्चर उठाउनै पाइँदैन थियो त्यही खालको पो कानुन आइसकेको छ अनि त्यो तरिकाले गरेपछि त अब जनताहरूले पनि कति समयसम्म सहने हो हेर्ने हो एल्गोरिदमले कति समयसम्म टिकाउने हो त्यो त त्यति सजिलो देख्दिनँ मैले गाह्रै देख्छु होइन त्यसकारण म चाहिँ अन्तिममा एउटा के अपेक्षा गर्छु भने अहिलेको सरकारले जसरीसुकै होस् एउटा शक्तिशाली सरकार छ यसले काम गर्दा कसैले न न त्यसलाई हल्लाउन सक्छन् न चलाउनै सक्छन् त्यसले गर्दाखेरि एकदम निष्पक्ष भएर मेरा आफ्ना र अरू नसम्झिकन नजिक र टाढा नसम्झिकन हिजो विगतमा भएका र अहिले भएका सबै गलत कामहरूलाई चाहिँ सही ट्र्याकमा ल्याइदिएदेखि सबैभन्दा नेपालको विकास र सुशासनको टर्निङ पोइन्ट हुन्थ्यो तर आफ्नालाई लागेका सबै मुद्दाहरू छानबिन पनि नगर्ने पक्रेर पनि छोड्ने अनि बाँकीलाई गर्ने भनेपछि त सुशासनको त तेजो बस त यहीँनिर भइसकेको छ।
2: हवस् डाक्टर साहब, यहाँको महत्वपूर्ण समय सम्वादका लागि धन्यवाद।
1: यहाँलाई पनि अवसर छ लागेर हाम्रा सम्पूर्ण श्रोताहरूलाई धन्यवाद।
0: म हुनुहुन्थ्यो अर्थविद डाक्टर दिलनाथ डंगाल। उहाँसँग मैले यो सम्पत्ति शुद्धिकरणको ग्रेलिस्टबाट नेपाल निस्कन नसकेको अवस्था सरकारले यसबाट निस्किनका लागि र ब्ल्याकलिस्टमा पर्न नदिनका लागि गरिरहेका प्रयत्न र अन्य केही बजेटसँग सम्बन्धित विषयवस्तु पनि मैले उठाउने प्रयत्न गरे। आजका लागि कार्यक्रमको समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने भीम विश्वकर्मालाई धन्यवाद। म धर्मराज भट्ट बिदा हुन्छु। नमस्कार।

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 7 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, सन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624959 र 98648732।
3: तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
3: वास्तुशास्त्र सम्बन्धी परामर्श,
4: घर घडेरीको माटो परीक्षण,
3: विदेश यात्राको समस्याको समाधान,
4: वैवाहिक समस्याको निराकरण,
3: व्यापार व्यवसायमा भएका बाधा,
4: निसन्तान सम्बन्धीका समस्याहरू,
3: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
4: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
3: पितृ उद्धार,
4: ग्रह अनुसार रत्न र कवच धारण,
3: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
4: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा, भरतपुर चितवन। मोबाइल नम्बर 98451 75223 र 98056 75223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
5: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौ वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
6: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौ वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
7: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्दैन।
5: ज्योतिष तथा वास्तु परामर्श सेवा, भरतपुर चितवन। मोबाइल 98451 75223, 98056 75223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
4: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदा चाहिँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तु र सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चौडी चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुरीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रुल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz श्रीवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटोडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाईबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलगंज 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजरबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असार महिनाको आज 9 गते, तदनुसार ईस्वी सन् 2026 जुन 23 तारिक, सक सम्वत्सर 1948, नेपाल सम्वत् 1146 तथा लाछ रुद्र नामक सम्वत्सर उत्तरायण गृहम ऋतु आज मंगलबार रहेको छ। ज्येष्ठ शुक्ल पक्ष तिथि रहेको छ। आज नवमी तिथि रहेको छ। आज नवमी तिथि रहेको छ। छत्तीसगढ़ी 42 पला रहेको छ। नक्षत्रमा रहेको छ हस्ता नक्षत्र रहेको छ। विशेष गरी आज हस्ता नक्षत्र रहेको छ 26 गढ़ी 15 पला। योगमा रहेको छ बरियान योग रहेको छ 23 गढ़ी 5 पला। कर्णमा रहेको छ बालवाह कर्ण रहेको छ 6 गढ़ी 26 पला रहेको छ। र विशेष गरी चन्द्रमा आज कन्या राशिमा, श्री सूर्यनारायण चाहिँ विशेष गरी मिथुन राशिमा। आनन्दादि योगमा आज सौम्य योग रहेको छ। आज बिहान सूर्योदय 5:11 भयो भने सन् सूर्यास्त 7:01 हुनेछ। आजको दिन मान्ने घड़ी 13:50 रहनेछ। आज दिन विशेष रहेको छ। आज अन्तर्राष्ट्रिय ओलम्पिक दिवस भनेर पनि पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग पालो रहेको छ। आजको समय यानि कि आजको शुभ समय, आजको लाभ समय, आजको काल समय के कतिखेर रहन्छ त भन्ने विषयमा विशेष चर्चा पनि गर्नेछौं। सर्वप्रथम लागू आजको कालबेला यानि कि आजको राहुकाल र आजको राहुकालको समय रहेको छ दिउँसोको 1:50:14 दिउँसोको 3:34:26 आज कालबेला रहनेछ। यस्तै गरी शुभ बेला रहेको छ दिउँसोको 3:34:26 विशेष गरी साँझको 5:18:39 आज शुभ बेला रहनेछ भने आजको लाभ बेलाको समय रहेको छ। विशेष गरी
लाभ विलासको समय रहनेछ बिहानको 10:21:48 देखि दिउँसोको 12:06:01 आज लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी गराउँछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा जानकारी र अहिले यतिखेर जन्मिएका शिशुहरूको नाम राशि के आउँछ होला भन्ने विषयमा पनि विशेष चर्चा पनि गर्नेछौ। सूर्य मिथुन राशिमा, चन्द्रमा कन्या राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, यस्तै गरेर शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि कन्या राशि आउँछ। हस्ताको तेस्रो चरण नाम आउँछ, तीन धर्के अडाबाट नाम आउँछ, आदि नै देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने मैले तपाईँलाई गराए र अब भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि।
1: मेष राशि उनीहरुका लागि आजको दिन सहयोगीहरु प्रतिस्पर्धामा उत्तीर्ण सक्छन्। यसै गर्नेहरुले काममा अवरोध पुर्याउलान्, सोझोपनको फाइदा उठाउने र विशेष गरी अरूले उठाउन सक्ने भएकाले विशेष सावधान रहनुहोला। आकस्मिक खर्च बढ्दै जाँदैछन्, आफ्ना सामानमा अरूले दावी गर्न सक्छन्। यात्रा गर्दा धनमाल र सुरक्षामा ध्यान दिनुहोला। मेहनत गर्दा चुनौती चिर्दै काम बढाउन सकिन्छ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउन सकिने खालको योग भयो राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन मेहनत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्य अनुसार काम सम्पादन हुँदै जाँदैछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्दै जाँदैछ। वृद्धिमा वृद्धि, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार प्रशंसा आदि प्राप्त गर्न सकिन्छ। व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषिमा लाभ मिल्दैछ। सन्तानको साथले उत्साह समेत जगाउने खालको योग भयो राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन पुरानो सम्झौता तोड्नु पर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा विस्तारै लाभ हुनेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार गर्दा फाइदा हुनेछ। कृषि तथा पशुधनले लाभ दिलाउनेछन्। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्दैछ। शुभचिन्तकलाई साथ लिएर काममा जुट्नुहोला। सफलता प्राप्त हुने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन सबैलाई समेटेर काम लिन नसक्दा पछि परिन्छ। समयको तालमेल नमिल्दा यो दिन अध्यय रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना कामले अल्झाउनु पर्नेछ। कामको राम्रो मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न समय लाग्नेछ। दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन बोलीको प्रभाव बढ्दै जानेछन् भने चिता काम सजिलै सम्पादन हुँदै जानेछन्। आफ्नो क्षेत्रमा राम्रो प्रभाव जमाउन सकिन्छ। आमदानीको स्रोत बढ्नुको साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। व्यापार पनि प्रशस्त फाइदा हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। शुक्र र समाचारले उत्साह समेत जगाउने खालको योग भयो राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन कामना पूर्ण हुँदै जानेछन् भने रमाइलो जनघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। काममा विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछन्। लक्ष्य अनुसार समयमै काम सम्पादन हुँदै जाँदैछन्। व्यापारमा फाइदा हुनेछ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द समेत प्राप्त हुने खालको योग भयो राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन केही पाउन केही वस्तु त्याग्नु पर्ला। रमाइलो भ्रमणका लागि प्रयत्न गर्ने सम्भव रहेको छ। टाढाका साथीभाइहरूले काममा साथ दिनेछन्। दोहोऱ्याएर प्रयत्न गर्दा रोकिएको काम बन्दै जाँदैछन्। अर्थभाग फर्किए पनि आवश्यक पर्दा सरसपोट वा कर्ज मार्फत धन जुट्दै जाँदैछन्। तर खर्च बढ्दै जाँदैछन् भने समयमा आलस्य गर्ने बानीले पछि परिन्छ। व्यापार व्यवसायमा लगानी गर्ने अवसर समेत प्राप्त हुने खालको योग भयो राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा आय स्रोत बढाउन सकिन्छ। व्यापारमा अड्किएको रकम उठ्दै जाँदैछन्। भविष्यको लागि केही लगानी बढाउन सकिन्छ। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। आंशिक फाइदा भए पनि काम पूरा गर्न अनुमान भन्दा बढी लगानी र समय लाग्नेछ। लाभांशहरूका लागि खर्च गर्नु पर्ला। सरसफरमा पनि रकम बाहिर्न सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिसँग सहकार्य गर्ने अवसर जुट्नेछ, तर विगतका कमजोरी बाहिर आउनले समस्या पर्ला। अवसर प्राप्त भए पनि आफूले काम बिगार्न सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना रहेको छ। स्वार्थका लागि साङ्गो गाँठनीहरूबाट अलि सजग रहनु पर्ला। सामाजिक दायित्व बढ्दै जाँदैछन्। संघर्षपछि लाभ उठाउन पनि सकिने खालको योग भए राशि धनुलाई आजको दिनमा विशेष देखिएको छ। मकर राशि हुनेहरूका लागि आजको दिन रोकिया काम सम्पादन हुँदै जाँदैछन् भने मिहिनेतै लक्ष्यमा पुर्याउनेछ। सानो प्रयत्नले धेरैको भलाइ हुन सक्छ। सामाजिक वाद विवाद सुल्झाउने जिम्मेवारी आउन सक्छ। चुनौतीहरू पन्छाउँदै चिताको काम बनाउन सकिन्छ। श्रम परि पनि विशेष उपलब्धि हासिल हुने योग रहेको छ। भविष्यको लागि सम्भावना खोजी गर्ने समय रहेको छ। लगनशीलताले उत्साह समेत जगाउने खालको योग भए राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन स्वास्थ्यका लागि आहार विहारमा अलि सजग रहनुपर्ने समय रहेको छ। व्यस्तता बढ्दै जानेछन् भने शारीरिक समस्याले कमजोर भएको अनुभूति हुनेछ। गोप्य सूचना बाहिर्नाले काम देख्नुपर्ने हुन सक्छ। लगानी गर्ने काममा विशेष गरी हात हाल्नु अघि विचार पुर्याउनुहोला। आवश्यक अडान लिने बानीले पनि समस्या निम्त्याउनेछ। शुभचिन्तकको सुझावलाई ध्यान दिँदै र अगाडि बढ्दा राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रिन सक्छ। काममा आंशिक लाभ भए पनि केही समस्या बढ्दै जाँदैछन्। विवादास्पद कामले समस्या निम्त्याउने योग देखिया छ। आन्दाई भइरहने पनि फजुल खर्च बढ्न सक्छ। केही रकम खर्च गर्नुपर्ने परिस्थिति आउला। काम सम्पादन भए पनि तत्काल धेरै आमदानीको आशा नराख्दा राम्रो हुनेछ। पछि फाइदा हुने काम प्रारम्भ गर्न पनि सकिने खालको योग भए राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने खेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घरेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845725223 र 9806575223 पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: मेरो विश्राम पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मिसादी बाह्र राशि फलका विषयमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ 9845175223 र 9856575223 नम्बरमा। तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। तपाईँले फोन गर्दा साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई जानकारी गराउनुपर्ने हुन्छ। साल महिना गते र समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँले गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: नमस्ते
0: हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? रोल्पा जिल्लाबाट बोल्दै हुनुहुन्छ। रोल्पा जिल्ला
1: रोल्पा जिल्ला लुङ्गी गाउँपालिका शिल्पबाट।
0: लुङ्गी गाउँपालिकाबाट अनि कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: छोराको विषयमा गुरु।
0: कार्यक्रम कतिको सुन्नुहुन्छ तपाईँहरूले रोल्पातिर?
1: हामी दिनकै सुन्छौँ गुरु।
0: दैनिक सुन्नुहुन्छ?
1: हजुर।
0: ल भन्नुहोस् त, छोराको जन्ममिति कति हो?
1: छोराको जन्ममिति 2066 साल कार्तिक 17 गते मंगलबार जन्मेको, बिहान 6 बजे जन्मेको गुरु।
0: हजुर, बिहानको 6 बजे हो।
1: हजुर,
0: 2066 साल कार्तिक महिनाको 17 गते मंगलबार बिहानको 6 बजे जन्म जिल्ला रोल्पा जिल्ला हो।
1: हजुर।
0: ल सुन्नुहोस् है, ध्यान दिएर।
1: हजुर,
0: सेगा साढेमा श्रीमती रामानुजाय नमः। सर्वमंगल मंगल्ये शिवै सर्वत साधिके शरणत्र मुखे गौरी नारायणी नमस्ते हे। 2066 साल मंसिर कृष्ण पक्षको, कार्तिक भए पनि मंसिर कृष्ण पक्ष पर्छ है।
1: हजुर सर।
0: अनि मेष राशिमा जन्म भएको छ बाबुको चाहिँ। भरणीको दोस्रो तर नाम आउँछ लुबाट नाम आएको छ बाबुको, होइन मध्यनाली नरगण परेको छ बाबुको लागि। घातकमा परेको छ तिथिहरू चाहिँ नै प्रतिपदा षष्ठी र एकादशी घातक, आइतबार घातक, एक नम्बर घातक, राशिमा मेष भन्ने राशि घातक छ। कुण्डली राम्रो छ, पढाइमा अलिक रुचि कम हुन्छ, छिट्टो रिसाउने एकरो स्वभावको, अनि दाँतमा समस्या, आँखामा टाउकोमा समस्या हुने ए बाबुको चाहिँ यो देखिएको छ। गुरु चाण्डाल योग पनि परेको छ। दशाको शान्ति गर्नुपर्छ बाबुको। एकादशीको व्रत बस्ने अनि आइतबारको दिन नुन नखाने काम चाहिँ गर्नै पर्छ है यो बाबुले।
1: हजुर, होइन
0: यति कामहरू गराउनु लगाउनुहोस्, धेरै कुरामा राम्रो र सहज भइहाल्छ बाबुको लागि चाहिँ नि, होइन। विदेश यात्राहरू राम्रो देखिन्छ। सरकारी जागिरमा मध्यम खालको छ, सरकारी जागिरभन्दा बरू प्राइभेट जागिरहरू चाहिँ राम्रो देखिन्छ। अहिले सिद्धा र अर्को सूर्य भन्ने ग्रह चलेको छ, सूर्यले अलिकति रोगी रोगी पनि गराउन सक्छ, अलिकति विशेष ख्याल गर्नु ठिक छ। ग्रहहरू अलिक भनेको नमान्ने, जिद्दी जिद्दी स्वभावको देखेँ मैले, त्यस्तो छ र हजुर। पढाइमा पनि मन छैन, पढाइ छोड्ने ग्रह छ। जो अलिकति बिग्रेको छ बाबुको, अब धेरै नै समस्या पर्यो भने रत्न कवच लगाउँला है।
1: हजुर,
0: नभए चाहिँ आइतबारको दिन नुन नखाने अनि एकादशीको दिन चाहिँ व्रत बस्नु पर्यो, अन्न नखाने एकादशीको दिन। यदि काम गर्यो भने बाबुको लागि राम्रो हुन्छ, समस्या बाधा रोकावट आउँदैन। अब आउने हजुर, पढाइमा पनि मन छैन, पढाइ छोड्ने ग्रह छ।
1: पढाइ छोडिरहेको छ बाह्रसम्म, तर त्यति मन लगाएर पढ्दैन।

0: भन्नुहोस् त्यही भविष्यको बारेमा गुरु, अब जाइ साइ खान्छ खानेको बाबुले के गर्छ भन्दा
1: खानु त खाइहाल्छन् नि, किन नखाने? तर ग्रह चाहिँ कमजोर छ क्या, अलि सँगै बुझाइ गर्नु पर्यो। बाबु त्यही छ अहिले?
0: बाबु अहिले
1: स्कुल गएको छ। र उसलाई भन्नु पर्यो तपाईँले सँगै बुझाइ गर्नु पर्यो, ग्रह तेरो राम्रो छैन, रिसाइस भने तपाईँ झन् धेरै ग्रह लाग्छ भन्नुभएको छ गुरुले, भन्नु है, एकदम ख्याल गर्नुपर्छ भन्नु है। नभए समस्या भइहाल्छ क्या, बाधा आइहाल्छ, ग्रह नि त्यस्तो परेको छ क्या बाबुको, त्यो भएर अलिकति विचार गर्नु भन्नु। अरू त्यस्तो नराम्रो छैन, ठिकै ग्रह राम्रै देखिन्छ है। हुन्छ, उहाँले फोन गर्नुभएको थियो हामीलाई, रोल्पा जिल्लाबाट फोन गर्नुभएको उहाँले। तपाईँ पनि आफ्नो आफन्तको ग्रहको भाग्यको विषयमा जानकारीका लागि 9845223 र 9805523 नम्बरमा सम्पर्क तपाईँले गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
2: नमस्ते
1: हजुर। कहाँबाट को बोल्दै हुनुहुन्छ? गोर्खा जिल्लाबाट। गोर्खा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? रातमाते श्री खोलाबाट। अनि हजुरको शुभ नाम तपाईँको? जित बहादुर थापा। अनि कसको बारेमा हेर्न चाहनुहुन्छ जित बहादुरजीले? छोरीको बारेमा। छोरीको जन्ममिति भन्नुहोस् त कति हो? 2060 साल।
2: हजुर,
1: भदौ महिनाको 1 गते जन्मेको समय भन्नु?
2: 2007 बजे।
1: के बार पर्छ जन्मबार थाहा छ?
2: हजुर सोमबार।
1: हजुर सोमबार है, र सुन्नुहोस् है छोरीको भन्छु म है।
2: हजुर,
1: श्रीगणे साढेमा श्रीमती रामानुजाय नमः। हाम्रो छोरीको चाहिँ 2060 साल भाद्र कृष्ण पक्षको सोमबार सप्तमी तिथिमा जन्म, राशि चाहिँ मेष राशि, भरणीको प्रथम चरण नाम आउँदो रहेछ, नानीको लीबाट नाम आएको छ, लीलामणि अथवा लीलाधर, नानीको चाहिँ लीला कुमारी नाम आउँछ है। मध्य नानी नरगण परेको छ नानीको, घातकमा परेको छ तिथि प्रतिपदा षष्ठी एकादशी, आइतबार घातक, मघा नक्षत्र घातक, नम्बरमा 1 नम्बर राशिमा मेष राशि घातक भन्ने लेखिया छ। नानीको कुण्डली राम्रो छ, भाग्य राम्रो छ, त्यति खासै नराम्रो कुण्डली छैन नानीको। अलिक छिटो रिसाउँदो रहेछन् कि नानी, हो कि होइन?
2: हजुर हो।
1: लग्नमा मंगल छ, छिट्टो रिसाउने ग्रह छ, विवाहमा आफै खोजेर आफै रोजेर विवाह गर्ने, घरबार दाम्पत्यमा बाधा आउने, त्यस्तो खालको ग्रह परेको छ है। यस्तो हुन्छ, अब अन्तर्जातीय विवाह हुने ग्रहहरू परेको छ नानीको, विदेश यात्राहरू नानीको लागि राम्रो हुन्छ विदेशमा है, सरकारी क्षेत्र पनि नानीको राम्रो हुन्छ। नानीको चाहिँ एउटा शिला विवाह गराएर चाहिँ नै विवाह गर्न पाइयो भने धेरै कुरामा राम्रो हुन्थ्यो। शिला विवाह भन्ने हुन्छ क्या, हो त्यो शिला विवाह गराउनुपर्छ नानीको लागि, अनि विवाहको दोष मेटिन्छ। अहिले सङ्कटा भन्ने ग्रह चलेको छ, अर्को चन्द्रमा भन्ने ग्रह चलेको छ नानीको, त विदेश जाने ग्रह छ। विदेश गएकी छैनन्? ए विदेशमा छन्। कुन देशमा छन् नानी?
2: टर्की।
1: टर्की भन्ने देशमा? राम्रो छ त, नराम्रो छैन त, केही समस्या विदेशमा त केही समस्या देख्दिनँ म त, राम्रो छ विदेशमा त,
2: राम्रो छ गुरु। अब आएपछि हजुर आउँछु, हजुर बजेर आउँछु
1: म आएपछि, नानी आएपछि लिएर आउनुहोस्। यो माङ्गलिकको रत्न कवच लायो भने यिनको विवाह सफल हुन्छ, प्रेम सफल हुन्छ। यो माङ्गलिकको अलिक पानी अलिक धेरै पिउनुपर्छ भन्नु होला, नभए नानीलाई अलिकति पेटमा समस्या हुन्छ, हुन सक्छ पानी धेरै पिउनुपर्छ नानीले। अनि मङ्गलबारको दिन माछा मासु लक्ष्मी प्याज खानु हुँदैन, मङ्गलबारको दिन माछा मासु लक्ष्मी प्याज खानु हुँदैन, पानी अलिक धेरै पिउनुपर्छ। अब बुवा आमालाई राम्रै गर्छिन्।

0: बिछाउनलाई झनक्क रिसाउने फेरि छिट्टो सेलाई हाल्छिन्। यिनको यिनको नराम्रो पक्ष भनेको रिसाउने हो अलि धेरै होइन हो, त्यो रिसलाई कम गर्नुपर्छ, कन्ट्रोल गर्नु भने ग लाग्दैन राम्रो हुन्छ भन्नु होला। विदेशमा एकदमै धेरै नै राम्रो हुन्छ विदेशमा, राम्रो छ त नराम्रो छँदै छैन, राम्रो भइहाल्छ। तपाईँले छोरीको बारेमा चिन्ता लिनु पर्दैन, मात्र छोरीको चाहिँ विवाहको लागि चाहिँ नै
1: चिन्ता
0: हो, विवाहको चाहिँ चिन्ता लिनु, अरू केही कुराको चिन्ता लिनु पर्दैन छोरीको। अब त्यो हजुर भन्नु त त्यही रत्न कवच लाउनु पर्छ, हामीसँग पाउँछ माङ्गलिकको, रत्न कवच लगाउनु भयो भने आफ्नै जातसँग विवाह हुन्छ अनि विवाह पनि राम्रो पनि हुन्छ, विवाह बिग्रिँदैन होइन। त्यो रत्न कवच लाउनु पर्छ। अब नानी आउँला ढिलो हुन्छ भने नानीको कपडा छ भने कपडा लिएर आउनुहोस्, त्यो कपडामा रत्न कवच बाँधेर राखौँला, त्यसले पनि फुकेपछि काम गर्छ होइन। अब ढिलो आउने अब तत्काल आइहाल्ने छिन्, दुई चार महिनामा आउनेवाला छिन् भने आएपछि लिएर आउनु होला। अब अलि धेरै समय लाग्छ आउनलाई फर्किनुलाई भने रत्न कवच लाउनुपर्छ, उनीको कपडा घरमा भएका कपडा पुराना कपडाहरू लिएर आउनु भयो एउटा भने त्यसबाट पनि काम गर्न मिल्छ, समस्याहरू आउँदैन, चिन्ता नगर्नु। मङ्गलबारको दिन चोखो खाने, लसुन प्याज माछा मासु नखाना नि भन्नु है, राम्रो हुन्छ है, चिन्ता गर्नु पर्दैन है। हुन्छ आउनु न, आउनु मै छु है। त्यो हेरी हेरी हुन्छ, तपाईँ आउनु त्यसपछि सल्लाह गरौँ, नभए फोन गरेर आउनु न त एकचोटि, अरे बिहान दस बजेपछि यही नम्बरमा फोन गर्नु न है। हुन्छ, उहाँले फोन गर्नुभएको थियो गोर्खा जिल्लाबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ, तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9851-75-223 र 9806-75-223 नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि चाहिँ भरतपुर 8 गौरीगञ्ज हेल पोस्टकै अगाडि भेट्न सक्नुहुन्छ। तपाईँहरूले मलाई भरतपुर 8 गौरीगञ्ज हेल पोस्टकै अगाडि आएर तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ। अब हाकिम चोकमा आउनुभयो भने हाकिम चोकबाट अटो म्याजिक लागिराखेको हुन्छ क्या, अब भरतपुरको हाकिम चोकमा अटो म्याजिक लागिराखेको हुन्छ, त्यहाँबाट म्याजिक चढेर आउनुभयो भने गौरीगञ्ज हेल पोस्ट भन्नु होला है, अरू भन्नु परेन, गौरीगञ्ज हेल पोस्टकै अगाडि म जाने हो ज्योतिषीका भन्नुभयो भने हेल पोस्टमै तपाईँ झरेर मलाई फोन गर्नुहोस्, तपाईँले पत्ता लागिहाल्छ, चिन्ता गर्नु पर्दैन, फोन गर्दै गर्दै आउन सक्नुहुन्छ। कार्यक्रममा फोन लाग्न अलिक मुस्किल पर्छ, तर दिउँसो फोन सजिलैसँग लाग्छ है, कोसिस गर्नुहोला तपाईँहरूले। मसँग फेसबुकमा अथवा मेसेन्जरमा तपाईँ जोडिन चाहनुहुन्छ, केही सल्लाह परामर्श त्यताबाट पनि लिन चाहनुहुन्छ भने हाम्रो फेसबुक आइडीको नाम प्रेम प्रसाद सुवेदी भन्ने फेसबुक आइडी छ हाम्रो, प्रेम प्रसाद सुवेदी अङ्ग्रेजीमा लेखेको छ, चाहिँ तपाईँले प्रोफाइल फोटो तपाईँलाई भने पनि सजिलो हुन्छ, प्रोफाइल फोटो चाहिँ एउटा हातको हत्केलामा थाकल, जुन जंगलमा पाउने थाकल हुन्छ नि हो त्यो थाकलको दाना राखेको छ हातको हत्केलामा छ हो, त्यसमा तपाईँले चाहिँ फलो गरेर अनि फलो गरेपछि मेसेन्जरको चित्र आउँछ, मेसेन्जरमा राधे राधे लेखेर पठाउनु भयो भने म पनि तपाईँलाई राधे राधे भने रिप्लाई गर्छु, तपाईँ हामी साथी हुन्छ, अनि केही समस्या केही जिज्ञासाहरू भयो भने तपाईँ लेखेर पठाउनु भयो भने छिट्टो रिप्लाई तपाईँले पाउनुहुन्छ है। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ, कहाँ को बोल्दै हुनुहुन्छ, नमस्ते। हजुर हजुर राधे राधे, कहाँ को बोल्दै हुनुहुन्छ, नमस्ते, कहाँ को बोल्दै हुनुहुन्छ, धादिङ जिल्लाबाट बोल्दै हुनुहुन्छ, हजुरको शुभ नाम
2: अप्सरा
0: भुजेल, धादिङ जिल्लाबाट, कसको विषयमा हेर्न चाहनुहुन्छ अप्सराजीले, छोराको विषयमा, धादिङ कुन ठाउँबाट भन्नुभयो, हजुर कार्यक्रम कतिको सुन्नुहुन्छ धादिङतिर, फोन लागिहाल्छ, कोसिस गर्नुपर्छ फोन त लागिहाल्छ क्या होइन,
2: हजुर।
0: कसको विषयमा भन्नुभयो? छोराको विषयमा भन्नुभयो। छोराको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2062 साल 2062। अनि 25 गते
0: असारको 25 गते
1: बिहान 10:15 बाँच्छु जन्म हुँदा चाहिँ।
0: हजुर, 9:45 बिहानको होइन? ल सुन्नुहोस् है, म भन्छु, ध्यान दिएर सुन्नुहोस् है। ल, श्री गणेश आचार्यमा श्रीमती रामानुजायमा 2062 साल असार शुक्ल पक्षको शनिबार तृतीया तिथिमा जन्म राशि कर्कट राशि आउँदो रहेछ छोराको। अश्लेषाको दोस्रो चरण नाम आउँदो रहेछ, डुबर नाम आएको छ है। अनि त्यसपछि आदिनी राक्षसी गर्नु परेको छ। यो अश्लेषाको शान्ति गर्नुपर्छ है, अश्लेषाको शान्ति गर्नुपर्छ। भन्छु किन रहेछ भन्दा, घातक तिथि द्वितीया सप्तमी द्वादशी बुधबार घातक, नम्बरमा 7 नम्बर राशिमा वृष राशि घातक छ। अब तपाईँको छोरालाई कालेश्वर उपयोग परेको छ क्या है, अनि कालेश्वर उपयोग परेको छ, अनि माङ्गलिक पनि परेका छन्, अनि गुरु चान्दार योग पनि परेका छन्। अब यो कालेश्वर उपयोगको रत्न कवच तुरुन्तै लगाइदिनु, स्वास्थ्यमा राम्रो हुन्छ। बिरामी भएको भाइ गर्दैनन्, अहिले त औषधि खायो भने पनि औषधि लाग्दैन, नाक दोष परेको छ, सपना पनि त्यस्तै नराम्रो, झनक्क रिसाउने एकरो स्वभावको पनि छन्, हो कि होइन? त्यही भएर रत्न कवचमा आउँछ हामीसँग, रत्न कवचलाई तपाईँले फोन गरेर लिन आउनुहोस् भरतपुरमा, म बनाएर रेडी पारेर राख्छु, लगाइदिनुहोस्, त्यसपछि राम्रो हुन्छ, समस्या आउँदैन। अहिले ग्रह चलेको छ बाबुको शुक्र र सिद्धा भन्ने योग चल्या, स्वामी योग परेको छ, शुक्र सिद्धा स्वामी योग चलेको छ बाबुलाई, त्यो भएर पनि समस्याहरू आइराखेको छ। विशेष गरी चाहिँ बाबुको कालेश्वर उपयोग परेर हो, मङ्गलबारको दिन चोखो खाने, एकादशीको दिन अन्न नखाने बाबुले गर्नुपर्छ है, त्यति गर्न सक्यो भने बाबुलाई राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन। कालेश्वर उपयोगले गर्दा पढाइ मात्रै होइन, पढाइ पनि बिग्रिन्छ, स्वास्थ्य पनि बिग्रिन्छ है, रिसाउन पनि व्यस्त रिसाउन मन लाग्ने, एकरो स्वभावको हुन मन लाग्ने, तपाईँले हामीले सम्झाए बुझायो भने नसुन्ने नटेर्ने यो हुन्छ, यो ग्रहले गर्दाखेरि यस्तो भएको, त्यस्तो छ कि छैन?
1: छ, पढाइ नि राम्रो भएन, अनि बिरामी भएर नि विदेश जान आँटेको थियो, विदेश जानेलाई फेरि बिरामी भयो।
0: हो त्यही हो, विदेशको सबै खेल बिग्रिया छ बाबुको, अब कालेश्वर उपयोगले गर्दा बिगारेको हो। रत्न कवच पाउँछ हामीसँग, रत्न कवच लगाएर मुख बारे भने 100 मा 100 राम्रो बाबुलाई हुन्छ, फरक पर्दैन।
1: अनि तिमीलाई के गर्दा राम्रो होला, विदेशको यात्राहरू यस्तो
0: यस्तो छ, विदेश जे पनि त्यसपछि त उसले आफ्नो क्षमता अनुसार काम गर्नु पर्यो, विदेश जानलाई राम्रो हुन्छ, सरकारी क्षेत्र राम्रो हुन्छ होइन, रिसाउन पनि रिसाउन मन लाग्दैन, मुसु मुसु हाँसिरहन मन लाग्ने ग्रहहरू हुन्छ है, त्यो चाहिँ गर्नु पर्यो, पहिला रत्न कवच लाउनु पर्यो, त्यसोलाई अहिले 10 बजेपछि फोन गरेर अनि त्यसपछि भेट्न आउनु, त्यसपछि म बनाउनु पर्ने कुराहरू बनाएर लगाइदिन्छु, त्यसपछि बाबुलाई राम्रो हुन्छ, समस्या हुँदैन, बिरामी हुँदैनन्, उसले गरेको कामहरू राम्रो हुन्छ, सफलता हुन्छ। पढाइमा बाबुको त्यति धेरै राम्रो छैन, पढाइमा धेरै फोकस नगराउनुहोस्, बरु सिपमूलक तालिमहरू, सिप सिकाउने तालिमहरू सिकाउने काम गर्नुहोस्, त्यसबाट जित्नुहुन्छ तपाईँहरूले है।
1: अनि काम गर्दा चाहिँ के गर्दा राम्रो हुन्छ, अनि लुगाको कपडा के कलर राम्रो हुन्छ?
0: त्यस्तो हुन्छ, कपडाहरू चाहिँ सेतो कलर, घिउ कलर है, यस्तो कलरहरू चाहिँ राम्रो हुन्छ। कामहरू गर्नको लागि चाहिँ अब यस्तो हुन्छ, के काम गर्ने भन्ने हुन्छ, फलाम सम्बन्धी कामहरू गर्नुहुन्छ, गाडी घोडा सम्बन्धी काम, होटल लाइनमा व्यवसायहरू काम, तर कालेश्वर उपयोग परेको छ नि त, अनि कालेश्वर उपयोग परेपछि कसरी हुन्छ त फेरि? कालेश्वर उपयोग रत्न कवच लाउनुहोस्, त्यसपछि 2-4 महिना 6 महिनापछि तपाईँको छोरालाई ओहो मेरो छोरो कस्तो राम्रो भएछ भन्ने महसुस हुन्छ तपाईँलाई होइन, त्यसलाई चाहिँ रत्न कवच धारण गर्नुपर्छ, अनि मङ्गलबारको दिन र बिहिबारको दिन चोखो नृत्य गर्नुपर्छ, राम्रो हुन्छ, समस्या आउँदैन। नाग पञ्चमी बेलामा नागको पूजाहरू गर्ने, नाग पञ्चमी बेलामा चोखो नृत्य गर्ने, दुधहरू गाई चाहिँ तपाईँको गाईको दुधहरू नाग देवतालाई, शिवजीलाई चढाउने, राम्रो भइहाल्छ नि त्यसपछि चिन्ता गर्नै पर्दैन नि है। ल एकदम ख्याल गर्नु है बाबुको है।
1: अनि अर्को बाबुको त हेराउनु मिल्दैन होला है।
0: अर्को बाबुको फेरि फोन गर्नुहोस् न अनि हेरौँ नि त है। हुन्छ हस् फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला।
1: राधे
0: राधे। उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी आफ्नो छोराको विषयमा हेर्नुको लागि धादिङबाट फोन गर्नुभएको आफ्नो माताजीले। तपाईँ पनि आफ्नो आफन्तको ग्रहको भाग्यको विषयमा हेर्न चाहनुहुन्छ भने फोन गर्नुहोला। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर आठ गौरीगञ्ज हेल्प पोस्टकै अगाडि भरतपुर चितवन जिल्लामा हाम्रो अफिस छ कार्यालय छ। कार्यक्रमको समयमा बिहान सातदेखि आठ एकदम फोन लाग्न गाह्रो पर्छ अनि तपाईँले 9:30 बजेतिर फोन गर्नुभयो भने सजिलैसँग फोन लाग्छ। कुराकानी केही कुरा जिज्ञासाहरू छन् भने तपाईँले त्यो बेलामै राख्न सक्नुहुन्छ। ग्रह दशा र भाग्य नै हेर्नको लागि चाहिँ कार्यक्रममा अथवा दिउँसो टिकट काटेर पालोमा बसेर हेर्छु भन्नुहुन्छ भने त्यो बेला पनि हेर्न पाइन्छ है। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तवमा, स्वागत गर्छु म उहाँलाई। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर हजुर राधे राधे। कहाँबाट को बोल्दै हुनुहुन्छ? हेलो
2: हजुर
0: कहाँबाट को बोल्दै हुनुहुन्छ भनेको? हजुर हो प्रेम प्रसाद सुवेदी गुरुको नम्बर हो भन्नु न।
2: राधे राधे गुरु।
0: राधे राधे।
2: गोर्खा धावाबाट, गोर्खा जिल्ला धावाबाट।
0: गोर्खा जिल्लाको
2: गोर्खा जिल्ला धावाबाट।
0: हजुर हजुर। अनि हजुरको शुभ नाम चाहिँ?
2: म खेमनाथ पोखरेल बोल्दैछु।
0: खेमनाथ पोखरेल बोल्दै हुनुहुन्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ त? तपाईँले रेडियो सुनेर मसँग कुरा नगर्नुहोस्, रेडियोलाई अलिकति पर राख्नुहोस्, परिवारले सुन्नुहुन्छ है, अलिक परिवारले सुन्नुहुन्छ अनि तपाईँ चाहिँ अलि ओर आउनुहोस् अनि मोबाइलको आवाज सुनेर मसँग कुरा गर्नु न है। उहाँको जन्ममिति भन्नुहोस् त कति हो? अलिक पर गइहाल्नुहोस् त फटाफट, रेडियोमा भन्दा मोबाइललाई सुन्नुहोस् त, तपाईँले जान्नुभयो भने फोन
2: गर्नुहोस्
0: हो। अब जान्नुभयो?
2: हजुर।
0: रेडियोको आवाज सुनेर मसँग बोल्नु हुँदैन, मोबाइलको आवाज सुनेर मसँग बोल्नुपर्छ है।
2: रेडियो
0: 2018 साल 6 महिना
2: 29 गते बेलुका 8:30 बजे
0: के बार पर्छ?
2: बार थाहा भएन।
0: बार थाहा भएन। बेलुकाको 8:30 बजे के राशि आउँछ थाहा छ?
2: राशि चाहिँ भन्नु भने नाम चाहिँ भीमा देवी हुन्छ नि।
0: ए हो
2: हजुर।
0: दस सुन्नुहोस् है म भन्छु कस्तो आउँदोरहेछ, ग्रह दशाले के भन्दो रहेछ। श्री गणेश आयनमा श्रीमती रामानुजायनमा 2018 साल भन्नुभएको छ, असोज महिना आश्विन शुक्ल पक्षको षष्ठी फुलपातीको अघिल्लो दिन जन्म भएको रहेछ क्या।
2: हो
0: नि फुलपातीको अघिल्लो दिन जन्म भएको रहेछ, आइतबार पर्दो रहेछ। अबदेखि सम्झिन्छ है, आइतबार पर्छ, धनु राशिमा जन्म भएको छ, मूल बया रहेछ, मूलको तेस्रो चरण नाम आउँदो रहेछ, उहाँको चाहिँ भावबाट भावना भन्ने नाम आउँदो रहेछ
2: होइन।
0: अनि आज दिनले राक्षसी गुण परेको छ अनि उहाँको चाहिँ घातकमा तिथिहरू परेको छ, विशेष गरी तृतीया अष्टमी त्रयोदशी शुक्रबार घातक, नम्बरमा 9 नम्बर राशिमा कर्कट राशि घातक छ। उहाँको स्वास्थ्य बिग्रिएको छ, स्वास्थ्य राम्रो देखिनँ मैले है। श्रीमान श्रीमती ग्रह पनि त्यति नमिल्ने, ग्रहहरू अलिक कडा कडा स्वभावकी हुनुहुन्छ क्या उहाँ
2: हो
0: कि होइन। अहिले भ्रामरी र अर्को ग्रह चलिराखेको छ शनि, अनि त्योबाट बिरामी हुने, औषधि उपचारमा खर्च हुने, औषधि खाएको औषधि नलाग्ने है, उहाँलाई त्यो देखिया छ। निमोनिया, घ्यार घ्यार, दम, श्वास प्रश्वास सम्बन्धीको समस्या बेसी हुन सक्छ, नसा सम्बन्धीका कुराहरू बेसी हुन सक्छ, अलिक सावधान रहनु, चिसो चिजबाट टाढा रहनु पर्यो, चिसो पानी नपिउने, मन तातो बनाएर पिउने गर्नु पर्यो। कालो सर्पयोग परेको छ, कालो सर्पयोगको रत्न कवच पाउँछ, त्यो लगाउनु भयो भने स्वास्थ्य राम्रो, चकाचक राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधा रोकावट आउँदैन भन्ने कुरा चाहिँ देखाएको छ। समस्या जिज्ञासा के छ र भन्नुहोस्।
2: अनि उहाँको यो परिवारप्रति कस्तो छ त?
0: त्यति राम्रो यस्तो हुन्छ, अलिक कडा स्वभावकी हुनुहुन्छ कि उहाँ, उहाँले भनेका कुराहरू हुनुपर्ने मानिनु पर्ने तपाईँ हामीले होइन, अलि एकरो अलि जिति जिति स्वभावकी हुनुहुन्छ, त्यो भएर अलिकति भएको हो, अरू त्यस्तो नराम्रो त छैन, ठिकै छ कुराहरू त। काला सर्पको रत्न कवच लगाइदिनु पर्छ, उहाँलाई धेरै कुरामा राम्रो र सहज हुन्छ भन्ने। उहाँले काला सर्पको रत्न कवच छ, 13 वर्ष पुरा भएर 14 वर्ष लाग्दाखेरि सानैमै लाउनु पर्थ्यो, उहाँले लाउनु भएन, भ्याउनु भएन, बिर्सिनु भयो, थाहा भएन होइन। अब पनि स्वास्थ्य राम्रो, परिवारसँग सम्बन्धहरू राम्रो बनाउनुको लागि चाहिँ लाउनै पर्छ। नाग पञ्चमीमा शिवजीको पूजा, नाग देवताको अलग्गै पूजाहरू गर्नै पर्छ उहाँले है, त्यति गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। पूर्णिमाको व्रत बस्ने अथवा चाँदीको पाउजु अथवा चाँदीको सिक्रीहरू केही बनाएर लाउनु पर्छ उहाँले, यति कुरा गरिदिनु भयो भने धेरै कुरामा राम्रो हुन्छ। मैले भनेको कुरा ठिक कि बेठिक हो त? ल भन्नुहोस् त है, अब तपाईँले सम्झ बुझाइ गर्नुहोस्। तपाईँ अलिक शीतल शीतल स्वभावको हुनुहुन्छ क्या तपाईँ, उहाँ अलिक खरो खरो स्वभावको हुनुहुन्छ क्या, त्यस्तो लाग्यो मलाई हो कि होइन? अब यसको लागि चाहिँ विशेष ख्याल गर्नु, रत्न कवच लगाइदिनुहोस् है, कालो सर्पको हामीसँग सम्पर्क गर्नुहोस् है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्न।
2: हस्
0: नारायण, उहाँले फोन गर्नुभएको थियो आफ्नो श्रीमतीजीको विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो। तपाईँ पनि आफ्नो र आफन्तको ग्रहको र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क पनि गर्नुहोला। मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर भेट्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरिहालौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, राधे राधे। हजुर हजुर, राधे राधे, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: हजुर नमस्कार, म प्युठानदेखि
0: बहादुर बुढा मगर, प्युठान जिल्लाबाट।
3: हजुर हजुर,
0: प्युठान जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
3: म सरमानी गाउँपालिका ओलिमपुरबाट।
0: हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ?
3: म आफ्नै बारेमा। हजुर,
0: तपाईँको जन्ममिति भन्नुहोस् त, समय थोरै छ हामीसँग भने हेरिहालौँ।
3: 2057 साल
0: समय कति? 57 भन्नुभयो?
3: हजुर,
0: 2057 साल
3: 6 महिना 12 गते,
0: 6 महिना 12 गते बिहिबार हो।
3: हजुर,
0: समय भन्नु?
3: समय ठ्याक्कै थाहा भएन,
0: ठ्याक्कै थाहा हुनु पर्यो, अलिकति थाहा हुनु पर्यो नि थोरै बाबु।
3: समय
0: यसको लागि चाहिँ तपाईँले दिउँसो सम्पर्क गरौँ, टिकट काटेर पालमा बस्नुभयो भने समयमा निकाल्ने कोसिस गर्छु है।
3: हस्,
0: दिउँसो फोन गर्छु, जतिखेर फोन गरे नि हुन्छ, 10 बजेपछि बेलुका 5 बजेभित्र फोन गरे भइहाल्छ है त।
3: हस्,
0: उहाँले फोन गर्नुभएको थियो, हामीले प्युठानबाट फोन गर्नुभएको थियो। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई प्राप्त गराउँदैछु। मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि तपाईँलाई थाहा छँदै छैन, भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि। फेसबुकमा साथी हुन चाहनुहुन्छ भने फेसबुक आइडी हाम्रो मेरो चाहिँ प्रेम प्रसाद सुवेदी भनेर लेखेको छ, अङ्ग्रेजीमा लेखेको छ। अनि प्रोफाइल फोटो चाहिँ एउटा मान्छेको हातको हत्केलामा जुन जङ्गलमा पाउने थाकल हुन्छ नि, हो त्यो थाकलको दानाहरू राखेको छ। तपाईँले विशेष गरी फलो गर्नु, मेसेन्जरमा राधे राधे लेख्नुहोस्, म राधे राधे भनेर रिप्लाई गर्छु। तपाईँ हामी फेसबुकमा साथै भइन्छ, केही समस्या केही जिज्ञासा लाग्यो भने, केही कुरा सोध्न मन लाग्यो भने म्यासेज पनि गर्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय पनि सकिन आँटेको जानकारी मलाई प्राविधिक मित्रले यसरी गर्नुभएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तपाईँसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ खोज वर्तमान र भविष्यका बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तु शास्त्र सम्बन्धी परामर्श,
0: घर घरेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृदान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान दैविक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: रेडियो झलझला एफएम 96.4 MHz। झलझला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljala संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा मरिता मगरको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। राजपा महाधिवेशनको बन्द सत्रमा ढिलाई, आज बिहानैदेखि शुरू गर्ने तयारी। विष्णु पौडेल पक्राउको विषयमा एमाले राजनैतिक प्रतिवाद गर्ने। कोटेश्वरमा एउटा कारले चार मोटरसाइकललाई ठक्कर दिँदा 6 जना घाइते। मनसून प्रवेश भएको क्षेत्रमा गैराती ठूलो वर्षा। रोल्पामा बस दुर्घटना 17 जना घाइते। गाउँसभा अधिवेशनका कारण रोल्पा सुनले स्मृति गाउँपालिकाको सेवा प्रवाह प्रभावित। दाङको सामुदायिक वनबाट 6 नाल अवैध भरुवा बन्दुक बरामद। लुम्बिनी प्रदेश सभाको बैठक आज मंगलबार दिउँसो 3 बजे बस्ने। र भारतको लखनऊमा आगलागी, कम्तीमा 15 जनाको ज्यान गयो। बेलायतका प्रधानमन्त्रीले दिए राजीनामा। अफ्रिकी च्याम्पियनशीप सेनेगल माथि 3-2 को जीत निकाल्दै नर्वे नकआउट चरणमा।
1: बाजे के भो? किन जालामा हात?
2: यहाँ दुखेको छ त, खाने दिन्न भा, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाज।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू।
5: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: 1-2 वटा तथा तलमासीको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-7340-318-9905-14652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
0: अब समाचार शुरू गरौं। राजसभा महाधिवेशनको बन्द सत्रमा ढिलाई, आज बिहानैदेखि शुरू गर्ने तयारी सम्बन्धी उपसंगबाट। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा चलिरहेको पहिलो महाअधिवेशनको बन्द सत्र आज बिहानैदेखि शुरू हुँदैछ। पार्टीका प्रवक्ता मनिष झाका अनुसार आज बिहान परिचय पत्र वितरणपछि बन्द सत्र शुरू हुनेछ। वहाँले महाअधिवेशन प्रतिनिधिको प्रदेशबाट प्राप्त नामावली रूजु गर्ने र महाअधिवेशन प्रतिनिधि कार्ड छपाई गर्ने कार्य नसकिएकाले महाधिवेशनको बन्द सत्र हिजो शुरू हुन नसकेको बताउनु भएको छ। बन्द सत्र प्राविधिक कारणले ढिला भएको उहाँको भनाई रहेको छ। 7 प्रदेश र समायोजन एवं प्रवासका कार्ड फरक फरक ठाउँबाट सहज रूपमा वितरण गर्ने पार्टीले जनाएको छ। रासोपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्द सत्रको शुरूमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। त्यसमा छलफल हुनेछ। त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुत र छलफल हुनेछ। कोषाध्यक्ष को प्रतिवेदनपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत र त्यसमाथि छलफल हुनेछ। त्यसपछि विधानमाथिको छलफल र त्यसलाई अनुमोदन विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश तथा छलफल र अनुमोदन गरिने बताइएको छ। अस्ति आइतबार दिउँसो पार्टीको महाधिवेशन उद्घाटन गरिएको थियो। नेकपा एमाले पार्टीका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ परेको विषयमा राजनैतिक प्रतिवाद गर्ने भएको छ। सम्पत्ति सुदृढीकरण अनुसन्धानको लागि पौडेललाई हिजो बेलुका सुर्खेतबाट पक्राउ गरिएको हो। पौडेल पक्राउ परे लगत्तै एमाले विज्ञप्ति निकालेर विरोधसहित यसको राजनैतिक प्रतिवाद गर्ने जनाएको छ। एमाले पौडेलको पक्राउ सस्तो लोकप्रियता र स्टन्ट भनेको छ। पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पौडेलको गिरफ्तारीलाई गैर कानूनी बदनियतपूर्ण र राजनीतिक प्रतिशोधबाट प्रेरित कदमका रूपमा उल्लेख गरिएको छ। साथै एमाले वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख भएको दावी गर्दै विपक्षी दलका नेतामाथि लक्षित प्रतिशोधपूर्ण गतिविधि तत्काल बन्द गर्न चेतावनी दिएको छ। यस्तै एमाले महासचिव शंकर पोखरेलले पौडेलको पक्राउलाई न्याय प्रक्रिया विपरीत भएको दावी गर्नुभएको छ। कोटेश्वर स्थित भाट भटेनी नजिक सोमबार हिजो राति बा 14-48-20 नम्बरको निजी कारले चारवटा मोटरसाइकललाई ठक्कर दिँदा छ जना घाइते भएका छन्। एकजनाको अवस्था गम्भीर रहेको छ। दुर्घटनामा बा 89-64-86 नम्बरको चालक मकवानपुर घर भई हाल ललितपुर ग्वारको बस्ने 22 वर्षे ज्ञान सागर लोपचन पछाडि बसेका भोजपुर घर भई हाल ग्वारको बस्ने 19 वर्षे बबिन राई बा 96-33-25 नम्बरको मोटरसाइकलका चालक धापाखेल बस्ने 30 वर्षे एलिस बानिया बा प्र 06-61-07 नम्बरको मोटरसाइकलका चालक काठमाण्डु सोइम्बु बस्ने 18 वर्षे सुशील श्रेष्ठ त्यसमा पछाडि सवार डोटीको बडी केदार गाउँपालिका घर भई हाल ललितपुरको सात दोबाटो बस्ने 21 वर्षे रवि चन्द तथा बाप र 02-41 र 82-82 नम्बरको मोटरसाइकलका चालक रामेछापको मन्थली नगरपालिका 3 घर भई हाल ललितपुरको झम्सीखेल बस्ने 22 वर्षीय सुदीप थापा घाइते भएका हुन्। काठमाण्डु उपत्यका ट्राफिक प्रहरीका प्रवक्ता एवं प्रहरी परीक्षक नरेश राज सुवेदीका अनुसार घाइतेहरूलाई उपचारको लागि बीएनडीबी अस्पताल पठाइएको छ। क्षति भएका सवारी साधन तथा कार चालकलाई प्रहरी विरूद्ध कोटेश्वरमा राखिएको छ। अब मौसम सम्बन्धी जानकारी। मनसून प्रवेश भएको क्षेत्रमा गैराती ठूलो वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गैराती सबैभन्दा धेरै गण्डकी प्रदेशको लमजुङ स्याङ्जा कास्कीमा पानी परेको छ। हिजो कोशी बागमती मधेस प्रदेशको सबै तथा गण्डकी प्रदेशको धेरै जसो र लुम्बिनी प्रदेशको केही क्षेत्रमा मनसून प्रवेश भएको छ। विभागका सूचना अधिकारी दिनकर कायस्थले केही ठाउँमा ठूलो वर्षा सहित पूर्वदेखि गण्डकी प्रदेशसम्मको वर्षा भएको जानकारी दिनुभएको छ। आज कोशी प्रदेशको पहाड़ी तथा तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। अहिले मनसूनी वायुसँगै पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले बदली भइरहेको हो। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशको तराई भूभागका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना रहेको छ। तपाईले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्राम, विश्रामपछि रोल्पामा बस दुर्घटना, 17 जना घाइते। गाउँ सभा अधिवेशनका कारण रोल्पा सुनिल स्मृति गाउँपालिकाको सेवा प्रवाह प्रभावित, लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
7: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि। मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
7: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइना भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
7: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट, वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
7: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 9861904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
8: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मनबुटुमा गुन्जी रहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज। रेडियो साझा 96.4 MHz।
0: रेडियो जलजलाको समाचार प्रभातमा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिकरमा, रोल्पाको माडी गाउँपालिका दुई खोलबाङ स्थित घोराई थबाङ शहीद मार्गमा बस दुर्घटना हुँदा 17 जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरीकारले रोल्पाका अनुसार हिजो दिउँसो करिब 12:30 बजे थबाङबाट घोराईतर्फ जाँदै गरेको RA 3101 नम्बरको बस उकालो सड़कमा अचानक ब्रेक फेल भई पछाडि सरेर सड़कमा पल्टिएको हो। बस चालक रोल्पा थबाङ गाउँपालिका 3 मिरूलका करिब 32 वर्षीय सन्तोष कामी रहेको बताइएको छ। दुर्घटनाको खबर पाए लगत्तै इलाका प्रहरीकारले घरती गाउँबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीका अनुसार बसमा चालक सहित 29 जना सवार रहेको बताएको छ। तीमध्ये 12 जना सकुशल रहेका छन् भने 17 जना घाइते भएका छन्। घाइतेहरूको उपचारको लागि माडी दुई घरती गाउँ स्थित स्मृति अस्पताल पठाइएको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। रोल्पाको सुनिल स्मृति गाउँपालिकाले गाउँसभाको 20 अधिवेशनको 2 बैठक सञ्चालन भइरहेकाले अत्यावश्यक बाहेकका सेवा प्रवाह प्रभावित हुने जनाएको छ। गाउँपालिकाले सूचना जारी गर्दै असार 9 गते गाउँसभाको 2 बैठक हुने भएकाले त्यस दिन अत्यावश्यक सेवा बाहेक अन्य सेवा प्रभावित हुन सक्ने बताएको हो। सेवाग्राहीलाई यसबाट पर्न सक्ने असुविधाप्रति क्षमा याचना गर्दै आवश्यक कामको लागि सही अनुसार व्यवस्थापन गर्न अनुरोध गरिएको छ। प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गरेको सूचनामा गाउँ सभाको कार्यतालिकाका कारण कार्यालयको नियमित सेवा प्रवाहमा आंशिक प्रभाव पर्ने उल्लेख गरिएको छ। गाउँपालिकाले अत्यावश्यक सेवाहरू भने नियमित रूपमा सञ्चालन हुने जानकारी दिएको छ। दाङको घुराई उपमहानगरपालिका एक स्थित सल्लीकोट सामुदायिक वनबाट प्रहरीले छनाल अवैध भरुवा बन्दुक बरामद गरेको छ। विशेष सूचनाका आधारमा प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरी टोलीले उक्त सामुदायिक वनको झाड़ी क्षेत्रमा खोजतलाश गर्दा व्यवहारिसी अवस्थामा लुकाइराखिएको भरुवा बन्दुक तथा त्यसमा प्रयोग हुने विभिन्न सामग्री फेला पारेको हो। प्रहरीले बरामद सामग्री सहित थप अनुसन्धान अघि बढ़ाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बरामद सामग्रीमा छनाल अवैध भरुवा बन्दुक करिब 400 ग्राम बारूद 33 क्याम्प 13 फलामको गोली तथा बन्दुक सफा गर्न प्रयोग हुने 2 बडाहा सलाई रहेका छन्। प्रहरीले हतियार कसले र कुन प्रयोजनको लागि वन क्षेत्रमा लुकाएर राखेको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको जनाएको छ। बरामद गरिएका हतियार तथा सामग्री नियन्त्रणमा लिएर थप कानूनी प्रक्रिया अघि बढ़ाइएको प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेश सभाको बैठक आज बस्ने तय भएको बैठक एक दिनको लागि यसलाई पुनः एकपटक सुन्नुहोला। लुम्बिनी प्रदेश सभाको बैठक आज बस्ने भएको छ। प्रदेश सभा सचिव दुर्लभ कुमार पूर्णमगरद्वारा जारी सूचनामा हिजो सोमबार दिउँसो 1 बस्ने गरी पूर्व निर्धारित 8 अधिवेशनको 10 बैठक लुम्बिनी प्रदेश सरकारको विशेष अनुरोधमा स्थगित गरिएको थियो। सूचनामा जानकारी दिए अनुसार सभामुखको निर्देशनमा उक्त बैठक आज असार 9 गते मंगलबार दिउँसो 3 बस्ने गरी तय गरिएको छ। लुम्बिनी प्रदेश सभा नियमावली 2079 नियम 12 उपनियम 3 बहुमोजिम प्रदेश सभा सदस्यहरूको जानकारीको लागि बैठक स्थगित सम्बन्धी सूचना प्रकाशित गरिएको प्रदेश सभा सचिवालयले जनाएको थियो। अब केही देश बाहिरको समाचार। भारत उत्तर प्रदेशको लखनऊको अलीगंज क्षेत्रमा हिजो एक कोचिङ इन्स्टिच्यूटमा आगलागी हुँदा कम्तीमा 15 ज्यान गएको छ। चिकित्सकहरूका अनुसार घटनामा धेरै जसोको धुवाले निसासेर श्वास प्रश्वासमा समस्या भई ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था एएनआईले जनाएको छ। किङ जर्ज मेडिकल युनिभर्सिटीका मेडिकल सुपरिन्टेण्डेण्ट प्रेमराज सिंहका अनुसार अस्पताल ल्याउँदा नै 15 ज्यान गइसकेको थियो। अन्य 8 पनि गम्भीर अवस्थामा अस्पताल पुर्याइएको छ। आगलागीबाट भवनमा भएको लाइब्रेरी र कम्प्युटर ट्रेनिङ इन्स्टिच्यूटमा क्षति पुगेको छ। यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरूका परिवारलाई आर्थिक सहायताको घोषणा गर्नुभएको छ। प्रधानमन्त्री कार्यालयले विज्ञप्तिमा प्रधानमन्त्रीको राष्ट्रिय राहत कोषबाट ज्यान गुमाएको हरेक परिवारलाई 2,00,000 र घाइतेलाई जनही 50,000 भारू दिने उल्लेख रहेको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि घटनास्थलको अवलोकन गर्नुभएको छ। बेलायतका प्रधानमन्त्री कियर स्टामरले सोमबार हिजो राजीनामा घोषणा गर्नुभएको छ। नीतिगत युटर्न तथा बढ़दो अलोकप्रियताका बीच उहाँले लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा गर्नुभएको हो। लन्डन स्थित 10 डाउनिङ स्ट्रीट बाहिर सम्बोधन गर्दै स्टामरले आफूले अहिलेसम्म गरेको सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरिएको दावी गर्नुभएको छ। मैले लिएका हरेक निर्णय मैले माया गरेको देशलाई पहिलो स्थानमा राख्ने उद्देश्यका साथ गरिएको हो। त्यसैले म लेबर पार्टीको नेताको पदबाट राजीनामा दिन्छु, उहाँले भावुक हुँदै भन्नुभयो। स्टामरका अनुसार नयाँ लेबर पार्टी नेता चयन प्रक्रिया आगामी जुलाईमा शुरू हुनेछ। नयाँ नेता छनौट नभएसम्म उहाँ प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुहुनेछ। नयाँ नेता सेप्टेम्बरभित्र चयन हुने अपेक्षा गरिएको छ। सन् 2024मा लेबर पार्टीलाई आम निर्वाचनमा विजय दिलाउँदै प्रधानमन्त्री बन्नुभएका स्टामरको कार्यकाल नीतिगत परिवर्तन र घट्दो जनसमर्थकका कारण चुनौतीपूर्ण बनेको थियो। अन्त्यमा खेल समाचार। फिफा विश्वकप 2026 अन्तर्गत न्यूजर्सी स्टेडियममा भएको सबह चरणको एक निकै नै रोमाञ्चक र तनावपूर्ण खेलमा नर्वेले अफ्रिकी च्याम्पियन सेनेगललाई 3-2 गोल अन्तरले पराजित गरेको छ। खेलको अन्तिम समयमा निकै प्रतिस्पर्धात्मक बनेको यस खेलमा नर्वेलाई जिताउन स्टार स्ट्राइकर एलिङ हालान्डले उत्कृष्ट प्रदर्शन गरेका छन्। मार्कस होलम ग्रेन फेडेर सनले खेलको 43 मिनटमा गोल गर्दै नर्वेलाई शुरूआती अग्रता दिलाएका थिए। पहिलो हाफमा 1-0 गोलले अगाडि रहेको नर्वेले दोस्रो हाफ शुरू भएको लगतै स्टार खेलाडी एर्लिङ हलान्डले गोल गर्दै नर्वेको अग्रता दोब्बर बनाएका थिए। सेनेगलका इस्माइला सारले 53 मिनटमा गोल गर्दै टोलीलाई खेलमा फर्काउन प्रयास गरे। सेनेगलले गोल फर्काएको 5 मिनट नबित्दै हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई 3-1 को बलियो स्थितिमा पुर्याए। खेलको अन्तिम समय इन्जुरी समयमा सेनेगलका इस्माइला सारले व्यक्तिगत दोस्रो गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। जितपछि नर्वे पनि अन्तिम 32मा प्रवेश गरेको छ। खेल दुई खेलमा 4 गोल गरेका हालान्ड सर्वाधिक गोलकर्ताको सूचीमा परेका छन्। 5 गोल गरेका मेस्सी शीर्ष स्थानमा रहँदा त्यही समूहमा रहेको फ्रान्सका स्टार स्ट्राइकर एम्बापेले समान 4 गोल गरेका छन्। त्यही समूहको अर्को खेलमा फ्रान्सले इराकलाई 3-0 पराजित गरेको छ। अब नर्वेले फ्रान्ससँग आगामी शनिबार खेल्नेछ। यही समूहका इराक र सेनेगल सोही दिन खेल्ने बताइएको छ। हामी समाचार प्रभातको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। रासोपा महाधिवेशनको बन्द सत्रमा ढिलाइ, आज बिहानैदेखि शुरू गर्ने तयारी। विष्णु पौडेल पक्राउको विषयमा एमाले राजनीतिक प्रतिवाद गर्ने। कोटेश्वरमा एउटा कारले 4 मोटरसाइकललाई ठक्कर दिँदा 6 घाइते। मनसून प्रवेश भएको क्षेत्रमा गैराती ठूलो वर्षा। रोल्पामा बस दुर्घटना 17 घाइते। गाउँ सभा अधिवेशनका कारण रोल्पा सुनिल स्मृति गाउँपालिकाको सेवा प्रभाव प्रभावित। दाङको सामुदायिक वनबाट 6 नाल अवैध भरुवा बन्दुक बरामद। लुम्बिनी प्रदेश सभाको बैठक आज मंगलबार दिउँसो 3 बस्ने। र भारतको लखनऊमा आगलागी कम्तीमा 15 ज्यान गयो। बेलायतका प्रधानमन्त्रीले दिए राजीनामा। अफ्रिकी च्याम्पियनशीप सेनेगलमाथि 3-2 को जीत निकाल्दै नर्वे नकआउट चरणमा। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजला प्रेस .com तथा facebook.com/radiojaljalabata संसार भरकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा संचार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी टेकमन विष्टलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रीता मगर बिदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

0: झुन्छेहरी गाउँपालिका पाँच नयाँबाङ क्षेत्र भित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना उत्तरमा झुन्छेहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना पश्चिममा झुन्छेहरी गाउँपालिका छ भुसीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न जडीबुटी संकलन गर्न पात पटिङ्गन खर घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका पुरा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसाहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
3: यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यस्तै नाति न, यस्तो त जसले पनि लेखिहाल्छ नि।
2: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
3: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि। के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यस्तै नाति न, यस्तो त जसले पनि लेखिहाल्छ नि।

0: गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
0: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: बाजे के भो, किन गालामा हात?
6: दुखेको छ त, खाने दिन्न भा, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
5: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
7: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
8: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
5: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
7: हजुर, हाम्रा सेवाहरू
5: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
9: नदुखाइ दाँत निकाल्ने,
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
9: गिजाबाट रगत आउने, सात बनाउने, समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
9: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
9: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3318 9905 94 1452
8: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुरी चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।

0: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
0: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन
1: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्?
1: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत भर्ने चरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसीटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डीमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।
2: ए लौ लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेरमा बसौ।

0: हुन्न हुन्न, सटान पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
1: हो र?
0: हो नि, सट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
1: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
0: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
0: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: रेलायो मायुका लागि छ सुनसरी गाउँपालिका गर्ने मस्त र जरुरी सूचना। झुनु बेला खिम्रिदे गरम औबेरी जेउ बेला सुनो भोलि बेला औचुरी जेउ आउ बेला क वन जङ्गल ल घे लागिने मस्त ज सम्भावना पाए। आउने यिने प्राकृतिक सम्पदा र संक्षिप्त जस खिम्नाले वातावरण मिलेने लक्षा असर किर्ने रि उमुल र थाउने भूछे तामे वायुमण्डल ल कार्बन मस्त जानाले भने जलवायु परिवर्तन ल असर सकिने सुन नाखर नामले ल घे लागिने सज जिमी किने लापरवाही सुन चासो खेल गेमा दुख
4: सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालयले खबर दिए।
3: सुनसरी गाउँपालिका वन वातावरण सजग विपद व्यवस्थापन समिति प्रोबाङ रोल्पा।
5: हेलो
6: हजुर, हेलो,
5: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
6: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
7: हजुर,
6: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
7: हेलो, हेलो, भन्नुहोस् त।
5: हेलो हजुर,
7: हजुर,
5: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
7: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
6: ए नानी, के भने रहेछ, के हो, के भयो?
7: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
6: ल ल, किन दिन्छ?
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
8: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराऊ।
8: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
2: नेपाल सरकार
9: विज्ञापन हो।
10: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
11: नमस्ते डाक्टर सर।
12: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
11: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
12: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
11: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
12: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
11: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
12: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
11: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
12: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
10: त्यस्तैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझ दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
13: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
10: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
13: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
10: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
13: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीर को तौल घटी में जोड़नी को दुखाई ढाड कम्बर दुखी में गाउट तथा यूरिक एसिड को समस्या भाई में बारम्बार आँखा रातो भाई में फोक्सो में बारम्बार पानी भरिए आईएलडी दम भाई में बारम्बार लामो समय सम्मा ज्वरो आए में छाला में दाग अल्सर सूर्यासिस को दाग भाई में लामो समय देखि छाला कड़ा भाई में लामो समय देखि मांसपेशी में कमजोरी तथा दुखाई भाई में युवा अवस्था में पक्षघात भाई में मृगौला फेल भएको कारण बात रोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस् हामीसँग बात रोग विशेषज्ञ डाक्टर आविष्कार सुबेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98578-43-123 98478-070
14: डाउन बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ
15: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
16: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
15: के रे नानी त भर्खर 17 की लागि होइन र
16: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
15: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्षसम्म पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
17: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्
18: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ
19: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ
17: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ
19: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ
18: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त
19: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ
17: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ
19: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याइ हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ
17: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ
19: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ
18: आफू बाँच्न प्रकृति बचाऊ डिभिजन वन कार्यालय लिबाङ रोल्पा
20: आज त धारामा कति धेरै धमिलो पानी आएछ है
21: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आउ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
20: होइन छोरी यो शुद्धिकरण भनेको त के रहेछ
21: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनुपर्छ खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि
22: नेपाल सरकार विज्ञापन बोर्ड

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवनभर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भई उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अण्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
3: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
2: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने आउनुहोस् कान बाल रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
2: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, बनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाठे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाठे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
3: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा बिमार हुनुहुन्छ।
4: डाक्टर कमल शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर फोडा र दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
2: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
3: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हात जोड्ने तथा नसा रोग विशेषज्ञ,
5: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यातिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने,
2: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस,
6: दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारेरोग मृगी निमोनिया रक्त अल्पत्ता हुटुको समस्या बाल बालिकामा देखिने चिचिलापन छारे रोग मस्तिष्क ज्वरो बाथरोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
6: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
1: जसका लागि मोबाइल नम्बर छ 9857443123 9847076770 र ल्यान्डलाइन फोन नम्बर 08251967
6: डाउन बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: निशुल्क पढ़ाई हुने बारे अत्यन्त जरूरी सूचना।
0: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 7% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
1: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
0: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा।
1: शिक्षक सेवा आयोगका प्रावि निमावी मावी र शिक्षक लाइसेन्स।
0: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रासव शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
1: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट।
0: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम।
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ। सम्पर्क मोबाइल नम्बर 9894902754 र 9894793412।
1: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
2: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाछा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
3: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
4: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ।
3: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने घर छाप्रो बनाउने खोरिया फडानी गर्ने ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
2: वन क्षेत्रमा खुल्ला चरीचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
3: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
2: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
5: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
6: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
5: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
7: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
8: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
9: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
5: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
11: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
2: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
3: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ, हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्,
13: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
3: खोला नदीको फैलावट बढ्दैछ र खेतीयोग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
2: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
14: के यस विपत्तिको कुनै समाधान छैन त?
15: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
14: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
16: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
17: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
18: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
17: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
18: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
17: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
18: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
17: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
18: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
19: होइन, रात दिन खचखच के को झगडा हो यो?
18: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
19: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
17: हो, यस्तै घर हो हामीलाई चाहिएको।
18: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
19: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
16: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
9: खै जन्मदाता दिनुहोस् त।
20: जन्मदाता गरेको छैन नि म्याडम।
9: लौ, जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
20: हो र, मलाई त थाहा नै थिएन म्याडम।
9: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
20: पहिला कसैले भनेन?
21: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
16: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
21: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
16: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।
23: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
24: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
23: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
24: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
23: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
24: अनुहारको चाया फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
23: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
24: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसारी पसलसँग सटेको घरमा। तुलसीपुर डाङ
0: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलनचोक घोराहाई डाङ
24: सम्पर्क मोबाइल 9857821105
0: 9847028002
24: 9805682605
0: र 9810939940
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
4: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब भन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
6: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
7: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
25: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
26: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
27: होइन के भाछ र तपाईँलाई
26: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
27: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने
28: अरे काका यसको लागि त धोरानी दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
29: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन साफसुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
26: द्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पित बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगा खोकी पिनाश दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
27: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
26: विस्तृत जानकारीका लागि सम्पर्क 0825568603 9865443383
27: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र
21: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
30: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं खाना पकाउने ग्यास सुरक्षित राखौं
21: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं
30: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं पानीका स्रोतलाई व्यवस्थित गरौं समुदायसँग सहकार्य गरौं
21: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं
30: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौं वन जंगल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं
21: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
30: नेपाल सरकार विज्ञापन बोर्ड।

0: के गर्ने होला अब
1: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
2: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जेसुकै गर्नुहोस् तपाईँले
1: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
2: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
3: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
2: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सबैमा हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848757569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
5: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
6: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए म अलिकति पनि हिँड्न सक्दिनँ श्वास प्रश्वासमै समस्या देखियो
7: धुम्रपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड
8: मला हजार दिन का आमालाई पोषण के हो
9: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा 4 प्रकारका खानेकुराहरू खानु पर्दछ
10: अन्न तथा कन्दमूलहरू गेडागुडी तथा दाल सागपात तथा फलफूल पशुजन्य खानेकुरा जस्तै दुध अन्डा माछा तथा मासु समेटिने गरी खानु पर्दछ
9: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानुपर्छ सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप 2 पटक खाना खानु पर्दछ
10: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पती दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ
9: गर्भवती भएको 3 महिना पूरा भए पछि 1 मात्राको झुङ्गाको औषधि खानुपर्छ साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको 1 पटक 1 चक्की आइरन खानुपर्छ
10: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र 1 मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ
9: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

ट्राफिक नियम को पालना करू, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, हेतु क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथै तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्का भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार विज्ञापन हो।
8: सुन ल हजार दिनका आमालाई, पोषण के हो थाहा छ?
6: गर्भवती, सुत्केरी, स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
9: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
6: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
9: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नु पर्दछ।
6: गर्भवती भएको 3 महिना पूरा भएपछि एक मात्राको झुकाको औषधि खानु पर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एकपटक एक चक्की आइरन खानु पर्छ।
9: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानु पर्दछ।
6: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: बाबा, म आज स्कुल
11: जाने
10: मन छैन, आज
11: जाँदिन
10: नि
11: है। लो, किन
10: नि? के
11: भयो, सन्चो भएन? होइन, यतिकै
10: जाने मन
11: लागेन।
10: मैले साइन्सको कन्ट्री गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
11: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
12: नमस्ते, कति काम निकाल्नु भयो?
11: आज रिनाले स्कुल जान्न भने साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
12: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
10: हस् म्याडम।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु।
12: साथीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
10: हस् म्याडम।

0: छैन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
1: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
0: ल उसो भए म सामान लिन गइहाले।
1: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
0: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
1: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
0: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग घोराही 15 दाङ।
2: आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
3: हो र, होइन होला त्यस्तो त।
4: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ, के भयो भन त?
3: केही होइन मिस,
4: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ मिस।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
1: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
0: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
1: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
2: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
1: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
0: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
1: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
2: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जजला पदयात्रा, स्याकाई र ओखेली छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुटीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
0: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
2: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
3: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
3: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
3: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
4: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: पोषण मैत्री हाम्रो नगर बनाउनु छ।
6: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
7: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पहेँलो विकृति दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोप हो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दूध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दूध खुवाउन सकिन्छ। जति धेरै दूध चुसायो त्यति धेरै दूध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि शुरू गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दूध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन शुरू गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
6: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
7: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने, दूध र दूधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पौष्टिक खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वास्थ्य बानी पसार्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने,
6: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाजेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
8: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
9: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
10: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
9: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
11: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ, सुखर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दियो। रोल्पा नगरपालिकाको कार्यालय।

0: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
9: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
8: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
9: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
8: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
8: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
9: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-2038।
8: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9481-68-697।
9: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9857-22-275।
8: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
7: अब सुन्नुहोस् पूरा समाचार।
10: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
7: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
10: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
11: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
10: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
11: मद्यपान र धूम्रपान सेवन नगरौं।
10: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
13: खै यहाँ त दादा छैन, कहिलेदेखि भन्दासु दाना छैन कामत ल्याउने हो भनेर यी बुढाले सुन्ने काम नहुन्न भने
14: हजुर, यदि तपाईं पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै ब्रोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847850571 र 9857524171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ चुडीखेल, रोल्पा।
15: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
16: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
15: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिम्बोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
18: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
17: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ।
18: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
17: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
18: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
17: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: झुनझुनहरी गाउँपालिका पाँच नयाँबाङ क्षेत्र भित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा झुनझुनहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा झुनझुनहरी गाउँपालिका छ ढुसीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गन, खर, घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे अब चाहिँ के हुने हो?
3: यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन, यसो त जसले पनि लेखिहाल्छ नि।
2: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
3: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: बाजे के भयो, किन गालामा हात?
8: यहाँ दुखेको छ त, खाने दिन्न भा, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
7: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
9: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
10: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
7: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
9: हजुर हाम्रा सेवाहरू,
7: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
9: नदुखाइ दाँत निकाल्ने,
7: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
9: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
7: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
9: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
7: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
9: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840318 9095 94 1452.
10: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुनिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
11: ए लौ न लौ लौ, चटाङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
12: हुन्न हुन्न, चटाङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
13: हो र?
12: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झार ढोका लगाएर बस्नुपर्छ।
13: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
12: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
13: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
12: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
14: रेलायो मायुका लागि त सुनसरी गाउँपालिका गर्ने मस्तक जरुरी सूचना। झुमो बेला खिमरिदे गरम अगोदरी जेल बेला सुनो भोलि बेला ओचुरी जेल आउ बेला क वन जङ्गल ल भे लागिने मस्तक सम्भावना चाहिए आउने जिमी प्राकृतिक सम्पदा र सक्षेप्त जस खिम्नाले वातावरण मिलेने लक्षा असर खेल्ने रि मूल र थाउने भूछे ताने वायुमण्डल ल कार्बन मस्तक तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामले ल भे लागिने सज जिमी किमी लापरवाही सुनो चासो खेलगेमा दुख को जन धनी खेप्पा छेपी ताउजुओ खोकाई वन जङ्गल सज मेरा आयुर्वेदानी एमएलओ सामेला लिउसोकर पोतरालाई पार बोके हटे
15: सलाई लाइटर स्याउला मे सचाउने चिज्रालाई जाबाङजा र यामादेमे पोल गेने या इतौ चिज्र रहे वन जङ्गल याल गे बाबा या
14: पिकनिक वन भोज बाको मे सचाउँछु छिन्नी मेले 400 सयदेखि खेनाए वन जङ्गल ओसो छान्नु भएको बारीको चुरो विधि ओरे बनाई
15: नान्थाङ नाम्लो लिज्यौ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने झालै छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
14: गेसो छानेला खोलेर चाउसी खोलिए हैदे करिम गाई गेसो मेके लैजु अब नजिरे बनाए गेङ गेल गेसो मेकेमा लागे औलेन लायो के लागे
15: वन जङ्गल छ जुडिसी हो गेङ बारी ल बाली नाली कुचिला चिउली झ्याक्रा हो सकाउसो छिनी मे चाउसो सैदेखि खेले
14: वन जङ्गल मेलाइ गेमाइए लागि किने पाँचजना खरनामदार मिलिदिए भनै चानाजा मिनी के सही
15: बतास उचुलिजु बेलाको घिजिमकेको टल मेनके सताङ्कीले हेन अखिम छिन्ने मेरो चासो के सही
14: मेरो लागि निमिताई गे मलाई गे बचिए सुन अरूले भने गे बचैया
15: के छ थाम्ला पोयाल मेरो लागि किसनकीले गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयलाई खबर दिए
14: अनुरोधक सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति प्रबाङ रोल्पा

0: के तपाईं स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
0: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: यदि त्यसो हो भने आउनुहोस् बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा
2: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा महिनावारी अनियमितता बाजोपनको समस्या यौनाङ्ग चिलाउने गनाउने र पानी बग्ने आङ खस्ने तल्लो पेट दुख्ने ढाड दुख्ने पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने पाछै घरको मुखको क्यान्सरको जाँच स्तनको गाँठा गुठी र अन्य समस्या सुरक्षित प्रसुति सेवा पाछै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच
1: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ
3: डाक्टर कमल चन्द शाहीद्वारा अनुहारमा चाया कालो पोतो आउने डनिपोर पुरा रन्ताक एलर्जी आउने अनुहारमा चाउरीपना आउने कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ
2: गर्दन ढाड कम्मर दुख्ने जोर्नी जाम भएको युरिक एसिड बढेको हड्डी भाँचिएको शरीर लाटो हुने झमझमाउने नसा च्यापिएको हात गोडा जोर्नी अरो हुने हड्डी खिएको
1: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासै हाड जोर्नी तथा नसा रोग विशेषज्ञ
3: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेंगु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा छेपिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
2: कमतौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो पिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा बिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाघ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम पिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
0: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
1: जसका लागि मोबाइल नम्बर छ 9858 44 123 9848 07 6770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770
2: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाउन

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: निशुल्क पढ़ाई हुने बारे अत्यंत जरूरी सूचना।
0: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
1: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू।
0: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा।
1: शिक्षक सेवा आयोगका प्रावी निमावी मावी र शिक्षक लाइसेन्स।
0: लोकसेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
1: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट।
0: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू। आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम।
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रहरी, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ। सम्पर्क मोबाइल नम्बर 9894902754 र 9894793412।
1: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
2: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाछा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
3: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
4: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौं।
3: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
2: वन क्षेत्रमा खुल्ला चरीचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
3: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
2: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
5: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
6: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
5: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
7: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
8: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
9: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
5: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
11: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: बाजे के भयो, किन जालामा हात
14: दुखेको छ? खानै दिन्न भा, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
13: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
15: हो दात का संपूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
16: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
17: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
15: हजुर हाम्रा सेवाहरू
17: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
18: नदुखाइ दाँत निकाल्ने,
17: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
18: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
17: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
18: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
17: दाँत तथा चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
15: हजुर हाम्रा सेवाहरू
17: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
18: नदुखाइ दाँत निकाल्ने,
17: दुखेको

0: थप जानकारी का प्रोप्राइटर विष्णु खटका संपर्क नंबर 9840741318
1: 9800594452.
2: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
3: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: चुनचुहरी गाउँपालिका पाँच नयाँबाङ क्षेत्र भित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा चुनचुहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा चुनचुहरी गाउँपालिका छ ढुसीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहारी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान नरिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
3: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
2: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
4: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
5: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
6: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
2: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
11: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
10: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू।
11: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
10: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
11: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
10: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
11: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू। आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
10: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
11: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रणाली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490 2754 र 98479 4412।
10: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
11: डिभिजन वन कार्यालय रोल्पाको अपील।
12: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा

0: पोथरा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
1: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
2: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौं।
1: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वन भित्र विधान र कार्य योजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
0: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
1: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन खबर
0: गरौ। वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्त हान गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: होइन यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरेदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिचर सिमनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15।
2: मेलायु मायुका लागि सुनसरी गाउँपालिका हेर्ने मस्कका जरुरी सूचना। झुमु बेला खिमरिदे गरम ओबेरी जेल बेला सुनो भूमिक ओचुरी जेल आउ बेला क वन जङ्गल ल भे लागिने मस्क ज सम्भावना चाहे आउने दिने प्राकृतिक सम्पदा र सक्षेप ज सक्षम नाधे वातावरण मिलेने लक्षा असर चुर्ने रि उमूल र थङ्ने भूछे ताने वायुमण्डल ल कार्बन मस्क ज तानाधे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखर नामले ल भे लागिने सज जिने किने लापरवाही सुनो चासो खेलगेमा दुख
3: वन उपभोक्ता समूह राई सामुदायिक बलि हुने झाल्नै छ अनुगमन दिने व्यवस्था चौसौ गिरिए
2: गेछो छानेला खोलेर चाउसी खोलिए हरिदे तर अब नजिरे बनाए गेम गेल गे जमिके नलाए औलेन लगे के नाइए
3: वन जङ्गल छ जुडिसी हो घेङबारी ल बालीमाली चुला चुली यात्रा र सताउँछु छिनी ने चाउसो सहिदेखि खेले
2: वन जङ्गल मेला कि गेमाइए मे होला कि किनी पाँचजना खरनामाहरू मिलिदिए बनाई सानो जमिने के सहे
3: बतास उचुली जु बेला त घिजिमके कोटल मेके सताङ्कीले हेन अचुमा छिन्ने ने चाउसो के सहे
2: मेला कि मिलिदाए गेम
3: ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका हुने कार्यालयलाई खबर दिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति गोबाङ रोल्पा
4: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
5: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्का भन्न पाइन्छ
4: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
6: औ अंकल अंकल आउनुहोस्, म तिमीलाई बाटो घटाइदिन्छु।
7: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
8: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
1: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
9: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
12: ए नानी, यो त सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
11: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला, मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
12: ल तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
11: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग, अल्सर, सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
11: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
6: बाबा, म आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
13: लो किन नि, के भयो, सन्चो भएन?
6: होइन, यतिकै जानै मन लागेन।
13: यतिकै पनि हुन्छ,
6: मैले साइन्सको कन्ट्री गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
13: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
14: नमस्ते, कति टाइमले पाल्नुभयो?
13: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
14: ओहो, र हजुर आएर राम्रो गर्नुभयो, विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध. अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ. त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ.
16: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ. हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्.
17: पानीका मुहानहरू सुक्दैछन्. खाने पानीको हाहाकार हुँदैछ. खेतहरू बगर बन्दैछन्.
16: खोला नदीको फैलावट बढ्दैछ र खेतीयोग्य जमिन मरूभूमिमा परिणत हुँदैछ.
15: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ.
16: के यस विपत्तिको कुनै समाधान छैन त?
15: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास.
16: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ.
17: आफू बाँचौ र अरूलाई पनि बचाऊ. डिभिजन वन कार्यालय लिबाङ रोल्पा.
18: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि.
19: हो र होइन होला त्यस्तो त.
20: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
19: के भएन मिस,
20: मैले सुनिसके. हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो. बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन. त्यस्तो कार्य सामाजिक अपराध हो. बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ. बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ. यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है.
19: हुन्छ.
21: बोक्सी अन्धविश्वास हो. बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं. समाजलाई सभ्य बनाऊ.
22: नेपाल सरकार विज्ञापन बोर्ड.
16: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ. हात धुने साबुन पनि छैन. टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो. होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिल्यै सुन्ने होइन.
23: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि.
16: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यही बाट गएर ल्याउनु न.
23: ल उसो भए म सामान लिन गइहाले.
16: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ.
23: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ. सम्पर्क मोबाइल नम्बर 98578 30504.
16: श्री स्वर्गदारी महाप्रभुको जय. दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ.
23: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्. प्रभु लघु उद्योग घोराही 15 दाङ.
18: एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिले घर चाहियो नि.
23: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन.
18: तपाईँको प्रयास नै कमजोर छ, न त अहिलेसम्म घर भइसक्थ्यो.
23: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके.
24: होइन, रात दिन खचखच के को झगडा हो यो?
23: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ. म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन.
24: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउ टोलमा 7 दूर जग्गामा बनेको 2 तल्लाको पक्की घर बिक्रीमा छ नि. नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि.
18: यस्तै घर हो हामीलाई चाहिएको.
23: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्.
24: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला.
0: जहाँ इच्छा त्यही घर मजगाउँमा तपाईँको सुन्दर सुरुवात मौका आउँछ फर्कदैन बगेको खोला फर्कदैन
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्
3: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ
5: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ
2: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ
5: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त
5: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ
2: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ
5: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याइ हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ
2: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ
5: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ
3: आफू बाँच्न प्रकृति बचाउ डिभिजन वन कार्यालय लिबाङ रोल्पा
7: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं
25: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
7: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
25: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
7: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
25: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड
26: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्
27: हजुर हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ
26: दिशा गर्दा रगत आउने ती बग्ने मलद्वार च्यातिएको दिशा गर्दा मासु बाहिर आउने मलद्वारमा मासु पलाएको मलद्वार दुख्ने पोल्ने सिलाउने आदिको उपचार तथा परामर्श
27: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर कब्जियत पेट दुख्ने अमिलो पानी आउने खान मन नलाग्ने र गानु गोलाको उपचार
26: बाथरोग युरिक एसिड हाड जोड्ने दुख्ने हात खुट्टा सुन्निने झमझमाउने कटकट खाने रोगको उपचार तथा परामर्श
27: अनुहारको चाया फोटो डन्डी फोर दाग सेतो तथा कालो दुबीको उपचार
26: सेतो पानी बग्ने यौनि चिलाउने गन्धाउने पानी बग्ने निसन्तान मानसिक भय दिमागको बोधोपन निराशा खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ
27: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनचारी पसलसँग सटेको घरमा तुलसीपुर डाङ
26: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई डाङ
27: सम्पर्क मोबाइल 98578211105
26: 98479802
27: 98095826605
26: र 98103940
7: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुनिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुनै कुहिने र नकुहिने पोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने पोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो त? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
4: दिदी, म पनि बाह्रै वर्षमा बेची आफन्तले नै फकाएर लगे, झन्डै दस वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
8: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर काटमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
9: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
8: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
10: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु।

0: लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। झलझला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: बाजे के भो किन जाला महात
1: यहाँ दुखे को सद्दा खाने दिन्न भात दुखे को दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बात
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने
4: नदुखाई दाँत निकाल्ने
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 3318 9095 14652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुनि चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
5: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना

0: देश सुनसहरी गांव पालिक पांच नारावांग क्षेत्र भीतर रहेगा। पूर्व में मावांग जयमा को सीमा, उत्तर में सुनसहरी गांव पालिक सात जेलवांग खिवांग सियारी को सीमा, पश्चिम में सुनसहरी गांव पालिक छ ढुंसी को सीमा र दक्षिण में हमजा च्यानधारा क्षेत्र भीतर पर्ने यी चार किला अंतर्गत का सार्वजनिक वन भित्र घास दौरा गर्न जड़ीबुटी संकलन गर्न पात पटिंगन घर घुर्रो लगायत का वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्र भित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्र भित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: निशुल्क पढाई हुने बारे अत्यन्त जरुरी सूचना।
3: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
3: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
2: शिक्षक सेवा आयोगका प्रावि, निभावि, मावि र शिक्षक लाइसेन्स,
3: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरासो शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
3: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम,
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
3: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490 2754 र 98479394712।
2: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
4: आइया मम्मी दाजु, क्यों म त खाना खान नि सक्दिन।
5: हैन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या। जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
6: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
5: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
6: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
5: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसिटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिग्नेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
5: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 98578443122 र 98578443123।
6: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
7: मलेरिया मायुका लागि छ सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना झुनु पेला खिमरिदे गरम ओबेरी जो पेला सुनो खोरी तथा ओचुरी जो लाउ पेला वन जंगल ल घे लागिने मस्तज सम्भावना चाहिए आउने जिमे प्राकृतिक सम्पदा र संक्षिप्त ज सक्षम नाभे वातावरण मिलेने लक्षा असर किर्ने रि मूल र थाउने भूक्षे ताने वायुमण्डल ल कार्बन मस्तज तानाले भने जलवायु परिवर्तन ल असर सक्यो सुनो नाखर नामले ल घे लागिने सज जिमे किमे लापरवाही सुनो चासो खेल गेमा दुख जिंदगी को ठेल मेला की नाटी जन धनी ने खेपा छेटी का उदुओ फोकाई
8: नाथा नामल लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बलि हुने झालै छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
7: गेछ छानेला खोरेल चाउसी खोरिए हरिदे करिम गाई गेछ निके लैजु अब नजिले बनाई गेन गेल गेछ निके मालाई औलेन लायो कि नाइ हे
8: वन जंगल छ जुडिसु गेन बारी ल बाली माली कुचुला चुली यात्रा रस चाउसो छिनि ने चाउसो सैदेकी खेले या
7: वन जंगल मेला कि गेमाई ये नेला
8: बतास उचुलिजु बेलाको हिजिमकेको टल मेनके सताङ्कीले हेनोखेम छिन्ने ले चासो केसैया
7: मेरो लागि निमिताई के भने के पछि सुन अरूले भने के बसैया
8: के छ छामला पोयाल मेरो लागि किसनकीले के छ त ओडा कार्यालय प्रहरी कार्यालय सज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयले खबर दिदिए
7: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति प्रबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधाद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्षमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070-670।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। बाजे, के भयो? किन गालामा हात?
2: यहाँ दुखेको छ त, खाने दिन नभए दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
0: ल, अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर, आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू
5: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98-40-718-98-095-14-652।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
7: <स्थ यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
10: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
9: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
10: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
9: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
10: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
9: कहाँ जाने दिदी? उपप्रमुखलाई। नमस्कार उपप्रमुखज्यू।
11: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
9: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
11: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ।
10: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
11: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
10: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
9: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु हो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
12: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाजे के भो किन गाला माहा
1: यहाँ दुखेको छ त खाने दिन्न भा दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाज
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाइ दाँत निकाल्ने
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 7140 318 9905 14 652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलीचौर रोल्पा ग्लोबल आईएमई बैंक सँगै जोडिएको घरमा
5: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना

0: सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माराङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्र भित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्र भित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
3: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
3: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
2: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
3: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
3: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
3: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894902754 र 9894793412।
2: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
4: मम्मी दाजु, के हो, म त खाना खान नि सक्दिन।
5: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
6: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
5: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
6: के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा
5: के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
6: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर

0: नानीको दाँतको समस्या चैट हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यसका सेवा सुविधाहरू के छन्?
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
0: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: मेरो लागि मायुका लागि छ सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना। झुनु बेला खिमरिदे गरम ओबेरी जेल बेला सुनो भूमि कटास ओचुरी जेल आउ बेला क वन जंगल ल घे लागिने मस्तक सम्भावना चाहिए आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप्त जस वातावरण मिलेने लक्षता असर किने री उमूल र थाउने भूछे ताने वायुमण्डल ल कार्बन मस्तक तानाले बनाई जलवायु परिवर्तन ल असर सकिने सुनो नाखर नामले ल घे लागिने सज जिने गिने लापरवाही सुनो चासो खेलगेमा दुख गिजिने
3: वन
2: जङ्गल सर मेरा आदिवरी बानी एमएलएमएला सोतर पोतरालाई पार बुझेर हटाए
3: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई हुजा बाङ्जा र यामाधेने पोल गेले यहाँ किटो चिज र रहे वन जङ्गल यहाँ के भावा यहाँ
2: पिकनिक वनभोजबाट मे सचाउँछु छिन् मेरो 400 सयदेखि खेनाए वन जङ्गलले ओछो छान्नु भएको बारीको चुरोट विधि ओरे बनाई कुबाजुङ्गे माथि
3: नान्थाङ नाम्लो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बलियो हुने ढाल्ने छ अनुगमन दुने व्यवस्था 400 गिरिए
2: गेसो छानेला खोरेल चाउसी खोलिए होलिदे करिम गाई गेसो निके लैजु अब नजिरे बनाए गेम गेल गेज निके नलाए औलेन लाए के नाइजे
3: वन जङ्गल छ जुडिसी हो घेन बारी ल बालीमाली चुला चुली यात्रा
2: वन जङ्गलहरूले पाँचजना खर्नाङ्गाहरू मिलिदिए भने
3: चारजनाजु बेलाको घिजिङ्गेको टल मेन्की सताङ्गीले हेनौ छिन्ने मेरो 400
2: मेरो लागि निताई गे भने के पछि सोनो अरूले भने के पछि
3: गेचो छाम्ला पोयाल मेरो लागि किसिमकी गेचोका ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयले खबर दिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति प्रोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर थपक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।

0: हजुर हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा औलाहरू निलो भएमा धेरै कालो भई कुहिना खोजीमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्मर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस् हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदान थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98-578-43123 98-478-070
1: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदान
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ त्यसैले वन डढेलो लाग्न नदिउ र लागिहालेमा सबै मिली निभाउ
3: आफू बाँच्न प्रकृति बचाउ डिभिजन वन कार्यालय लिबाङ रोल्पा

0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
1: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
0: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
2: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, टिट्टी, बालुवा वा माटो ननिकालौ।
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
1: वन क्षेत्रमा खुल्ला चरिचरण नगराऊ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
0: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
1: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
0: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
0: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
1: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
0: के यस विपत्तिको कुनै समाधान छैन त?
1: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
0: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
4: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
3: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
4: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
5: होइन, रात दिन खसखस के को झगडा हो यो?
4: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
5: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
3: यस्तै घर हो हामीलाई चाहिएको।
4: ओहो, साँच्चै यस्तो घर पाइन्छ र? भन्या सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
5: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
2: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
6: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुनिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन

0: स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय चुलीचौर रोल्पा।
1: के तपाई पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हार्ट जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, छमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
2: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचारी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
1: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराई दाङ।
2: सम्पर्क मोबाइल 9857821105,
1: 9479702,
2: 9805982605
1: र 9810939940।
3: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
4: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
3: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही टाङमा।
3: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाजोपनको समस्या, यौनाङ्ग चिलाउने, बनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाखे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाखे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
4: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा बिमार हुनुहुन्छ।
5: डाक्टर कमल चन्द्र शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
3: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड परेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
4: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हात जोड्ने तथा नसा रोग विशेषज्ञ,
6: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा छ्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
3: पाउन्टौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, पिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारेरोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारेरोग, मस्तिष्क ज्वरो, बाथरोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, पिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
4: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
3: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
4: जसका लागि मोबाइल नम्बर छ 9857848123, 9847076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।

0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
1: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
2: होइन के भाषा र तपाईँलाई
1: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
2: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने
3: अरे काका यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
4: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन साफ सुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
5: द्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
4: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
5: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-8-3 98-65-44-83-83
4: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ निर
6: खैया बद्दी मेरो त दाँत दुखिलो के गर्ने होला अब
7: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
8: यिनी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुकै गर्नुहोस् तपाईँले
7: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
8: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
7: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झुट्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोक्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
8: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सबैमा हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-5-63-367 र मोबाइल नम्बर 98-4-78-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजेना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-5-93 9089 मा सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दानद्वारा जारी सन्देश।
2: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिल्यै सुन्ने होइन।
9: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
2: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
9: ल उसो भए म सामान लिन गइहाले।
2: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
9: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 9858830504।
2: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
9: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग घोराही 15 दाङ।
10: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
11: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
10: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
11: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
10: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
11: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैन, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
10: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
11: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
10: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
11: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
10: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जलयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुटीखेल, माडीचोर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
11: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
10: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्।
12: यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
13: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
14: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
15: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दियो। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो। साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन, प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परिमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौलीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी
1: खै यो त दादा छैन कहिलेदेखि भन्दा छु दाना छैन कामत ल्याउने हो भनेर यो बुढाले सुनेको नन्दन भने
2: हजुर यदि तपाई पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै ब्रोइलर लेयर्स वा गिरिरा चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9847 50571 र 9857 24 171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ टुरीखेल रोल्पा
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं स्थानीय जडीबुटीहरू युकेपाती नीम टिमोर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं
2: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं
2: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा

ट्राफिक नियम को पालना करो, सवारी दुर्घटना बाट आफू बचाओ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, सेतु क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथै तीव्र गतिमा सवारी साधन न चलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो, सडकमा राखिएका सडक चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरो, घुम्ती मोडहरू तथा सडकमा रहेका खाडा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरो र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य।

0: स्तनपान को महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिए पछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पहेलो बिगौती दूध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दूधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दूध मात्र खुवाउनु पर्छ। आमाको दूधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दूध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दूध खुवाउन सकिन्छ। जति धेरै दूध चुसायो त्यति धेरै दूध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दूध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने, दूध र दूधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने,
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समय भित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अन्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
1: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दूध, अण्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
0: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
1: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नु पर्दछ।
0: गर्भवती भएको 3 महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानु पर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानु पर्छ।
1: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानु पर्दछ।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: दाई ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
1: ले देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
4: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
5: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
6: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
7: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
8: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
9: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ खाना पकाउने ग्यास सुरक्षित राखौ
8: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं
9: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं पानीका स्रोतलाई व्यवस्थित गरौं समुदायसँग सहकार्य गरौं
8: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं
9: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौ वन जंगल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं
8: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ
3: नेपाल सरकार विज्ञापन बोर्ड
10: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
11: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिनँ
10: मलाई मुख र घाँटेको क्यान्सर छ बाँचेर पनि म मरितुल्य भए
12: म अलिकति पनि हिँड्न सक्दिनँ श्वास प्रश्वासमै समस्या देखियो
13: धुम्रपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड
0: खै जन्मदर्ता दिनुहोस् त
1: जन्मदर्ता गरेको छैन नि म्याडम
0: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
1: हो र मलाई त थाहा नै थिएन म्याडम
0: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
1: कसैले भनेनन्
14: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
14: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
9: जन्म मृत्यु बसाई सराई विवाह एवं

0: लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
5: यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन, यस्तो जल्दै नै लेखिहाल्छ नि।
4: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
5: तिमीलाई थाहा थिएन?
4: थाहा थिएन।
5: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
4: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
5: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
3: नेपाल सरकार विज्ञापन हो।
7: हेलो
8: हेलो,
7: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
8: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
9: हजुर,
8: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
9: ल, हेलो, भन्नुहोस् त।
7: हेलो हजुर,
9: हजुर,
7: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
9: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
8: ए नानी, के भनेर छ, के
9: भयो? ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
8: ल ल ल, म किन दिन्थे?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
10: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
10: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: नमस्ते डाक्टर सर।
11: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त, के हो?
9: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
11: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
9: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
11: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
9: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
11: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
9: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
11: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
10: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
13: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
12: के रे, नानी त भर्खर 17 की लागि होइन र?
13: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
12: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्षमा पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
14: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
15: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
14: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
15: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
17: अहिले के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्का भन्न पाइन्छ?
7: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
18: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
19: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
9: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
7: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
20: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
21: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
17: अहिले के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्का भन्न पाइन्छ?
7: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
18: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
19: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
9: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
7: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
20: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
21: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: बाबा म आज स्कुल जाने मन छैन आज जान्दिन नि है
2: लो किन नि के भयो सन्चो भएन
0: हैन यतिकै जाने मन लागेन
2: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्ट्री गर्न सकिन सरले कुट्नुहुन्छ
2: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
22: नमस्ते कति टाइमले पाल्नुभयो
2: आज रिनाले स्कुल जान्न भने साइन्सको कन्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
22: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् म्याडम
16: नेपाल सरकार विज्ञापन बोर्ड
23: विश्वामा सुन्न सुन हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
24: हो र होइन होला त्यस्तो त सोइता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
25: के भएन मिस
24: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
0: हुन्छ
26: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
16: नेपाल सरकार विज्ञापन बोर्ड

0: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
0: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
1: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो त? खुसी र हाँसो पनि मबाट सराका लागि टाढा भए।
3: दिदी, म पनि बाह्रै वर्षमा बेची आफन्तले नै फकाएर लगे। झन्डै दस वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
4: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
5: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
4: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
6: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
9: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
8: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
10: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
8: हो, अरू भन त।
11: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
12: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
8: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
13: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ।
14: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
15: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
12: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
8: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड। अब सुन्नुहोस् पूरा समाचार।
0: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
6: मद्यपान र धूम्रपान सेवन नगरौं।
0: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
16: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
5: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
18: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
19: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
18: 45 किलो भन्दा बढी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
19: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
18: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
19: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
18: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
19: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
20: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
21: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको

0: कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
1: बुझेँ।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बन्धु, तिमी त धेरै सानो लाग्यौ रे।
5: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
6: विदेश जानेमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
5: खै के गर्ने गर्ने दिदी।
7: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सक्ने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के भयो? के को हल्ला खल्ला हो यो?
4: के हुनु?

0: चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
1: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पतिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
0: हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
2: के भयो के को हल्ला खल्ला हो यो
0: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
1: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पतिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
0: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
5: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
5: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
4: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: नमस्कार स्वयं सेविका दिदी
7: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
7: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
6: हो त
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
7: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छर छिमेकका अरूलाई पनि बताउनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
9: यता नआऊ है बुहारी तलै बस छाछुप नगर आज कति दिन रे
10: तिन दिन भयो
9: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
10: केही हुन मुहार सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
9: आ जेसुकै भन म छुन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
10: मुहार महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुहा पहिलाको जस्तो छैन अहिले
11: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युन्जन हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
9: ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिन हामीले जे सिक्यौँ त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
12: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मरेको के हो?
2: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
7: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
8: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
7: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
8: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
7: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
10: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानसिक समस्याबाट बच्ने उपायहरू।
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
4: असल साथीहरूसँग मात्रै संगत गरौं।
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
4: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
3: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ए बाबु अँध्यारो छ टर्च बालेर जाऊ।
12: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
11: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
12: अँ है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा कम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
11: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
12: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
11: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
13: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: सुनसहरी गाउँपालिका पाँच नयाँबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
3: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
3: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
2: शिक्षक सेवा आयोगका प्रावि, निभावी, मावी र शिक्षक लाइसेन्स,
3: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट,
3: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
3: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रहरी, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849993412।
2: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
4: मम्मी दाजु क्यो म त खाना खान नि सक्दिन।
5: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
6: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
5: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
6: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
5: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
5: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डीमा हल कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858743122 र 9858743123।
6: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।
7: हाम्रो लागि मायुका लागि त सुनसरी गाउँपालिका हो नि मस्त र जरुरी सूचना झुनु पेला खिम्रिदे गरम ओबेदी जेउ पेला सुनौ फोरी कता ओचुदुरी जेउ आउ पेला क वन जङ्गल ल घे लागिने मस्त ज सम्भावना चाहिए आउने गिने प्राकृतिक सम्पदा र संक्षिप्त ज सक्षम नाभे वातावरण मिलेने ल झ्यापा असर चुर्ने रि उमूल र थाउने भूछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाभे भने जलवायु परिवर्तन ल असर सकिने सुनौ नाखर नामले ल घे लागिने सज जिमी गिमी लापरवाही सुनौ चासो खेल गेमा दुख जिन्दगी को ठेला भेला की नाते जन धने ने झेप्पा छेती ताऊ दुओ खोकाई
8: नाङथाङ नाम लिजौ वर्ष उपभोक्ता समूह राई सामुदायिक बलि हो नि झाल्ने छ अनुगमन दिने व्यवस्था चाउसौ गिरिए
7: गेसो छानेला खोरो ल चाउसी कोरिए हजिदे करिम गाई गेसो निके लैजु अब नजिरे बनाई गेङ्गे ल गेज निके नलाई औलेन लायो कि नाइ हे
8: वन जङ्गल स जुडिसियो घेन बारी ल बाली नाली कुचुला चुली यात्रा र सकाउसु छिनी ने चाउसो सहिरेके खेले
7: वन जङ्गल मेला कि गेमाइ हे नेला
8: पोयाल।

0: सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालयले खबर दिए
1: सुनसरी गाउँपालिका वन वातावरण सजग विपद व्यवस्थापन समिति प्रधान रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर थपक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाघ रोग भएको हुन सक्छ। यो सबै त बाघ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाघ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाघ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाघ रोगको उपचार हुन्छ। बाघ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भ पतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, होक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाघ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाघ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाघ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाघ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याइ हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ। त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: कार्यालय रोल्पाको अपील।
1: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाछा पोथरा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
0: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
2: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ।
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वन भित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
1: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
0: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
1: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
0: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
0: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
1: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौ।
0: के यस विपत्तिको कुनै समाधान छैन त?
1: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
0: खाली जमिनमा बिरुवा रोपौ। रोपेका बिरुवा हुर्काऊ। वन जंगलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो बच्चा यो नि।
4: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
3: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
4: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
5: होइन, रात दिन खत खत के को झगडा हो यो?
4: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
5: ए रामेश, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सार दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
3: हो, यस्तै घर हो हामीलाई चाहिएको।
4: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
5: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
2: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
6: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट बाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।
7: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
8: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
7: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
8: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
7: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
8: अनुहारको चाया फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
7: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
8: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचारी पसलसँग सटेको घरमा तुलसीपुर डाङ,
7: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही डाङ।
8: सम्पर्क मोबाइल 9857821105,
7: 9479702,
8: 9805982605
7: र 9810939940।
9: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
10: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
9: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
10: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही टाङमा।
9: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, बनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
10: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
11: चन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
9: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्ने जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
10: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
11: जेनरल मेडिसिन फिजिसियन डाक्टर सकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा छेपिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने
12: कम तौल दूध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो पिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम पिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
13: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
14: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
13: जसका लागि मोबाइल नम्बर छ 9858443123 9848076770 र ल्यान्डलाइन फोन नम्बर 08251960
14: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
4: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
15: होइन के भाछ र तपाईँलाई
4: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
15: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या
16: अरे काका यस्तो लागि त घोराले दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
17: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन साफसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
18: द्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिर आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
15: यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
18: विस्तृत जानकारीका लागि सम्पर्क 0825568603 9865443383
15: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र
19: कैया बद्दी मेरो त दाँत दुखिलो के गर्ने होला अब
20: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
21: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल घोराईमा जानुस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
20: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटका खाएको खाइगर्छन् के होला र निको
21: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
20: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खुल लगाउने दाँत रोप्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँत दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
21: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सबैले हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दान। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98478-57569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: लौ उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
18: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578-30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
18: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
22: मानसिक समस्याबाट बच्ने उपायहरू।
23: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
22: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
23: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
22: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
23: असल साथीहरूसँग मात्रै संगत गरौं।
22: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
23: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
22: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
23: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
25: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
24: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
25: है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झारीमा जाँदा कम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
24: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
25: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
24: हो, सावधानी अप्नाउँदा सर्पको टोकाइबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
22: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
23: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: Thank you.
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइज न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी? उप प्रमुखलाई। नमस्कार उप प्रमुखज्यू।
6: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो भन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
6: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ।
7: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
6: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
7: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु हो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
26: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
27: देख्नु भएन, औषधि हालेको।
5: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
27: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
5: हेर्नुहोस् दाई, यसरी बाली डालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
27: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होश हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
27: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
27: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
28: नेपाल सरकार विज्ञापन हो।
29: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
30: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
31: मेरो प्रश्न मेयर साहबलाई,
4: अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
9: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
10: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
11: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
12: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
11: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
12: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
11: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
12: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
11: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
15: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
14: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
16: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
17: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
19: जन्मदर्ता दिनुहोस् त।
31: जन्मदर्ता गरेको छैन नि म्याडम।
19: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
31: हो र, मलाई त थाहा नै थिएन म्याडम।
19: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
31: पहिला कसैले भनेन।
19: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
12: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
11: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
12: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
28: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता त्यो ठुलो रुखको फेरमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेरमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओए साथी हेर न यो के खतरा समाचार आइसक्यो।
6: बाप रे अब चाहिँ के हुने हो?
7: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यस्तै नातिन यस्तो त जल्दै लेखिहाल्छ नि।
6: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हेलो
10: हेलो,
9: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
10: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी।
2: हजुर।
10: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
2: हेलो भन्नुहोस् त।
9: हेलो हजुर।
2: हजुर,
9: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
10: ए नानी के भन्ने रहेछ, के हो के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
10: ल ल ल, किन दिन्छ?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
11: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउँ।
11: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोग्यौं र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नमस्ते डाक्टर सर।
10: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
10: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
10: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
10: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
10: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
11: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
12: ओहो काकी, के को सुन्दर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
13: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
12: के रे, नानी त भर्खर 17 की लागि होइन र?
13: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
12: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
14: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
15: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
14: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
15: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
17: होइन, के भन्नुभएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
9: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
18: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
12: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
2: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
9: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
19: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
20: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
17: होइन, के भन्नुभएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
9: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
18: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
12: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
2: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
9: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
19: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
20: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
0: नेपाल सरकार विज्ञापन बोर्ड
21: बाबा म आज स्कूल
22: जाने
21: मन
22: छैन
21: आज जाने
22: नि आई लो किन नि के भो सन्चो भएन
21: हैन यतिकै जाने मन लागेन
22: यतिकै पनि हुन्छ
21: मैले साइन्स को कन्ट्री गर्न सकिन सरले कुट्नु हुन्छ
22: ए कुरा त्यस्तो भो ल हेर म पनि तिमी सँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
23: नमस्ते कति जानले पाउनु भयो
22: आज रिनाले स्कुल जान्न भने साइन्स को कन्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
23: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्स को सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
21: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
24: उसको आमा सुन्नुहोस् न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
25: हो र होइन होला त्यस्तो त
26: सोहिता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
25: के भएन मिस
26: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
25: हुन्छ
27: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
28: नेपाल सरकार विज्ञापन बोर्ड
29: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं
30: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
29: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
30: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
29: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
30: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
29: नेपाल सरकार विज्ञापन बोर्ड
24: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो त खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
25: दिदी म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे झन्डै 10 वर्ष बिताए रोग लाग्यो निकालिए अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी संगति जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी
28: तपाईं तथा तपाईंका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन् कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु कर काटमा पार्नु अंग झिक्नु अपराध हो
31: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद 5,00,000 जरिवाना हुन सक्छ वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ
28: मानव बेचबिखन अपराध हो यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ बेचबिखन हुनबाट आफू पनि जोगियौ अरूलाई पनि जोगाऊ
27: हामी सबैको एउटै आवाज मानव बेचबिखन मुक्त समाज
0: नेपाल सरकार विज्ञापन बोर्ड
24: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
32: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
29: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
1: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
29: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
9: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
29: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
26: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
1: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
29: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब सुन्नुहोस् पूरा समाचार।
25: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
25: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
25: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
4: मद्यपान र धूम्रपान सेवन नगरौ।
25: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
25: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
6: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
25: नेपाल सरकार विज्ञापन बोर्ड।
4: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
26: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
26: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
26: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
26: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
29: किन आँखा मिचेको मिचे गरेको?
17: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
29: धेरै समय मोबाइल चलाएपछि क्या
17: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
24: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
17: ए, त्यसो भए जोगिन के गर्ने त?
24: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
17: बुझेँ।
24: यसलाई 20-20-20 को नियम भन्छ। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
28: नेपाल सरकार विज्ञापन बोर्ड।
10: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
11: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
10: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
11: खै के गर्ने गर्ने दिदी,
12: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
28: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
2: डर लाग्नु निद्रा नलाग्नु
1: अनौठा विचार आउनु
2: निराशा बढ्नु खुशी नहुनु
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
2: छटपटी हुनु चिटचिट पसिना आउनु
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
1: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
1: नेपाल सरकार विज्ञापन बोर्ड सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
1: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
1: सचेत बनाऊ
2: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
1: नेपाल सरकार विज्ञापन बोर्ड
3: के भयो के को हल्ला खल्ला भयो
4: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
5: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
3: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
5: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्यो

0: भन्ने डर छ, रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
0: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
2: हामीले त ध्यानै नदिएको।
0: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
5: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
5: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
4: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्कार सेन्सेविका दिदी।
7: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
7: हो त,
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
7: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: यता न आऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
10: 3 दिन भयो।
9: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
10: केही हुनु मुहार, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
9: आ जेसुकै भन, म 6 उन्जेल चाहिँ 4 दिन चाहिँ बाँड्नुपर्छ है, पछि जेसुकै गर।
10: मुहार, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
11: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युन्जन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
9: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
12: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मरेको के हो?
2: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल शुरू गरौँ। हुन त
6: हुन्छ,
5: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड। आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
9: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
10: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
9: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
10: जन्म, मृत्यु, विवाह तथा बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
6: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
10: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
9: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
10: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
6: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
10: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
9: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जलयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दार्बोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुटीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
10: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
6: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
10: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
9: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
10: आदरणीय रोल्पा वासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ, सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दियो। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलितुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9857-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हाल्दै नानी
1: खै यो त दादा त छैन कहिले देखि भन्दा छ दाना छैन कामत ल्याउने हो भनेर यो बुढाले सुन्ने काम नन्दन भने
2: हजुर यदि तपाई पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै ब्रोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9894705571 र 9855724171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ टुरीखेल रोल्पा
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं स्थानीय जडीबुटीहरू युकेपाती नीम टिमोर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं
2: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं
2: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा

ट्राफिक नियम को पालना गरौ, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न जलाओ, हेतु क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी भनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथै तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरो, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरो र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य।

0: स्तनपान को महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पहेलो बिगौती दूध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दूधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दूध मात्र खुवाउनु पर्छ। आमाको दूधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दूध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दूध खुवाउन सकिन्छ। जति धेरै दूध चुसाए त्यति धेरै दूध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दूध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यतापूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने, दूध र दूधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चुल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पौषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भई उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू 1. अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अन्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: सुनौला 1000 दिनका आमालाई पोषण के हो थाहा छ।
1: गर्भवती, सुत्केरी, स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा 4 प्रकारका खानेकुराहरू खानु पर्दछ।
0: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
1: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा 1 पटक थप खाना खानुपर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप 2 पटक खाना खानुपर्दछ।
0: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ।
1: गर्भवती भएको 3 महिना पूरा भएपछि

0: तर यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
1: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
2: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
1: डिभिजन वन कार्यालय रोल्पाको अपील।
0: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाथ्रा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
1: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
2: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा, किटकी, बालुवा वा माटो ननिकालौ।
1: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
0: वन क्षेत्रमा खुल्ला चरिचरण नगराऊ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
1: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
0: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
1: अतिवृष्टि, अनावृष्टि, बाढ़ी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
1: खोला नदीको फैलावट बढ्दैछ र खेतीयोग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
0: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौ।
1: के यस विपत्तिको कुनै समाधान छैन त?
0: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
1: खाली जमिनमा बिरुवा रोपौ। रोपेका बिरुवा हुर्काऊ। वन जंगलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
4: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
3: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
4: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
5: होइन, रात दिन खस खस के को झगडा हो यो?
4: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
5: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
3: यस्तै घर हो हामीलाई चाहिएको।
4: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
5: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847719719 मा जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
2: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
6: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषय में इस गांवपालिक को ओदानम 3 रुनीबांग बजार र ओदानम 4 सुलीचौर बजार परिसर निस्कने फोहोर हरेक हप्ता को आईतवार बुधवार र शुक्रवार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोर नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।
7: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
8: हजुर, हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
7: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
8: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानो गोलाको उपचार,
7: बाथोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, छमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
8: अनुहारको चायापोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
7: सेतो पानी बग्ने, यौनि चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
8: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचारी पसलसँग सटेको घरमा तुलसीपुर डाङ
7: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराई डाङ।
8: सम्पर्क मोबाइल 98578211105,
7: 98479702802,
8: 98095826605
7: र 98103940।
9: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
10: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
9: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
10: यदि त्यस्तो हो भने आउनुहोस् बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही टाङमा।
9: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाजोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
10: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा बिमार हुनुहुन्छ।
11: डाक्टर कमल चन्द्र शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरा दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
9: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
10: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हात जोड्ने तथा नसा रोग विशेषज्ञ,
11: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार,
12: डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा छ्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने।
13: पाउन्टौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, रिगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
14: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
13: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
14: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 08512196770।
13: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
4: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
15: होइन, के भएको छ र तपाईँलाई?
4: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
15: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यस्तो लागि त घोराही दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
16: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन साफ सुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
17: द्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिर आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुगाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
15: यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
17: विस्तृत जानकारीका लागि सम्पर्क 0825568603 9865443383।
15: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि।
18: कैया बद्दी मेरो त दादु खिलो, के गर्ने होला अब?
19: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
20: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल घोराईमा जानुस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्य होइन, जे सुझै गर्नुहोस् तपाईँले।
19: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
20: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
19: हजुर। हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खुल लगाउने दाँत रोप्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
20: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खुल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराहीदान थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98478-57569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-592-8769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराहीदाङद्वारा जारी सन्देश
0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिल्यै सुन्ने होइन
21: होइन यो बुढीले के गनगन गनगन गर्छे अब यतिका सामान म कहाँ गएर ल्याऊ एकै ठाउँमा पाइनु पर्यो नि
0: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यहीबाट गएर ल्याउनु न
21: ल उसो भए म सामान लिन गइहाले
0: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ
21: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ सम्पर्क मोबाइल नम्बर 98578-30504
0: श्री स्वर्गदारी महाप्रभुको जय दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ मूल्य आधा कम छ
21: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस् प्रभु लघु उद्योग घोराही 15 दाङ
22: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध
23: आफ्नो घर वरपर सधैँ सफा राखौ तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्
24: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्
23: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्
24: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्
23: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागु औषध दुर्व्यसनीमा फसेका त छैनन् उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने सम्झाउने बुझाउने अभि अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
24: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
23: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
1: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
23: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
24: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जलयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकुट, जलजला पदयात्रा, स्याकाई र ओखलेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुटीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौ।
23: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
1: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
23: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
24: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
23: आदरणीय रोल्पा वासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ, सुखर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दियो। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिकाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोटा समाचार साप्ताहिक, रोटा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलितुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-2038,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9481-68-697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै यो त दादा त छैन, कहिले देखि भन्दा छु दाना छैन कामत ल्याउने हो भनेर, यो बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर। यदि तपाई पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै ब्रोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894705171 र 9855724171। रूपा स्टोर्स, रोल्पा नगर पालिका 4, दिबाङ चुडीखेल, रोल्पा।
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
2: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
2: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियम को पालना करो, सवारी दुर्घटना आफू बचो अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, यति क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथै तीव्र गतिमा सवारी साधन न चलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरो।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहेँलो बिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोप हो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसायो त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि शुरू गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन शुरू गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई धुलाई घुमाएर फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वास्थ्य बानी पसार्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र छुटकेरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समय भित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू 1. अन्न

0: तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, साकवा तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दूध, अण्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
1: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: हजार दिन का आमालाई
0: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
1: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दूध, अण्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
0: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानुपर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
1: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा तीन महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले तीन महिनासम्म यो चक्की सेवन गर्नु पर्दछ।
0: गर्भवती भएको तीन महिना पूरा भएपछि एक मात्राको झुकाको औषधि खानु पर्छ। साथै गर्भवती भएको तीन महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानुपर्छ।
1: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: বাজে কি ভো কিন জালামা হাত
1: হ্যাঁ দুঃখে পোষ না খানি দিন না ভাত দুঃখে দুঃখে গেছে দিন রাত অনি গালামা হুন্ন তো আজ গর্ষণ বাজ
0: अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र घिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाई दाँत निकाल्ने
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840318 9905 14 652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
6: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना

0: सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुसीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्र भित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्र भित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
3: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
3: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
2: शिक्षक सेवा आयोगका प्रावि, निभावि, मावि र शिक्षक लाइसेन्स,
3: लोकसेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
2: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
3: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
3: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्रणाली, युट्युब र टिकटक आनन्द अकाडमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490 2754 र 98479 93412।
2: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
4: आइया मम्मी दाजु, क्यो म त खाना खान नि सक्दिन।
5: हैन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
6: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
5: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
6: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चाहिँ हुन्छ।
5: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसिटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेज दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
5: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अघाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 98578443122 र 98578443123।
6: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
7: मेलमाइलो माइलका लागि छ सुनसरी गाउँपालिका ओली मस्तक जरुरी सूचना झुनु पेला खिमरिदे गरम ओबेरी जेउ पेला सुनो भूमि कटा ओचुरी जेउ लाउ पेला क वन जंगल ल मेला किने मस्तक सम्भावना चाहिए आउए जिमे प्राकृतिक सम्पदा र संक्षिप्त जस खिमनादे वातावरण मिले मेला खेपा असर किने रि उमूल र थाउने भूछे ताने वायुमण्डल ल कार्बन मस्तक तानादे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामले ल मेला किने सज जिमे किने लापरवाही सुनो चासो खेलगेमा दुख हिन्दी को ठेल मेला की नाटी जन धन खेपा छिता उठो खोकाई
8: वन
7: जंगल सर मेरा पिकनिक वन भोज बाटो छिन्नी मेले चाउसो सैदेखि खेनाए वन जंगल ओसो छान्ने बारीको चुरो दिदी ओरे बनाई
8: नाङथाङ नाम्लो लिज्यौ वन उपभोक्ता समूह राई सामुदायिक बलि हुने हालै चाहिँ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
7: गेसो छानेला खोल चाउसी खोलिए हैदे करिम गाई गेसो निके लैजु अब नजिले बनाई गेङ गेल गेसो निके मालाई औलिन मायो के मायो
8: वन जंगल सो जुडिसियो गेङ बारी ल बाली माली कुचिला चुली यात्रा रस चाउसो छिनी ने चाउसो सहिरेकी खेले
7: वन जंगल मेला के माइए
8: खबर गिरिए
7: सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति प्रधान रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समय देखि शरीर थपक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यो त सुन त, तिमीलाई बाघ रोग भएको हुन सक्छ। यो सबै त बाघ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाघ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाघ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाघ रोगको उपचार हुन्छ। बाघ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गर्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाघ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाघ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाघ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाघ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवाज गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौं।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौं, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौं।
3: आफू बाँचौं र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा। बाजे के भयो, किन गालामा हात
7: दुखेको छ? खाने दिन्न भात दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।

0: Eleven to two, sound make hot. Zozola, try to check. यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्ण लोकपारखी मित्रहरूलाई यति बेला कार्यक्रम लोकसारथीमा। श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईँको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई पारीबाट प्रिया मगरको साथ मिलिराखेको छ, आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी। हामी यति बेला सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं। तपाईले हामीलाई इन्टरनेट अनलाइनमा झलझलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो झलझला सर्च गरेर सुन्न सक्नुहुन्छ। यदि मात्र होइन तपाईले हामीलाई सामाजिक सञ्जाल फेसबुकमा रेडियो कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट अडियो लाइभ पनि सुन्दै हुनुहुन्छ। हामी विभिन्न साझेदार रेडियोहरूबाट एकैसाथ प्रसारणमा छौ। अब म सरसर्ती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 MHz पिंगरी प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 MHz बिजवार प्युठानबाट यमुना धामी, रेडियो पहाड़ी 79.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 MHz, रेडियो निरसिम्हा 107.1 MHz अर्घखाँचीबाट कोपिलाचार्य, सामुदायिक रेडियो कुटुम्ब 97.8 MHz पाल्पा तामसिनबाट तिलु राणा भट्टराई, सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्रभूमि 93.6 MHz पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट अनिस पाठक, रेडियो कपिल वस्तु 104.2 MHz कपिल वस्तुबाट गोडियाभर, रेडियो मोती 88.4 MHz छापसाङबाट कृष्ण बस्याल, रेडियो दमौली 94.2 MHz दमौली तनहुबाट सन्देश चौडाई, रेडियो फेमस एफएम 94.3 MHz कोहालपुर बाकेबाट सुदीप कुमार थारू, रेडियो बन्दीपुर 88.8 MHz बन्दीपुर तनहुबाट भूमिका श्रेष्ठ, रेडियो भोटेउडार 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जनानी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लाञ्चोकको सिपारीबाट नकुल घरती, रेडियो मौराखारा 106.5 MHz गुम्बसिमबाट ज्ञानी खड्का, रेडियो आफ्नो एफएम रुखलडुङ्गामा 104.8 MHz विनुमाया राई, रुकुम पश्चिममा 90.4 MHz मनिषा डागी, रेडियो मौराखारा 106.5 MHz रुकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो लालीगुराँस 105.2 MHz धनकुटाबाट हामीलाई जान्नु तामाङले साथ दिइरहनु भएको छ, रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट खड्गराज बस्नेता कासले साथ दिइरहनु भएको छ, रेडियो मेन्स्याम एफएम 103.4 MHz तेह्रथुमबाट यति बेला साथ दिइरहनु भएको छ। प्राविधिक साथी शारदा बास्कोटाले भने रेडियो झन्कार 97.5 MHz केही दिन कार्यक्रम प्रसारण नहुने कुरा अनिता रसाईली अनुले जानकारी गराउनु भएको छ। थोरै प्राविधिकमा समस्या आएको छ, त्यो कारणले गर्दाखेरि कार्यक्रम प्रसारण नभएको कुरा जानकारी दिनुभएको छ। यसै क्रममा रेडियो मन सरोवर 92.1 MHz हुम्ला सिनिकोटबाट यति बेला साथ दिइरहनु भएको छ। धनबहादुर भण्डारीले बेलुका एफएम 103.9 MHz उदयपुरबाट, अजम्बर पुलामीले साथ दिइरहनु भएको छ। रेडियो प्रभु 102.6 MHz लहरी कञ्चनपुरबाट राज छेत्री, रेडियो भरोसा 104.9 MHz दाङगुराईबाट हामीलाई नवीना सुनारले साथ दिइरहनु भएको छ। रेडियो मुर्कीचुला 93.5 MHz डोल्पाबाट मंगला कुमारी बुढा, रेडियो डोल्पा 101.4 MHz डोल्पाबाट मेनुका बुढा, रेडियो सत्यवाणी 104 MHz पर्वतबाट सन्तोष प्राजुलीले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथीको आज हामी मंगलबारी व्यवसायमा छौं र मंगलबारी व्यवसायमा रहेर के गर्छौं कसो गर्छौं भन्ने कुरा तपाईलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईलाई जानकारी गराउँछु।
आजको बसाईमा प्रश्न उत्तरको रमाइलो खेल खेल्नेछ। हामी 9862607040 फोन डायल गर्नुहोला। तपाईका लागि नम्बर खुला गरेका छौं, यो नम्बरमा फोन डायल गर्नुहोला। एकदेखि आठ नम्बरसम्मका प्रश्नहरू छन्, ती प्रश्नहरू रोजाइमा पार्नु भए पनि हामीले तपाईँलाई प्रश्न राख्नेछौ। आउनुहोस् यो त भयो कार्यक्रमको बारेमा जानकारी। 9862607040 फोन डायल गर्दै गर्नुहोला। हामी भने कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा लोक भाका राख्छौ। लोक भाकापछि फेरि आउँछौ। यो लोक भाका तपाईँको लागि।

यो गीतपछि तपाईलाई फेरि पनि स्वागत छ। सुटुक्का दिल चोर्यो मेरो चोरले, अब कुन चोरले चोर्यो हैन कसले चोर्यो थाहा छैन, तर दुईटैको दिल गायब छ भन्ने कुरा आयो क्यारे। बाबु कृष्ण परियार र विष्णु माझीको आवाजलाई यहाँबाट स्थान दिएका हौ। कार्यक्रमको पहिलो साथी हुनुहुन्छ 9868309440 नमस्कार हजुर, को बोल्नु भयो कहाँबाट? ए निशा धनुषे बोल्दै हुनुहुन्छ रामेछापबाट। कुन रेडियोबाट सुन्नुभयो हामीलाई? झन्कारी फिल्म। आज झन्कारी फिल्मबाट कार्यक्रम बजा छ र आज त हाम्रो अनुजीले त बजा छैन भन्नु ल ठिक छ। कति मेगाहर्जबाट? मेगाहर्ज थाहा छ तपाईँलाई रेडियोको? ल आज के गर्नुपर्छ, जानकारी पाउनु भएको छ कि छैन? ए आज प्रश्न उत्तरको बसाई हो। कति नम्बरको प्रश्न राखौँ ल भन्नुहोस्, एकदेखि आठ नम्बरसम्मको? ल दुई नम्बरको प्रश्न ध्यान दिएर सुन्नु होला, हामी राख्छौ ध्यान दिएर सुन्नुहोस् ल।

ला भन्नुहोस् यो कुन गीतको धुन हामीले तपाईँको लागि बजाएका हौँ? ओहो, घाम जस्तो चम्किलो जुना हुँदैन। कतिको ढुक्का हुनुहुन्छ? कतिको ढुक्का हुनुहुन्छ भनेको? ढुक्का हुनुहुन्छ। कति क्लासमा पढ्नुहुन्छ? ल हामी चेक गरौँ है त, चेक गर्छौँ, हेर हुन्छ भाव मिल्छ मिल्दैन। ल तपाईँले दिनुभएको जवाब एकदमै सही छ। अब साथीहरूलाई सम्झिनुहोस् ल। धन्यवाद। नमस्ते। टेलिफोन सम्पर्कमा रानी छापबाट साथी आउनु भएको थियो, उहाँले मिलाउनु भएको छ। अब पुरुषोत्तम नेपाली र बिमा कुमारी दुराको आवाजमा रहेको घाम जस्तो चम्किला, घाम जस्तो चम्किलो जुना हुँदैन, जति रुनु पारे नि मेरै काखमा रो माया, सत्तुरले देख्ने गरी रुनु हुँदैन।

जति रुनु परे नि मेरे काखमा रोमाया सत्तुरले देख्ने गरी रुनु हुँदैन। पुरुषोत्तम न्यूपाने र बीमा कुमारी जुराको आवाजलाई यहाँबाट स्थान दिएका हौ। अर्का सहभागी हुनुहुन्छ। नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नुभयो? कहाँबाट? रुद्र। के भन्नुभयो? तपाईँको आवाज सानो आयो है। रुद्र भुजेल होइन? ल, कति नम्बरको प्रश्न भएको हौ यहाँले? कुन रेडियोबाट सुन्नुभयो हामीलाई? मेन श्यामबाट। धनकुटामा पनि मेन श्याम एफएम सुनिन्छ है। ल, कति नम्बरको प्रश्न भएको हौ तपाईँलाई? तिनको हुन्छ। प्रश्न नम्बर तीन यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर तीन,

0: पीपल बोटे दाई यो गीतको शब्द सिर्जना कसले गर्नु भएको हो? पास गर्नु भए हुन्छ। अहिलेको लागि बिदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी धनकुटाबाट रुद्र भुजेल आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 को नम्बरमा फोन डायल गर्नुहोला। तपाईँको लागि नम्बर हामीले खुला गरेका छौ, यो कुरा म तपाईँलाई जानकारी गराउँछु। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: हजुर नमस्कार।
0: को बोल्नुभयो त्यहाँबाट?
1: म तेह्रथुमको फुलेकबाट गंगा कार्की।
0: गंगा कार्की बोल्दै हुनुहुन्छ, के छ गंगाजी खबर?
1: ठिकै छ। अहिले यो अब हाम्रो ठाउँ छ, यो ललितगुराँस नगरपालिका पर्छ, यहाँ झिन्यु पानी परिराखेको छ। हजुर
0: ए, यतातिर पनि अग्नि पानी परिराखेको थियो, अहिले बिदो भएको छ। रेडियो भन्दा हल्का टाढा जानु न है। रेडियो भन्दा हल्का टाढा जानु भनेको त फोनै काटियो, यस्तो त नगर्नु न हो। फोनमा आइसकेपछि मैले रेडियो भन्दा टाढा जानुस् भनेको हो, होइन, फोन त काट्नु भएन नि। ठिक छ, यदि कुनै कारणवश काटिएको भने पुनः फोन डायल गर्नुहोला, अन्यथा फोन चाहिँ नकाटिदिनु होला। म तपाईँलाई आग्रह गर्छु 9868309940 नम्बर तपाईँको लागि खुला गरेका छौ, फोन डायल गर्नुभयो भने तपाईँसँग कुराकानी होला। यति बेला साथी नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? कहाँबाट हजुर? प्युठान कुन ठाउँबाट? ए कोलबटबाट। ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, प्रश्न सुन्नु भएको छ कि छैन हजुरले? हल्का हल्का फेरि बजाउनु पर्छ कि जवाब दिनुहुन्छ? हुन्छ, ध्यान दिएर सुन्नुहोस् ल।

0: यो गीतको शब्द सृजना कसले गर्नु भएको हो? पास गरिदिनु हो, ल हुन्छ, फेरि आउनु होला, अहिलेको लागि विदा गर्छौ। नमस्ते। सानु आउनु भएको थियो, उहाँले पनि पास गर्नु भएको छ। यो प्रश्न मैले धेरै चोटि राखिसकेका छु है, तसर्थ फोन गर्नु होला यदि कार्यक्रम सुन्नुहुन्छ। नियमित सुन्ने साथीहरूलाई त लगभग जानकारी नै छ होला यो प्रश्नको जवाब, होइन? धेरै चोटि राखिसकेका छु। यदि बेला साथी नमस्कार हजुर, नमस्कार हजुर,
1: नमस्कार, नमस्कार,
0: को बोल्नु भयो, कहाँबाट? दिलमाया जी, रेडियो भन्दा टाढा गइदिनु न है, हल्का हल्का त आएको थियो। अनि दिलमायाजी के गर्दै हुनुहुन्छ? ए, बस्नु भएको छ, बसेर के गर्दै हुनुहुन्छ नि?
1: घरैसी
0: काम गर्ने बस्ने, होइन? गुल्मी कुन ठाउँ हो दिलमाया लम्सालजीको घर?
1: गुल्मी
0: दरबार गाउँपालिका 5 बीरबासमा पर्छ, होइन?
1: दरबार गाउँपालिका 4।
0: ए, 4, गुल्मी दरबार गाउँपालिका 4, होइन?
1: हजुर हजुर।
0: अनि के गर्नुहुन्छ? यतिको घरमा बसोबास मात्रै गर्नुहुन्छ कि अरू पनि केही काम गर्नुहुन्छ? घरैसी काम गर्ने बस्ने, केटाटीलाई स्कुल पुर्याउने, होइन? आज प्रश्न सुन्नु भएको छ? कुन रेडियोबाट सुन्नु भयो हामीलाई? मेरो मात्र होइन नि त, मेरो मात्र कार्यक्रम होइन नि त,
1: हाम्रो पनि हो,
0: यो त दिलमाया लम्सालको पनि कार्यक्रम हो क्या, होइन?
1: हजुर हजुर, एकदमै हो।
0: ल, आज जवाब के होला, प्रश्न सुन्नु भयो होला क्या?
1: तेजस्रेमीले गाउनु भएको छ, शब्द लय पनि उहाँको हो कि भन्ने जस्तो लाग्छ मलाई।
0: तेजस रेग्मीकै शब्द लय भन्नुहुन्छ?
1: हजुर।
0: लग गरौँ, हुन्छ, हामी लग गर्छौँ, हेरौँ जवाब मिल्छ या मिल्दैन। ल, हो कि भन्नेले त सफलै बनायो त, होइन?
1: होइन, तेजस रेग्मीले धेरै जसो आफ्नै लय शब्द गाउनुहुन्छ, सुन्छु के, गीत सुनिरहन्छु, मन पर्छ एकदमै।
0: ठिक छ, कार्यक्रममा आउनु भएको छ, सही जवाब दिनुभएको छ, अब साथीहरूलाई सम्झिने मौका पाउनुभयो तपाईँले।
1: साथीहरू मलाई चिन्ने नचिन्ने सबैलाई सम्झिँदै दिइरहन्छु।
0: नमस्ते। टेलिफोन सम्पर्कमा दिलमाया लम्साल आउनु भएको थियो। अब तेजस रेग्मीको शब्द सृजना अनि लयमा रहेको गीत, तेजस रेग्मी, बसन्त थापा अनि त्यसै क्रममा बाबुकृष्ण परियार, आशिष खत्री अनि पूर्णकला विश्वको आवाजलाई यहाँबाट समावेश गर्छौं। गीतपछि फेरि आउँछौं।

यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथीमा छौ, तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। अर्का सहभागी हुनुहुन्छ, 9868309040 फोन गर्नुहोला। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? तपाईँको आवाज सानो आयो, को बोल्नुभयो कहाँबाट? तपाईँले लाउड स्पिकर गर्नुभएको छ, बन्द गर्नुहोला। अनि रुमन कुवर अर्घाखाँचीबाट, कुन रेडियोबाट सुन्नुभयो हामीलाई? अर्घाखाँचीमा रेडियो माला रानीबाट सुन्नुभयो है? अच्छा, कति नम्बरको प्रश्न राख्नुहुन्छ, रोज्नुहुन्छ तपाईँले? दुई र तीन गइसकेको छ, अरू सबै बाँकी छ। लक्की नम्बर आठबाट हुन्छ तपाईँको लागि प्रश्न नम्बर आठ यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर आठ,

यो मन किन रुन्थ्यो, यो गीतको गायकको नाम के हो? हजुर, पुरुषोत्तम न्युपाने। कतिको ढुक्काउनुहुन्छ? हुन्छ, हामी चेक गरौँ कि जवाब परिवर्तन गर्नुहुन्छ। हुन्छ, हामी लग गर्छौँ, हेरौँ जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाब एकदमै सही छ, साथीहरूलाई सम्झिनुहोस्। नमस्ते, अब हामी पुरुषोत्तम न्युपानीको आवाजलाई स्थान दिन्छौँ। पुरुषोत्तम न्युपानी र गायिका जुना श्रीस हो, जुना श्रीस र पुरुषोत्तम न्युपानीको आवाजलाई हामी यहाँबाट स्थान दिन्छौँ। त्यसपछि तपाईँको माझमा हामी फेरि आउँछौँ यो गीत तपाईँको लागि।

0: यो गीतपछि तपाईलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौं। तपाई यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। अब म फोन गर्न लिन्छु 9868340 40 मा। नमस्कार हजुर, को बोल्नु भएको कहाँबाट? सीता भण्डारी। सीताजीको आवाज अलि टाठो भएन है, अनि के छ सीताजी, के छ तपाईँको हालखबर भन्नुहोस् त? अनि के गर्नुहुन्छ तेह्रथुममा?
1: घरैसी
0: काम गरेर बस्नुहुन्छ होइन? कति नम्बरको प्रश्न भएको हाम्रो सीतालाई? पाँच नम्बरको हुन्छ। तपाईँको लागि प्रश्न नम्बर 5 यस्तो छ, ध्यान दिएर सुन्नुहोला।

0: ल भन्नुहोस् त्यो गीतको गायिकाको नाम के हो? हजुर
1: लक्ष्मी
0: न्युपानी भन्नुहुन्छ। कतिको ढुक्काउनुहुन्छ? हुन्छ हामी लक गर्छौँ है त, हामी चेक गर्छौँ। तपाईँले दिनुभएको जवाब मिलेन है त, फेरि आउनु होला, विदाय गर्छौँ। टेलिफोन सम्पर्कमा सीता भण्डारी आउनु भएको थियो तेरा थुम्बा छ, उहाँसँग कुराकानी गरिसकेका छौँ, उहाँले मिलाउन सक्नु भएन। अर्का सहभागी नमस्कार हजुर।
2: नमस्ते,
0: को बोल्नुभयो कहाँबाट?
2: चेतनारायणजी
0: के छ हलखबर? ठिक छ, कार्यक्रममा आउनु भएको छ, कुन रेडियोबाट सुन्नुभयो हामीलाई? आज कुन के छ आज प्रश्न सुन्नु भएको छ? लाउड स्पिकर बन्द गरिदिनु है तपाईँले। प्रश्नको जवाब के होला? सुनिता बुढा छेत्री कतिको ढुक्काउनुहुन्छ? लग गरौ ल त, हामी लग गर्छौ। ठिक छ, कार्यक्रममा आउनु भएको छ, कुन रेडियोबाट सुन्नुभयो हामीलाई? आज कुन के छ आज प्रश्न सुन्नु भएको छ?

0: राम जी नमस्ते।
1: हजुर भाइ, मलाई तिन महिनाको सम्पूर्ण लेखनी छुट्टी। नमस्ते
0: नमस्ते। चेत नारायण लम्साल गुल्मीबाट अब शान्तिश्री परियारको आवाजमा रहेको गीत तपाईँको लागि राख्छौ। गीतपछि तपाईँको आवाजमा फेरि आउँछौ। यो गीत तपाईँको लागि

0: यो त मेरो जीवनको नयाँ अनुभव हो। सुनिता बुढा छेत्रीको आवाजलाई यहाँबाट हामीले स्थान दिएका हौ र यति बेला 35-36 मिनट गएको छ स्टुडियोको घडीमा। यति बेला अर्को सहभागी हुनुहुन्छ। नमस्कार हजुर। पिताम्बर रुखा के छ पिताम्बरजी खबर? तपाईँको आवाज अलिअलि काटिएर आयो। टावरले राम्रोसँग काम गर्ने ठाउँमा गएर बोल्नु पर्यो है। आज कति नम्बरको प्रश्न राख्यौ पिताम्बरजी?
1: पाँच नम्बर
0: छ नि होइन? पाँच नम्बर गइसक्यो क्या होइन? हुन्छ, तपाईँको लागि छ नम्बर यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर छ,

0: लबन्नुस यो कुन भाकामा आधारित लोक भाका हो? पितामर जी
1: हजुर,
0: यो कुन भाकामा आधारित लोक भाका हो? रोइला भाका भन्नुहुन्छ? गरौं चेक गर्छौ जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाब रोइला भाका सही हुनुपर्ने त प्राय मित्र के भयो? एकछिन, हाम्रो प्राविधिक मित्रले मिस्टेक गर्नुभएको छ। ल तपाईँले दिनुभएको जवाब मिलेको छ, अब साथीहरूलाई सम्झन समर्पण राख्नुहोस्।
1: साथी सम्झाउनु फर्स्ट अफ अल तपाईँ, अनि त्यहाँदेखि हाम्रो प्राविधिक प्रिय मगर मित्रलाई, अनि त्यस पछाडि हाम्रो मेन चाहिँ सुनेर बस्नु सम्पूर्ण मित्रहरू साथीहरूलाई, अनि मेरी छोरी प्रिया सर उता सुनेर बसिरहेकी थिइन्, उनलाई भन्दै भन्दै हजुरसँग बिताउनु।

0: यो दिवसमा तपाईँलाई फेरि पनि स्वागत छ। देवी धरती र श्री देव कोटाको आवाज यहाँबाट प्रस्तुतिमा जोड्यौं। 41 मिनट गइसकेको छ, यति बेला फटाफट फोन डायल गर्नुहोला। हामीसँग कति कति नम्बर गएका छन् म तपाईँलाई जानकारी गराउँछु। 2 नम्बर गएको छ, 3 नम्बर गएको छ, 5, 6 र 8 नम्बर गएको छ। 2, 3, 5, 6 र 8 नम्बर गएको छ, 5 वटा गइसकेको छ, अब 3 वटा बाँकी छ। कुन कुन भनेपछि 1, 4, 7 हो, ठिक छ, 1, 4 र 7 बाँकी छ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: हेलो, नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट?
1: म दोलखाबाट अनु लुङ्गेली मगर।
0: दोलखाबाट अनु लुङ्गेली मगर है?
1: हजुर।
0: माध्यमबाट सुन्नुभयो दोलखामा?
1: फेसबुक लाइभबाट भर्खरै लाइभ हेरेको थिएँ, ठ्याक्कै पूजा महिला रहेछ, अनि मुम्बई डिगेर कल गरेँ, कल पनि लाग्यो।
0: अनि आज कार्यक्रममा के गर्नुपर्छ भन्ने जानकारी पाउनु भएको छ कि छैन?
1: नै जानकारी त छैन दादा, अब लाइभ हेरेको ठ्याक्कै अब प्रोग्राम चाहिँ आइरहेको रहेछ।
0: हुन्छ, यसो गर्नु न, एकछिन कार्यक्रमलाई मजाले सुन्नुहोस् अनि फोन गर्नुहोस् ल, बिदा गर्छौ। आउनु भएको थियो हाम्रो कार्यक्रमको यो उद्देश्य हो होइन, अन्यथा नलिनुहोला साथीहरू, हाम्रो कार्यक्रमको उद्देश्य हो कार्यक्रमलाई रेडियो सुन्ने बानीको विकास गरौं, कार्यक्रमलाई माया गरौं है। त्यो कारणले गर्दाखेरि लाइभमा आयो नम्बर टिपे कल गरे भन्ने होइन, कार्यक्रमलाई मजाले एकछिनसम्म मजाले सुनिदिनुहोस् है। म तपाईँलाई आग्रह गर्छु, सुनिदिनु भयो भने कार्यक्रमको बारेमा बुझ्नुहुन्छ र तपाईँलाई भोलि पर्सि सुन्न मन लाग्छ। यदि होइन मेरो फोन काटियो म फोन गर्दिन अब कार्यक्रममा चासो राख्दिन भन्नुहुन्छ भने मेरो भन्नु केही छैन, तर कार्यक्रमलाई मजाले ध्यान दिएर सुनिदिनुहोस् है। यो हाम्रो कार्यक्रमको उद्देश्य हो, हाम्रो कार्यक्रमको उद्देश्यहरू केही होइन, रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं है। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर।
2: हजुर नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट? रिमुवाबाट विष्णु दर्लामी बोल्दैनुहुन्छ है?
2: हजुर।
0: के छ विष्णुजी रिमुवातिरको हालखबर?
2: हालखबर पानी आएको छैन, घाम लागिरहेको छ, त्यता पानी आएको छ?
0: यता पानी परेको थियो, अहिले घाम लागिरहेछ। कुन रेडियोबाट सुन्नुभयो?
2: हाम्रो माला रानीबाट सुनेको छ।
0: रेडियो माला रानीबाट?
2: हजुर।
0: ल आज कति नम्बरको प्रश्न राखौँ तपाईँलाई? सेभेन नम्बरको त तपाईँले कार्यक्रम सुन्नु भएको छ कि छैन, मैले अघि नै कति कति नम्बर गयो भन्ने कुरा जानकारी गराएको थिएँ।
2: 1, 4, 7 भनेको होइन र?
0: 1, 4, 7 त बाँकी हो भनेको। ल ठिक छ ठिक छ, 1, 4, 7 नम्बरको हामी राख्छौँ, ध्यान दिएर सुन्नुहोला।
2: हुन्छ।

0: ल भन्नुहोस् यो कुन गीतको धुन तपाईँको लागि बजायौं?
1: खै यो त नयाँ रहेछ, गाह्रो पर्यो त हो।
0: नयाँ होइन, पुरानो गीत हो।
1: यसो सुन्दा नयाँ नयाँ जस्तो माने खासै उ गरे एकचोटि प्रयास गरौ, अब मिल्छ मिल्दैन के होला।
0: ल भन्नुहोस् भन्नुहोस् त,
1: एकचोटि बजाइदिनु न फेरि भनेको।
0: अनि कहाँ एउटा एकजनालाई एकचोटि मात्रै बजाउन मिल्छ त?
1: हो र,
0: एकजनालाई एकचोटि मात्रै बजाउन मिल्छ है।
1: त्यसो भए मैले चिनिन आजको लागि है।
0: हुन्छ, विदाई गर्छौँ। टेलिफोन सम्पर्कमा आउनु भएको थियो रिमुवा भाचा विष्णु दरलामी। एकजनाले एकचोटि मात्रै बजाउन मिल्छ है, त्यो कारणले गर्दाखेरि हामी दुईचोटि बजाउन सक्दैनौ। म तपाईँलाई आग्रह गर्छु 9868 39 40 को नम्बरमा फोन डायल गर्नुहोला। अर्का सहभागी नमस्कार हजुर, को बोल्नु भएको कहाँबाट? नानी माया कोइराला। के छ नानी माया? ठिक छ। कुन रेडियोबाट सुन्नुभयो? ल, आज कार्यक्रममा आउनु भएको छ, प्रश्न सुन्नु भएको छ नि होइन? जवाब के होला? माया जाल बुन्छु म है। लग गरौ? ल, हामी लग गर्छौ, हेरौँ जवाब मिल्छ मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेन, विदाई गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो नानी माया कोइराला गोर्खाबाट, उहाँले दिनुभएको जवाब मिलेन। पालो तपाईँको हो, फोन गर्नुहोला 9868 39 40 फोन डायल गर्नुहोला। अर्का सहभागी हुनुहुन्छ, नमस्कार हजुर। नमस्कार हजुर, नमस्कार हजुर,
2: नमस्ते हजुर।
0: को बोल्नु भएको कहाँबाट?
2: म खोटाङको फेदी एकबाट जितेन्द्र सम्पाङ राई बोल्दैछु हजुर।
0: जितेन्द्र सम्पाङ राई?
2: हजुर, सम्पाङ राई।
0: ए, जितेन्द्र सम्पाङ राई होइन?
2: हजुर।
0: प्रश्न सुन्नु भएको छ हजुरले?
2: सुन्नु त सुनेको छु, तर पनि एकचोटि त्यसको धुन चाहिँ बजाउनु पर्छ।
0: ल, हामी बजाउँछौ, ध्यान दिएर सुन्नुहोस् ल।
2: ओके।

0: ल भन्नुहोस् यो कुन गीतको धुन तपाईँको लागि बजाएका हौ?
1: एउटा हालेसी हो कि के हो त्यस्तै त्यस्तै सुनियो तर पनि अब राम्रो सुनिन्न कि के हो गानै बाहिर भएको कि के हो
0: खोटाङ हालेसी भन्नुहुन्छ
1: हजुर
0: लग गरौँ
1: हुन्छ सर
0: हामी चेक गर्छौँ हेरौँ जवाफ मिल्छ मिल्दैन मिलेन हजुर है अहिलेको लागि विदा गर्छौँ अब गीत राख्छौँ तपाईँको लागि गीतपछि तपाईँको माझमा फेरि आउँछौँ यो गीत तपाईँको लागि

0: योग्यतासे तपाईलाई फेरि पनि स्वागत छ। लक्ष्मी नेपाली र राजु परियारको आवाज तपाईका लागि प्रस्तुतिमा जोडिसकेका छौं। यति बेला 50 मिनट गइसकेको छ, अब अन्तिम लहरको साथीलाई म लिन्छु। नमस्कार हजुर। नमस्कार हजुर। नमस्कार हजुर।
1: हेलो, नमस्ते।
0: को बोल्नु भएको? कहाँबाट?
1: प्युठानबाट, जीवन साङ्गीतिक मगर।
0: प्युठानबाट, जीवन साङ्गीतिक मगर, होइन?
1: हजुर।
0: कति नम्बरको प्रश्न राखौँ यहाँलाई?
1: एक नम्बर दिनु होला।
0: एक नम्बर हुन्छ तपाईँको लागि। प्रश्न नम्बर एक यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला।

0: ल भन्नुहोस् यो गीतको गायक र गायिका दुइटैको नाम भन्नुहोस्। पुरानो गीत हो, पुरानो गायक पनि हो, सबैले चिनेको गायक पनि हो। गायक र गायिका दुइटैको नाम।
1: गायिकामा विष्णु माझी, गायकमा यो
0: भन्नुहोस्।
1: गायकमा त्यो
0: पुरानो गायक हुनुहुन्छ, चर्चित हुनुहुन्छ।
1: हजुर, अलिक भुले भयो। उसमा त गायकमा त थाहा पाएकै कलाकार हुन्छ, तर मनमा आयो मुखमा आएन।
0: चर्चित हुनुहुन्छ कि नेपालमा?
1: हजुर, चर्चित पुराना गायक हुन्छ।
0: नेपालमा नेपालमा उहाँले अब राम्रो गीत गाउने उपाधि पनि पाइसक्नु भएको छ ल, यति मैले भनिदिए। तपाईँ अन्तिम साथी हुनुहुन्छ त्यही भएर।
1: हजुर, मलाई मनमा आएन मुखमा आएन।
0: ल हुन्छ, अब के गरौँ, बिदा गरौँ। नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा जीवन साङ्गीतिकमा गएर। अब तपाईँ आउनुहोला है, फटाफट फोन डायल गर्नुहोला, सजिलो छ। अब उहाँलाई मैले त्यति हिन्ट दिँदा पनि उहाँले सक्नु भएन, गाह्रो छ होइन। यति बेला अर्को साथी, नमस्कार हजुर। हेलो, टेलिफोन सम्पर्कमा फोन डायल गर्नुहोला। माझीले जाला हान्ने झ्याममा यति बेला साथी, नमस्कार हजुर।
2: नमस्कार दादा,
0: को बोल्नुभयो? कहाँबाट?
2: म गोर्खा हाजिरकोटबाट मुना घिमिरे पान्छी।
0: ल, प्रश्न सुन्नु भएको छ।
2: आज माझीले पानीमा जाला हान्नु झम्मेको भन्ने होइन र?
0: हजुर हो,
2: राजु परिवार र विष्णु माझी भन्छ है।
0: लग गरौँ।
2: हस् हुन्छ
0: हुन्छ, लग गर्छ। सही जवाब दिनुभएको छ, साथीहरूलाई सम्झिनुहोस्।
2: मलाई मुना घिम्रे भनेर चाहिँ मैले कुनै सम्पूर्ण साथीहरूको लागि भन्दै छुट्टिन्छु।
0: नमस्ते। अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ। कार्यक्रम कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला। सुझाव सल्लाह वा प्रतिक्रियाको लागि 9864172998 फोन गर्नुहोला। 9864417298 मा फोन गर्नुहोला। कहाँ कहाँबाट सुन्नुहुन्छ कार्यक्रम? मनपर्छ भने मनपर्छ भन्नुहोस्, मन पर्दैन भने आवश्यक सुझाव सल्लाह वा प्रतिक्रिया दिनुहोस्। मेरो सामाजिक सञ्जाल PRESS प्रेस, BEERENDRA वीरेन्द्र, GIRI गिरीमा जोडिन सक्नुहुन्छ। कार्यक्रम लोकसारथीको फेसबुक एकाउन्ट प्रोग्राम लोकसारथी, कार्यक्रम लोकसारथीको फेसबुक पेज र आरजे वीरेन्द्र गिरी प्रोग्राम लोकसारथीको फेसबुक पेजमा पनि जोडिन सक्नुहुन्छ। सुनेर साथ दिने तपाईँ, फोन गर्नुभयो तपाईँ, सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक प्रिया मगर, रेडियो झलझलाका मित्र अनि सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष आभारका शब्दहरू व्यक्त गर्दै राजु परियार र विष्णु माझीले आवाज दिनुभएको गीत, अब माझीले झाला हान्यो झम्मा भन्ने गीत छोड्दै विदा भए। नमस्ते, रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: FM 4.3MHz。जोजोला ड्राइभ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली विलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलुक्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: बेलुकी 5 बजे थाहा अपडेटमा दिनेशको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिँदै आएको प्रतिनिधि शुल्क नलिन निर्देशन दिनुभएको छ। महाधिवेशनको अवधि केही लम्बिएको भन्दै उहाँले अब प्रतिनिधिहरूले शुल्क बापत बुझाउनु पर्ने 5,000 रूपियाँ अनिवार्य नरहेको बताउनु भएको हो। शुल्क बुझाइसकेका प्रतिनिधिहरूमध्ये आर्थिक समस्या भएकाले आवश्यक प्रक्रिया पूरा गरी उक्त रकम फिर्ता लिन सक्ने व्यवस्था गरिएको उहाँको भनाइ छ। रासोपाले प्रतिनिधिहरूलाई चितवन बसाईका क्रममा खानपिन आवास र अन्य व्यवस्थापन सम्बन्धी समस्या परे सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेको छ। रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा जारी छ। यसले 15 सत्र चलिरहेको छ। हिजो नै 15 सत्र शुरू गर्ने कार्यसूची भए पनि प्रतिनिधि विवादले ढिलाइ भएको हो। 15 सत्रमा वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह भने देखिनु भएको छैन। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ़ाइने बताउनु भएको छ। चितवन उद्योग संघले आज आयोजना गरेको कार्यक्रममा उहाँले औद्योगिक क्षेत्र संचालन गर्ने विषयमा पहल भइरहेको र छिट्टै यसलाई अगाडि बढ़ाउने बताउनुभयो। उहाँले सरकारले उद्योगिक व्यवसायलाई लगानी गर्ने र रोजगारी सिर्जना गर्ने काममा लाग्न प्रेरित गर्ने बताउनुभयो। नियम उल्लंघन गर्ने उद्योगहरूको विद्युत लाइन काटिएको र नीति प्रक्रियामा असञ्चालन भएका उद्योगहरूलाई छूट सहित सहयोग गरिएको मन्त्री यादवको भनाई थियो। चितवन उद्योग संघका उपाध्यक्ष गोपाल प्रसाद गैरीले संघका परियोजनाहरूको बारेमा जानकारी गराउँदै शक्तिखोर औद्योगिक क्षेत्र सञ्चालन गर्ने विषयमा सरकारको ध्यानकर्षण गराउनु भएको थियो। व्यवसायी अर्जुन सापकोटाले नेपाली उद्योगका लागि आवश्यक कच्चा पदार्थ सरकारले कर छूट दिनुपर्ने बताउनुभयो। औद्योगिक क्षेत्र निर्माणका लागि कालिका नगरपालिका 3, 7 र 8 र इच्छा कामना गाउँपालिकाको 7 नम्बर ओडाको 1,178 हेक्टर जग्गा तोकिएको छ। होलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक शान्ति मिश्रको सम्मानमा होलाक टिकट प्रकाशन गरेको छ। सूचना तथा संचार मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले आज काठमाण्डुमा आयोजित एक कार्यक्रममा उक्त टिकटको प्रथम दिवसीय आवरणमा ढाँचा प्रदान गर्नुभयो। विक्रम सम्वत 2019 स्थापना भएको नेपालको पहिलो आधुनिक पुस्तकालयको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी शान्ति मिश्रको योगदानको स्मरण स्वरूप होलाक टिकट प्रकाशन गरिएको हो। कार्यक्रममा सचिव बस्नेतले विक्रम सम्वत 2016 स्थापना भएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयलाई आधुनिक स्वरूप दिन शान्ति मिश्रको लगन र मेहनत निर्णायक रहेको बताउनुभयो। उहाँले महिलाको योगदानलाई सम्मान गर्दै होलाक सेवा विभागले टिकट प्रकाशन गरेकोमा त्यसको सराहना गर्नुभएको छ। र धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओह्रालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक 26.16 अंकले ओह्रालो लागेर 2674.84 सीमित भएको हो। आज कुल 353 कम्पनीको 1,40,164 कित्ता शेयर 4,36,21,94,000 रूपियाँमा खरिद बिक्री भएको छ। कारोबार भएका मध्ये आज 22 कम्पनी मात्र शेयर मूल्यमा वृद्धि भएको छ। नेप्सेका अनुसार 239 कम्पनीको शेयर मूल्य ओह्रालो लाग्दा 11 कम्पनीको मूल्य भने स्थिर रहेको छ। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु, नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस्।
2: बाजे के भो किन जालामा हात
3: यहाँ दुखेको छ त खाने दिनमा भात दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
2: ल अब चिन्ता गर्नु पर्दैन रोलपानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
4: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
5: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
4: हजुर हाम्रा सेवाहरू
6: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
7: नदुखाई दाँत निकाल्ने,
6: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
7: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
6: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
7: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
6: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
7: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840740 318
6: 9805614652।
5: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
8: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: सुनसुहरी गाउँपालिका पाँच नयाँबाङ क्षेत्र भित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसुहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसुहरी गाउँपालिका छ ढुसीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ डोल्पा।
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
3: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
3: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
2: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
3: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
3: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
3: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894902754 र 9894793412।
2: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोरा हिदाङ।
4: खाना खान नि सक्दिन।
5: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
6: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
5: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
6: के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
5: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसिटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
5: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 9858743122 र 9858743123।
6: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
7: बिमारीका लागि त सुनसरी गाउँपालिका हेर्ने मस्तक जरुरी सूचना झुनु बेला खिम्री दिए गरम ओबेरी जेल बेला सुनो भोलिक ओचुरी जेल आउ बेला क वन जङ्गल ल घे लागिने मस्त ज सम्भावना चाहिए आउने जिमी प्राकृतिक सम्पदा र संक्षिप्त ज सक्षम नारी वातावरण मिले बेला झ्याप्पा असर चिर्ने रि उमुल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले बनाई जलवायु परिवर्तन ल असर सकिने सुनो नाखर नाम्ले ल घे लागिने सज जिमी किमी लापरवाही सुनो चासो छोरीमा दुख के कोठरीलाई भेला किनाथे जन धनीहरूले झेप्पा छेपी ताउधुओ फोकाई पिकनिक वनभोज बाटो छिन्नी मेले चार सौ सयदेखि खेनाले वन जङ्गल ओसो छान्नु भएको बारीको चुरोट विधि ओरे बनाइ
8: नान्थाङ नाम्लो लिजेउ वन उपभोक्ता समूह राई सामुदायिक बलि हुने झालेन्च अनुगमन दिने व्यवस्था चाउसौ गिरिए
7: गेसो छामेला खोल चाउसी खोलिए होइदिए करिङका गेसो निके लैजु अब नजिरे बनाई गेङ्गेल गेजन निकेमा लागे औलिन लगेको लागे
8: वन जङ्गल छ जुडिसी हो घेङबारी ल बाली नाली चिला चिली यात्रा हो सताउसी छिनी ने चाउसो सहिरहेकी खेले
7: वन जङ्गल मेलाको गेमाइए
8: हिमसरी गाउँपालिका गाउँ कार्यपालिकाले कार्यालयलाई खबर दिए
7: सुनसरी गाउँपालिका वन वातावरण सजग विकास व्यवस्थापन समिति प्रधान रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, होक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ। त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा,

0: बारेले रोल्पाको अपील।
1: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
0: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
2: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, टिट्टी, बालुवा वा माटो ननिकालौ।
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
1: वन क्षेत्रमा खुल्ला चरीचरण नगराउँ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
0: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
1: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरितुल्य भएँ।
5: म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
7: खै जन्मदाता दिनुहोस् त।
8: जन्मदाता गरेको छैन नि म्याडम।
7: लौ, जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
8: हो र, मलाई त थाहा नै थिएन म्याडम।
7: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
8: पहिला कसैले भनेन
9: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
10: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
10: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: म्यूजिक नेपाल।

0: बनायो
1: दीदी
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
3: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब भन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
4: मेरो प्रश्न मेयर साहबलाई
2: सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
3: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा

0: बारेमा कसरी सोच्नु भएको छ?
1: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
2: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
7: अतिवृष्टि, अनावृष्टि, बाढ़ी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
8: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
7: खोला नदीको फैलावट बढ्दैछ र खेतीयोग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
6: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
7: के यस विपत्तिको कुनै समाधान छैन त?
6: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
7: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
8: आफू बाँचौ र अरूलाई पनि बचौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुनिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।
9: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
10: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
9: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
10: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार।

0: बात हो यूरिक एसिड हाथ जोड़ने दुखने हाथ खुट्टा सुन्निने झमझमाउने कटकट खाने रोग उपचार तथा परामर्श
1: अनुहार को चाया पोतो डंगी फोर दाग सेतो तथा कालो दुबी को उपचार
0: सेतो पानी बग्ने यौनी चिलाउने गनाउने पानी बग्ने निसन्तान मानसिक भय दिमाग को बोधोपन निराशा खिन्नता आदि को सफल उपचार गर्नु का साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ
1: हामी कहाँ जाड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनसारी पसलसँग सटेको घरमा तुलसीपुर दाङ
0: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराहाई दाङ
1: सम्पर्क मोबाइल 98571 2105
0: 98479802
1: 98095 82605
0: र 98103939940
2: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
3: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
2: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
3: यदि त्यसो हो भने आउनुहोस् चाँग बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही चाँगमा
2: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा महिनावारी अनियमितता बाजोपनको समस्या यौनाङ्ग चिलाउने गनाउने र पानी बग्ने आङ खस्ने तल्लो पेट दुख्ने ढाड दुख्ने पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने पाथे घरको मुखको क्यान्सरको जाँच स्तनको गाँठा दुखी र अन्य समस्या सुरक्षित प्रसूति सेवा पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच
3: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ
4: डाक्टर कमल चन्द शाहीद्वारा अनुहारमा चाया कालो पोतो आउने डन्डीफोर फोरारो दाग एलर्जी आउने अनुहारमा चाउरीपना आउने कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ
2: गर्दन ढाड कम्मर दुख्ने जोर्नी जाम भएको युरिक एसिड बढेको हड्डी भाँचिएको शरीर लाटो हुने झमझमाउने नसा च्यापिएको हात गोडा जोर्नी अरो हुने हड्डी खिएको
3: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलबासे हाड जोर्नी तथा नसा रोग विशेषज्ञ
4: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेंगु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा च्यापिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
2: कम्तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिचिलापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
3: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
2: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
3: जसका लागि मोबाइल नम्बर छ 9857443123 9848076774 र ल्यान्डलाइन फोन नम्बर 08551976
2: बाथ रोग एन्ड स्किन केयर सेन्टर ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ
5: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
6: होइन के भएको छ र तपाईँलाई
5: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिएछ
6: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने
7: अरे काका यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
8: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा
6: वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपाने द्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छाप सूत्र विधि द्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
8: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्जित मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्नी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
6: यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
8: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
6: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
9: कैया बद्दी मेरो त दाँत दुखिलो के गर्ने होला अब
10: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
11: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल घोराईमा जानुस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
10: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुच्छा खाजो खाइगर्छन् के होला र निको
11: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
10: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झुट्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोक्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
11: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सबैमा हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड अब जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-869 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।
6: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
12: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
13: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
12: ल उसो भए म सामान लिन गइहाले।
13: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, मुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
12: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
13: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
12: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
14: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
13: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
14: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
13: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
14: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
13: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैन? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
14: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
13: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
14: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
13: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
14: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू जलयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकुट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुटीखेल, माडीचोल रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा यथाभावी फोहोर गर्ने काम नगरौं।
13: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
14: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
13: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
14: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
13: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदीबहिनीहरू,
15: रोल्पा नगरपालिकालाई सफा स्वच्छ सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दियो। रोल्पा नगरपालिकाको कार्यालय।

0: 7.4 MHz. जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बजे। यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली विगतमा 5 मणिग्राम रूपन्देही।
1: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिलिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलुक्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।
2: यो हो समाचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: खसंचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: एमाले उपाध्यक्ष पौडेललाई 20 दिन थुनामा राख्न अनुमति माग, अदालतमा बहस जारी, पौडेललाई पक्राउ गर्न गैर न्यायिक भएको एमालेको निष्कर्ष।
0: 5 दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुम्बासीलाई सरकारको निर्देशन, विकल्प नभएकाको हकमा अर्को निर्णय हुने।
1: राष्ट्रपा महाधिवेशनको बन्द सत्र जारी, महामन्त्री बुर्लाकोटीद्वारा सांगठनिक प्रतिवेदन प्रस्तुत।
0: स्ट्रेट अफ हर्मोज बारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन, सम्झौताको भविष्य प्रतिबद्धताको कार्यान्वयनले तय गर्ने इरानी राष्ट्रपतिको भनाई।
1: र महिला टी20 विश्वकपमा स्कटल्याण्डद्वारा न्यूजील्याण्डसँग 132 रनको लक्ष्य।

0: कोई डॉक्टर हूँ प्रभु महालक्ष्मी बाट जीवन बीमा करो प्रभु महालक्ष्मी लाइफ इंश्योरेंस लिमिटेड
1: यो हो महासंचार नेटवर्क समय को आवाज समय को आवाज
2: समाचार अब विस्तारमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई विस्तीन थुनामा राखेर अनुसन्धान गर्न दिन विशेष अदालतसँग माग गरेको छ। विशेष अदालतमा म्याद थपका लागि जारी बहसका क्रममा विभागले विस्तीन थुनामा राखेर अनुसन्धान गर्न दिन अनुमति मागेको हो। अहिले अदालतमा बहस जारी रहेको छ। पौडेलका वकिलहरूले जरूरी पक्राउ पूर्जी दिनुको औचित्य नभएको र अभियोगको आधार नभएकाले म्याद थपको अनुमति दिन आवश्यक नभएको जिकिर गरेका छन्। उक्त इजलासले अहिले विभिन्न मीडियाबाट लाइभ प्रसारण गरिरहेको छ। हिजो सुर्खेतमा पक्राउ परेका पौडेललाई आज दिउँसो काठमाडौँ ल्याइएको थियो। उनलाई राति नै गाड़ीमा ल्याइएको हो। त्यसपछि पौडेललाई सम्पत्ति शुद्धिकरण विभाग पुर्याइएको थियो। पौडेललाई सम्पत्ति शुद्धिकरणको कसुरमा विभागले पक्राउ गरेको हो। हिजो सुर्खेतमा पक्राउ पर्नु अघि भैंसीपाटी स्थित उनको निवासमा छापा पनि मारिएको थियो।
3: नेकपा एमाले पार्टी उपाध्यक्ष विष्णु प्रसाद पौडेलको पक्राउ गैर न्यायिक भएको निष्कर्ष निकालेको छ। पार्टीका उपाध्यक्ष पक्राउ परेपछि च्यासलमा आज बसेको संसदीय दलको बैठकले उक्त निष्कर्ष निकालेको हो। साथै बैठकले उनलाई तत्काल रिहाईको माग समेत गरेको छ।
2: सरकारले सबै होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सरकारले दिने भनेको सेवा सुविधा लिएर पाँच दिनभित्र बसेको स्थान खाली गर्न निर्देशन दिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले पाँच दिनभित्र सरकारले दिने भनेको 25,000 रूपियाँ लिएर होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको हो। सरकारले शुरूमा एकमुष्ट 25,000 दरले पैसा दिने त्यसपछि मासिक 15,000 दिने भनिसकेको छ। अब खाता खोलेर पाँच दिनभित्र उक्त रकम लिएर जान निर्देशन भएको समितिका सूचना अधिकारी टोप बहादुर बानियाद्वारा जारी सूचनामा भनिएको छ। यस्तै त्यो विषयको सूचना सबै होल्डिङ सेन्टरमा समेत टाँसिएको छ। यदि 25,000 रूपियाँ लिएर पनि जाने विकल्प नभएकाको हकमा अर्को निर्णय हुने उहाँले बताउनुभयो। हालसम्म सबै होल्डिङ सेन्टरमा 388 घर परिवार रहेका छन्। उनीहरूको स्क्रीनिङको काम सकिएको सूचना अधिकारी पानियाले बताउनुभयो। होल्डिङ सेन्टरमा नबसेका सुकुम्बासीको हकमा पनि रंगशालामा स्क्रीनिङको काम जारी रहेको छ। सुकुम्बासी बस्ती भत्काएपछि सुकुम्बासीको रूपमा आफ्नो नाम दर्ता गराउन आउनेको संख्या 2,608 जना रहेको थियो। त्यसमध्ये 388 जना होल्डिङ सेन्टरमा रहेका छन् भने बाँकी बाहिर आफै व्यवस्थापन गरेर बसेका छन्।
3: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको बन्द सत्र जारी छ। आज दिउँसो भरतपुरको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा बन्द सत्र शुरू भएको हो। हिजै बन्द सत्र शुरू गर्ने कार्यसूची भए पनि प्रतिनिधि विवादले ढिलाई भएको हो। बन्द सत्रमा वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह भने देखिनु भएको छैन। सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा बालेन्द्र शाह र उपसभापतिमा डाक्टर सोरेन वाग्लेको नाम लगभग टुङ्गो लागेको राष्ट्रपा नेताहरूले बताएका छन्। महाधिवेशनमा सांगठनिक प्रतिवेदन पेश भएको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीले महाधिवेशनको बन्द सत्र हलमा सांगठनिक प्रतिवेदन पेश गर्नुभएको हो। सांगठनिक प्रतिवेदनमा महामन्त्री बुर्लाकोटीले पार्टीले सरकार मात्रै चलाइरहेको नभएर राज्य पुननिर्माण गरिरहेको बताउनु भएको छ। उहाँले पार्टीले ल्याएको परिवर्तनमा अवसरसँगै ठूलो जोखिम पनि रहेको बताउनुभयो। यस्तै पार्टी सभापति रवि लामिछानेले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिँदै आएको प्रतिनिधि शुल्क नलिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। महाधिवेशनको अवधि केही लम्बिएको अवस्थालाई ध्यानमा राख्दै सभापति लामिछानेले अब प्रतिनिधिहरूले शुल्क बाफत बुझाउनु पर्ने 5,000 रूपियाँ अनिवार्य नरहेको स्पष्ट पार्नुभएको हो। साथै शुल्क बुझाइसकेका प्रतिनिधिहरूमध्ये आर्थिक समस्या भएकाले आवश्यक प्रक्रिया पूरा गरी उक्त रकम फिर्ता लिन सक्ने व्यवस्था समेत गरिएको छ।
2: शेयर बजारमा नेप्से परिसूचक आज ओह्रालो लागेको छ। नेप्से परिसूचक 26.1 अंकले ओह्रालो लागेर 2674.84 कायम भएको छ। आज कुल 353 कम्पनीको शेयर 4,36,21,94,000 रूपियाँमा खरिद बिक्री भएको छ। कारोबार भएको मध्ये आज 22 कम्पनीको मात्र शेयर मूल्य वृद्धि भएको छ। आज 239 कम्पनीको शेयर मूल्य ओह्रालो लाग्दा 11 कम्पनीको मूल्य भने स्थिर रहेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: मार्वलका सिपिभिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगार्ड ब्रान्ड साथै मार्वलका युपिभिसी प्रडक्टहरू लिड फ्री युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन
6: आरटीजीएस व्यवस्था बारे जानकारी। रियल टाइम ग्रस सेटलमेन्ट आरटीजीएस एक रकम स्थानान्तरण प्रणाली हो। यस प्रणाली मार्फत एक ब्याङ्कबाट अर्को ब्याङ्कमा रकम तत्कालै र प्रत्येक कारोबारलाई छुट्टा छुट्टै कुनै पनि कारोबारलाई एकै ठाउँमा जोड्ने वा हिसाब मिलाउने प्रक्रिया नगरी स्थानान्तरण गरिन्छ। आरटीजीएस प्रणालीबाट रु 2,00,000 वा सोभन्दा बढी जति पनि रकम भुक्तानी गर्न सकिन्छ। आरटीजीएस मार्फत कारोबार गर्न आफ्नो खाता रहेको ब्याङ्क वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम भुक्तानी सम्बन्धी आदेश सहित आवश्यक विवरण बुझाउनुपर्छ। त्यसरी प्राप्त भएको भुक्तानी आदेश बैंक तथा वित्तीय संस्थाले आरटीजीएस प्रणालीमा प्रविष्ट गरेपछि कारोबार तुरन्त सम्पन्न हुन्छ। यस प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाका कुनै पनि शाखाबाट आरटीजीएस कारोबार गर्न सकिन्छ। ठूलो रकमको कारोबार अन्य भुक्तानी प्रणाली जस्तै ईसीसी वा आईपीएस मार्फत गर्दा रकम सम्बन्धित ग्राहकको खातामा जम्मा हुन केही समय लाग्न सक्छ, तर आरटीजीएस मार्फत गरिएको कारोबारको रकम भने तत्काल सम्बन्धित ग्राहकको खातामा जम्मा हुन्छ। ठूलो रकमको भुक्तानीका लागि आरटीजीएस रोजौं। तत्काल भुक्तानी, सुरक्षित कारोबार। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिका तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrv.org.np।
1: यो हो महासंचार नेटवर्क, समयको आवाज, समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक शान्ति मिश्रको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ। सूचना तथा संचार मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले आज काठमाडौँमा आयोजित एक कार्यक्रममा उक्त टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नुभएको हो। विक्रम सम्वत 2019 स्थापना भएको नेपालको पहिलो आधुनिक पुस्तकालयको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी शान्ति मिश्रको योगदानको स्मरण स्वरूप हुलाक टिकट प्रकाशन गरिएको हो। कार्यक्रममा सचिव बस्नेतले 2016 स्थापना भएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयलाई आधुनिक स्वरूप दिन शान्ति मिश्रको लगन र मेहनत निर्णायक रहेको बताउनुभयो। उहाँले महिलाको योगदानलाई सम्मान गर्दै हुलाक सेवा विभागले टिकट प्रकाशन गरेकामा त्यसको सराहना गर्नुभयो।
2: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले चितवनको शक्तिखोरा औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ़ाइने बताउनु भएको छ। चितवन उद्योग संघले आज आयोजना गरेको कार्यक्रममा उहाँले औद्योगिक क्षेत्र सञ्चालन गर्ने विषयमा पहल भइरहेको र छिट्टै यसलाई अगाडि बढ़ाउने बताउनु भएको हो। उहाँले सरकारले औद्योगिक व्यवसायलाई लगानी गर्ने र रोजगारी सृजना गर्ने काममा लाग्न प्रेरित गर्ने बताउनुभयो। नियम उल्लंघन गर्ने उद्योगहरूको विद्युत लाइन काटिएको र नीति प्रक्रियामा आई सञ्चालन भएका उद्योगहरूलाई छुटसहित सहयोग गरिएको मन्त्री यादवको भनाइ थियो। औद्योगिक क्षेत्र निर्माणका लागि कालिका नगरपालिका 3, 7, 8 र इच्छाकमाना गाउँपालिका 7 नम्बर ओडाको 1,178 हेक्टर जग्गा तोकिएको छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। इरान र ओमानले महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुज सम्बन्धी विषयमा छलफल गर्न संयुक्त समिति गठन गरेका छन्। इरानका प्रमुख वार्ताकार मोहम्मद बाघिर घालिबाफले आज यसको जानकारी दिनुभएको हो। इरानी प्रतिनिधिमण्डलको मस्कट भ्रमणपछि इरान र ओमानले होर्मुज जलमार्ग दलडम्बु मध्य सम्बन्धी विषयमा छलफल गर्न संयुक्त समिति गठन गरेका हुन्। यसबारे थप विवरण दुवै देशको संयुक्त वक्तव्यमा सार्वजनिक गरिने घालिबाफले उल्लेख गर्नुभएको छ। यसअघि ओमानका विदेश मन्त्री सैयद बद्र अल बुसैदीले आफू र घालिबाफ बीच अमेरिका इरान समझदारी पत्र र विशेष गरी स्ट्रेट अफ होर्मुज सम्बन्धी व्यवस्थाबारे सकारात्मक छलफल भएको बताउनु भएको थियो। अमेरिका र इरान बीच हालै भएको अन्तरिम समझदारीपछि तनाव केही कम भएको संकेत देखिए पनि अन्तर्राष्ट्रिय जल यातायात कम्पनीहरूले होर्मुजमा अझै सावधानी अपनाइरहेका छन्। इरानका राष्ट्रपति मसूद पेजेस्कियानले अमेरिका र इरान बीच हालै भएको रूपरेखा सम्झौताको सफलता दुवै पक्षले गरेका प्रतिबद्धताहरूको सही र पूर्ण कार्यान्वयनमा निर्भर रहेको बताउनु भएको छ। सामाजिक सञ्जाल एक्स मार्फत पेजेस्कियानले वार्ताको प्रभावकारिता दुवै पक्षले सहमति गरेका दायित्वहरूको पूर्ण पालना र व्यवहारिक कार्यान्वयनबाट मात्र मापन गर्न सकिने बताउनु भएको हो। सहमति पत्र बाहिरका अभिव्यक्तिहरूले वार्तालाई अगाडि बढ़ाउन मद्दत नगर्ने उहाँको भनाइ छ। इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तानको राजकीय भ्रमणको क्रममा आज इस्लामाबाद पुग्नु भएको छ।
2: महिला टी ट्वेन्टी विश्वकपमा स्कटल्याण्डले न्यूजील्याण्ड सामु 132 रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले 7 विकेट गुमाएर 131 रन बनाएको हो। अहिले न्यूजील्याण्डले जवाफी ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा न्यूजील्याण्डले 17 ओभरको खेल चलिरहँदा 3 विकेट गुमाएर 109 रन जोडेर खेलिरहेको छ। आजको अर्को खेलमा श्रीलंका र आयरल्याण्ड भिड्नेछन्। यी दुई टोली बीचको खेल ब्रिस्टलमा बेलुका 7:15 बजे शुरू हुँदैछ। तीन खेलमध्ये दुई खेलमा हार बेहोरेको श्रीलंका जितका साथ सेमी फाइनल सम्भावना कायम राख्न चाहन्छ। यस खेलमा पराजित भएमा श्रीलंकाको विश्वकप सेमी फाइनल सम्भावना एक खेल अगावै समाप्त हुनेछ। दिनको अन्तिम खेलमा अस्ट्रेलियाले आज राति 11:15 बजे लिड्समा पाकिस्तानको सामना गर्नेछ। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: एमाले उपाध्यक्ष पौडेललाई 20 दिन थुनामा राख्न अनुमति माग। अदालतमा बहस जारी। पौडेललाई पक्राउ गर्नु गैर न्यायिक भएको एमालेको निष्कर्ष। 5 दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुम्बासीलाई सरकारको निर्देशन। विकल्प नभएकाको हकमा अर्को निर्णय हुने। राष्ट्रपा महाधिवेशनको बन्द सत्र जारी। महामन्त्री बुर्लाकोटीद्वारा सांगठनिक प्रतिवेदन प्रस्तुत।
2: स्टेट अफ होर्मुजबारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन। सम्झौताको भविष्य प्रतिबद्धताको कार्यान्वयनले तय गर्ने इरानी राष्ट्रपतिको भनाई।
3: र महिला टी ट्वेन्टी विश्वकपमा स्कटल्याण्डद्वारा न्यूजील्याण्ड सामु 132 रनको लक्ष्य।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। माधव र दिनेश विदा हुन्छौ। नमस्कार।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो। साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोटा समाचार साप्ताहिक, रोटा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोटा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलितुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेप छाप लगायत सम्पूर्ण कामहरू सुपद, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परिमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9841-68-697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हाल्दियो नानी
1: खै युमा त दादा छैन कहिले देखि भन्दासु दाना छैन कामत ल्याउने हो भनेर यो बुढाले सुन्नेकम नहुन्न भने
2: हजुर यदि तपाईं पनि पशुपक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै ब्रोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9848 50571 र 9858 24171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ चुडिकेन रोल्पा
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमोर बुझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं
2: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं
2: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा

ट्राफिक नियम को पालना करो, सवारी दुर्घटना आफू बचो अरूला बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, यति क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथै तीव्र गतिमा सवारी साधन न चलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो, सडकमा राखिएका सडक चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरो, घुम्ती मोडहरू तथा सडकमा रहेका खाडा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरो र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य।

0: स्तनपान को महत्व र स्तनपान सम्बन्धी तीन नियम
1: शिशु जन्मे सकेसम्म चाँडो एक घंटा भित्र आमा को पहिलो बिगोती दूध खुवाउनु पर्छ। यो शिशु को लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमा को दूध में शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्वहरू हुने हुँदा जन्मेदेखि 6 महिना पूरा नभएसम्म शिशुलाई आमा को दूध मात्र खुवाउनु पर्छ। आमा को दूध में नै शिशुलाई आवश्यक पानी को मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशु को माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमा को दूध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमा को दूध खुवाउन सकिन्छ। जति धेरै दूध चुसायो त्यति धेरै दूध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपान को साथ साथै थप तथा पूरक खाना पनि शुरू गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमा को दूध नियमित खुवाउनु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिका को पूरक तथा थप खानामा 4 समूह को खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन शुरू गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई धुलाई घुमाएर फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने माछा मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने दूध र दूधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने खानामा नुनको प्रयोग कम मात्रामा गर्ने गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने पर्याप्त मात्रामा सफा पानी पिउने नियमित रूपमा शारीरिक परिश्रम गर्ने परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवनभर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भई उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनको लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अण्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: सुनौला 1000 दिनका आमालाई के हो
1: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा 4 प्रकारका खानेकुराहरू खानु पर्दछ।
0: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
1: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा 1 पटक थप खाना खानुपर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप 2 पटक खाना खानु पर्दछ।
0: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ।
1: गर्भवती भएको 3 महिना पूरा भएपछि 1 मात्राको जुकाको औषधि खानुपर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको 1 पटक 1 चक्की आइरन खानुपर्छ।
0: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र 1 मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: निशुल्क पढाइ दिने बारे अत्यन्त जरुरी सूचना।
4: नेपालको पहिलो बाल सत्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
3: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
4: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
3: शिक्षक सेवा आयोगका प्रावि, निमावी, मावी र शिक्षक लाइसेन्स,
4: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
3: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
4: असल र सफल जीवन का लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निंग तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
3: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
4: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412
3: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोडा हिडाङ
5: यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
6: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
5: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन
6: ए के न ठुलै समस्या होला भनेको त
5: दाँत दुख्यो म त खाना खान नि सक्दिन होइन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो

0: हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिक म जानु न। त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यसका सेवा सुविधाहरू के छन्?
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिचर सिग्नेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डीमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल

0: जय नेपाल सत्य सेवा सुरक्षण प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक जोखिम प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा भने प्रहरी समाचार। अवैध लागु औषध अफिम 15 किलो 340 ग्राम र नगद 34,000 रूपियाँ सहित दुईजनालाई असार 7 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बर्दिया जिल्ला बडैयाताल गाउँपालिका 4 की 30 वर्षीय सन्ध्या घरती मगर र बाँसगरी नगरपालिका 3 की 42 वर्षीय मीना रोकाया रहेका छन्। यसै गरी नियन्त्रित लागु औषध ट्रामाडोल 30,500 ट्याब्लेट सहित भारतीय नागरिक 25 वर्षीय अभिषेक कुमार मण्डललाई मोरङ जिल्ला रंगेली नगरपालिका 5 बाट असार 6 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी नियन्त्रित लागु औषध नुरफिन फेनारागन र डाइजेपाम समेत गरी 600 एम्पुल सहित रूपन्देही जिल्ला मायादेवी नगरपालिका 12 की 21 वर्षीय जिनी रावललाई कास्की जिल्ला पोखरा महानगरपालिका 9 बाट असार 5 गते प्रहरीले पक्राउ गरेको छ। यस्तै नियन्त्रित लागु औषध ट्रामाडोल 285 ट्याब्लेट र इस्पास्म 285 ट्याब्लेट सहित उदयपुर जिल्ला चौदण्डीगढी 3 बस्ने 26 वर्षीय जाल कुमार राई र 30 वर्षीय नेत्रमन राईलाई सोही ठाउँबाट असार 6 गते प्रहरीले पक्राउ गरेको छ। त्यस्तै नियन्त्रित लागु औषध ट्रामाडोल 270 ट्याब्लेट सहित उदयपुर जिल्ला ताबली गाउँपालिका 1 का 22 वर्षीय विपिन राईलाई काठमाडौँ महानगरपालिका 16 बाट असार 4 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागु औषध ट्रामाडोल 260 ट्याब्लेट सहित मकवानपुरका 20 वर्षीय अनिल तामाङलाई काठमाडौँ गोकर्णेश्वर नगरपालिका 4 बाट असार 4 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी नियन्त्रित लागु औषध ट्रामाडोल 258 ट्याब्लेट र इस्पास्पेन 28 ट्याब्लेट सहित 5 जनालाई तनहु जिल्ला व्यास नगरपालिका 10 बाट असार 3 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा व्यास नगरपालिका 10 बस्ने 36 वर्षीय गणेश ठकाल, 30 वर्षीय कुमार परियार, 28 वर्षीय प्रशान्त केसी, सोही नगरपालिका 5 बस्ने 29 वर्षीय सञ्जित आले र सोही नगरपालिका 9 बस्ने 27 वर्षीय दिवस थापा रहेका छन्।
1: वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 7 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा अर्घाखाँचीका 28 वर्षीय सन्तोष अधिकारी, दाङका 29 वर्षीय हेमन्त केसी, सुनसरीका 42 वर्षीय सुखदेव राई, 34 वर्षीय मनिष पोदार, रूपन्देहीका 47 वर्षीय राम रतन मिश्र, कास्कीका 39 वर्षीय अमृत अधिकारी र रौतहटका 35 वर्षीय मीर इस्लामाना रहेका छन्। पक्राउ परेका मध्ये सन्तोषले ग्रीस पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 10 लाख रूपियाँ, हेमन्तले कुरेसिया पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 13,30,000 रूपियाँ, सुखदेवले सर्बिया पठाइदिन्छु भन्दै दुईजना पीड़ितहरूबाट 13 लाख रूपियाँ, मनिषले युके पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 2 लाख रूपियाँ, रामले युए पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 2,30,000 रूपियाँ, अमृतले अजरबैजान पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 3,50,000

0: 10,000 रुपैयाँ र मिरले युके पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 12,63,000 रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले सन्तोष र हेमन्तलाई काठमाडौँ महानगरपालिका 12 असार 3 गते, सुखदेवलाई बुढानीलकण्ठ नगरपालिका 11 असार 4 गते तथा मनिषलाई काठमाडौँ महानगरपालिका 12, रामलाई काठमाडौँ महानगरपालिका 16, अमृतलाई काठमाडौँ टोखाबाट र मिरलाई काठमाडौँ महानगरपालिका 26 असार 5 गते पक्राउ गरेको हो। यसै गरी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 7 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोटकी 46 शारदा कुमारी अधिकारी, कास्की जिल्ला पोखरा महानगरपालिका 32 बस्ने 29 सुनिता देवी तिवारी, इलामकी 35 सावित्र देवी अरियाल, रूपन्देही जिल्ला सिद्धार्थ नगर नगरपालिका 1 बस्ने 43 ऋषिराम पाण्डे, 36 अनिता पाण्डे, पाल्पाकी 35 अम्बिका घिमिरे र महोत्तरीका 22 योगेश कुमार यादव रहेका छन्। पक्राउ मध्ये शारदाले अस्ट्रेलिया पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 6,00,000 रूपैयाँ, सुनिताले जापान पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 4,00,000 रूपैयाँ, सावित्राले रोमानिया पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 13,00,000 रूपैयाँ, ऋषिरामले क्यानाडा पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 1,00,000 रूपैयाँ, अनिताले क्यानाडा पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 2,00,000 रूपैयाँ, अम्बिकाले क्यानाडा पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 2,80,000 रूपैयाँ र योगेशले ग्रीस पठाइदिन्छु भन्दै 5 पीड़ितहरूबाट 34,50,000 रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले काठमाडौँ र ललितपुरको विभिन्न स्थानबाट असार 2 र 3 गते पक्राउ गरेको हो।
1: अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न भारतीय 18 किशोरहरूलाई चितवन जिल्ला भरतपुर महानगरपालिका 2 असार 3 गते प्रहरीले पक्राउ गरेको छ। सोही ठाउँ बस्ने 15 किशोरलाई उनीहरूले असार 1 गते अपहरण गरी काठमाडौँमा ल्याई होटलमा बन्धक बनाई निज पीड़ितको परिवारसँग फिरौती रकम माग गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका 26 स्थित होटल फ्यामिलीबाट उनीहरूलाई पक्राउ गरेको हो।
0: प्रहरी हुँ भनी धम्क्याउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौँ महानगरपालिका 3 बस्ने 47 शैलेश डंगोललाई असार 4 गते प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका 32 फुटबल ग्राउण्ड स्थित प्रहरीले प्रयोग गर्ने वाकी टकी सेट देखाई प्रहरी हुँ भनी धार धम्की दिएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
1: यी सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने रौतहट जिल्ला माधव नारायण नगरपालिका 2 बस्ने 22 शुभम शाहलाई असार 3 गते प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानको क्रममा उनले यी सेवाबाट बोलेको, तपाईँको यी सेवामा धेरै रिवार्ड पोइन्ट भएकोमा किन प्रयोग नगर्नु भएको भन्दै याक एन इन्टरप्राइजेसको मोबाइलमा पटक पटक फोन गरी ओटीपी कोड लिई नगद 1,98,499 रूपियाँ इभ्यालुएसन ट्रेन्डिङ प्रणालीको यी सेवा आईडीमा रकमान्तर गरेको र इभ्यालुएसन ट्रेन्डिङ आइफोन लिएको खुल्न आएको छ। प्रहरीले उनको साथबाट मोबाइल चारथान र सिम कार्ड चारथान समेत बरामद गरेको छ।
0: स्रोत नखुलेको नगद 32,00,000 रूपैयाँ सहित सर्लाही जिल्ला रामनगर गाउँपालिका 3 बस्ने 38 गुडु कुमार यादवलाई सर्लाही जिल्ला मलौंगा नगरपालिका 10 असार 4 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी स्रोत नखुलेको नगद 22,00,000 रूपैयाँ सहित नुवाकोट जिल्ला म्यागङ गाउँपालिका 5 47 तारालाल विश्वकर्मा र पर्वत जिल्ला मोदी गाउँपालिका 7 50 होमबहादुर केसीलाई काठमाडौँ महानगरपालिका 2 असार 4 गते प्रहरीले पक्राउ गरेको छ। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो।
2: फुटबल पनि यति खेलिएछ कि आज त लास्टै थकाइ लागिरहेछ भने सुभाष, एक्जामको टेन्सन पनि त्यस्तै छ फेरि,
3: थकाइ पनि मेट्ने, शरीरमा तागत पनि दिने अनि दिमाग पनि तेज चल्ने औषधि छ मसँग,
2: खान्छस् त?
3: के औषधि हो त्यस्तो भनिहाल्न, खाने भयो मात्र भन्छु, यो खाएपछि त संसारै अर्को हुन्छ, शरीरमा फुर्ती आउँछ, मन आनन्द हुन्छ, त जस्तो खेलाडीलाई त एकदमै राम्रो हुन्छ यो।
2: खै के हो त्यस्तो, देखा न, मनै लोभ्याउने कुरो गरिस् त।
3: ला यो ट्याब्लेट खाएपछि अनि थाहा पाउँछस् यसको रहस्य,
2: यो त लागु औषध होइन र भने,
3: म त खान्न,
2: यस्तो चिज पनि खान्छन्?
3: मेरो बुवा आमाको कति ठुलो सपना छ म माथि, अनि मैले यस्तो चिज खाएर उहाँहरूको सपना चकनाचुर पार्न चाहन्न बुझी,
2: यसले त क्षणिक आनन्द मात्र दिने हो, अहिले हामी यसलाई खान्छौ पछि यसले हामीलाई खान्छ,
3: मलाई असल साथी ठान्छस् भने मेरो कुरा मान, बरु त पनि आधीबाट यो चिज छोड्दे बुझिस्।
2: ओहो, तेरो कुराले मेरो मन छोयो, म आजदेखि यस्तो चिज खान्न, त जस्तो असल साथीलाई भन्न मैले कुलतमा फसाइन, सरी रोशन।
0: तपाईं यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौं नाटक जोखिम।

0: सुरेश, यो शनिबार कहाँ घुम्न जाने प्लान छ त तिमीहरूको? युट्युबलाई एकदम दामी कन्टेन्ट त चाहियो।
1: त्यही त, भ्लगमा बनाएको पनि कति भइसक्यो भने। खै अब तिमीहरूले मैले भनेको ठाउँमा जाने मान्दैनौ?
0: तिमीलाई त्यस्तो कहाँ जान मन छ भन त?
1: माथि मालिका डाँडा के त,
0: त्यहाँ गएर रमाइलो गर्नै पाइन्छ नि, के जानु? हामीसँग एउटा मात्रै मोटरसाइकल छ, घुम्न जाने तिनजना छौँ।
1: त्यस्तै उटपटाङ भिडियो बनायो भने त भाइरल हुन्छ त साथी। अनि त्यो उकालो घुम्तीमा एक्सआर कुदाउन कम्ता मजा हुन्न मेरो भाइ?
0: त्यो घुम्तीमा प्रहरीले समात छ, तिमीलाई थाहा छैन? एक थोपा मात्रै बियर पिएको पनि थाहा पाउँछ। त एक्लै एक्सआर कुदालास नि, हामी चाहिँ हिँडौला नि।
1: प्रहरीको चिन्ता नगर न साथी, त्यो त हाम्रो मुख्य कन्टेन्ट हो नि, थाहा छैन? कमाल त मेरो गोब्रोले देखाउँछ, आफ्नो बाइक आफ्नो मर्जी मस्त कुदाउने हो क्या।
0: त्यो त तिमीले भनेको ठिकै हो,
1: त्यही कुदाएर मजा लिने र बप्पाल बपाल भ्लग बनाउनलाई त बाबुले 6-7 लाख खर्च गरेर एक्सआर किनिदिएका छन्। अनि प्रहरीसँग डराउने, तिमीहरू केही टेन्सन नलिऊ, म छु, म धान्ने यो शनिबार ल।
0: बरु त्यो गोप्रो क्यामेरा बोक्न चाहिँ नबिर्स है। ट्याक्क अगाडि छातीमा गोप्रो क्यामेरा राख्ने, प्रहरीसँग झगडा गर्ने, अनि हाम्रो पाक उडाएर भाइरल हुने खालको प्रहरीको कुरा मात्र युट्युब टिकटकमा अपलोड हानेपछि अनि हुन्छ प्रहरीलाई फसाद।
1: ठिक भनेस मैले, हामी बाइकको पछाडि तिनजना छौँ भन्ने त्यो गोप्रोको भिडियो हेरेरलाई के थाहा भयो नि त साथी।
0: एकदम सही कुरा हो ल, यो शनिबारको प्लान चाहिँ यही भयो है त। म महेन्द्रलाई पनि भन्छु।
1: ओके ब्रो।

0: 这么大呀！哎，
1: 我打来，人们那个，
0: 白天出来个说人们在闷冷弄，
1: 哎，打我说不完了，我真的说，妈，我看你这老是牛在那，
0: 是来了是来，到了这下来，哎，又在白块顶着了这里个称。
2: दुर्घटना भइसकेपछि बल्ल महसुस भयो। हेर्नुस्, यो भन्दा पहिले पनि तपाईले चलाएको मोटरसाइकलबाट निस्केको चर्को आवाजका कारण आसपासको क्षेत्रमा ध्वनि प्रदूषण भएको भन्दै स्थानीयहरूको गुनासो थियो। बुझ्नुभयो?
1: मलाई माफ गर्नु सर, अरू मानिसहरूको ध्यान आफूतिर तान्न र ब्लग बनाएर चर्चामा आउनको लागि यो सब गरे सर। यसको परिणाम अहिले दुर्घटना भएपछि बल्ल महसुस भयो। सानो गल्तीले गर्दा एकैछिनमा जिन्दगी नै कहाँ पुग्छ भन्ने त हामीले सोचेकै छैन त सर।
2: हेर्नुहोस् त, तपाईँले सामाजिक सञ्जालका लागि जोखिमपूर्ण भिडियो बनाउन वा अरूलाई प्रभावित पार्न नियम उल्लङ्घन गर्दा आफ्नो मात्र नभई यी साथीहरूको समेत ज्यान जोखिममा पर्यो। सोच्नुहोस् त, ट्राफिक नियम उल्लङ्घन गर्दा जरिवाना त तिर्न सकिन्छ, तर ज्यान गुमेपछि त्यसको क्षतिपूर्ति कसैले तिर्न सक्दैन। बुझ्नुभयो?
1: मैले गर्दा मेरो साथीहरूको समेत ज्यान जोखिममा पारे, अबदेखि म जहिले पनि ट्राफिक नियमको उल्लङ्घन गर्दिनँ सर, अनि अरूलाई पनि ट्राफिक नियम पालना गर्नुहोस् भनेर भन्छु सर।
2: आफ्नो गल्तीको महसुस गर्नु पनि ठूलो कुरा हो, तर तपाईँले ट्राफिक नियम उल्लङ्घन भने गर्नु भएको छ है, त्यसकारण नियम अनुसार कारवाही चाहिँ हुन्छ।
3: एटिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक जोखिम। यस नाटकका लेखक दीपक राज विश्वकर्मा, नाटकमा भाग लिने कलाकारहरू अम्बिका केसी, राम अविरल र दीपक राज विश्वकर्मा।
2: हवस्त, यही सामग्री सँगसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र सुलोचना बज्रचार्य, सहकर्मी अम्बिका केसी र म दीपक राज विश्वकर्मा पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।

0: ऊ विजेश हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो। साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक विद्यालयको खाताहरू कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिने थियो। कहाँ जाने होला तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलितुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेशलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9881-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9857-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी
1: खै यहाँ त दादा छैन कहिलेदेखि भन्दैछु दाना छैन कामत ल्याउने हो भनेर यो बुढाले सुन्नेकम नहुन्न भने
2: हजुर यदि तपाईं पनि पशुपक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिड

0: piping solutions.
1: तपाईं अहिले उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ रेडियो नेपालको बेलुका 7 बजेको समाचार।
2: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत चितवनको भरतपुरमा बन्द सत्र जारी। आजै बन्द सत्र सम्पन्न गरेर निर्वाचनको कार्यक्रम अघि बढ़ाउने तयारी। बिना विवाद स्वस्थ र स्वच्छ तरिकाले महाधिवेशन सम्पन्न गरेर इतिहास रच्न प्रतिनिधिहरूलाई सभापति रवि लामिछानेको आह्वान। नेपालमा मनसून प्रवेश गरेको भए पनि तराईमा तातो लहरको जोखिम कायमै रहेको जल तथा मौसम विज्ञान विभागद्वारा जानकारी। अत्यधिक गर्मीका कारण नेपालगंजका 163 विद्यालय भोलिदेखि 3 दिन बन्द। श्रीलंकामा डेंगी नियन्त्रणका लागि सेना परिचालन। र फिफा विश्वकप फुटबलमा आज राति पहिलो खेलमा पोर्चुगल र उज्बेकिस्तान प्रतिस्पर्धा गर्दै।
3: भ्रामक एसएमएस तथा फिक्सिङ लिंक सम्बन्धी महत्वपूर्ण सूचना।
4: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक प्रजुलन्ड एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
3: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
4: ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू।
3: अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
4: ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
3: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
4: शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
3: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
4: नेपाल टेलिकम, राष्ट्रको संसार।
2: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनको भरतपुरमा जारी पहिलो राष्ट्रिय महाधिवेशनको बन्द सत्र शुरू भएको छ। महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले पार्टीभित्र गुट उपगुट नबनाउन निर्देशन दिनुभयो। सभापति लामिछानेले महाधिवेशनमा आफ्नो विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो। सभापति लामिछानेले नेतृत्व चयनका लागि कसैलाई पनि उम्मेद्वारी दिनबाट वञ्चित नगराइने स्पष्ट पार्नुभयो। उहाँले सांसद वा मन्त्री भइसकेका व्यक्तिलाई उम्मेद्वार बन्न नदिने भन्ने हल्ला निराधार रहेको समेत स्पष्ट पार्नुभयो। उहाँले बिना विवाद स्वस्थ र स्वच्छ तरिकाले महाधिवेशन सम्पन्न गरेर इतिहास रच्न आह्वान गर्नुभयो। चितवनमा जारी रासोपाको महाधिवेशनमा आजै बन्द सत्र सम्पन्न गरेर निर्वाचनका कार्यक्रम अघि बढ़ाउने तयारी गरिएको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम राष्ट्रिय महाधिवेशनका लागि 3849 प्रतिनिधि कायम भएका छन्। सार्वजनिक भएको प्रतिनिधिको नाम ओलीमाथिको उजुरी छानबिनपछि प्रतिनिधिको संख्या निर्धारण भएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजको बन्द सत्रपछि निर्वाचनको प्रक्रिया अघि बढ़ाइनेछ। मतदानमा विद्युतीय उपकरण प्रयोग हुनेछ। महाधिवेशनमा प्रत्यक्ष सहभागी नभएका प्रवासका प्रतिनिधिका लागि रासोपाको आफ्नै एपबाट मतदान गर्ने व्यवस्था गरिनेछ। 80 विद्युतीय उपकरणबाट मतदानको तयारी भएको छ। एक सभापति र 900 जना केन्द्रीय सदस्य चयन गर्न मतदान हुने जानकारी प्रमुख केसीले दिनुभयो। कुनै उम्मेद्वारका प्रस्तावक र समर्थक उम्मेद्वार हुन पाउने छैनन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संविधानले निर्दिष्ट गरेको मार्ग र विधिसम्मत ढंगले अघि बढ़ने पार्टीका शीर्ष नेताहरूले बताउनु भएको छ। लोकतान्त्रिक विधिलाई व्यावहारिकता दिने गरी हरेक चुनौती चिर्न रासोपा सक्षम रहेको सन्देश पार्टीको चितवनमा जारी प्रथम महाधिवेशनले दिनेमा प्रतिनिधिहरू विश्वस्त देखिन्छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन स्थल चितवनको भरतपुरबाट संवाददाता विमल गेवालीको रिपोर्ट।
0: दुईवटा निर्वाचनमा सहभागी बनिसकेपछि पहिलो महाधिवेशन गर्ने राजनैतिक पार्टी इतिहासमा दुर्लभ भेटिन्छन्। नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी त्यस्तै एउटा चमत्कारिक राजनैतिक शक्ति बनेर उदाएको छ। असार 7 गतेदेखि शुरू भएको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम चितवन महाधिवेशन 3 दिनका लागि निर्धारण गरिए पनि प्रतिनिधिहरूको संख्या र सहभागिता विलयमा यकिन गर्न नसक्दा एक दिन पर धकलिएको अवस्थामा छ। धेरैले चासोपूर्वक हेरिरहेको यो महाधिवेशनको व्यवस्थापन र सञ्चालनमा किन जटिलता आयो भनेर मैले पार्टीका पूर्व सांसद एवं गुनासो व्यवस्थापन विभागका प्रमुख डाक्टर चन्दा कार्की भण्डारीलाई सोधेको थिएँ।
5: हाम्रो फेरि 4 वर्षको इतिहासमा पनि धेरै परिवर्तनहरू धेरै गर्नहरू आउँदै आउँदै हामी आफ्नो जनताले विश्वास गरेको त्यसमा एउटा सबभन्दा ठुलो कुरो यो समायोजनको कुरा पनि छ। त्यसैले यो आजको हाम्रो आवश्यकता हो र राम्रो नियतले गरेको हो।
0: सुशासनको नारालाई जोरदार रूपमा उठाउँदै छोटो समयमा देशको ठूलो राजनीतिक शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी सामु अनेक प्रश्नहरू छन्। यीमध्ये धेरैले सैद्धान्तिक पक्षमाथि आशंका गर्छन्। तपाईँहरूको राजनीतिक दर्शन सम्बन्धमा उठ्ने प्रश्नलाई यो महाधिवेशनले प्रश्न पार्ला त भन्ने जिज्ञासामा पार्टीका एकजना नेता गणेश प्राजुले
6: विधानले स्पष्ट पार्नेछ। हामीले गत निर्वाचनमा सार्वजनिक गरेका 100 बुदाका वाचापत्रले 5
0: उद्घाटन सत्रका बेला शीर्ष नेतृत्वले आफ्नो पार्टी संविधानले निर्दिष्ट गरेको मार्गबाट दायाँ बायाँ नगरी विधिसम्मत ढंगबाट अघि बढ़ने प्रस्तुति दिएको सन्दर्भमा लोकतान्त्रिक विधिलाई व्यावहारिकता दिन हरेक चुनौती चिर्न सक्षम रहेको सन्देश यो महाधिवेशन मार्फत दिन खोजिएको जिकिर गर्नुहुन्छ पार्टीका सहमहामन्त्री विपिन आचार्य।
7: स्वाभाविक प्रक्रिया पनि पार्टीको ध्यानमा हुने क्लारिटीका कुराहरू होला, अथवा पार्टीको वैचारिक मूल्य मान्यताका कुराहरू होला, पार्टी कसरी सञ्चालन गर्नुपर्छ, पार्टीको आधार स्तम्भहरू के हुन्छ, कस्तो विधिमा चाहिँ यो पार्टी चल्न चाहन्छ।
0: लामो राजनीतिक संघर्ष र बलिदानको इतिहास बोकेका राजनीतिक दलहरूको शासन शैलीको कट्टर विरोध गर्दै सुशासनको पक्षपाती बनेर छोटो समयमा ठूलो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी समक्ष एकल सत्ताको सहज संसदीय संख्या जति सजिलो छ त्यत्तिकै गाह्रो प्राप्त जनसमर्थन जोगाउनुमा पनि छ। पहिलो महाधिवेशनको सुरक्षित अवतरणले दिइने सन्देश अब छिट्टै छर्लङ्ग हुनेछ। विमल गेवाली, रेडियो नेपाल, भरतपुर।
8: जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसून प्रवेश भए पनि तराईमा तातो लहरको जोखिम कायमै रहने जनाएको छ। लुम्बिनी प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहे पनि तराईका एक दुई स्थानमा तातो लहर हिट वेभको जोखिम कायमै रहेको भन्दै विभागले सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा पनि तातो लहर चल्न सक्ने जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार धनगढ़ी र नेपालगंजमा आजको तापक्रम 39 देखि 41 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। वीरेन्द्रनगर, घोराही र भैरहवा लगायत तराई क्षेत्रमा तातो दिनको अवस्था रहने तथा पोखरा, काठमाण्डु, ओखलडुङ्गा, धनकुटा, विराटनगर, धरान, जिरी र ताप्लेजुङ लगायतका क्षेत्रमा मेघगर्जन तथा चट्याङ सहितको मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। पोखरा, ओखलडुङ्गा, धनकुटा, विराटनगर र ताप्लेजुङमा वर्षाको सम्भावना 40% रहेको विभागको पूर्वानुमान छ। विभागले मेघगर्जन, चट्याङ तथा तातो लहरबाट प्रभावित हुन सक्ने क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अप्नाउन आग्रह गरेको छ। अत्यधिक गर्मी बढ़ेपछि बाँकेको नेपालगंजमा बुधबारदेखि लागू हुने गरी 3 दिनका लागि 163 विद्यालय बन्द गरिने भएको छ। यसअघि पनि उपमहानगरपालिकाले सूचना जारी गर्दै गर्मीका कारण विद्यालय बन्द गरेको थियो। गर्मीले विद्यार्थीलाई विद्यालय आवत जावत गर्न कठिनाई भई स्वास्थ्यमा प्रतिकूल असर हुने जोखिमलाई ध्यान दिँदै असार 10, 11 र 12 गते विद्यालय बन्द गरिने भएको छ। उपमहानगरका शिक्षा महाशाखा प्रमुख गोर्खा बहादुर खत्रीले जल तथा मौसम विज्ञान विभाग लगायत को सुझावका आधारमा 3 दिन विद्यालय तहका सम्पूर्ण पठन पाठन बन्द गरिने जानकारी दिनुभयो। उहाँले गर्मीले अधिकांश विद्यालयका विद्यार्थीमा बेहोश हुने, टाउको दुख्ने लगायतका लक्षण देखिएकाले विद्यालय बन्द गर्नु परेको बताउनुभयो। जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका अनुसार नेपालगंजमा 40 र खजुरामा 39.6 डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले लोकतन्त्रमा जनता केन्द्रमा हुने भएकाले जनता खुशी हुने गरी काम गर्नुपर्नेमा जोड़ दिनुभएको छ। जिल्ला हुलाक कार्यालय चितवनको आज निरीक्षणपछि मन्त्री तिमल सिन्हाले जनता खुशी भएपछि मात्रै संस्थाप्रतिको विश्वास बढ्ने बताउनुभयो। कतिपय कुरा हुलाकबाटै पठाउँदा सुरक्षित हुने बताउँदै मन्त्री तिमल सिन्हाले हुलाक भनेर नाक खुम्च्याउने होइन कि हुलाकमा काम गर्छु भनेर गर्व गर्नुपर्ने अवस्था सृजना गर्नुपर्नेमा जोड़ दिनुभयो। वन्यजन्तुको आक्रमणबाट अभिभावक गुमाएका मानव वन्यजन्तु द्वन्द प्रभावित परिवारका विद्यार्थीलाई आज छात्रवृत्ति प्रदान गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले निकुञ्ज कार्यालयमा आयोजित कार्यक्रममा प्रभावित परिवारका छात्र छात्रालाई जनै 10,000 रूपियाँका दरले छात्रवृत्ति हस्तान्तरण गर्नुभएको हो। विभिन्न समयमा चितवनमा बाघ भालु गैडा तथा हात्तीको आक्रमणमा परि अभिभावक गुमाएका 1-12 कक्षासम्म अध्ययनरत विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरिएको छ। स्थानीय तहमा वन्यजन्तुको उच्च जोखिमका बीच संरक्षणमा योगदान पुर्याउँदै आएका अति विपन्न परिवारलाई लक्षित गरी निकुञ्जले राष्ट्रिय प्रकृति संरक्षण कोषसँग मिलेर यो कार्यक्रम ल्याएको हो। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश जारीपछि शिक्षा तथा खेलकुद मन्त्रालय मातहतका निकायहरूका पदाधिकारी नियुक्तिका सम्बन्धमा मन्त्रालयसँग छलफल गरेको छ। समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव चुडामणि पौडेलले विभिन्न विश्वविद्यालयहरू आयोग परिषद तथा बोर्डमा पदाधिकारी नियुक्ति प्रक्रियाका लागि तीव्र रूपमा काम भइरहेको जानकारी गराउनुभयो। सचिव पौडेलले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि हाल अन्तर्वार्ता भइरहेको, चिकित्सा शिक्षा आयोगका लागि मन्त्रालयले सबै छनौट प्रक्रिया पूरा गरेर नियुक्तिका लागि मन्त्री परिषदमा सिफारिश गरेको र संस्कृत विश्वविद्यालय काठमाडौँ विश्वविद्यालय लगायतका लागि पनि छनौट प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँका अनुसार असार महिनाभित्रै अध्यादेशले पदमुक्त गरेका मन्त्रालय गतका सबै निकायमा पदाधिकारी नियुक्ति भइसक्नेछन्। बैठकमा सांसदहरूले सरकारले पुराना र अनुभवी व्यक्तिहरू हटाएर आफ्ना मान्छेहरू राख्न चाहेको आरोप लगाउनुभयो। प्राज्ञिक क्षेत्रको नेतृत्व गर्ने व्यक्ति युवा मात्रै नभई अनुभवी पनि हुनुपर्ने भन्दै सांसदहरूले सर्च कमिटिले सिफारिश गरेकाहरूले मुलुकको उच्च शिक्षामा सुधार गर्न नसक्ने बताउनुभयो। गुणस्तरीय शिक्षा स्वास्थ्य सुविधा रोजगारी लगायतका कारण मानिसहरू पछिल्लो समय गाउँबाट शहर बसाई सर्दा गाउँहरू खाली हुँदै गइरहेका छन्। उच्च बसाई सराईका कारण सुदूरपश्चिमका पहाड़ी क्षेत्रहरू खाली हुँदै जाने र रोजगारीको सिलसिलामा युवाहरू विदेश पलायन हुँदा स्थानीय तहहरूलाई नीति तथा कार्यक्रम र बजेटमा समेत घट्दो जनसंख्या चुनौती बनेको छ। डडेलधुराबाट संवाददाता दिपेन्द्र अवस्थीको रिपोर्ट।
9: सुदूरपश्चिमका पहाड़ी क्षेत्रहरू दैनिक खाली हुँदै गइरहेका छन्। बढ्दो उच्च बसाई सराईका कारण वर्षेनी जनसंख्या घट्दो क्रममा छ। अहिले स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन थालेका छन्। तर घट्दो जनसंख्या भने निकै नै चुनौतीको विषय बनिरहेको छ। स्थानीय टीका कैनी
10: कोही वैदेशिक रोजगारमा बम्बई छन्, कोही मद्रास छन्, कोही बेङ्गलोर छन्। तर आइजाने पनि ठुलो चाप छ। गाउँमा मान्छे मर्यो भनेपछि पनि मलाई हुने परिस्थिति छैन।
9: भएको जनसंख्या र जनशक्तिलाई रोक्न स्थानीय तहहरूले विभिन्न नीति तथा कार्य योजना ल्याएको भए पनि अपेक्षित रूपमा बढ्दो बसाई सराईलाई रोक्न निकै नै चुनौती छ। वैदेशिक रोजगार प्रतिको बढ्दो आकर्षण, सेवा सुविधाहरूको अभाव तथा स्वरोजगार, शिक्षा, स्वास्थ्य सेवा गुणस्तरीय नहुँदा पहाड़ छोड्दै तराई तथा शहर बजारतिर बसाई सराई भइरहेको बताउनुहुन्छ नवदुर्गा गाउँपालिका वडा नम्बर 2 का अध्यक्ष दिलबहादुर विष्ट।
11: खेतीको जमिनहरू पुरा बाँझो, गाउँ बस्तीहरू पनि ठुल्ठुला घरहरू छन्, सबै बाँझो देखिने अवस्था छ। एउटा गाउँमा 2-4 परिवारहरू मात्रै देखिने गरेको र राम्रो शिक्षा पाउने भन्ने लय लगेका कारणले पनि गाउँबाट
9: अहिले प्राय जसो गाउँहरूमा पुरूषहरू पलायन हुँदा महिला र ससाना बाल बालिका मात्र गाउँमा भेटिने हुँदा योजनाको काममा समेत पुरूषहरू खोज्न मुस्किल हुने गरेको धनादेवी राउतको अनुभव छ।
12: कुनै योजनाको काम गर्दा पनि अहिले पुरुष एउटा सदस्यमा पर्सनलाई पनि योजना पनि धौधौ भइरहेछ भने मलामी कुनै महिला जानुपर्ने या मान्छे नपुगेर पुरा गाडीको खर्च तिर्नुपर्ने अवस्था छ। अहिले जम्मै खेत बसिसके
9: स्थानीय तहहरूले कृषि शिक्षा लगायतका क्षेत्रमा योजना ल्याएको भए पनि बढ्दो बसाई सराई रोक्न भने निकै नै चुनौती छ। डडेलधुराको गन्यापधुरा गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 अन्य पालिकाबाट बसाई सरी आउनेहरूलाई जग्गा खरिद तथा घर निर्माणका लागि सहुलियत कार्यक्रम ल्याएको छ। गन्यापधुरा गाउँपालिका अध्यक्ष इन्द्र बहादुर कार्की
13: हामीले उहाँहरूलाई घर बनाउँदाखेरि पनि 50,000 भन्दा माथिको हामीले कानून बनाउँदैछौँ, उहाँहरूलाई थप इन्सेन्टिभ दिएर
9: यसरी संघ सरकार, सुदूरपश्चिम प्रदेश सरकार तथा स्थानीय सरकारको ठोस योजना नहुँदा जनशक्ति पलायन ठूलो समस्याका रूपमा रहने देखिन्छ। दिपेन्द्र अवस्थी, रेडियो नेपाल, डडेलधुरा।
8: नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सरकार बनाउने अंकगणित भन्दा जनताको मन जित्ने राजनीतिलाई कंग्रेसले प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभएको छ। झापाको बिरता बोर्डमा आज आयोजित कंग्रेसको जिल्ला स्तरीय कार्यकर्ता भेटघाटमा सभापति थापाले स्पष्ट राजनीतिक आधार बिना अन्य दलसँग गठबन्धन गर्ने पुनः त्यही गठबन्धन तोड्ने प्रवृत्ति सीमित नेताहरूको प्रधानमन्त्री बन्ने आकांक्षा तथा सत्ता भागभण्डाको राजनीतिले कंग्रेसको छवि कमजोर बनाएको बताउनुभयो। सभापति थापाले देशका समस्या बुझेर समाधान गर्न सक्ने क्षमता अझै पनि कंग्रेससँग रहेको दावी गर्नुभयो। पार्टीका उपसभापति विश्व प्रकाश शर्माले झापाका चिया उद्योगसँग सम्बन्धित समस्या वार्ता मार्फत समाधान गर्न सरकारसँग आग्रह गर्नुभयो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने भन्दै 23,65,000 रूपियाँ ठगी गर्ने तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा चितवन रत्नगर नगरपालिका 1 50 वर्षीय युवक राज पराजुली, दोलखा जिरी नगरपालिका 3 34 वर्षीय टंक बहादुर खड्का तथा सुनसरी धरान उपमहानगरपालिका 6 34 वर्षीय मनिष पोदार रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सुरत कुमार थापा छेत्रीले जानकारी दिनुभयो। पक्राउ परेका मध्ये पराजुलीले न्यूजील्याण्ड पठाउने भन्दै 16,65,000, खड्काले लिथुआनिया पठाउने भन्दै 5,00,000 तथा पोदारले बेलायत पठाउने भन्दै 2,00,000 रकम लिई विदेश नपठाई सम्पर्क विहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो। काभ्रे प्लान्सोक जिल्लाको दुईवटा कुखुरा फर्ममा बर्ड फ्लू देखिएको छ। पशु सेवा कार्यालय काभ्रे प्लान्सोकले जिल्लाको बनेता नगरपालिका 13 साँगा स्थित बद्री खत्रीको लेयस कुखुरा फर्म र पनौती नगरपालिका 7 स्थित मानेश्वरी एग्रो फार्ममा पालिएका हाँस र कुखुरामा बर्ड फ्लू पुष्टि भएको जनाएको छ। कार्यालयका प्रमुख डाक्टर बज्रकिशोर ठाकुरले खत्रीको फर्ममा पालिएका लेयर्स कुखुरामा बर्ड फ्लू पुष्टि भएसँगै फर्ममा रहेका 1,650 कुखुरा नष्ट गरिएको बताउनुभयो। यस्तै पनौतीमा रहेको फर्ममा पालिएका हाँस र लोकल कुखुरामा बर्ड फ्लू पुष्टि भएसँगै अहिले डिस्पोजको काम भइरहेको बताउनुभयो। उहाँले जिल्लाका अन्य स्थानमा रहेका फर्महरूमा भने बर्ड फ्लू नदेखिएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय समाचार। श्रीलंकामा डेंगी संक्रमणमा वृद्धि भएपछि नियन्त्रणका लागि सेना परिचालन गरिएको श्रीलंकाका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार अस्पतालहरूमा दैनिक 1,000 भन्दा बढ़ी बिरामीहरू डेंगी संक्रमणका कारण अस्पताल भर्ना हुने गरेका छन्। श्रीलंकाका राष्ट्रपति अनुराग कुमार दिशा नायकले कार्यालयले श्रीलंकाका सेना नौसेना र वायुसेनाका अधिकारीहरू लामखुट्टे प्रजनन स्थलहरू पहिचान गरी नष्ट गर्न विशेष युनिटमा सक्रिय रूपमा सहभागी हुने बताउनु भएको छ। डेंगीले उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेशी दुख्ने र बिरामी गम्भीर अवस्थामा पुगेपछि रक्तस्राव, निम्त्याई, मृत्यु समेत हुने गरेको छ। यस वर्ष लगभग डेंगीका 50,000 केसहरू रिपोर्ट गरिएकोमा 29 जनाको मृत्यु भएको छ। यसअघि सन् 2017 1,68,000 जनामा डेंगी संक्रमण पुष्टि गरिएकोमा 440 जनाको मृत्यु भएको थियो। यस हप्ता एकै दिनमा 1,000 भन्दा बढ़ी संक्रमणहरू वृद्धि भएको रिपोर्ट गरिएको आधिकारिक तथ्याङ्कले देखाएको छ। डेंगी फैलाउने एडिस लामखुट्टे, यसको कालो र सेतो धारीदार खुट्टाहरूद्वारा पहिचान गर्न सकिने र यसले स्थिर पोखरीहरूमा प्रजनन गर्ने जनाइएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जलवायु परिवर्तनका कारण डेंगी तथा अन्य लामखुट्टेजन्य भाइरसहरू तीव्र गतिमा फैलिरहेको चेतावनी दिएको छ। युरोपभर फैलिएको असाधारण गर्मी लहरका कारण जनजीवन, ऊर्जा प्रणाली र स्वास्थ्य क्षेत्रमा गम्भीर असर देखिन थालेको छ। वैज्ञानिकहरूले यो अवस्थालाई जलवायु परिवर्तनको स्पष्ट संकेत भन्दै यस्ता गर्मीहरू अझ बारम्बार लामो र तीव्र हुने चेतावनी दिएका छन्। फ्रान्समा गर्मीका कारण डुबेर मृत्यु हुने घटनामा वृद्धि भएको छ। फ्रान्सका खेलकुद तथा युवा मन्त्रीका अनुसार एक सप्ताहमा करिब 20 जनाको डुबेर मृत्यु भएको छ र नागरिकहरूलाई पानीका निकायमा सावधानी अप्नाउन आग्रह गरिएको छ। यसअघि सुरक्षा निकायले कम्तीमा 13 जनाको मृत्यु भएको पुष्टि गरेको थियो। अत्यधिक तापक्रमका कारण फ्रान्स सरकारले संकट व्यवस्थापन बैठक समेत आयोजना गरेको छ। बेल्जियममा मौसम विभागले आगामी दिनहरूमा अहिलेसम्मकै उच्च तापक्रम पुग्ने चेतावनी दिएको छ। केही विद्यालयले कक्षाहरू छुट्याएका छन् भने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। जर्मनीमा गर्मीका कारण पौडी दुर्घटनामा वृद्धि हुँदा एक हप्तामा 5 जनाको मृत्यु भएको छ। यस्तै फ्रैंकफर्ट विमानस्थलमा लामो समय विमानमा रोकिएका यात्रुहरूलाई स्वास्थ्य समस्या देखिएको छ। बेलायतमा पनि उच्च स्तरको गर्मी चेतावनी जारी गरिएको छ र त्यहाँ केही क्षेत्रमा तापक्रम 40 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। मौसम विभागले जून महिनाकै रेकर्ड तोडिन सक्ने चेतावनी दिएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
3: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: पछिल्लो समय नेपालको सम्पत्ति शुद्धिकरणको अवस्था प्रगतितर्फ उन्मुख भएको देखिएको छ। फ्रान्सको पेरिसमा यही जून 15-19 सम्पन्न प्लेनरी बैठकले नेपालले सम्पन्न गर्नुपर्ने 15-16 कार्य मध्ये 3 कार्य सम्पन्न गरिसकेको र अन्यलाई पनि छिटै सम्पन्न गर्न निर्देशन दिएको छ। फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटीएफको प्लेनरी बैठकले विश्वभरका मुलुकहरूको सम्पत्ति शुद्धिकरणको जनवरीदेखि अप्रेल 2026 समीक्षा गर्दै नेपालले प्रगति गरेका विषयहरूलाई हटाउँदै बाँकी रहेका विषयहरूमा सुधारको काम अघि बढाउन भनेको छ। नेपालले यही गतिमा काम गरेमा नेपाल आगामी 1 वर्षको अवधिमा ग्रे लिस्टबाट बाहिर निस्कन सक्ने अवस्था रहेको अर्थ मन्त्रालयले जनाएको छ। त्यसका लागि नेपालले मुख्य रूपमा आर्थिक अपराधका हिसाबले उच्च जोखिममा केन्द्रित भएर थप कार्य गर्नुपर्ने एफएटीएफको प्लेनरी बैठकले औल्याएको अर्थ मन्त्रालयको सम्पत्ति शुद्धिकरण विषय हेर्ने सहसचिव डाक्टर हरिप्रसाद नेपालले जानकारी दिनुभयो। उहाँले विगत 10 महिनामा नेपालको प्रगति महत्वपूर्ण भएकोले नेपालले सम्पादन गर्नुपर्ने मध्ये सम्पन्न भइसकेका कार्यहरू सूचीबाट हटाएको जानकारी दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाइने बताउनु भएको छ। चितवन उद्योग संघले आयोजना गरेको छलफल कार्यक्रममा उहाँले औद्योगिक क्षेत्र सञ्चालन गर्ने विषयमा पहल भइरहेको र छिटै त्यसलाई अगाडि बढाउने उल्लेख गर्नुभयो। सरकारले उद्योगिक व्यवसायलाई लगानी गर्ने र रोजगारी सृजना गर्ने काममा लाग्न प्रेरित गर्ने समेत उहाँले उल्लेख गर्नुभयो। नियम उल्लंघन गर्ने उद्योगहरूको विद्युत लाइन काटिएको र प्रक्रियामा आई सञ्चालन भएका उद्योगहरूलाई छुट सहित गरिएको मन्त्री यादवले बताउनुभयो। कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्ष गोपाल प्रसाद गैरेले संघका परियोजनाहरूको बारेमा जानकारी गराउँदै शक्तिखोर औद्योगिक क्षेत्रको सञ्चालन गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। स्थानीय व्यवसाय तथा लगानीकर्ताहरूलाई नेपालमा लगानी विस्तार गर्न र द्विपक्षीय व्यापार विस्तार गर्न आग्रह गरिएको छ। स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित नेपाल स्पेन बिजनेस फोरम 2026 स्पेनका लगानीकर्ता तथा व्यवसायीहरूले नेपाल सरकार तथा निजी क्षेत्र बीच सहकारीको अभिवृद्धि गर्नुपर्नेमा जोड़ दिनु भएको छ। मेड्रिड स्थित नेपाली दूतावासद्वारा आयोजित फोरम बैठकमा स्पेनका लगानीकर्ता तथा व्यवसायी र नेपालका सरकारी तथा निजी क्षेत्र बीचको दूरी घटाई व्यापार तथा लगानी सहकारी विस्तार गर्ने विषयमा जोड़ दिइएको छ। कार्यक्रममा स्पेनका लागि नेपाली कार्यवाहक राजदूत पूरक अधिकारीले नेपाल र स्पेन बीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा सहकारीका उच्च सम्भावना भएका क्षेत्रहरूमा साझेदारी विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। कार्यक्रममा स्पेन उद्योग वाणिज्य मण्डलका अन्तर्राष्ट्रिय सम्बन्ध उपनिर्देशक लुइस रेडिक बेजले स्पेनको गहन तथा फेसन उद्योगको गतिशीलता बारे जानकारी गराउँदै स्पेनी उपभोक्ताहरू विशिष्ट अन्तर्राष्ट्रिय उत्पादन प्रति आकर्षित हुने गएको उल्लेख गर्नुभयो। मंगलबार नेपाली शेयर बजारको परिसूचक नेप्से करिब 4 महिना यताकै न्यूनतम बिन्दुमा झरेको छ। यस्तै नेप्से परिसूचक 26.16 अङ्कले घटेर कारोबार भएको छ। मंगलबारको कारोबार पछि नेप्से परिसूचक 2674 अङ्कमा झरेको छ। यो अङ्क फागुन 17 यताकै न्यून अङ्क हो। अघिल्ला दिनहरूमा प्राय एकल अङ्कमा घटबड भइरहेको बजार परिसूचक मंगलबार भने 2 अङ्कले घटेको हो। बजारको परिसूचकका अतिरिक्त कारोबार रकम पनि घटेको छ।
8: अब खेल समाचार रमेश टमाटाबाट।
15: विश्वकप अन्तर्गत आज पोर्चुगल र उज्बेकिस्तान बीच खेल हुँदैछ। नेपाली समयअनुसार राति 11:15 खेल अमेरिकाको अस्टन स्टेडियममा हुनेछ। विश्व चर्चित खेलाड़ी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको खेल हेर्न खेल प्रेमीहरू आतुर छन्। पोर्चुगलले फुटबलमा धेरै चर्चा पाए पनि विश्वकप मात्रै जित्न बाँकी रहेकाले खेललाई निकै चासोको रूपमा हेरिएको छ। उज्बेकिस्तानले पोर्चुगलको चुनौती सामना गर्नुपर्ने देखिन्छ। नव प्रवेशी जोर्डन एक खेल अगावै फिफा विश्वकप 2026 समूह चरणबाट बाहिरिएको छ। अन्तर्गत लेभिस स्टेडियममा आज बिहान भएको खेलमा अल्जेरियाले जोर्डनलाई 2-1 गोलले हरायो। जोर्डनका लागि 36 मिनटमा निजार अल रसदानले शुरूआती अग्रता दिलाएका थिए। दोस्रो हाफमा खेलमा फर्किएको अल्जेरियाले 69 मिनटमा बराबरी गोल फर्कायो। त्यसपछि 82 मिनटमा अमिन गुइरीले उत्कृष्ट गोल गर्दै अल्जेरियाको नकआउट सम्भावना जीवित बनाए। पहिलो जितसँगै 2 खेलबाट 3 अङ्क बनाएको अल्जेरिया समूहको तेस्रो स्थानमा छ। समान 3 अङ्क बनाएको अस्ट्रिया गोल अन्तरका आधारमा टोलीमा दोस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको साबिक विजेता अर्जेन्टिना 6 अंक जोड्दै नकआउट चरणमा पुगिसकेको छ। सोमबार राति भएको खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई 2-0 गोलले पराजित गरेको थियो। किलियन एम्बाप्पे प्रेरित फ्रान्स र एर्लिन हालान्ड प्रेरित नर्वे फिफा विश्वकप 2026 को नकआउट चरणमा प्रवेश गरेका छन्। समूह आई अन्तर्गत आज बिहान भएको खेलमा साबिक उपविजेता फ्रान्सले इराकलाई 3-0 गोलले हरायो। यही समूहको अर्को खेलमा नर्वेले सेनेगललाई 3-2 गोलले स्तब्ध बनायो। नर्वे 28 वर्षपछि नकआउट चरणमा पुगेको हो। फ्रान्सको जितमा एम्बाप्पेले 2 तथा उस्मानी डेम्बेले 1 गोल गरेका थिए। दाङको घोराईमा भएको लुम्बिनी प्रदेश स्तरीय आईटीएफ टेक्वान्डो प्रतियोगिता 2083 रूपन्देही जिल्ला आईटीएफ टेक्वान्डो संघ च्याम्पियन बनेको छ। प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा 2 दिनसम्म घोराईमा भएको प्रतियोगितामा रूपन्देहीले 4 स्वर्ण 3 रजत र 2 कास्य पदक सहित समग्रमा 9 पदक जित्दै च्याम्पियन हुन सफल भएको हो। च्याम्पियन बनेको रूपन्देहीले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा घरेलु टोली दाङ जिल्ला आईटीएफ संघले 4 स्वर्ण 1 रजत र 2 कास्य सहित 7 पदक जितेर दोस्रो बनेको छ। यस्तै नवलपरासी बर्दघाट सुस्ता पश्चिम आईटीएफ टेक्वान्डो संघले 3 स्वर्ण 5 रजत र 2 कास्य पदक सहित तेस्रो स्थान प्राप्त गरेको छ। दोस्रो र तेस्रो बनेका दाङ र नवलपरासीलाई समेत ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।
8: अब मौसम। आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 28.9 न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 1.1 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 30.3 न्यूनतम 21 डिग्री सेल्सियस, पोखराको अधिकतम 31.5 न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 15.3 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 35.7 न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा फाटफुट। र दिपायलको अधिकतम 36.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.5 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत चितवनको भरतपुरमा बन्द सत्र जारी। आजै बन्द सत्र सम्पन्न गरेर निर्वाचनको कार्यक्रम अघि बढ़ाउने तयारी। बिना विवाद स्वस्थ र स्वच्छ तरिकाले महाधिवेशन सम्पन्न गरेर इतिहास रच्न प्रतिनिधिहरूलाई सभापति रवि लामिछानेको आह्वान। नेपालमा मनसून प्रवेश गरेको भए पनि तराईमा तातो लहरको जोखिम कायमै रहेको जल तथा मौसम विज्ञान विभागद्वारा जानकारी। अत्यधिक गर्मीका कारण बाँकेको नेपालगंजका 163 विद्यालय भोलिदेखि 3 दिन बन्द। श्रीलंकामा डेंगी नियन्त्रणका लागि सेना परिचालन। र फिफा विश्वकप फुटबलमा आज राति पहिलो खेलमा पोर्चुगल र उज्बेकिस्तान प्रतिस्पर्धा गर्दै। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
16: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
18: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा। ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
19: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
18: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
19: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
18: रोक सीआईएन बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। नेताहरूको सम्बोधनपछि राष्ट्रपाको प्रतिनिधि छनौट विवाद मिल्यो, सभापतिको राजनैतिक प्रतिवेदन पनि पारित, निर्वाचन प्रक्रिया शुरू।
1: अब कार्यतालिका प्रकाशन भएको छ, उम्मेद्वारको फर्महरू भर्न शुरू गर्यौं हामीले 7 बजीबाट, त्यो अनुसार चाहिँ अब हामी 9:30 बजीसम्म फर्म लिन्छौ।
0: सुदूरमा आफ्नै सरकारको बजेट विरूद्ध एमाले संशोधन प्रस्ताव दर्ता गर्दै उपाध्यक्ष विष्णु पौडेलको पक्राउ बारेमा एमालेको आपत्ति, तत्काल रिहाईको माग।
2: अविलम्ब बिना शर्त रिहाईको हामीले जोरदार नेपाल सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
0: 11 महिनामा पेट्रोलियम पदार्थमा 2.73 अर्ब खर्च, युद्धको असरले बढ़्यो लागत, चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन, काभ्रेका 2 स्थानमा बर्ड फ्लू पुष्टिपछि संक्रमित पंक्षी नष्ट गरिँदै।
3: सुकुमा सिटोलमा हाँस र लोकल कुखुरामा चाहिँ बर्ड फ्लू देखा परेर त्यहाँ चाहिँ हामीले आज चाहिँ नष्ट गर्यौं।
0: भारतको उत्तर प्रदेशमा कोचिङ सेन्टरमा आग लागि हुँदा 15 जना बालबालिकाको मृत्यु। फिफा विश्वकपमा राति पोर्चुगल र उज्बेकिस्तान खेल्दै, आज इंग्ल्याण्ड र घाना पनि भिड्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालको कर्मचारी तन्त्रमा संरचनागत मात्र होइन, कार्य संस्कृति र सेवा प्रवाह सम्बन्धी चुनौती पनि विद्यमान छन्। प्रविधि र भौतिक पूर्वाधारका दृष्टिले आधुनिक देखिए पनि नागरिकप्रति उत्तरदायित्व, सेवामुखी सोच र कार्य सम्पादन संस्कृतिमा अपेक्षा गरे अनुसारको सुधार हुन सकेको छैन। त्यसैले प्रशासनिक सुधारको केन्द्रबिन्दु संगठनात्मक पुनर्संरचना मात्र नभएर कार्य सम्पादन, पारदर्शिता, जवाफदेही र नागरिक मैत्री सेवा प्रवाहलाई सरकारले जोड़ दिनु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन अन्तर्गत सभापति र केन्द्रीय सदस्य चयनका लागि मतदान प्रक्रिया शुरू भएको छ। रासोपाका निर्वाचन आयोगका अनुसार उम्मेद्वारी दर्ता, दावी विरोध र मतदान नामावली सम्बन्धी प्रक्रिया शुरू भएको हो। बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमाथिको छलफल सकिएपछि निर्वाचन प्रक्रिया अगाडि बढ़ाइएको निर्वाचन आयोगका उपप्रमुख राम गुरूङले सीआईएनसँग बताउनुभयो।
1: अब कार्यतालिका प्रकाशन भएको छ, उम्मेद्वारको फर्महरू भर्न शुरू गर्यौं हामीले 7 बजीबाट, त्यो अनुसार अब हामी 9:30 बजीसम्म फर्म लिन्छौँ। त्यस पछाडि चाहिँ हामी 11 बजीसम्म त्यसो त कार्यपालिका नोटिसमा आएको छ केन्द्रीय सदस्य मध्ये।
5: प्रतिनिधि छनौट विवादका कारण केही समय प्रभावित बनेको महाधिवेशन अब नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गरेको हो। त्यसअघि महाधिवेशन प्रतिनिधि छनौट प्रक्रियामा विवाद उत्पन्न भएपछि रोकिएको बन्द सत्र आज अपराह्नबाट शुरू भएको थियो। प्रतिनिधि छनौटको विषयलाई लिएर महाधिवेशन स्थलमा असन्तुष्टि र विवाद देखिएपछि हिजोका लागि तय भएको बन्द सत्र स्थगित गरिएको थियो। बन्द सत्र उद्घाटन गर्दै सभापति रवि लामिछानेले निर्वाचनमा गुट, उपगुट र प्यानल नबनाउन प्रतिनिधिहरूलाई आग्रह गर्नुभएको थियो। उहाँले स्वस्थ प्रतिस्पर्धा गर्न फोन वा गोप्य सूची मार्फत भोट माग्ने जस्ता गतिविधिबाट टाढा रहन निर्देशन पनि दिनुभयो। पार्टीभित्रका मतभेदलाई सड़कमा होइन छलफल मार्फत समाधान गर्नुपर्ने उहाँको भनाइ छ।
6: मैले जो पहिला सोधे भने पनि हामी यसको सफलताको गीत गाउने, नाच्ने कि यसलाई परिणाममा बदल्ने भनेर सोधे भने तपाईँहरूले सोच्दै नसोची भन्नुहुन्छ होइन परिणाममा बदल्ने भन्नुहुन्छ होला।
5: रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका लागि तोकिएको 5,000 रूपियाँ शुल्क ऐच्छिक बनाउने घोषणा पनि गर्नुभयो। आर्थिक समस्याका कारण कुनै पनि प्रतिनिधि मतदानबाट वञ्चित हुन नपरोस् भनेर यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो। उहाँले सांसद, मन्त्री, पुराना वा नयाँ सदस्यबीच कुनै विभेद नगरी सबैलाई उम्मेद्वारी दिने स्वतन्त्रता रहेको स्पष्ट पार्दै योग्य र सक्षम नेतृत्व छान्न प्रतिनिधिहरूलाई विवेक प्रयोग गर्न आग्रह गर्नुभयो। बन्द सत्रमा प्रस्तुत संगठनात्मक प्रतिवेदनमा पार्टी सदस्य संख्या 5,23,465 पुगेको उल्लेख छ। चितवनमा जारी पहिलो महाधिवेशनमा महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा अधिकांश सदस्य 18 देखि 45 वर्ष उमेर समूहका छन्। होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी परिवारलाई सरकारले उपलब्ध गराउने राहत रकम लिएर पाँच दिनभित्र बसोबास स्थल खाली गर्न निर्देशन दिइएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले 25,000 रूपियाँ एकमुष्ट सहायता तथा त्यसपछि मासिक 15,000 रूपियाँ उपलब्ध गराउने गरी सरकारी निर्णय अनुसार लाभग्राहीलाई बैंक खाता खोली रकम बुझ्न आग्रह गरेको हो। समितिका अनुसार यो निर्णय मन्त्री स्तरबाट भएको र कार्यान्वयनको जिम्मेवारी समितिले सम्हाल्ने वर्ष उमेर समूहका छन्। होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी परिवारलाई सरकारले उपलब्ध गराउने राहत रकम लिएर पाँच दिनभित्र बसोबास स्थल खाली गर्न निर्देशन दिइएको छ।

0: राख्न सम्भव नहुने भएकाले उहाँहरूलाई आफ्नै हिसाबले सुरक्षित कोठा खोजी व्यवस्थित हुनका लागि यो पाँच दिने सूचना जारी गरिएको सीआईएनसँग कुरा गर्दै समितिका अध्यक्ष डाक्टर आनन्द सिंह भानले बताउनुभयो।
1: पहिले दिएको छौँ हामीले टाइम र खाता खोल्ने टाइम दिएको छौँ, अनि भेरिफिकेसन गरेको पनि धेरै भयो होइन, अनि सबै कुराहरू चाहिँ मोटामोटी रूपमा उहाँहरूलाई त अब थाहा छ त्यो बारेमा होइन, अनि टाइम अब खाता नै नखोलेको छैन कतिपयले होइन, खाताको बुझाएको छैन, बुझाउनेहरूलाई एकचोटिलाई चाहिँ त्यो भयो नि भएर नै एकचोटिले चाहिँ लिइसक्नु भएको छ, निवेदन दिइसक्नु भएको छ होइन, अनि कतिपय त्यही भएर त्यो सम्भव हुने भएर चाहिँ नै त्यो दिएको हो होइन, त्यो त लास्ट नखोलेको हुनाले कतिपयलाई चाहिँ त्यो पनि हो। प्लस अर्को कुरा के भने भ्याउनेहरूले एकचोटि चाहिँ त्यो निवेदन दिएर ठिक छ भने पैसा लिइसकेको अवस्था पनि छ, केही केहीहरूको हकमा मात्र हो त्यो चाहिँ बखेडा झिक्नेहरू हुन्छ नि एकचोटि जान नखोज्ने, अनि एकचोटिको हो नत्र धेरै जस्तो सेन्टरहरूमा हाम्रो दर्ता गरेर उहाँहरूले निवेदन दिइसक्नु भएको छ र हुन्छ त्यो अनुसारले हामी गर्छौँ भनिसकेको अवस्था छ।
0: हाल विभिन्न होल्डिङ सेन्टरमा 388 परिवार रहेका छन् भने उनीहरूको पहिचान गर्ने प्रक्रिया पूरा भइसकेको उहाँले बताउनुभयो। सुकुम्बासी बस्ती हटाइएपछि कुल 2,608 जनाले आफूलाई सुकुम्बासीका रूपमा दर्ता गराएका थिए। नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टी उपाध्यक्ष विष्णु प्रसाद पौडेलको पक्राउलाई गैर न्यायिक भन्दै तत्काल रिहाईको माग गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले पौडेलको गिरफ्तारी कानूनी र न्यायिक प्रक्रिया अनुकूल नभएको निष्कर्ष निकाल्दै रिहाईको माग गर्ने निर्णय गरेको एमाले प्रमुख सचेतक ऐन महरले बताउनुभयो।
2: र यो पक्राउ यो फसपूर्ण छ, यो गैर न्यायिक छ, गैर कानूनी छ, र यसले कानूनी राज्य र विधिको शासनको बर्खिलापमा छ, र यसको यो खालको गिरफ्तारीको यो खालको चाहिँ पक्राउको नेकपा एमालेको यस संसदीय दलले घोर भर्सना गरेको छ, विरोध गरेको छ, र अविलम्ब विनाशर्त रिहाईको हामीले जोरदार नेपाल सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ।
0: पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो। आज म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको थियो। बहस सकिए पनि आदेश जारी भने भएको छैन। यसैबीच नेपाली कम्युनिष्ट पार्टी एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले आफू सहभागी रहेको सरकारद्वारा प्रस्तुत बजेटप्रति असन्तुष्टि जनाउँदै संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ। संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा बसेको बैठकले आगामी आर्थिक वर्ष 2083-84 बजेटमा संशोधन माग गर्ने निर्णय गरेको हो। एमाले सांसद धर्मराज पाठकले सरकारले अपूरो बजेट प्रस्तुत गरेको, विनियोजनका सिद्धान्त उल्लंघन गरेको, मन्त्रालयगत बजेट स्पष्ट नराखेको र योजना छनौटका मापदण्ड पालना नगरेको आरोप लगाउनुभयो। हाल कमल बहादुर शाह नेतृत्वको संयुक्त सरकारमा कांग्रेस र एमाले दुवै सहभागी छन्। चालू आर्थिक वर्षको 11 महिनामा नेपालले डिजेल, पेट्रोल र एलपी ग्यास आयात गर्न 2,73,07,00,00,000 रूपियाँ भन्दा बढ़ी खर्च गरेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र अमेरिकी डलर बलियो हुँदा आयातको परिमाण घटे पनि खर्च भने उल्लेख्य रूपमा बढ़ेको हो। कुल आयात मध्ये डिजेलको सबैभन्दा ठूलो हिस्सा रहेको छ। 12,64,000 किलो लिटर भन्दा बढ़ी डिजेल आयात गर्दा 1,52,00,00,000 रूपियाँ खर्च भएको छ। गत वर्षको तुलनामा डिजेलको परिमाण घटे पनि खर्च करिब 37 अर्ब रूपियाँले बढ़ेको छ। त्यस्तै पेट्रोल आयातमा 68 अर्ब रूपियाँ खर्च भएको छ भने एलपी ग्यास आयातमा 52 अर्ब रूपियाँ बाहिरिएको छ। ग्यास आयात खर्च भने गत वर्षको तुलनामा केही घटेको छ। नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले उच्च स्तरीय कार्यदल गठन गरेको छ। कार्यदललाई समस्या अध्ययन गरी 2 हप्ताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुझाव सहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। ताजा खबरमा अब विदेशको खबर। भारत उत्तर प्रदेशको लखनऊमा एक कोचिङ सेन्टरमा बिहान आगलागी हुँदा कम्तीमा 15 जनाको मृत्यु भएको छ। घटनामा धेरै जसोको मृत्यु धुवाले निसासिएर भएको चिकित्सकहरूले बताएका छन्। अर्धचेत अवस्थामा 21 जना बालबालिका अस्पताल पुर्याइएको थियो। तीमध्ये 2 जनालाई सामान्य चोट लागेको थियो। मुख्यमन्त्री योगी आदित्यनाथले उक्त घटनामा मृत्यु भएका बालबालिकाका परिवारलाई 5 लाख भारतीय रूपैयाँ तथा गम्भीर घाइते भएकाहरूलाई 50,000 भारतीय रूपियाँ राहत स्वरूप उपलब्ध गराउने घोषणा गर्नुभएको छ। र खेल खबरमा, फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दैछन्। समूह के को यो खेल राति 10:45 अमेरिकाको हस्टन रंगशालामा हुनेछ। पोर्चुगलले पहिलो खेलमा डीआर कंगोसँग 1-1 बराबरी खेलेको थियो। उज्बेकिस्तान कोलम्बियासँग 3-1 पराजित भएको थियो। विश्वकपमा आज राति नै 12:45

0: एल्का इंग्ल्याण्ड र घाना खेल्दैछन्। यो खेल अमेरिकाको बोस्टन रंगशालामा हुनेछ। आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 र घानाले पानामालाई 1-0 हराएको थियो। त्यस्तै भोलि बिहान पौने 5 बजे समूह एल्का पनामा र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडामा हुनेछ। फिफा वरियतामा क्रोएसिया 15 र पानामा 40 स्थानमा रहेको छ। विश्वकपमा बिहान पौने 8 बजे केका लागि के समूहको कोलम्बिया र डीआर कंगो खेल्दैछन्। यो खेल मेक्सिकोमा हुनेछ।
1: गएको 2 महिनामा 11 जिल्लामा 74 स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि।
2: काठमाडौँ भ्यालीका विभिन्न स्थानहरूमा कागहरू मरेको हामीले पाएका छौं र उनीहरूमा रोग पनि पुष्टि भइसकेको छ।
1: संक्रमण फैलन नदिन किसानको भूमिका महत्वपूर्ण। रिपोर्टसँगै वर्षायाममा नदी किनारका बासिन्दाले गर्नुपर्ने कार्य, विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोले। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास। विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
5: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। काभ्रेका 2 स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि संक्रमित कुखुरा र हाँस नष्ट गर्ने काम भइरहेको छ। जिल्ला पशु सेवा कार्यालयका प्रमुख बज्रकिशोर ठाकुरका अनुसार बनेपा नगरपालिका 13 साँगा स्थित एक लयर्स कुखुरा फार्ममा 1650 कुखुरामा र पनौती नगरपालिकामा हाँस तथा स्थानीय कुखुरामा संक्रमण भेटिएको हो। साँगा स्थित फर्ममा कुखुरा नष्ट गरिसकिएको छ भने पनौतीमा संक्रमित पंक्षी नष्ट गर्ने कार्य जारी रहेको उहाँले सीआईएनलाई जानकारी दिनुभयो।
7: काभ्रे जिल्लामा के रहेछ भन्दाखेरि बर्ड फ्लू चाहिँ 2 ठाउँमा देखा पर्यो होइन। पहिलो नम्बर चाहिँ तपाईँको बनपा नगरपालिका वार्ड नम्बर 13 को साङ्गा भन्ने ठाउँमा बद्री खत्रीजीको लेयर्स फार्ममा त्यहाँ देखा पर्यो। कहिले भन्दाखेरि 2083 3 गते देखा पर्यो। हामीले 4 गते चाहिँ त्यसलाई नष्ट चाहिँ हामीले गऱ्यौँ भन्दाखेरि डिस्पोजल स्टम्पिङ आउट गऱ्यौँ पहिलो। दोस्रो चाहिँ आज हामीले स्टम्पिङ आउट पनौती नगरपालिका वार्ड नम्बर 7 सुकुमा सिटुलमा हाँस र लोकल कुखुरामा चाहिँ बर्ड फ्लू देखा परेर त्यहाँ चाहिँ हामीले आज चाहिँ नष्ट गर्यौँ।
1: खुल्ला रूपमा कुखुरा र हाँस पालिने तथा जैविक सुरक्षा कमजोर भएको क्षेत्रमा संक्रमणको जोखिम बढ़ी देखिएको कार्यालयले जनाएको छ। बर्ड फ्लू संक्रमण बढ़नुको कारण र नियन्त्रणको बारेमा हामीले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक नवराज श्रेष्ठसँग कुराकानी गरेका छौं।
2: हामीले चाहिँ अब विभिन्न माध्यमबाट सूचनाहरू दिइरहेको छौँ, खास गरी जैविक सुरक्षाहरू पालन गर्नुहोस् भन्छौँ हामीले। हामीले जोखिम विश्लेषण गर्नको लागि फिल्डमा जाँदाखेरि के देख्यौँ भन्दाखेरि अधिकांश फार्महरूमा चाहिँ जैविक सुरक्षाका उपायहरू एकदमै न्यूनतम अवलम्बन गरेको पायौँ। खास गरी उहाँहरूले तारबार लगाएर चाहिँ कुखुरा पालन गर्नुपर्ने हुन्छ, खोरको एउटा सर्टेन स्ट्रक्चर मापदण्ड हुन्छ, कति टाढा हुनुपर्ने, प्रवेश गर्ने ठाउँमा चाहिँ स्प्रे गर्ने अथवा खुट्टा डुबाउने फुटबाथको व्यवस्थापन गरेको हुनुपर्ने, अथवा मरेका पन्छीहरूलाई चाहिँ उपयुक्त स्थानमा उहाँले गाड्नुपर्ने, त्यस्तो कुराहरू चाहिँ हामीले देखेनौँ। एकदमै भनौँ न खोर पुरानो भए पनि केही फरक नपर्ने, तर खोरको संरचनाहरू पनि एकदम जीर्ण अवस्थामा देखिएको र फार्मको वरिपरि पनि फोहोरहरूको पनि राम्रो व्यवस्थापन नगरेको हुँदाखेरि त्यसले गर्दाखेरि कागहरूले आकर्षण गर्छ र कागहरू मरेका कुखुरा जथा फाल्यौँ भनेदेखि कागले खान्छ अथवा कागले बोकेर अन्यत्र स्थानमा लिएर जान सक्छ, जसले गर्दाखेरि चाहिँ संक्रमणहरू अझै फैलिन सक्छ। त्यहाँ भएको संक्रमण अन्यत्र पशु पन्छीमा पनि नलागोस् र उपभोक्ताले पनि त्यो रोगी मासु रोगी पन्छीको मासु अथवा अण्डा उपभोग गर्न नपरोस् भन्नको लागि नै हामीले यो नष्ट गर्ने प्रावधान राखेको हो। तसर्थ यो पहिलो काम भनेको चाहिँ यो नष्ट गर्ने जुन काम छ नि, यो चाहिँ सबैभन्दा पहिलो हामीले उपभोक्तालाई संक्रमित मासु र अण्डा खानाबाट रोक लगाएको एउटा यो चाहिँ पहिलो बिन्दु नै त्यही हो।
1: बर्ड फ्लू पछि अब तेह्रथुमको बसन्तपुरको प्रसंग। तेह्रथुमको बसन्तपुरमा 11,45,00,000 लागतमा निर्माण गरिएको मिनी बजार सञ्चालनमा आएको छ। यसले स्थानीय किसानमा अर्ग्यानिक कृषि उपजको संकलन भण्डारण र बजारीकरण सहज बनाउँदै बिचौलियामाथिको निर्भरता घटाउने अपेक्षा पनि गरिएको छ।
8: तेह्रथुमको लालीगुरास नगरपालिका स्थित बसन्तपुर बजारमा स्थानीय कृषि उत्पादनको संकलन भण्डारण तथा बजारीकरणलाई व्यवस्थित गर्ने उद्देश्यले निर्माण गरिएको मिनी मार्केट आजदेखि सञ्चालनमा आएको छ। नगर क्षेत्रका किसानले उत्पादन गरेका अर्ग्यानिक तरकारी फलफूल तथा अन्य कृषि उपजलाई सहज रूपमा बजारसम्म पुर्याउने लक्ष्यका साथ निर्माण गरिएको मिनी मार्केट भवनको उद्घाटन लालीगुरास नगरपालिकाका नगर प्रमुख अर्जुन माबुहाङले गर्नु भएको हो। उद्घाटन कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख माबुहाङले कृषि उत्पादनलाई बजारसँग जोड्दै किसानको आमदानी वृद्धि गर्ने उद्देश्यले भवन सञ्चालनमा ल्याइएको बताउनुभयो। उहाँका अनुसार उत्पादनपछि सुरक्षित भण्डारण र बजारको अभावका कारण किसानले भोग्दै आएको समस्या समाधानमा मिनी मार्केट महत्वपूर्ण बन्नेछ। मिनी मार्केट सञ्चालनमा आएपछि स्थानीय कृषि उत्पादनको बिक्री वितरण सहज हुने, किसानले आफ्ना उत्पादनको उचित मूल्य प्राप्त गर्ने तथा कृषि व्यवसायलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ। स्थानीय किसानहरूले पनि भवन सञ्चालनसँगै कृषि उपजको बजारीकरणमा सहजता आउने विश्वास व्यक्त गरेका छन्। उक्त भवन सघन शहरी विकास कार्यालय धनकुटाले 11,45,00,000 रुपियाँको लागतमा निर्माण गरी लालीगुरास नगरपालिकालाई हस्तान्तरण गरेको हो। नगरपालिकाले मिनी मार्केटलाई स्थानीय कृषि उत्पादनको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वर्षायामका बेलामा नदी किनारका बासिन्दा सबैभन्दा बढी जोखिममा।
9: विगतमा कतरा कतरा बाढ़ी आए, कुन कुन क्षेत्र डुबान्नु पर्यो, कति समय डुबान्नु पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन, त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने,
1: बाढ़ी र डुबानबाट जोगिन के गर्ने, विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थालो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
11: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
12: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
10: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
12: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद।
10: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो संसद।
0: सन् संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलालीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
13: बर्खायाममा नदी किनारका बासिन्दाले के ख्याल गर्ने? बाढीबाट जोगिन सही सूचना कहाँबाट लिने होला? नमस्कार, हेलो मौसममा तपाईलाई स्वागत छ। म सन्तोष गन्धर्व। आजको हेलो मौसममा बर्खामा नेपालका अधिकांश भूभाग बाढ़ीको चपेटामा पर्ने गरेका छन्। यस्तो अवस्थामा समयमै सूचना प्राप्त भए जनधनको क्षति कम गर्न सकिने विज्ञहरू बताउँछन्। आज हामी यही विषयमा बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख तथा वरिष्ठ जलविज्ञ विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
14: हाम्रा नीति नियम कार्यविधि जति पनि छन् ती उत्कृष्ट छन्, तर त्यसको कार्यान्वयनमा हामी चुकिरहेका छौं भन्ने मुख्य आशयमा आधारित भएर ती सबै सूचनाहरूलाई, ती सबै तथ्याङ्कहरूलाई, चाहे त्यो पूर्व सूचना सम्बन्धित तथ्याङ्क होस्, चाहे त्यो पछि उद्धार विपद पछाडिको चरण भन्छौ, उद्धार र तिनीहरूको व्यवस्थापन होइन, उद्धारमा रहेका व्यक्तिहरूको व्यवस्थापन अथवा विपद पछाडिको अवस्थाको व्यवस्थापन, ती समग्र प्रक्रियाहरूमा, प्रतिकारका प्रक्रियाहरूमा सहजीकरणको लागि चाहिँ एउटा अनलाइन प्लेटफर्म, त्यो चाहिँ मोबाइल एप पनि हुन सक्छ, त्यो विकास गर्नुहोस्, मोबाइल एप अथवा ड्यासबोर्डको रूपमा, जसमा सबै किसिमका सूचनाहरू एउटै एप्लिकेशन आओस्, ताकि सबैले त्यसलाई, त्यो चाहिँ सबै नागरिकको पहुँचमा पनि हुन सक्छ, र जो कोहीले जुनसुकै ठाउँमा जुनसुकै विपद पर्दाखेरि पनि आफूलाई परेको आवश्यकता के हो त्यो चाहिँ जानकारी गराउन सक्नुहुन्छ, र हामी डिजिटली नै त्यसलाई एप्रुभ पनि गर्न सक्छौँ, र त्यसले चाहिँ हाम्रो जुन परम्परागत विपद व्यवस्थापनका प्रयासहरू छन् त्यसलाई चाहिँ आधुनिक बनाउँछ, छिटो छरिटो बनाउँछ, प्रभावकारी बनाउँछ, र जनधनको क्षति न्यूनीकरणको पनि सहयोग गर्छ। त्यो निर्देश
15: मोबाइल फोन प्रयोगकर्ताले त सजिलैसँग मौसमबारे जानकारी लिन सक्ने भयो यदि त्यो आयो भने,
14: र स्पष्ट रूपमा गृहमन्त्रीज्यूको निर्देशन छ कि अबको एक महिनाभित्र हामी त्यस्तो डिजिटल प्लेटफर्म विकास गर्नुहोस्, र त्यो प्लेटफर्मको प्रयोग चाहिँ एक महिनाभित्र हुनुपर्छ भनेर निर्देश।
15: कतिको सम्भावना छ एक महिनाभित्र ल्याउन?
14: यसमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण कि जुटेको मैले बुझेको छु, र सम्भवतः एक महिना अगाडि नै यो प्लेटफर्म चाहिँ प्रयोगमा आउनेछ।
15: बाढ़ी पूर्वानुमान प्रणालीमा स्थानीय समुदायको भूमिका चाहिँ कतिको महत्वपूर्ण हुन्छ, कस्तो हुन सक्ला?
14: सबैभन्दा महत्वपूर्ण भूमिका नै स्थानीय समुदायको, कुनै पनि विपद हुने भनेकै स्थानीय स्तरमा हो। हामीले ठूला विपदको कुरा गर्दाखेरि त्यो ठूलो क्षेत्र ओगर्न सक्छ, तर त्यो कहीँ न कहीँ कुनै न कुनै स्थानीय पालिका, स्थानीय समुदायमा त्यो विपद हुने हो। त्यस कारणले सबैभन्दा ठूलो भूमिका स्थानीय समुदायको छ। हामी पूर्व सूचना प्रणालीको कुरा गर्दाखेरि पहिलो पिल्लरको रूपमा चाहिँ जोखिमको ज्ञानको कुरा गर्छौँ, त्यस कारण स्थानीय समुदायलाई जोखिमको ज्ञान, आफू रहेको स्थानमा के को जोखिम हो, बाढ़ीको हो, डुबानको हो, अथवा हिमताल विस्फोटको, अन्य के हो, त्यो ज्ञान चाहिँ हुनु जरुरी छ। विगतमा कत्रा कत्रा बाढ़ी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन, त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने, र त्यो डुबान नहुने क्षेत्रमा रहेको बाटो कुन हो, हामी त्यो सुरक्षित बाटो भएर सुरक्षित स्थानमा पुग्नुपर्छ, यी समग्र ज्ञान चाहिँ नि स्थानीय समुदायलाई जति हामी कसैलाई हुँदैन। त्यस कारणले स्थानीय समुदायको एकदमै ठूलो भूमिका छ, खास गरी हामीले दिने भनेको बाढ़ी आउँदैछ, ठूलो बाढ़ी आउँदैछ भन्ने सूचना नै हो, तर नजिकको सुरक्षित स्थान, त्यो सुरक्षित स्थानमा सुरक्षित बाटो भएर पुग्ने जो त्यो बाटो, ती समग्र ज्ञान चाहिँ स्थानीय समुदायले हुनु जरुरी छ, त्यो हुन्छ पनि, त्यस कारणले त्यसको पहिचान चाहिँ यो मनसुन अगाडि नै हामीले गर्नुपर्छ, र त्यसमा स्थानीय समुदायलाई हामी अनुरोध पनि गर्दछौँ कि नजिकको सुरक्षित स्थान, त्यसलाई हामी सुरक्षित आश्रयस्थल पनि भन्ने गर्दछौँ, र सुरक्षित बाटो, त्यो उचो भूभाग कुन हो, त्यो चाहिँ पहिचान गरिराख्नुपर्छ, र सँगै डुबान भइराख्ने क्षेत्र, विगतमा डुबान भएका घरहरू ती कुन कुन हुन् त्यो पनि ज्ञान चाहिँ उहाँहरूलाई हुनुपर्छ ताकि हाम्रो सूचनाको सही उहाँहरूले चाहिँ प्रयोग गर्न सक्नुहोस्।
15: अर्को प्रश्न चाहिँ भारतबाट आउने नदीहरूको बाढी बारे नेपालले कति समय अघि सूचना पाउँछ?
14: अब भारतबाट नेपालमा आउने नदी महाकाली नदी मात्रै नै हो। महाकाली नदीको केही शाखा नदीहरू भारततर्फबाट महाकालीमा आउँछन्, यद्यपि महाकाली त हाम्रो दुबईको साझा नदी हो। र भारतले चाहिँ सामान्यतया दार्चुला जुन छ, दार्चुलाको माथिल्लो क्षेत्रमा धौलीगङ्गा भन्ने एउटा ठूलो नदी छ जुन भारततर्फबाट आउँछ, त्यसको सूचना चाहिँ हामीलाई केही घण्टा अगाडि दिने गर्दछ। जहाँसम्म धौलीगङ्गा ब्यारेज खोल्दाखेरि आउने बाढी छ त्यसको सूचना चाहिँ हामीले 24 घण्टा अगाडि नै पाउँछौँ, र त्यो ब्यारेज खोलेर आउने अतिरिक्त बाढीको सूचनाको आधारमा हामीले आम सर्वसाधारणलाई सूचना पनि पठाइरहेका छौँ। र भर्खरै मात्रै भारत सरकारसँग नेपाल सरकारको द्विपक्षीय वार्ता काठमाडौँमै सम्पन्न भएको पनि छ, 1 महिना जति मात्रै भयो। यसमा नेपालको तथ्याङ्क पनि हामीले भारतलाई दिने गरी, किनकि भारतका बासिन्दाहरू पनि नेपालबाट बहने नदीहरूबाट प्रताडित छन् र कतिपय भारत तर्फको तथ्याङ्क पनि हामीलाई आवश्यक पर्छ बाढी र डुबानको कुरा गर्दाखेरि, त्यो चाहिँ दिने गरी सहमति भएको छ। र हामी गत हप्ता मात्रै भारततर्फबाट पनि 5 विभिन्न क्षेत्रको मापन गरी तथ्याङ्कहरूको सूचना चाहिँ हामीलाई नियमित प्राप्त गरी गरी प्राप्त भएको छ, हामीले पनि भारतलाई उपलब्ध गराइसकेका छौँ। र हाम्रो सम्झौताको मर्म के हो भने दुवै देशका बाढीबाट प्रभावित हुन सक्ने आम बासिन्दालाई चाहिँ मनसुनको अवधिमा जोगाउँ।
13: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
1: राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया शुरू भएको छ। होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी परिवारलाई सरकारले उपलब्ध गराउने राहत रकम लिएर 5 दिनभित्र बसोबास स्थल खाली गर्न निर्देशन दिएको छ। एमाले पार्टी उपाध्यक्ष विष्णु पौडेलको पक्राउलाई गैर न्यायिक भन्दै तत्काल रिहाईको माग गरेको छ भने विशेष अदालतले पौडेललाई 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ। नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले उच्च स्तरीय कार्यदल गठन गरेको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले आफू सहभागी रहेको सरकारद्वारा प्रस्तुत बजेटप्रति असन्तुष्टि जनाउँदै संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ। र भारतको उत्तर प्रदेशको लखनऊमा एक कोचिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा 15 जनाको मृत्यु भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 10 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: के तपाई पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छाडसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, पी बग्ने, मलद्वार च्याचिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलास्ट्रोक, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने
1: तथा कालो दुबीको उपचार,
0: सेतो पानी बग्ने, यौनी चिलाउने गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनसारी पसलसँग सटेको घरमा तुलसीपुर दाङ
0: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बजे।
3: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
4: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुत्रुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमल सैनासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: पूर्व अर्थमन्त्री पौडेललाई 7 दिन थुनामा राख्न अदालतको अनुमति। पार्टी उपाध्यक्षको पक्राउ गैर कानूनी रहेको एमालेको निष्कर्ष। बिना शर्त रिहा गर्न माग।
0: राष्ट्रपतिका सभापतिमा रवि लामिछानेको उम्मेद्वारी। बालिन प्रस्तावक भोलि बिहानदेखि मतदान हुने।
1: 11 जिल्लाका 82 स्थानमा बर्ड फ्लू संक्रमण। काठमाडौँ बर्ड फ्लूको हटस्पट। 5 लाख पंक्षी र 9 लाख बढ़ी अण्डा नष्ट।
0: स्टेट अफ होर्मुज बारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन। परमाणु ठेगानाहरूको अन्तर्राष्ट्रिय जाँचका लागि इरान तयार भएको ट्रम्पको दावी।
1: र विश्वकप फुटबलमा पोर्चुगल र उज्बेकिस्तान भिड्दै। महिला टी20 विश्वकपमा न्यूजील्याण्डले स्कटल्याण्डलाई 6 विकेटले हरायो।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टार्क लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टार्क ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-7624 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश। समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई 7 दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ। विशेष अदालतका सदस्य त्रय नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई हिजोदेखि लागू हुने गरी 7 दिन थुनामा राख्न अनुमति दिएको हो। विभागले पौडेलमाथि सम्पत्ति शुद्धिकरणको अनुसन्धानका लागि 20 दिनको समय थप गर्न माग गरेको थियो। पौडेललाई हिजो सुर्खेतमा पक्राउ गरी राति नै काठमाडौँ ल्याएर अदालत उपस्थित गराइएको थियो। सम्पत्ति शुद्धिकरणको कसूरमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। हिजो सुर्खेतमा पक्राउ गर्नु अघि भैंसेपाटी स्थित उनको निवासमा छापा पनि मारिएको थियो।
1: एमाले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई सरकारले अपमान गर्ने हिसाबले पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ। आज पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी संसदीय दलको बैठकले पौडेलको पक्राउ गैर न्यायिक र विधिको शासन विपरीत रहेको निष्कर्ष समेत पार्टीले निकालेको संसदीय दलका प्रमुख सचेतक ऐन बहादुर महरले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकले उपाध्यक्ष पौडेललाई तत्काल रिहा गर्न माग गरेको छ।
3: अथवा चाहिँ एकदम चाहिँ अपराधीलाई चाहिँ पक्राउ गरेर जसरी हिजो नै राताराति सार्वजनिक सवारीका माध्यमबाट काठमाडौँ ल्याउने काम गरियो र यो पक्राउ यो प्रतिशोधपूर्ण छ, यो गैर न्यायिक छ, गैर कानूनी छ र यसले कानूनी राज्य र विधिको शासनको बर्खिला पर्छ र यसको यो खालको गिरफ्तारीको यो खालको चाहिँ नै पक्राउको नेकपा एमालेको संसदीय दलले होर भर्सना गरेको छ, विरोध गरेको छ र अविलम्ब बिना शर्त रिहाईको हामीले जोरदार नेपाल सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ।
1: उहाँले सरकार तानाशाही, स्वेच्छाचारी तथा अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाउँदै त्यस विरूद्ध संसदमा सशक्त ढंगले प्रस्तुत हुने बताउनुभयो।
3: सरकारको जुन यो प्रकारको नीति छ, जुन यो प्रकारको कार्यशा छ, जुन प्रकारको व्यवहार र कार्यशैली छ, यसका विरूद्धमा चाहिँ नेकपा एमाले संसद दललाई दिशापूर्वक चाहिँ प्रस्तुत गर्ने, सदनमा प्रस्तुत गर्ने।
0: रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सभापतिमा उम्मेद्वारी दिनुभएको छ। उहाँको प्रस्तावकमा वरिष्ठ नेता बालिन्द्र शाह बालिन बस्नु भएको छ। नयाँ संशोधित कार्यतालिका अनुसार अहिले केन्द्रीय सदस्यको मनोनयन फारम वितरण शुरू भएको छ। महाधिवेशन अन्तर्गत भोलि पहिलो चरणको मतदान हुने भएको छ। आज केन्द्रीय निर्वाचन आयोगले संशोधित कार्यतालिका प्रकाशन गर्दै भोलि बिहानदेखि मतदान हुने जनाएको हो। पहिलो चरणमा पार्टी सभापति र केन्द्रीय सदस्यहरूका लागि निर्वाचन हुनेछ। मतदानको समय भने खुलाइएको छैन। मतदान सम्पन्न भएको 2 घण्टापछि पहिलो चरणको मतगणना र मत परिणाम घोषणा गर्ने आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। उहाँका अनुसार दोस्रो चरणको उम्मेद्वारी र अन्य थप निर्वाचन कार्यतालिका पछि प्रकाशन गरिनेछ। आज उम्मेद्वारीहरूका प्रारम्भिक नामावली दावी विरोध उम्मेद्वारी फिर्ता लिने अन्तिम नामावली प्रकाशन लगायतका काम गरिनेछ। साथै मौन अवधि आजै राति पौने 12 बजेदेखि लागू हुनेछ।
1: राष्ट्रपतिको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा व्यवस्थापन पक्ष भद्रगोल देखिएपछि प्रतिनिधि नै आक्रोशित भएका छन्। बन्द सत्र पटक पटक निर्धारित समयभन्दा ढिलो शुरू भएपछि देशभरबाट आएका प्रतिनिधिहरूले व्यवस्थापन प्रति तीव्र असन्तुष्टि जनाएका हुन्। हिजो दिनभर बन्द सत्र शुरू नगरी साँझ स्थगित भएपछि प्रतिनिधि आक्रोशित भएका थिए। आज पनि दिउँसो 2 बजे शुरू हुने भनिएको बन्द सत्र 3:30 बजेपछि मात्रै शुरू गरिएको थियो। समयमै कार्यक्रम सञ्चालन हुन नसक्दा प्रतिनिधिहरूले अनावश्यक समय र खर्च बढ़ेको गुनासो गरेका छन्। साथै स्पष्ट चेन अफ कमाण्ड नदेखिएको भन्दै उनीहरूले हाम्रो पार्टी र पुराना पार्टीमा के फरक भयो भन्दै नेतृत्वलाई प्रश्न गरे। राष्ट्रपतिले पनि व्यवस्थापनमा कमजोरी भएको स्वीकार गरेको छ। पार्टी प्रवक्ता मनिष झाले अपेक्षा भन्दा करिब 500 बढी प्रतिनिधि सहभागी भएपछि नामावली व्यवस्थापन र अन्य तयारीमा चुनौती थपिएको बताउनुभयो। व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिहरूमा असन्तुष्टि देखिनु स्वाभाविक भएको उहाँको धारणा छ।
4: व्यवस्थाको के कमजोरी भएको छ, त्यो कारण असन्तुष्टि त स्वाभाविक हो नि। हामी आफ्नो तर्फको कमजोरी हुन्छ तर त्यसमा अरूको रियाक्सन हुन पाउँदैन भन्ने कुरा त हुँदैन। हामी कमजोर भयो भने अरूले असन्तुष्टि त व्यक्त गरिहाल्नुहुन्छ नि।
1: पार्टी स्थापनाको 4 वर्षमै जनताबाट अविश्वसनीय विश्वास जितेको पार्टीले प्रतिनिधि छान्नै भद्रगोल देखिएपछि विश्लेषकहरूले पनि प्रश्न उठाएका छन्। राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले थाहा संचार नेटवर्क संघको संक्षिप्त कुराकानीमा पार्टीमा अनुभवको कमी र व्यवस्थापकीय अदूरदर्शिता प्रष्ट देखिएको बताउनुभयो।
5: मानिलिउँ गएको अनुभव यिनीहरूसँग छैन, पहिलो अधिवेशन हो होइन। यत्रो ठूलो पार्टी सम्हाल्ने त्यो त्यहाँको त्यो व्यवस्थापकीय कुशलता भएको मानिसहरू पनि देखिँदैनन् होइन। त्यसले गर्दाखेरि अब यस्तै गर्मीको मौसममा चितवनमा गरिएको छ, पक्कै अनुभवको कमी छ, व्यवस्थापकीय क्षमताको कमी छ।
0: राज्यसभाका सांसदहरूले सरकारले शिक्षा क्षेत्रलाई पनि अस्त व्यस्त बनाएको टिप्पणी गरेका छन्। आज संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सभामा रहेका विपक्षी दलका सांसदहरूले शिक्षा क्षेत्रलाई समेत अस्त व्यस्त बनाउने गरी सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएका छन्। नेपाली कांग्रेसका सांसद जगत तिमिर सिन्हाले सरकारका हरेक गतिविधिले मुलुकलाई नै ध्वस्त बनाउने अवस्था आएको आरोप लगाउनुभयो। उहाँले सरकारले नीति तथा कार्यक्रम ल्याउने बेलामा विश्वविद्यालयहरूको पदाधिकारी हटाउने काम गरेर गम्भीर गल्ती गरेको सांसद तिमिर सिन्हाको भनाइ छ।
6: विश्वविद्यालयले आफ्नो वर्षभरिको बजेट बनाउने बेलामा, त्यसपछि यो बेला भनेको अब नयाँ प्रोग्रामहरू के लन्च गर्ने, नयाँ प्रोग्राम के गर्ने भनेर प्राकृतिक परिषदको मिटिङ गराउने बेलामा, यो बेलामा यो इन्टेन्सनले नै यो देशलाई चाहिँ कहाँबाट हो ध्वस्त बनाउने नै गरिएको
0: हो। नेकपा एमालेकी सांसद सम्झना देवकोटाले नेपाल जस्तो उपयुक्त वातावरण भएको मुलुकमा बाह्य मुलुकका विद्यार्थीले पनि सरकारले उच्च शिक्षा अध्ययनका लागि आकर्षित गर्ने खालको कार्यक्रम ल्याउनुपर्ने आवश्यकता उल्याउनुभयो।
7: हाम्रो जस्तो पर्यटकीय, हाम्रो जस्तो वातावरण, हाम्रो जस्तो हावापानी, हाम्रो जस्तो आतिथ्यता, हाम्रो जस्तो विदेशीलाई माया गर्ने संस्कारमा हामीले बाहिरका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई नेपालमा ल्याएर पढाउने व्यवस्था कसरी बनाउन सकिन्छ, के गर्न सकिन्छ र यसका लागि शिक्षा मन्त्रालयको कार्यक्रमहरू के छ।
0: नेपाली कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले सरकारले ल्याएको विश्वविद्यालय सम्बन्धी अध्यादेशले मुलुकका शिक्षा क्षेत्रमा ठूलो समस्या खड़ा गरेको बताउनुभयो।
8: अब बजेट बनाउने बेलामा र नीति कार्यक्रम बनाउने बेलामै त्यो आएको हुनाले त्यसलाई पनि बजेट र त्यहाँको नीति कार्यक्रम बनाउने कुरालाई पनि यसले धेरै समस्या पारेको छ।
1: सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढ़ाउने तयारी गरेको छ। समितिको बैठकमा शिक्षा सचिव चुडामणि पौडेलले मेडिकल शिक्षा अध्ययनका लागि नेपालमा आउन चाहने विदेशी विद्यार्थीको सबैभन्दा बढ़ी आकर्षण भएकाले उनीहरूका लागि कोटा थप गर्ने नीतिगत निर्णय लिने तयारीमा सरकार रहेको स्पष्ट पार्नुभयो। उहाँले नेपालका विश्वविद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीका लागि स्टुडेन्ट भिजामा सहजीकरण गर्ने विषयमा पनि गृह मन्त्रालयसँग कुरा भइरहेको बताउनुभयो।
9: अहिले पनि हामीसँग लगभग 1400 जति विभिन्न देशका विद्यार्थीहरू नेपालका विभिन्न विश्वविद्यालयहरूमा अहिले पनि पढिरहेको छ। यसलाई स्टुडेन्ट भिसामा कसरी त्यो सहजीकरण गर्न सकिन्छ भनेर गृह मन्त्रालयसँग हामीले छलफल पनि अगाडि बढाएका छौँ र विशेष गरी विदेशी विद्यार्थीहरूको सबभन्दा बढी आकर्षण हाम्रो चाहिँ मेडिकल शिक्षामा देखिएको हुँदाखेरि मेडिकल शिक्षामा विदेशी विद्यार्थीको कोटा बढाउन सकिन्छ भन्ने हिसाबले नीतिगत रूपमा निर्णय गर्ने हिसाबले सरकार चाहिँ अगाडि बढिरहेको पनि म यहाँहरूलाई निवेदन गर्न चाहन्छु।
1: त्यस्तै उहाँले आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको पनि जानकारी दिनुभयो।
9: आउने आर्थिक वर्षभित्रमा चाहिँ नेपाल सरकारले शिक्षा ऐन चाहिँ पारित गर्ने भन्ने हिसाबले मन्त्रालयले कार्ययोजना बनाएर अगाडि बढ़िसकेको हुँदाखेरि त्यो आइसकेपछि यसका चाहिँ विद्यालय शिक्षासँग रहेका शासकीय सम्बन्धमा गुणस्तरका सन्दर्भमा धेरै विकृतिहरू र शिक्षक म्यानेजमेन्टका सन्दर्भमा देखिएका समस्याहरू चाहिँ त्यसले चाहिँ समाधान गर्छ नि।
10: आरटीजीएस व्यवस्था बारे जानकारी। रियल टाइम ग्रस सेटलमेन्ट आरटीजीएस एक रकम स्थानान्तरण प्रणाली हो। यस प्रणाली मार्फत एक ब्याङ्कबाट अर्को ब्याङ्कमा रकम तत्कालै र प्रत्येक कारोबारलाई छुट्टा छुट्टै कुनै पनि कारोबारलाई एकै ठाउँमा जोड्ने वा हिसाब मिलाउने प्रक्रिया नगरी स्थानान्तरण गरिन्छ। आरटीजीएस प्रणालीबाट रु 2,00,000 वा सोभन्दा बढ़ी जति पनि रकम भुक्तानी गर्न सकिन्छ। आरटीजीएस मार्फत कारोबार गर्न आफ्नो खाता रहेको ब्याङ्क वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम भुक्तानी सम्बन्धी आदेश सहित आवश्यक विवरण बुझाउनुपर्छ। त्यसरी प्राप्त भएको भुक्तानी आदेश बैंक तथा वित्तीय संस्थाले आरटीजीएस प्रणालीमा प्रविष्ट गरेपछि कारोबार तुरन्त सम्पन्न हुन्छ। यस प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाका कुनै पनि शाखाबाट आरटीजीएस कारोबार गर्न सकिन्छ। ठूलो रकमको कारोबार अन्य भुक्तानी प्रणाली जस्तै ईसीसी वा आईपीएस मार्फत गर्दा रकम सम्बन्धित ग्राहकको खातामा जम्मा हुन केही समय लाग्न सक्छ, तर आरटीजीएस मार्फत गरिएको कारोबारको रकम भने तत्काल सम्बन्धित ग्राहकको खातामा जम्मा हुन्छ। ठूलो रकमको भुक्तानीका लागि आरटीजीएस रोजौं, तत्काल भुक्तानी, सुरक्षित कारोबार। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
11: गुणस्तरीय प्लम्बिङको परपर्द नाम
12: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
13: सुरक्षा घरको साथ जीवन।
14: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: काठमाडौँ उपत्यका सहित देशका 11 जिल्लाका 82 स्थानमा बर्ड फ्लू देखिएको छ। आज पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले प्रेस विज्ञप्ति जारी गरी देशका विभिन्न स्थानमा बर्ड फ्लू देखिएकाले सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। विभागका अनुसार गत चैत 4 गते मोरङमा बर्ड फ्लू देखिएको थियो। त्यसैता देशका 11 जिल्लामा संक्रमण देखिएको छ। हाल झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकका 82 स्थानमा बर्ड फ्लू देखिएको विभागका महानिर्देशक डाक्टर दाहालले जानकारी दिनुभयो। कोशी प्रदेशमा नियन्त्रणमा आएको भए पनि काठमाडौँ बर्ड फ्लूको हटस्पट बनेको छ। काठमाडौँका विभिन्न स्थानमा बर्ड फ्लू देखा पर्ने क्रम बढ़ेको विभागले जनाएको छ। विभागले फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्बन गर्न, अण्डा राख्ने कागजको पुरानो क्रेट प्रयोगमा नल्याउन, ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पुनः निसंक्रमण गरेर मात्रै भित्र्याउन भनेको छ। त्यस्तै काग लगायतका जंगली पंक्षीसँग घरपालुवा पंक्षी तथा पंक्षीको दाना लसपस हुन नदिने गरी थुनेर पंक्षी पालन गर्न पनि आग्रह गरेको छ। यससँगै पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न विभागले सचेत गराएको छ। विभागका अनुसार पछिल्लो 4 महिनामा बर्ड फ्लू प्रभावित 5,69,858 पंक्षी नष्ट गरिएको छ। त्यसैसँगै 9,89,313 अण्डा र 1,95,485 केजी दाना पनि नष्ट गरिएको जनाइएको छ।
0: सरकारले आफूले लगेर राखेका सबै सुकुम्बासीहरूलाई होल्डिङ सेन्टर खाली गर्न पाँच दिनको समय दिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आज पाँच दिनभित्र सरकारले दिने भनेको 25,000 रूपियाँ लिएर होल्डिङ सेन्टर छाड्न अल्टिमेटम दिएको हो। समितिले यसबारेको सूचना सबै होल्डिङ सेन्टरहरूमा टाँस गरेको छ। सरकारले शुरूमा एकमुष्ट 25,000 का दरले दिने त्यसपछि मासिक 15,000 दिने भनिसकेको सन्दर्भमा खाता खोलेर पाँच दिनभित्र ठाउँ खाली गर्न भनिएको हो। हालसम्म सबै होल्डिङ सेन्टरमा 388 घर परिवार रहेका छन्। सुकुम्बासी बस्ती भत्काएपछि सुकुम्बासीहरूको रूपमा आफ्नो नाम दर्ता गराउन आउनेको संख्या 2,608 जना रहेको थियो। यसमध्ये 388 जना होल्डिङ सेन्टरमा रहेका छन् भने बाँकी बाहिर आफ्नै व्यवस्थापन गरेर बसेका छन्। होल्डिङ सेन्टरमा अस्थायी रूपमा बस्दै आएका नागरिकलाई सधैँ त्यहाँ राखिराख्न सम्भव नहुने हुनाले आफ्नै हिसाबले सुरक्षित बाघको व्यवस्था गर्नका लागि पाँच दिने सूचना जारी गरेको समितिका आयोजना निर्देशक मचा काजी महर्जनले जानकारी दिनुभयो। उहाँले सरकारले केही समय अघि काठमाडौँ नदी किनारका छेउमा बस्दै आएका सुकुम्बासीको बस्ती भत्काएर उनीहरूलाई होल्डिङ सेन्टरमा राखेको थियो।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले अदालतमा दायर हुने प्रत्येक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति ध्यानाकर्षण गराएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गत कानून तथा मानव अधिकार सचिव पुष्कर सापकोटाले असम्बद्ध विषयमा पनि प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाउँदा राज्यको स्रोत र साधनको अनावश्यक खर्च भइरहेको बताउनु भएको हो। सचिव सापकोटाका अनुसार हाल प्रधानमन्त्री कार्यालयसँग सम्बन्धित 38 निवेदनहरू कार्यान्वयनको प्रक्रियामा रहेका छन्। ती फैसलाहरू प्रधानमन्त्री कार्यालय आफैले कार्यान्वयन गर्ने प्रकृतिका नभई विभिन्न विषयगत निकायहरूसँग सम्बन्धित हुने उहाँले स्पष्ट पार्नुभयो। त्यस्तै उहाँले अदालत समक्ष रिट दर्ताकै समयमा सम्बन्धित निकायको पहिचान गरी आवश्यक पक्षलाई मात्र विपक्षी बनाउन अनुरोध गर्नुभएको छ। कतिपय रिटमा प्रधानमन्त्री कार्यालयको संलग्नता आवश्यक नहुँदा पनि विपक्षी बनाइएर त्यसका लागि अनिवार्य रूपमा लिखित जवाब पेश गर्नुपर्दा राज्यको जनशक्ति र समय खर्च भइरहेको सचिव सापकोटाको तर्क छ।
0: मनसुनजन्य विपदका कारण देशभर विगत एक दशक अर्थात 10 वर्षमा 3,000 बढ़ीले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसारको तथ्यांक विश्लेषण गर्दा मनसुनजन्य विपदका कारण 3,074 जनाको मृत्यु भएको छ। यो अवधिमा 502 जना विपत्ता भए भने 4,769 जना घाइते भएका छन्। 3,398 घर परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ। यो वर्षको मनसुन पनि नेपालमा प्रवेश गरिसकेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसून सरदरमिति भन्दा 6 दिन ढिलो गरी जून 19 कोशी प्रदेशबाट आगमन भएको मनसून मध्यहेज र बागमती प्रदेशको सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै ठाउँमा प्रवेश गरेको छ। यस वर्ष मनसून अवधिमा देशभर सरदर भन्दा कम वर्षा रहने सम्भावना विगतको तुलनामा कम रहेको भए पनि सरदर तापक्रम वृद्धि हुन सक्ने आकलनले केही उच्च हिमाली स्थानमा हिमताल विस्फोटन भई तल्लो तटीय क्षेत्रमा बाढ़ी, पहिरो, डुबान, जमीन कटान तथा आकस्मिक बाढ़ी जस्ता मनसूनजन्य विपदको जोखिम अधिक हुने सम्भावना छ। यो वर्ष मनसूनजन्य विपदबाट देशभर करिब 51,868 घरधुरीका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरिएको छ। 1,000 देखि 4,000 घर परिवार प्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने अनुमान गरिएको छ, जुन सबैभन्दा खराब अवस्थाको परिदृश्यको करिब 10% बराबर हो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले विगतका राजनीतिक निर्णय सत्ता केन्द्रित प्रवृत्ति र अस्थिर गठबन्धनका कारण पार्टीप्रति जनतामा असन्तुष्टि बढ़ेको स्वीकार्दै अब कंग्रेस जनमुखी राजनीतिमा फर्कनुपर्ने बताउनु भएको छ झापाको वृतामूलमा आज आयोजित कंग्रेसको जिल्ला स्तरीय कार्यकर्ता भेटघाटमा उहाँले अब सरकार बनाउने अंक गणित भन्दा जनताको मन जित्ने राजनीतिलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो सभापति थापाले स्पष्ट राजनीतिक आधार बिना अन्य दलसँग गठबन्धन गर्ने पुनः त्यही गठबन्धन तोड्ने प्रवृत्ति सीमित नेताहरूको प्रधानमन्त्री बन्ने आकांक्षा तथा सत्ता भागभण्डाको राजनीतिले कंग्रेसको छवि कमजोर बनाएको बताउनुभयो
3: सुनसरीको बर्जु गाउँपालिका छ नरह चोकमा आज सवारी दुर्घटना हुँदा नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक सहितको मृत्यु भएको छ जिल्ला प्रहरी कार्यालय बारम्बार कार्यरत सप्तरी विष्णुपुर गाउँपालिका 51 वर्षीय लालकुमार यादवको मृत्यु भएको हो चिमडी तर्फ आउँदै गरेको ईभी कारले विपरीत दिशातर्फबाट जाँदै गरेको मोटरसाइकल ठक्कर दिँदा यादव गम्भीर घाइते भएका थिए घाइते यादवको उपचारका क्रममा विराटनगर स्थित विराट नर्सिङ होममा मृत्यु भएको हो मोटरसाइकलको पछाडी सवार यादवकी श्रीमती 47 वर्षीय रामपरी यादव घाइते भएको छन् ठक्कर दिने कारका चालक मोरङ कटहरी गाउँपालिका 3 का 50 वर्षीय डाक्टर राजेन्द्र चौधरी प्रहरीको नियन्त्रणमा रहेका छन्
4: हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक शान्ति मिश्रको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ सूचना तथा संचार मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले आज काठमाडौँमा आयोजित एक कार्यक्रममा उक्त टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नुभयो विक्रमसम्म 2019 स्थापना भएको नेपालको पहिलो आधुनिक पुस्तकालयको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी शान्ति मिश्रको योगदानको स्मरण स्वरूप हुलाक टिकट प्रकाशन गरिएको हो कार्यक्रममा सचिव बस्नेतले 2016 स्थापना भएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयलाई आधुनिक स्वरूप दिन शान्ति मिश्रको लगन र मेहनत निर्णायक रहेको बताउनुभयो उहाँले महिलाको योगदानलाई सम्मान गर्दै हुलाक सेवा विभागले टिकट प्रकाशन गरेकामा त्यसको सराहना गर्नुभयो
3: हिमाली जिल्ला हुम्लामा असारे झरी नहुँदा बाली सुक्दै गएपछि जिल्लाका किसान चिन्तित हुन थालेका छन् लामो समयदेखि पानी नपर्दा कोदो चिनो कागुनो भट्ट काउनी लगायत तरकारी बाली समेत सुक्न थालेपछि किसान चिन्तित भएका हुन् जिल्लाको सिमकोट गाउँपालिका 1 का किसान जानकी भण्डारीले असारमा पानी नपरेकाले बाली सुक्दै जान थालेको बताउनुभयो सिमकोट गाउँपालिका 2 का किसान रूपसी बोहराले असारको पहिलो हप्तासम्म पानी नपर्दा उत्पादन घट्ने र खाद्यान्न संकट पर्न सक्ने बताउनुभयो जिल्लाको सबैभन्दा बढ़ी अन्न उत्पादन हुने सर्केका गाउँपालिका 2 रिप गाउँका किसान समेत लामो समय पानी नपर्दा बाली सुक्दै जान थालेको भन्दै चिन्तामा परेका छन्
4: काठमाडौँ महानगरपालिकाले प्रदान गर्ने शैक्षिक सत्र 2083-84 कक्षा 11 र 12 का लागि अन्तिम मनोनयनका लागि 3,297 जनाको आवेदन प्राप्त भएको छ प्राप्त आवेदन मध्येबाट 586 जनालाई मनोनयन गरिएको काठमाडौँ महानगरपालिका शिक्षा विभागले जानकारी दिएको छ जसमा शिक्षा विषयका लागि 2 जना मानविकीमा 6 जना कानूनमा 23 जना व्यवस्थापनमा 273 जना विज्ञानमा 282 जना विद्यार्थी मनोनयन हुने भएको शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिनुभयो
3: सिनेर बजारमा नेप्सी परिसूचक आज ओह्रालो लागेको छ नेप्सी परिसूचक 26.16 अंकले ओह्रालो लागेर 26.74.48 बिन्दुमा कायम भएको छ आज कुल 353 कम्पनीको शेयर 4,36,21,94,000 रूपियाँमा खरिद बिक्री भएको छ कारोबार भएका मध्ये आज 22 कम्पनीको मात्र शेयर मूल्य वृद्धि भएको छ आज 239 कम्पनीको शेयर मूल्य ओह्रालो लाग्दा 11 कम्पनीको मूल्य भने स्थिर रहेको छ
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार इरान र ओमानले महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुज सम्बन्धी विषयमा छलफल गर्न संयुक्त समिति गठन गरेका छन् इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर घालिबाफले आज यसको जानकारी दिनुभएको हो इरानी प्रतिनिधिमण्डलको मस्कट भ्रमणपछि ईरान र ओमानले ओर्मुज जलडम्रू मध्ये सम्बन्धी विषयमा छलफल गर्न संयुक्त समिति गठन गरेका हुन्। यसबारे थप विवरण दुवै देशको संयुक्त वक्तव्यमा सार्वजनिक गरिने घालिबाफले उल्लेख गर्नुभएको छ। यसअघि ओमानका विदेश मन्त्री सैयद बद्र अल बुसैदीले आफू र घालिबाफ बीच अमेरिका ईरान समझदारी पत्र र विशेष गरी स्ट्रेट अफ ओर्मुज सम्बन्धी व्यवस्थाबारे सकारात्मक छलफल भएको बताउनु भएको थियो। अमेरिका र ईरान बीच हालै भएको अन्तरिम समझदारीपछि तनाव केही कम भएको संकेत देखिए पनि अन्तर्राष्ट्रिय जल यातायात कम्पनीहरूले होर्मुजमा अझै सावधानी अपनाइरहेका छन्। इरानका राष्ट्रपति मसूद पेजेस्कियानले अमेरिका र इरानबीच हालै भएको रूपरेखा सम्झौताको सफलता दुवै पक्षले गरेका प्रतिबद्धताहरूको सही र पूर्ण कार्यान्वयनमा निर्भर रहेको बताउनु भएको छ। सामाजिक सञ्जाल एक्स मार्फत पेजेस्कियानले वार्ताको प्रभावकारिता दुवै पक्षले सहमति गरेका दायित्वहरूको पूर्ण पालना र व्यवहारिक कार्यान्वयनबाट मात्र मापन गर्न सकिने बताउनु भएको हो। सहमति पत्र बाहिरका व्यक्तिहरूले वार्तालाई अगाडि बढ़ाउन मद्दत नगर्ने उहाँको भनाइ छ। इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तानको राजकीय भ्रमणको क्रममा आज इस्लामाबाद पुग्नु भएको छ।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आफ्ना परमाणु ठेगानाहरूको अन्तर्राष्ट्रिय जाँच गराउन तयार भएको दावी गर्नुभएको छ। ट्रम्पका अनुसार यो कदमबाट इरानको परमाणु कार्यक्रम हतियार निर्माणका लागि होइन भन्ने कुरामा विश्व समुदायलाई लामो समयसम्म विश्वास दिलाउन मदत पुग्नेछ। सहमति अन्तर्गत संयुक्त राष्ट्रसंघको परमाणु एजेन्सीका अधिकारीहरूलाई पुनः इरानमा परिचालन गर्न सकिने सम्भावना बढ़ेको छ। अमेरिकाका लागि इरानको परमाणु मुद्दा नै सबैभन्दा मुख्य र संवेदनशील विषय रहँदै आएको छ। यही कारणले गर्दा वार्ताको पहिलो चरणका लागि अमेरिकी उपराष्ट्रपति जेरी भान्स आफै स्विजरल्याण्ड पुग्नु भएको थियो। स्विजरल्याण्डको वार्ता सकेर फर्किने क्रममा जेरी भान्सले इरानले केही महत्वपूर्ण विषयहरूमा लचिलो बन्दै सहुलियत दिएको विश्वास व्यक्त गर्नुभएको छ। भान्सका अनुसार इरानले लामो समयपछि पहिलो पटक आफ्नो देशमा परमाणु हतियार निरीक्षकहरूलाई अनुमति दिन लागेको हो। स्विजरल्याण्डमा अमेरिका र इरानबीच भएको हालैको वार्ता सकारात्मक दिशातर्फ बढ़ेपछि अमेरिकाले इरानी तेलमाथि लगाउँदै आएको केही प्रतिबन्धहरूमा 60 दिनका लागि खुकुलो बनाएको छ। यद्यपि इरानको परमाणु कार्यक्रम र समृद्ध युरेनियमको भण्डारणसँग जोड़िएका सबैभन्दा जटिल र कठिन मुद्दाहरूमा ठोस सहमति हुन अझै बाँकी नै छ।
4: नेपाल परिवेशमा अब खेल समाचार।
5: विश्वकप फुटबल विशेष।
6: विश्वकप फुटबलमा पोर्चुगल आज उज्बेकिस्तान विरूद्ध भिड्दैछ। यी दुई टोली बीचको खेल आज राति 10:45 शुरू हुनेछ। समूह केको दोस्रो खेलमा क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगल पहिलो खेलको निराशाजनक नतिजा बिर्सेर विजयको खोजीमा हुनेछ। पोर्चुगल र उज्बेकिस्तान पहिलो पटक भिड्न लागेका हुन्। समूह चरणको पहिलो खेलमा कंगोसँग 1-1 बराबरीमा रोकेपछि पोर्चुगल टोलीको व्यापक आलोचना भइरहेको छ। धेरै स्टार खेलाड़ीले भरिएको पोर्चुगललाई प्रतियोगिताको बलियो दावेदारका रूपमा मानिए पनि पहिलो खेलको नतिजाले टोली र कप्तान रोनाल्डोमाथि दबाव बढ़ेको छ। यदि उज्बेकिस्तान विरूद्ध आज जीत निकाल्न नसके पोर्चुगल सन् 2014 पछि पहिलो पटक विश्वकपको शुरूआती दुई खेल जित्न असफल हुनेछ। उक्त विश्वकपमा पोर्चुगल समूह चरणबाटै बाहिरिएको थियो। आजको खेलमा रोनाल्डो सहित ब्रोनो फर्नाण्डिज, बर्नाण्डो सिल्भा, भिटिन्हा, जो आओ नेभिस जस्ता खेलाड़ीले उज्बेकिस्तानका लागि समस्या पैदा गर्न सक्नेछन्। विश्वकपमा पहिलो पटक सहभागी उज्बेकिस्तानले कोलम्बियासँग 3-1 हार बेहोरेको थियो। यसअघि क्यानाडा र नेदरल्याण्डसँग पनि पराजित भए कारण उज्बेकिस्तान लगातार 3 हारको दबावमा छ। स्वाभाविक रूपमा पोर्चुगल उज्बेकिस्तान विरूद्ध बलियो देखिन्छ। पोर्चुगल फिफा वरियतामा 5 उज्बेकिस्तान 50 स्थानमा रहेको छ। विश्वकपमा समूह चरणको अन्तिम खेल नखेल्दै 6 टोली नकआउट चरणमा प्रवेश गरिसकेका छन्। 2-2 खेलपछि 100% जित निकाल्दै 6 नकआउट चरणमा प्रवेश गरेका हुन्। डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना, पूर्व विजेता जर्मनी, फ्रान्स नकआउट चरणमा पुगेका हुन्। त्यस्तै मेक्सिको, अमेरिका र नर्वे पनि समूह चरणको एक खेल अगावै नकआउट चरणमा प्रवेश गरेका छन्। पहिलो चरणका खेलहरूपछि समूह केमा कोलम्बिया 3 अंकसहित शीर्ष स्थानमा रहँदा डीआर कंगो दोस्रो स्थानमा छ भने पोर्चुगल 1 अंकसहित तेस्रो स्थानमा रहेको छ। उज्बेकिस्तान भने अंकविहीन रहँदै उछारमा छ।
3: महिला टी ट्वेन्टी विश्वकपमा न्यूजील्याण्डले स्कटल्याण्डलाई 6 विकेटले पराजित गरेको छ। स्कटल्याण्डले दिएको 132 रनको लक्ष्य न्यूजील्याण्डले 18 ओभर 2 बलमा मात्र 4 विकेट गुमाएर पूरा गर्यो। उसका लागि इज्जी सार्प 62 र ब्रुक हलिडेले 41 रन जोडिन्। यससँगै न्यूजील्याण्डले सेमी फाइनलमा पुग्ने आफ्नो आशा जीवित राखेको छ। 4 खेलमा 2 जित र 2 हारसँगै 4 अंक जोडेको न्यूजील्याण्ड तेस्रो स्थानमा उक्लिएको छ। अर्को खेलमा अहिले श्रीलंका र आयरल्याण्ड बीच प्रतिस्पर्धा भइरहेको छ। जारी खेलमा श्रीलंकाले टस जितेर ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा श्रीलंकाले 17 ओभरको खेल सकिँदा 4 विकेटको क्षतिमा 105 रन बनाएर खेलिरहेको छ। दिनको अन्तिम खेलमा अस्ट्रेलियाले आज राति 11:15 बजे लिड्समा पाकिस्तानको सामना गर्नेछ। अस्ट्रेलिया 3 खेल जित्दै समूहको शीर्ष स्थानमा रहेको छ। तीनै खेलमा हार बेहोरेको पाकिस्तान प्रतियोगिताबाट बाहिरिसकेको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि पटक।
4: पूर्व अर्थमन्त्री पौडेललाई 7 दिन थुनामा राख्न अदालतको अनुमति। पार्टी उपाध्यक्षको पक्राउ गैर कानूनी रहेको एमालेको निष्कर्ष। बिना शर्त रिहा गर्न माग।
3: रासपाको सभापतिमा रवि लामिछानेको उम्मेद्वारी। बालिन प्रस्तावक भोलि बिहानदेखि मतदान हुने।
4: 11 जिल्लाका 82 स्थानमा बर्ड फ्लू संक्रमण। काठमाडौँ बर्ड फ्लूको हटस्पट। 5 लाख पंक्षी र 9 लाख बढी अण्डा नष्ट।
3: स्टेट अफ होर्मोज बारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन। परमाणु ठेगानाहरूको अन्तर्राष्ट्रिय जाँचका लागि इरान तयार भएको ट्रम्पको दावी।
4: र विश्वकप फुटबलमा पोर्चुगल र उज्बेकिस्तान भिड्दै महिला टी20 विश्वकपमा न्यूजील्याण्डले स्कटल्याण्डलाई 6 विकेटले हरायो।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद। माधव र अप्सरा विदा हुन्छौ। नमस्कार।
7: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
8: हजुर, हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
7: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
8: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानो गोलाको उपचार।
7: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
8: अनुहारको चाहे फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार।
7: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
8: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसादी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
7: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, घोराई दाङ।
8: सम्पर्क मोबाइल 98578211105,
7: 98479802,
8: 98095826605
7: र 98103940.
9: ए दाई पक्नुहोस् त पक्नुहोस्। के गर्नुभएको?
10: देख्नु भयो, औषधी हालेको
9: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
9: हेर्नुहोस् दाई, यसरी बाली डालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
9: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबारी नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
9: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: हस् नानी, मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु।
11: नेपाल सरकार विज्ञापन हो। सम्पूर्ण सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक भोराई दाङमा।
12: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनु भएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाझोपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
11: वरिष्ठ हाडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ। जस्तै हात खुट्टा झमझमाउने, नसा चियापिएको, हाड जोडीमा समस्या, हाड जोडी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा,
11: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि राखेको छ।
12: मध्यपश्चिम पोलिक्लिनिक प्राली घोडाही 14 हस्पिटल रोड रक्त संचार केन्द्रको अगाडि दाङ। थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर 082-590-79, 98-229-54-555।
11: स्वास्थ्य भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा,
11: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल

0: धन हो त्यसैले स्वास्थ्य प्रति सजग रहौ। मध्यपश्चिम पोलिक्लिनिक प्राली घोडाही 14 हस्पिटल रोड रक्त संचार केन्द्र अगाडि दान।
1: हेर त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्यो कि बाँच्ने हो केही ठेगान छैन।
2: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: कैया बद्दी मेरो त दादु खिलो, के गर्ने होला अब।
10: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
11: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल घोराईमा जानुस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
10: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको।
11: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
10: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाबी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसिटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
11: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सबैलाई हामीलाई सम्झिनुहोस्।
12: कंठी डेंटल

0: क्लिनिक हॉस्पिटल रोड गोराहीदान। थप जानकारी का लागि 0825563367 र मोबाइल नंबर 98478557569। यता सुन्नुहोस् त यशपन्थी डेंटल क्लिनिक नया व्यवस्थापन का साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारी का लागि उक्त शाखा को नंबर 0825908769 मा सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराहीदाङद्वारा जारी सन्देश।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊं।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
2: नेपाल सरकार विज्ञापन बोर्ड। घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिल्यै सुन्ने होइन।
3: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
2: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
3: ल उसो भए म सामान लिन गइहाले।
2: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
3: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578730504।
2: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
3: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
4: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
5: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
4: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
5: अँ है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
4: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
5: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
4: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
1: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा पूर्व मन्त्री पौडेललाई 7 दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति।
7: तरिकी पटक पुगी सूचित भए आज पहिलो पटक 7 दिन चाहिँ याद थप्ने गरी आदेश भएको छ। अहिले चाहिँ पौडेललाई नै हिरासतमा राख्न पठाइएको छ।
6: रेबिसको खोपको अभावका सम्बन्धमा के भन्छन् स्वास्थ्य मन्त्रालयका अधिकारी?
8: भण्डारणमा थोरै मात्रामा छन्, अबको टेन्डर प्रक्रिया टुङ्गिएर आउँदाखेरिसम्म पुग्ने गरी व्यवस्थापन गरेका छौँ, हामीले शून्य नै बनाएको छैन।
6: र बाल बालिकालाई निशाना बनाएर इजरायलले गाजामा नरसंहार गरेको राष्ट्रसंघको एउटा आयोगको निष्कर्ष। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
9: समाचार पढ़ी रहालट सुन्नहोस्। लेगमनको सरकारी संचार माध्यमले देशको दक्षिणी नगर नबटियामा सड़क सफा गरिरहेको बुलडोजर नजिकै उभिएका मानिसहरूको समूहमाथि इजरायली सैनिकले गोली चलाउँदा दुईजना मारिएको बताएको छ। यसअघि तीन दिनसम्म युद्ध विराम कायम थियो र अप्रेल यता पहिलो पटक मानिसहरूले ज्यान गुमाएका विवरण आएका थिएनन्। इजरायली सेनाले आफूले तत्कालै खतरा निम्त्याउन सक्ने सशस्त्र आतंकवादीलाई निशाना बनाएको बताएको छ, तर त्यही घटनालाई इंगित गर्दै उसले त्यस्तो बताएको हो वा होइन प्रष्ट छैन। हिजबुल्लाले इजरायलले युद्ध विरामको ठाडो उल्लंघन गरेको आरोप लगाएको छ। संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताहरूले इजरायलले नियोजित रूपमा प्यालेस्टिनी बालबालिकालाई निशाना बनाएर आम नरसंहार, मानवता विरूद्धको अपराध र युद्ध अपराध गरेको बताएका छन्। राष्ट्रसंघको आयोगको एउटा प्रतिवेदनमा इजरायली सुरक्षाकर्मीहरूले जानाजान बालबालिकाको हत्या गरेको, उनीहरूलाई घाइते बनाएको र लाखौं प्यालेस्टिनी बालबालिकामाथि मानसिक चोट पुर्याएको आरोप लगाइएको छ। गाजामा प्यालेस्टिनीहरूको भविष्य समाप्त पार्ने रणनीति अनुरूप त्यस्तो गरिएको निष्कर्ष निकाल्ने भरपर्दो आधार आफूहरूसँग रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्। इजरायलले पूर्ण रूपमा प्रतिवेदन अस्वीकार गर्ने भन्दै उक्त झुटा रिपोर्टले आफ्नो मानहानि गरेको प्रतिक्रिया दिएको छ। पश्चिम युरोपमा घातक उष्ण लहरको प्रभाव देखिरहँदा संयुक्त राष्ट्रसंघका प्रमुखले तापमान वृद्धिलाई सीमित तुल्याउन अझ तीव्र आपतकालीन कदम विश्वले चाल्नुपर्ने बताएका छन्। लन्डनमा बोल्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने, जलवायु भद्रगोल हाम्रै आँखा अगाडि तीव्र भइरहेको छ। हामीले अहिलेसम्म अभिलेख गरिएका सबैभन्दा गर्मी 11 वर्षहरू भर्खरै झेलेका छौं। संयुक्त राष्ट्रसंघका महासचिव फ्रान्सले करिब 80 वर्ष अघि तथ्याङ्क राख्न थालिएताकै सर्वाधिक तातो रात अभिलेखीकृत गरेको छ। इटलीले 15 शहरहरूमा उच्च सतर्कता घोषणा गरेको छ। केन्याले अमेरिकी नागरिकहरूलाई लक्षित एउटा इबोला उपचार केन्द्रको निर्माण तत्कालै बन्द गर्न आदेश दिएको छ। मंगलबार अदालतमा उपस्थित भएका स्वास्थ्य मन्त्री एडेन डुवालेले अदालतको आदेश स्वीकार गर्नका लागि एयरफोर्सको बेस नजिकै निर्माणको काम रोकिएको बताए। अफगानिस्तानको तालिबान सरकारले आफ्नो एउटा प्रतिनिधि मण्डलले ब्रसल्समा आप्रवासनबारे छलफल गर्न युरोपेली संघका अधिकारीहरूलाई भेटेको बताएको छ। यूले औपचारिक रूपमा तालिबानलाई मान्यता दिएको छैन र अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरे यता 5 वर्षमा पहिलो पटक यूले तालिबान सदस्यहरूलाई छलफलमा डाकेको हो। बेल्जियमका एक प्रवक्ताले प्रतिनिधि मण्डललाई बेल्जियममा एक दिन मात्रै यात्रा गर्ने गरी भिजा दिइएको बताए। र भारतमा आइफोनका पार्ट पूर्जाहरूको प्रमुख उत्पादक टाटा इलेक्ट्रोनिक्सले आफू साइबर सुरक्षा हमलामा परेको बताएको छ, तर टाटाले उक्त घटनाले आफ्नो काम कारवाहीमा कुनै प्रभाव नपर्ने जनाएको छ। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ।
6: साझापखमा पुनः स्वागत छ। विशेष अदालतले पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई 7 थुनामा राख्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ। विभागले जारी गरेको पूर्जीका आधारमा उनी हिजो सुर्खेतबाट पक्राउ परेका थिए। यद्यपि विभागका अधिकारीहरूले उनीमाथि कुन प्रसंगमा अनुसन्धान भइरहेको हो भन्ने प्रश्न पारेका छैनन्। एक रिपोर्ट। पार्टीको कार्यक्रममा गएका बेला सुर्खेतबाट पक्राउ परेका पौडेललाई अनुसन्धानका लागि म्याद माग्दै आज अदालतमा पेश गरिएको थियो। अदालतले उनलाई 7 थुनामा राख्ने अनुमति दिएको सूचना अधिकारी पार्वती हितानले बीबीसीलाई बताइन्।
10: मनी लाउन्डरिङ मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी विष्णु प्रसाद पौडेललाई विभागबाट प्रविधिक पक्राउ पूर्जी अनुसन्धान प्रयोजनको लागि म्याद थप गर्नुपर्छ भनेर अनुरोध गर्नुभएको थियो। प्रविधिक पक्राउ पूर्जी सूचित भए आज पहिलो पटक 7 चाहिँ म्याद थप हुने गरी आदेश भएको छ। सदस्य मान्य न्यायाधीश साय प्रसाद पौडेल, सदस्य मान्य न्यायाधीश हेमन्त रावल र सदस्य मान्य न्यायाधीश उमेश कोइरालाको इजलासबाट म्याद थप भएको हो। आदेश भन्दिउँ अहिले चाहिँ विष्णु प्रसाद पौडेललाई न्यायिक हिरासतमा राख्न पठाइएको छ।
6: उनका अनुसार विभागले 20 हिरासतमा लिएर अनुसन्धान गर्न माग गरेको थियो। विशेष अदालतमा बहस गर्दै पौडेल पक्षका वकिलहरूले उनी भागेर जाने अवस्था नभएको भन्दै परिवार वा कानून व्यवसायीको जिम्मामा रिहा गर्न माग गरेका थिए। यसैबीच एमाले संसदीय दलको बैठकले पार्टी उपाध्यक्ष पक्राउ परेको घटनाको निन्दा गरेको छ। उक्त बैठकका निर्णयबारे एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले बीबीसीसँग भनिन्,
11: छानबिनसित जोडिएका कुरामा हाम्रो केही हुँदैन। कोही व्यक्तिमा चाहिँ छानबिन गर्न पर्यो भने पक्षमा उभिएर प्रमाणमा उभिएर छानबिन गर्ने, छानबिन गर्दाखेरि दोषी देखियो भने कारवाही गर्ने हो। अहिले छानबिन गर्नु पूर्व नै कारवाही गर्ने हिसाबले जसरी आयो यो सरकारको गलत रवैया हो। अब गिरफ्तारी भइसकेको सन्दर्भमा बिना पूर्वाग्रह सत्य तथ्यमा बसेर प्रतिशोध नसान्ने गरी छानबिन हो, राजनीतिक प्रतिशोध तान्ने गरी दुःख दिने काम नहोस् भन्ने कुरामा सरकारको ध्यान आकर्षित गर्छ।
6: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेका व्यवसायी दीपक भट्टसँग शंकास्पद कारोबार देखिएको भन्दै अनुसन्धानका लागि पौडेललाई पक्राउ गरेको विवरण आएका छन्। तर बीबीसीको जिज्ञासामा विभागका महानिर्देशक निर्मल ढकाल र निर्देशक उत्तम कुमार घिमिरेले अनुसन्धानको विषय भन्दै उनलाई पक्राउ गरिएको कसुरबारे बताउन अस्वीकार गरे। हिजो सुर्खेतमा पक्राउ गरिएका 66 वर्षीय पौडेललाई आज मध्याह काठमाडौँ ल्याइएको थियो। स्थापनाको 4 वर्षमै सहज बहुमत सहित सरकारको नेतृत्व गर्ने जनमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी पहिलो महाधिवेशन अन्तर्गत बन्द सत्र सम्पन्न भएसँगै निर्वाचन प्रक्रिया शुरू भएको छ। महाधिवेशनमा 2 चरणमा निर्वाचन सम्पन्न हुने बताइएको छ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरूको निर्वाचन गरिनेछ भने त्यसपछि बाँकी पदाधिकारी चयनका लागि मतदान हुनेछ। यस सन्दर्भमा थप जानकारी दिन हाम्रा चितवन संवाददाता ईश्वर जोशी देखेर हाम्रो टेलिफोन सम्पर्कमा छन्। ईश्वरजी, आज दिनभर के भयो र अहिले त्यहाँ के भइरहेको छ?
12: आइतबार उद्घाटन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सोमबार दिनभरि पनि बन्द सत्र हुन नसकेपछि आज दिनभरि पनि अब अन्यल बीच प्रतिनिधिहरूको नामले निर्गत गरिसकेपछि बन्द सत्र शुरू भयो। सभापति रवि लामिछाने र सोनिवाले लगायतले चाहिँ प्रस्तुत गरेका प्रतिवेदनहरू चाहिँ पारित भएको छ। अब अहिले चाहिँ निर्वाचनको प्रक्रिया अगाडि बढेको छ।
6: अब कसरी कहिलेसम्म सत्तारूढ दलले नयाँ नेतृत्व पाउने देखिन्छ?
12: मैले केही बेर अगाडि रासोपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीसँग कुरा गरेको थिएँ। अब हामी निर्वाचनको प्रक्रिया अगाडि बढ्छ भनेर उनले बताएका थिए। मनोनयन पत्र दर्ताको काम चाहिँ भइरहेको छ र भोलि बिहान अब चाहिँ मतदान गर्ने भन्ने कुरै कार्यक्रम रहेको छ। सभापतिको हकमा चाहिँ अन्य कसैले पनि अब उम्मेदवारी नदिने भन्ने किसिमको चाहिँ सहमति भइसकेको छ। रवि नारायणको विरुद्धमा चाहिँ कुनै उम्मेदवारी पर्ने चाहिँ अहिलेसम्म देखिएको छैन।
6: यो अब देशको ठुलो दल र त्यसमा पनि पहिलो महाधिवेशन भएकोले धेरैको चासो देखिन्छ। यो महाधिवेशनको सबैभन्दा रोचक पक्ष चाहिँ अहिलेसम्म के देख्नुहुन्छ तपाईँ?
12: जुन उत्साहले चाहिँ प्रतिनिधिहरू आएको देखिन्थ्यो सिदमको यो गर्मीमा उनीहरूले सबै चिज समयमा नै हुन्छ होला भन्ने जुन आकलन गरेको थियो त्यो हुन सकेन। बन्द सत्रको क्रममै कतिपयको खर्च वर्ष पनि सकिएको भन्ने कुरा आएपछि सम्बोधनको क्रममा चाहिँ सभापति रवि लामिछानेले आर्थिक अभावका कारण चाहिँ कोही पनि रोकिन नपरोस्, त्यस्तो छ भने तपाईँले बुझाउनुहरूको 5,000 रुपियाँ चाहिँ फिर्ता लिन सक्नुहुन्छ प्रक्रिया पुऱ्याएर भनेर पनि उनले बताए।
6: हस्, धेरै धन्यवाद। बीबीसीका चितवन संवाददाता ईश्वर जोशी। अब अर्को विषय, पछिल्ला केही दिनदेखि सरकारी स्वास्थ्य केन्द्रहरूमा रेबिज विरूद्धको खोप अभाव भएको विवरण सार्वजनिक भइरहेका बेला स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले भने उपलब्ध स्रोत र विकल्पहरूको प्रयोग गर्दै बिरामीलाई खोप उपलब्ध गराइरहेको दावी गरेका छन्। खरिद प्रक्रियामा भएको ढिलाइका कारण देशका विभिन्न अस्पतालमा खोपको आपूर्ति प्रभावित हुँदै आएको बताइन्छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर मणि अधिकारीलाई टेलिफोन सम्पर्क गरी शुरूमा खोपको उपलब्धताको स्थिति अहिले कस्तो छ भनेर सोधेका छौं।
13: अहिले रेबिज भ्याक्सिन पूर्वै अनुपलब्ध भएको अथवा अभाव रहेको भन्ने अवस्था छैन। हामीसँग अस्पतालहरूमा र भण्डारणहरूमा केही मात्रा भ्याक्सिनहरू छन्, अस्पतालहरू प्रयोग पनि भइरहेको छ। हाम्रो नियमित रूपमा खरिद गर्ने प्रक्रिया र जुन मूल्य लागत मूल्यहरूको कारणले गर्दा हामीले पटक पटक टेन्डर गरिराख्नुपर्ने, व्यवसायहरूले आवेदन नगर्ने कारणले हामी तेस्रो चोटि टेन्डर गरेको अवस्थामा छौँ। यो पनि अन्तिम चरणमा पुगेका छ।
6: तर तपाईँले त्यसो भनिराख्दाखेरि चाहिँ कतिपय संचार माध्यममा भ्याक्सिन नपाइएका कारण सर्वसाधारणको ज्यान गएको सम्मका विवरणहरू आएका छन्, त्यो चाहिँ के त फेरि?
13: यसमा बुझ्नुपर्ने प्राविधिक पक्ष भनेको के हो भने त्यो भ्याक्सिन नहुँदैमा रेबिज भइहालेको भन्दा पनि रेबिजको रोकथामका लागि भ्याक्सिन हो, रेबिजको उपचारका लागि भ्याक्सिन होइन। रेबिजको उपचार व्यवस्थापन त संसारमा केही पनि छैन, तर रोकथामका लागि हामीसँग खोप सँगसँगै अरू धेरै उपायहरू छन्। हामीले सबै उपायहरू सँगसँगै अवलम्बन गर्दै जानुपर्ने हुन्छ। हामीले अस्पतालहरूमा अभाव हुने स्थिति सिर्जना नहुनका लागि वैकल्पिक उपायहरू गरेर सोझै खरिद गरेर अस्पतालले खोपको व्यवस्थापन गर्न सक्ने गरी बजेट नियोजनको कुरा, त्यसका लागि सहजीकरण गर्ने कुराहरू हामीले गरेका छौँ। ठूलो मात्रामा धेरै मूल्यमा खरिद गर्ने कुरा चाहिँ सार्वजनिक खरिद ऐन अनुसारको व्यवस्था गर्नका लागि चाहिँ भोलपत्र आह्वान गर्नुपर्ने, अन्तर्राष्ट्रिय भोलपत्र आह्वान गरेर व्यवस्थापन गर्नुपर्ने, ती कुराहरूले गर्दाखेरि चाहिँ समस्या भएको मात्रै हो।
14: अहिले कुनै सरकारी स्वास्थ्य संस्थामा कोही भ्याक्सिनको लागि गयो भनेदेखि चाहिँ उसले सहजै त्यो भ्याक्सिन पाउँछ भन्ने हो तपाईँको भनाइ?
13: मैले यो भनिरहँदाखेरि कुनै अस्पतालमा भ्याक्सिन नभएको अवस्था अथवा कम भएको अवस्था त्यहाँनिर अलिकति खपत हुने अवस्था हुँदाखेरि नजिकको अस्पतालसँग पैँचो लिएर व्यवस्थापन गर्ने व्यवस्थाहरू चाहिँ भएको छ र आकस्मिक रूपमा अस्पतालले सोझै खरिद गर्ने र हामीले विश्व स्वास्थ्य संगठनसँग पनि माग गरेर आकस्मिक व्यवस्थापन गरेका छौँ। काठमाडौँभित्र हामीसँग सुखराज अस्पतालमा खोप अहिले छ, हामीसँग शून्य भइसकेको अवस्था छैन। अस्पतालले खरिद गरेर व्यवस्थापन गरेको छ भने हामीले विश्व स्वास्थ्य संगठनसँग लिएको खोपहरू आज भोलि नै आइपुग्ने अवस्थामा पनि छप्छन्। त्यसले व्यवस्थापन हुन्छ भने अर्को हप्ताबाट हाम्रो नियमित रूपमा जुन हामीले खरिद गर्नेछौँ वार्षिक रूपमा हामीले 5,00,000 हाराहारी भाइल खोप खरिद गर्छौँ। त्यो खोपहरूको टेन्डरको खोल्ने मिति भनेको 16 गतेलाई छ। अनि त्यतिखेरसम्म त्यो प्रक्रियामा जान्छ र व्यवस्थापन हुन्छ। कुनै अस्पतालमा अहिले खोप सकिहालेको अवस्था छ भने पनि हामीले पटलयामा रहेको स्टोरमा काठमाडौँमा रहेको स्टोरमा केही मात्रामा खोपहरू पनि छन्। त्यसै अनुसार हामीले सरलीकरण गर्छौँ, त्यसै अनुसार उपलब्ध पनि गराउँछौँ र अस्पतालहरूले सोझै खरिद गरेर व्यवस्थापन गर्न सक्ने पनि प्रावधान छ। त्यसमा पनि सरलीकरण गर्छौँ, त्यसै अनुसार गरेका छौँ।
14: उनी थिए स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर मणि अधिकारी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राष्ट्रसंघको एउटा जाँच आयोगले गाजा स्ट्रीटमा जानाजान प्यालेस्टिनी बालबालिकालाई निशाना बनाएर इजरायलले नरसंहार, मानवता विरूद्धको अपराध र युद्ध अपराध गरेको आरोप लगाएको छ। उक्त नयाँ प्रतिवेदनमा इजरायली अधिकारी र सुरक्षाकर्मीहरूले 10,00,000 बालबालिकालाई मानसिक चोट दिएको र त्यसले अक्टोबरमा भएको युद्ध विरामपछि पनि निरन्तरता पाएको जनाइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
15: उक्त आयोगले गाजामा प्यालेस्टिनीहरूको भविष्य समाप्त पार्ने रणनीति अनुरूप त्यस्तो गरिएको निष्कर्ष निकाल्न भरपर्दो आधार आफूसँग रहेको उल्लेख गरेको छ। इजरायलको विदेश मन्त्रालयले आफूले पूर्ण रूपमा आयोगको प्रतिवेदन अस्वीकार गर्ने भन्दै त्यो झुटो र मानहानी हुने किसिमको रहेको उल्लेख गरेको छ। सन् 2023 अक्टोबर 7 हमासले दक्षिण इजरायलमा गरेको भीषण आक्रमणमा झण्डै 1200 मारिएका थिए भने 251 जना बन्धक बनाइएका थिए। संयुक्त राष्ट्रसंघले पनि विश्वसनीय मान्ने गरेको हमासले सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयको आँकडा अनुसार त्यस यताको इजरायली आक्रमणमा गाजामा 73,000 भन्दा बढ़ी मारिएका छन्। त्यसमा 21,200 भन्दा बढ़ी बालबालिका छन्। अधीनस्थ प्यालेस्टिनी भूभाग र इजरायल बारेको उक्त स्वतन्त्र जाँच आयोग अन्तर्राष्ट्रिय मानवीय र मानव अधिकार कानून उल्लंघनका आरोपबारे छानबिन गर्न मानव अधिकार परिषदले स्थापना गरेको थियो। उक्त आयोगका विज्ञ सदस्यहरूले औपचारिक रूपमा राष्ट्रसंघको मत व्यक्त गर्दैनन्। अघिल्लो सेप्टेम्बरमा सो आयोगले इजरायलले प्यालेस्टिनीहरू विरूद्ध गाजामा नरसंहार गरिरहेको आरोप लगाएको थियो। एउटा प्रतिवेदनमा आयोगले सन् 1948 नरसंहार सम्बन्धी महासन्धि अन्तर्गत परिभाषित 5 मध्ये 4 नरसंहार इजरायली अधिकारी र सुरक्षा फौजहरूले गरिरहेको औचित्यपूर्ण आधार रहेको जनाएको थियो।
14: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: समुदायको लागि सामुदायिक रेडियो दलदला एफएम 96.4 MHz जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुत्रोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।
3: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सृजना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ।
4: दिनभरि थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: यिनै थकाइ र छटपटीको एक मात्र हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
4: प्रत्येक राति 9 देखि 10 बजेसम्म
1: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 MHz बाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
4: कार्यक्रम गुड नाइट।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन रातकालीन अभिवादन टेक्याउँछौं तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा यति बेला कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा रहनु भएको छ जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम गुड नाइट कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला तपाईँको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम गुड नाइटमा हामी आज पनि उपस्थित भइसकेका छौं मलाई पारीबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी रीता मगरको भने आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी बाँकी साथ तपाईँको पनि रहन्छ हामी यति बेला रेडियो जलजला 96.4 मेगाहर्ज लिवाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौ भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ यति मात्र होइन तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गल्मी सामुदायिक रेडियो हापुरे 89.4 मेगाहर्ज हापुरे दाङ सामुदायिक रेडियो धनकोटा 106.2 मेगाहर्ज धनकुटाबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ आज मंगलबारी बसाईमा छौं कार्यक्रम गुड नाइटको मंगलबारी बसाईमा हामी गाउँखानी कथा खेल्ने गर्छौं तपाईँलाई थाहै छ होइन गाउँखानी कथा खेल्नका लागि तपाईँले फोन गर्नुहोला 9868309440 फोन डायल गर्नुहोला सही जवाब दिनुभयो भने हामीले यतैबाट गाउँ दिन्छौं र गलत जवाब दिनुभयो भने तपाईँले उतैबाट गाउँ दिनुपर्छ र एउटा कुरा के जानकारी गराउँछु भने हामी तपाईँले भनौँ न सही जवाब दिनुभयो भने हामी पुरस्कारको पनि व्यवस्था गरेका छौं यो कुरा म तपाईँलाई जानकारी गराए र पुरस्कारको व्यवस्था गर्नुभएको छ अमर बुढा मगर जो कि छेटाघाट नगरपालिका वार्ड नम्बर 6 वडा कार्यालय सहयोगी हुनुहुन्छ यो कुरा म तपाईँलाई जानकारी गराए आउनुहोस् यो त भयो कार्यक्रमको बारेमा जानकारी हामी भने कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छौं गीतपछि तपाईँकोमा आजमा फेरि आउँछौ यो गीत तपाईँको लागि

0: तपाईलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइट मा छौ तपाई यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइट मा तपाई पनि फोन गर्न सक्नुहुन्छ कार्यक्रममा सहभागिता जनाउनको लागि 9862609940 को नम्बर तपाईका लागि हामी खुला गरेका छौ तपाई कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु र फटाफट फोन डायल गर्नु होला 9862609940 को नम्बरमा के छ साथी आउनु भएको छ भने म स्वागत गर्छु आज पुरस्कारको पनि व्यवस्था छ यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर
1: नमस्कार
0: के भन्नु भयो कहाँ बाट अमर बहादुर दर्लामी रिमुङबाट बोल्दै हुनुहुन्छ के छ रिमुङतिरको हाल खबर अमरजी
1: हजुर एकदम ठिकै छ सर अनि हजुरको सुनाउनु
0: हाम्रो पनि एकदम ठिकठाक छ यति बेला के गर्दै हुनुहुन्छ नि रिमुङमा तपाईँले
1: खाना खाएर ओछ्यानमा बसेर ठ्याक्कै रेडियो चालु गरेर भर्खर सहभागी हुँदैछु
0: रेडियो चालु गर्नुभयो कार्यक्रम पनि आइहाल्यो सहभागिता जनाउन मन पनि लागिहाल्यो होइन
1: हजुर त्यस्तै भनौँ
0: हुन्छ कार्यक्रममा आउनु भएको छ आज हामी के गर्छौँ तपाईँलाई जानकारी छ कि छैन गाउँखाने कथा नै हो जस्तो लाग्थ्यो होइन गाउँखाने कथा नै हो है त हुन्छ म तपाईँलाई पहिलो गाउँखाने कथा सोध्छु तपाईँ रिमुङबाट अमर दर्लामी भन्नुभयो होइन म तपाईँको नाम र गाउँ टिप्छु पहिला है त ल म तपाईँको नाम र गाउँ टिप्छु त्यसपछि म तपाईँलाई प्रश्न राख्नेछु रिमुङबाट अमर दर्लामी गुल्मी हुन्छ म तपाईँलाई प्रश्न राख्छु है त प्रश्न यस प्रकार रहेको छ नौतले घरको झालन ढोका के हो बाँस हो भन्नुहुन्छ होइन बाँस हो कि जस्तो लाग्छ बाँस भन्नुहुन्छ कतिको ढुक्क हुनुहुन्छ
1: हजुर एकदमै ढुक्कै ढुक्कै छु
0: ढुक्कै हुनुहुन्छ हुन्छ बाँसमा हामी लग गर्छौँ हेरौँ जवाफ मिल्छ या मिल्दैन प्राविनी मित्र बाँस भन्नुभएको छ तपाईँले दिनुभएको जवाफ मिलेको छ है त तपाईँले अब साथीहरूलाई गुड नाइटका भन्दा नि अब एउटा गाउँ दिनु पर्यो हामीले तपाईँले एउटा गाउँ दिनु पर्यो होइन होइन हामीले तपाईँले एउटा गाउँ दिनुपर्छ कुन गाउँ लग्नुहुन्छ लिबाङको टुटीखेल लग्नुहुन्छ कि बिच बजार लोकतान्त्रिक छेउ कुन गाउँ लग्नुहुन्छ भन्नुहोस् त टुडीखेल लग्नुहुन्छ ल टुडीखेलको राम्रो राम्रो जति हाम्रो होइन तपाईँको भयो नराम्रो बिग्रिएको भत्केको हामीले सुधार्ने प्रयास गर्छौँ है त हुन्छ फेरि फेरिको बसाइमा आउनु होला अहिलेका लागि हामी बिदा गर्छौँ गुड नाइटको शब्दहरू राख्नुहोस्
1: गुड नाइटको शब्दहरू राख्नु पर्दा अब सम्पूर्णलाई अब रेडियो सुनेर बस्नुभएका सम्पूर्ण साथीहरूलाई धन्यवाद दिँदै
0: हुन्छ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो अमर दर्लामी उहाँसँग कुराकानी गरिसकेका छौ पालो तपाईँको हो फोन गर्नुहोला 9862609940 को नम्बरमा फोन डायल गर्नुहोला अर्का सहभागी हुनुहुन्छ म स्वागत गरे कहाँदेखि को हुनुहुन्छ नमस्कार हजुर खै त ए टेलिफोन सम्पर्कमा साथी आउनु भएको छैन भन्ने संकेत मलाई आयो आउनुहोला 9862609940 को नम्बर तपाईँका लागि खुला गरेका छौँ फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्छौँ यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर 98 68 39 40 मा फोन डायल गर्नुहोला। आज गाउँखाने कथा तपाईको लागि तपाईको माझमा हामी खेलिराखेका छौं र गाउँखाने कथा खेलिराख्दाखेरि तपाईले फोन डायल गर्नुहोला र तपाई जित्नु भयो भने विजेता हुनुभयो भने तपाईले पनि पुरस्कार पाउन सक्नुहुन्छ, पुरस्कारको भागीदार तपाई पनि हुन सक्नुहुन्छ। यो कुरा म तपाईलाई जानकारी गराउँछु, तसर्थ फटाफट फोन डायल गर्नुहोला 98 68 60 39 40 को नम्बर तपाईका लागि खुला गरेका छौं। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर।
2: हेलो,
0: नमस्कार हजुर।
2: नमस्कार हजुर,
0: को बोल्नु भयो, कहाँबाट? गुल्मीको इस्माबाट नाम के भन्नुभयो तपाईको? हीरा बहादुर कुमार भन्नुभयो होइन? के छ हीराजी हाल खबर तपाईको? हाम्रो पनि एकदम ठिक ठाक छ, कार्यक्रममा आउनु भएको छ। गुल्मीबाट हीरा बहादुर कुमार तपाईको नाम भन्नुभयो होइन? हुन्छ, हीराजी कार्यक्रममा आउनु भएको छ। आज हामी के गर्छौ तपाईँलाई जानकारी छ कि छैन? एकदम छ होइन? ल म तपाईँलाई गाउँखाने कथा सोध्न चाहन्छु। हामीसँग यति बेला टेलिफोनमा गुल्मीबाट हीरा बहादुर कुमार हुनुहुन्छ। तपाईँ गुल्मीको कुन ठाउँमा हुनुहुन्छ? गुल्मीको इस्माबाट। हुन्छ, म तपाईँलाई अब गाउँखाने कथा सोध्छु र ध्यान दिएर सुन्नुहोला। गाउँखाने कथा यस प्रकार रहेको छ तपाईँको लागि। खोलामा बसेको पगरी कसेको के हो? खोलामा बसेको पगरी कसेको ल भन्नुहोस् के हो? खोलामा बसेको पगरी कसेको ल भन्नुहोस् के हो? खोलामा बसेको पगरी कसेको

0: हीरालाल जी
1: जी
0: खोई था जवाब आए ना था
1: आए ना किसे
0: आए ना उस वक्त गांव दिनों
1: गांव इसमें जिम्मी को पंगा
0: तब ये जून गांव में बात फोन करने वास्ते ते गांव में दिन बरसाई ये
1: इसमें पालुसा
0: क्या बनु वो
1: इसमें पालुसा
0: इसमें पालपा
1: पालुखा
0: पालुखा भन्छ इस्माको राम राम जति मेरो भाइ हो नराम्रो बिग्रेको भत्केको सब तपाईँको भाइ हो है त अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्
1: अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नु पर्दा मलाई चिन्ने नचिन्ने सम्पूर्ण र
0: हुन्छ अहिलेको लागि तपाईँलाई बिदा गर्छौ नमस्ते हीरालाल कुमाल आउनु भएको थियो गुल्मीबाट उहाँले सही जवाब दिन सक्नु भएन पालो तपाईँको हो फोन गर्नुहोला 9868309940 फोन डायल गर्नुहोला हामीले प्रश्न के राखेका छौँ भने खोलामा बसेको पगरी कसेको भन्ने प्रश्न राखेका छौँ यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर
2: नमस्ते
0: को बोल्नुभयो कहाँबाट
2: धुर्कोटदेखि लेख्नुहोस्
0: धुर्कोट कुन ठाउँबाट हजुर
2: जोशीतक
0: जोशीतक होइन धुर्कोट जोशीतकबाट लक्ष्मण सुनार
2: हजुर
0: हुन्छ कार्यक्रममा आउनु भएको छ म तपाईँलाई खाना खानुभयो लक्ष्मणजी हाम्रो पनि भइसक्यो होला म तपाईँलाई गाउँ खाने कथा राखेँ है त खोलामा बसेको पगरी कसै खोला भन्नुहोस् के हो
2: मैले त घाँस बाँधेको भन्छ
0: हजुर
2: हामीले जस्तै घाँस बाँध्छौँ नि त्यस्तै जस्तो लाग्छ
0: लग गरौँ लग गरौँ हुन्छ हामी लग गर्छौँ हेरौँ जवाब मिल्छ या मिल्दैन तपाईँले दिनुभएको जवाब मिलेन कुन गाउँ दिनुहुन्छ ल तपाईँकै गाउँ हामी लग्यौँ त्यहाँको राम राम जति मेरो भयो नराम्रो बिग्रेको भत्केको सब तपाईँको है त हुन्छ गुड नाइटको शब्दहरू राख्नुहोस् भन्दै थिए गुड नाइटको शब्द त कमसेकम राख्नुपर्छ नि हौ यति हतार गर्नुहुन्न कि फोन काट्नलाई लक्ष्मणजी यति बेला 9868309940 फोन डायल गर्नुहोला नम्बर तपाईँको लागि हामी खुल्ला गरेका छौँ भन्दै गर्दाखेरि गाउँखानी कथामा अलिकति यो समस्या आएको छ यसलाई मैले मिलाउँदैछु ल यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर
3: नमस्कार
0: कहाँदेखि को भन्नुभयो
3: रिमुवादेखि विष्णु दरलामी
0: रिमुवाबाट विष्णु दरलामीको के छ खबर
3: खबर सबै ठिकै छ अनि हजुरहरूको के छ
0: हाम्रो पनि एकदम ठिकठाक छ कार्यक्रममा आउनु भएको छ आज हामी के गर्छौँ तपाईँलाई जानकारी छ
3: हजुर छ
0: खाना खानुभयो
3: हजुर खाना भयो हजुरको भयो
0: हाम्रो पनि भयो क्या अरे ल अब म तपाईँलाई गाउँ खाने कथा राख्छु है त आँखो छ माखु रमाउँछ न हेर्छ न देख्छ के हो आँखो छ माखु रमाउँछ न हेर्छ न देख्छ ल भन्नुहोस् के हो आँखो छ माखु रमाउँछ न हेर्छ न देख्छ ल भन्नुहोस् के हो
3: भात पकाएको हो कि जस्तो लाग्छ के रे
0: भात पकाएको हो कि जस्तो लाग्छ भन्नुहुन्छ
3: हजुर
0: कतिको ढुक्क हुनुहुन्छ
3: हल्का हल्का
0: हल्का हल्का ढुक्क हुनुहुन्छ होइन
3: हजुर
0: लग गरौँ
3: हुन्छ
0: तपाईँ रिमुवाबाट विष्णु दरलामी भन्नु होइन रिमुवाबाट विष्णु दरलामी आउनु भएको छ ल हामी चेक गर्छौँ हेरौँ जवाब मिल्छ या मिल्दैन तपाईले दिनु भएको जवाफ मिलेन, अब गाउँ दिनु पर्यो।
3: ए भइहाल्छ, मैले रिमुवा नै दिन्छु, रिमुवाको राम्रो राम्रो सबै हजुरहरूलाई, नराम्रो चाहिँ सबै मलाई।
0: हुन्छ, यसको सही जवाब के हो थाहा छ? न्युरो, न्युरो भन्। ए यसको सही जवाब के हो थाहा छ?
3: छैन नि, थाहा भएन, हल्का हल्का त्यही हो कि जस्तो लागेर मात्रै भनेको
0: हो। ए मैले तपाईँलाई मात्रै यो प्रश्न गरेको छु होइन, मैले अघि नै अर्को प्रश्न गरेको थिएँ। अग्निको न्युरोको सही जवाब मैले भनेको थिएँ कि भनेको थिएन? भनेको थिएन नि
3: हजुर, भन्नुभएको छैन।
0: ए अग्निको सही जवाब न्युरो हो, यसको सही जवाब चाहिँ म दुईजनालाई अर्को सोध्छु है।
3: हुन्छ,
0: अहिलेको लागि गुड नाइटका शब्दहरू राख्नुहोस्।
3: विशेष गरी हजुरलाई अनि रेडियो स्काई सुनेर बस्नुहुने सम्पूर्ण साथीलाई, मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई सम्झिँदै बिदा हुन्छु। नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा रिमुवाबाट विष्णु दलामी। खोलामा बसेको पगरी कसेको यो चाहिँ न्युरो हो होइन, अनि यो अहिले चाहिँ मैले सोधेको प्रश्न अझै दुईजनालाई सोध्न बाँकी छ, यो कुरा म तपाईँलाई जानकारी गराउँछु। 9868309940 को नम्बर तपाईँको लागि खुला गरेका छौँ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गरे। नमस्कार हजुर।
4: हजुर नमस्ते।
0: को बोल्नुभएको? कहाँबाट?
4: प्युठानबाट ऋषिराम पाण्डे।
0: ऋषिराम पाण्डेको के छ हालखबर? हाम्रो पनि एकदम ठिक छ। कार्यक्रममा आउनु भएको छ, आज हामी के गर्छौँ जानकारी छ कि छैन? प्रश्न सुन्नु भएको छ? जवाब के होला?
4: घाउ अथवा खटिरा, घाउ खटिरा के?
0: घाउ खटिरा भन्नुहुन्छ। कतिको ढुक्क हुनुहुन्छ?
4: ढुक्क त भन्दैन, तर पनि घाउ खटिरामै लक गरौँ।
0: हुन्छ, हामी चेक गर्छौँ, हेरौँ जवाब मिल्छ या मिल्दैन है त। तपाईँ प्युठान, प्युठानबाट ऋषिराम पाण्डे प्युठानको अहिरावतीबाट। हुन्छ, एकदमै सही जवाब दिनुभएको छ तपाईँले है त। अहिलेको लागि तपाईँले साथीहरूलाई गुड नाइटका शब्दहरू भन्दा नि कुन गाउँ लग्नुहुन्छ होला भन्नुहोस्। हामीसँग यति बेला कुन गाउँ छ भनेपछि इस्मा गाउँ छ
4: हजुर।
0: ए रिमुवा गाउँ तपाईँलाई? ल, रिमुवाको गाउँ तपाईँको भयो है त। रिमुवाको राम्रो राम्रो जति तपाईँलाई नराम्रो बिग्रेको भत्केको सब हाम्रो कोलाई अरे हाम्रो विष्णुजीलाई है त। हुन्छ, अहिलेको लागि तपाईँलाई बिदा गर्छौँ, साथीहरूलाई गुड नाइटको शब्दहरू राख्नुहोस्।
4: हजुरलाई अनि रेडियो सम्पूर्ण
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी ऋषिराम पाण्डे, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला। नमस्ते भनिसकेपछि लेभल तल झार्नुहोला है फोनको। 9868309940 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि खुला गरेका छौँ। र यति बेला अर्को साथी हुनुहुन्छ, त्यसपछि हामी एउटा गीत राख्नेछौँ है। यति बेला साथी नमस्कार हजुर।
5: नमस्ते।
0: को बोल्नुभयो? कहाँबाट? युनिसा छेत्री। के छ युनिसा? हाम्रो पनि एकदम ठिक छ। के गर्दै हुनुहुन्छ नि? कार्यक्रम बस सुन्दै बस्दै चल्दै। कोसँग चल्दै हो?
5: दिदी बहिनी अनि दाइहरूसँग चल्दै।
0: ए दिदी बहिनी दाइहरूसँग चल्दै होइन?
5: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज गाउँखाने कथा राखेँ है त तपाईँलाई। गाउँखाने कथा राखेँ है त तपाईँलाई। ल, ध्यान दिएर सुन्नुहोला। एउटा मान्छेलाई 32 पुलिसले घेरेको, ल भन्नुहोस् के हो? एउटा मान्छेलाई 32 पुलिसले घेरेको आइना भन्नुभयो दिमाग लगाउनु न आउन पनि सक्छ एउटा मान्छेलाई 32 जना पुलिसले घेरेको हजुर दाँत भन्नुहुन्छ कतिको ढुक्का हुनुहुन्छ तपाईँ त्रिवेणीको कुन ठाउँमा हुनुहुन्छ तपाईँ त्रिवेणीको कुन ठाउँमा हुनुहुन्छ त्रिवेणी दहबनबाट युनिसा छेत्री हुन्छ हामी चेक गर्छौँ है दा तपाईँले दिनुभएको जवाब मिलेन है दा मिलेन अब तपाईँले गाउँ दिनु पर्यो दहबन नै दिनुहुन्छ ल राम्रो राम्रो जति मेरो भयो नराम्रो बिग्रेको भत्केको सब तपाईँको है त हुन्छ गुड नाइटको शब्दहरू राख्नुहोस्
6: हुन्छ फर्स्ट हजुरको राजनीतिको है 21 वर्ष पनि यो दुर्गको कामना अनि प्रविधि कामतिरको लाग्छ नि 21 वर्ष पनि यो दुर्गको कामना अनि मसँग रहनु भएको दादा सक्सन छेत्री अनि साक्षा छेत्री अनि मैले चिन्ने नचिन्ने मभन्दा अगाडि आउनुहुने मभन्दा पछाडि आउनुहुने र यति बेला गाईको सुनेर बस्नुहुँदै सम्पूर्ण
0: नमस्ते अब एउटा गीत राख्छौँ तपाईँको लागि गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि गीतपछि फेरि आउँछौ

0: पराईको घुम्टो ओढेर गयो, जोडीको नाता तोडेर गयो। यो गीतपछि तपाईँहरूलाई फेरि पनि स्वागत गर्छौ कार्यक्रम गुड नाइटमा। छौ तपाईँ यति बेला कार्यक्रम गुड नाइट यति बेला सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा आज हामी तपाईँसँग गाउँ खाने कथाको रमाइलो खेल खेलिराखेका छौ। यो क्रममा तपाईँलाई जानकारी गराए 9868309940 फोन डायल गर्नुहोला, नम्बर तपाईँका लागि हामी खुला गरेका छौ। फटाफट फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए 9868309940 फोन डायल गर्नुहोला। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। कहाँदेखि बोल्नुभयो? गुल्मी रिमुवाबाट। नाम के भन्नुभयो? मनिष दर्लामी भन्नुभयो होइन? के छ मनिषजी, हाल खबर?
1: ठिकै छ।
0: ल, कार्यक्रममा आउनु भएको छ। अनि भात खानुभयो? खानुभयो। कति क्लासमा पढ्नुहुन्छ? थ्री क्लासमा पढ्नुहुन्छ। ल, म तपाईँलाई प्रश्न राखेँ है। र एउटा मान्छेलाई 32 पुलिसले घेरेको भन्नुहोस् के हो?
1: मादलको घर।
0: हजुर,
1: मादलको घर।
0: मादलको घर कतिको ढुक्का हुनुहुन्छ?
1: एकदमै
0: ढुक्का हुनुहुन्छ होइन? हामी लग गर्छौँ हेरौँ मादलको घर मिल्छ कि मिल्दैन है। त तपाईँले दिनु लागेको जवाफ मिलेन, गाउँ दिनु पर्यो नि। हजुर, गाउँ दिनुहोस्। रिमुवा त आइसकेको छ पहिला, अब अर्को गाउँ दिनुहोस्। तपाईँले कसलाई सिकाइरहनु भएको छ? नसिकाउन भन्नु, तपाईँ आफै बोल्नुहोस् है। बस्ने रिमुवाको बस्ने टोल दिनुहुन्छ होइन? बस्ने टोल मनिष दर्रामी हुन्छ। कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिका बसाइमा आउनुहोला। अहिलेको लागि हामी तपाईँलाई बिदा गर्छौँ, तर त्योभन्दा अगाडि गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: मलाई नचिन्ने नचिन्ने सबैलाई कमजोर बिदा हुन्छ।
0: नमस्ते। अब हामी हाम्रो स्टुडियोको घडीमा यति बेला कति मिनट गयो? 40 मिनट गएको छ, 9:40 गएको छ। यो कुरामा तपाईँलाई जानकारी गराए। अर्को सहभागी साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
2: नमस्कार,
0: को बोल्नुभयो? कहाँबाट? प्रदीप विश्वकर्मा। के छ प्रदीप, हाल खबर तपाईँको? रुगाले माया गर्यो होइन? किन गर्यो तपाईँलाई रुगाले माया? किन गर्यो किन थाहै भएन होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, म तपाईँलाई प्रश्न राख्छु, ध्यान दिएर सुन्नुहोस् ल। एउटा मान्छेलाई 32 पुलिसले घेरेको, ल भन्नुहोस् के हो? दात र जिब्रो भन्नुहुन्छ। कतिको ढुक्का हुनुहुन्छ? जटारो भन्नुभएको होइन? हुन्छ, म तपाईँलाई दात र जिब्रो भन्नुभएको छ। तपाईँ प्रदीप विश्वकर्मा जाजरकोट कुन ठाउँबाट हो? गाउँको नाम भन्नुहोस्। जाजरकोट।

0: माबाट प्रदीप विश्वकर्मा हुन्छ कार्यक्रममा आउनु भएको छ म तपाईलाई चेक गर्छु है दा दात र जिब्रो भन्नु भएको छ हैन सबैले दिनु भएको जवाफ मिलेको छ अब कुन गाउँ लग्नु हुन्छ होला भन्नुस् बस्नेत टोल लग्नु हुन्छ कि अनि त्यसपछि त्रिवेणी गाउँपालिकाको दहबन लग्नु हुन्छ कि हैन ल त्रिवेणीको दहबनको बाट हाम्रो युनिसाजीले राम्रो राम्रो कुराहरू सुधार्नुहुन्छ नराम्रो बिग्रेको भत्केको सब तपाईँको है त ए राम्रो राम्रो तपाईँको बिग्रेको भत्केको सब हाम्रो युनिसाजीलाई है त हुन्छ गुड नाइटको शब्दहरू राख्नुहोस्
1: सर्वप्रथम त हजुरलाई अनि प्राणसँग कस्तो भएको मित्रलाई र मलाई चिन्ने मभन्दा अगाडि आउने मभन्दा पछाडि आउने र मलाई चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूलाई गुड नाइटको शब्द राख्दै विदा नमस्ते
0: नमस्ते टेलिफोन सम्पर्कमा प्रदीप विश्वकर्मा आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ अमर बहादुर बुढालाई सम्झिन्छु मैले जाजरकोटमा हुनुहुन्छ उहाँले प्रायोजन गर्नुभएको छ कार्यक्रमको लागि जो विजेता हुनुहुनेछ उहाँहरू मध्येबाट एकजनाले पुरस्कार प्राप्त गर्नुहुनेछ यो कुरा म तपाईँलाई जानकारी गराए अर्का सहभागी साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर नमस्कार हजुर को बोल्नुभयो कहाँबाट यो कल हामी लिन सक्छौँ र आवाजै आएन टावर छैन जस्तो छ हेलो कृपया तपाईँले टावरले राम्रोसँग काम गर्ने ठाउँमा गएर फोन डायल गरिदिनु होला है त म तपाईँलाई आग्रह गर्छु यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर नमस्ते को बोल्नुभयो कहाँबाट सोनी लिम्बू धनकुटाबाट के छ सोनी हालखबर यति बेला के गर्दै हुनुहुन्छ यति बेला के गर्दै हुनुहुन्छ कार्यक्रम सुनेर बसिरहनु भएको छ म तपाईँलाई गाउँ खाने कथा राखेँ है त तपाईँ धनकुटाको कुन ठाउँबाट हुनुहुन्छ सोनीजी पहिला म तपाईँको नाम टिप्नु पर्यो कि गाउँको नाम त होला नि धनकुटा टाङखुवाबाट सोनी लिम्बू ल हुन्छ कार्यक्रममा आउनु भएको छ म तपाईँलाई अब गाउँखाने कथा राखिहाल्छु होइन गाउँखाने कथा यस प्रकार रहेको छ कालो ओडारमा लहरै जन्ती ल भन्नुहोस् के हो कालो ओडारमा लहरै जन्ती ल भन्नुहोस् के हो आएन भन्नुहुन्छ अब त गाउँ त तपाईँको जाने भयो त आमा त्यही धनकुटा त आफ्नो गाउँ त आफ्नै गाउँ दिनुपर्छ तपाईँले हामीलाई कुन गाउँ बताउनु भएको छ भने टाङखुवा गाउँ चाहिँ हामीलाई दिनुपर्छ है त ल टाङखुवाको राम राम जति मेरो नराम्रो बिग्रेको भत्केको सब तपाईँको गुड नाइटको शब्दहरू राख्नुहोस् ल नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो सोनी लिम्बू उहाँसँग कुराकानी गरिसकेका छौँ उहाँले सही जवाब दिन सक्नु भएको छैन पालो तपाईँको दुईजना साथी आउनु होला त्यसपछि म सही जवाब भनिदिनेछु यति बेला अर्को साथी नमस्कार हजुर
2: हजुर नमस्कार हजुर म बोल्दैछु हजुर माडीबाट भान्डिरपुन हजुर
0: भान्डिरपुन बोल्दै हुनुहुन्छ के छ माडीतिरको रोल्पाबाट बल्ल एकजना आउनुभयो होइन
2: ए रोल्पाबाट रोल्पामा म मात्रै आएको अहिले
0: त्यही त नि रोल्पाबाट तपाईँ मात्रै आउनु भएको छ
2: ए ल ल खुसीको कुरा भयो नि यो पनि धेरै
0: के छ रेडियोबाटै कार्यक्रम सुन्दै हुनुहुन्छ
2: ल ल म त एकदम मजाले सुनिरहेको छ नि रेडियो फ्रिक्वेन्सीबाटै सुनिरहेको
0: छ कस्तो बजिरहेको छ फ्रिक्वेन्सीमा
2: क्लियर छ सर, एकदमै राम्रो छ नि,
0: एकदमै कुनै अड्किने अड्डिने त गरे होइन नि।
2: हजुर हजुर, हिजोका दिनहरूमा चाहिँ अलिकति समस्या देखिन्थ्यो, अहिले नै कतिखेर कतिखेर बेला बगतमा आज चाहिँ अहिले चाहिँ क्लियर छ
0: है, अहिले चाहिँ क्लियर छ होइन।
2: हजुर
0: ल हुन्छ, कार्यक्रममा आउनु भएको छ, म तपाईँलाई गाउँ खाने कथा राखेँ है ल।
2: हजुर,
0: कालो ओडारमा लहरै जन्ती ल भन्नुहोस् के हो?
2: ओहो, कालो ओडारमा लहरै जन्ती भन्दा
0: तपाईँको गाउँको नाम के हो भन्नुहोस् त, म त यहाँ टिप्नु पर्यो कि।
2: हजुर हजुर, मिनाइ टिप्नु न।
0: गाउँको नाम के हो?
2: मिनाइ।
0: मिनाही।
2: हजुर,
0: माडी एक मिनाहीबाट भानवीरपुन।
2: हजुर,
0: लाभ उत्तर भन्नुहोस्।
2: म चाहिँ दाँत हो कि क्या हो सर, दाँत जस्तै माने म त्यही भन्छु ल,
0: दाँत ल गरौँ
2: गरिहाल्नु सर,
0: ल गरौँ हेरौँ दाँत मिल्छ कि मिल्दैन।
2: हजुर ल ल ल,
0: मिलेन नि हजुर, अब मिनाही मेरो भयो होइन
2: ल, मेरो मिनाइ चाहिँ अब त्यो लिबाङ दिवस जाने भयो
0: ल। ल हुन्छ, अहिलेको लागि राम्रो राम्रो जति मेरो भयो नराम्रो बिग्रेको भत्केको तपाईँले सुधार्नु होला, अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
2: ल ल ल, गुड नाइट नाइटका शब्द बोल्नु पर्दाखेरि चाहिँ फर्स्ट अफ अल त हजुर वीरेन्द्र सरलाई धेरै गुड नाइट शुभ सम्बन्धी छ, र प्राविधिक मित्रहरूलाई पनि गुड नाइट शुभ सम्बन्धी छ, र इतिहासमा जति साथीहरूले सुनिराख्नु भएको छ, साथी सङ्गीहरूले धेरै माया गर्नुहुन्छ, गुड नाइट कार्यक्रम एकदम माया गर्नुहुन्छ, उहाँहरू सबैजनालाई एकदमै गुड नाइट शुभ पनि भन्दै म पनि छुटिन्छु। हजुर
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँको नाम हो भानवीर, उहाँसँग कुराकानी गरिसकेका छौँ र उहाँले मिनाही गाउँ दिनुभएको छ, यो गाउँलाई पनि म टिक लगाइहाल्छु होइन, फेरि बिर्सिन्छ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गरे, नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कमलाजी, काठो बोल्न मिल्छ कि मिल्दैन होला? ठुलो आवाजमा बोल्न मिल्छ कि मिल्दैन होला? बोलिरहनु भएको छ, तपाईँको आवाज सानो आइरहेछ। ल कार्यक्रममा आउनु भएको छ, म तपाईँलाई गाउँ खाने कथा राखेँ है ल। कालो ओडारमा जन्तीको लहरै ल भन्नुहोस्, लहरै जन्ती बसेको ल भन्नुहोस् के हो? हजुर, कालो ओडारमा लहरै जन्ती, मुखभित्रको दाँत भन्नुहुन्छ, तपाईँको मुख कालो छ र कमलाजी, तपाईँको मुख कालो छ र कमलाजी, लग गरौँ गोराई सैगाबाट कमलापुन, उहाँले दिनुभएको जवाब हामी लग गर्छौँ, हेरौँ जवाब मिल्छ मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेन, यसरी फोन चाहिँ काट्न पाइन्न है, गाउँ दिएर मात्रै फोन काट्न पाइन्छ, सैगा हाम्रो भयो होइन। ल यसको सही जवाब म भनिदिन्छु, कमिलाको ताती, कमिलाको ताती है, ओडारमा बस्छ नि त्यो दुलोमा बस्छ नि होइन, अनि सबै मिलेर बस्छ नि त होइन, कमिलाको ताती यसको सही जवाब रहेको छ। 9:50 गइसकेको छ, अब म छिट्टो छिट्टो तपाईँहरूको कल लिन्छु। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर,
3: नमस्ते,
0: को बोल्नुभयो कहाँबाट?
3: तेबाङबाट प्रकाश थापा।
0: प्रकाश थापा तेबाङबाट होइन?
3: हजुर
0: ल प्रकाशजीलाई म तपाईँलाई गाउँ खाने कथा राख्छु है त।
3: हजुर
0: ल, म पहिले तपाईँको नाम टिप्छु होइन, तेबाङ रोल्पाबाट प्रकाश
3: थापा
0: थापा, ल म तपाईँलाई गाउँ खाने कथा राखेँ। पुर्के बाहुनको सुर्के चन्दन ल भन्नुहोस् के हो?
3: हजुर,
0: पुर्के बाहुनको सुर्के चन्दन ल भन्नुहोस् के हो? पुर्के बाहुनको सुर्के चन्दन आएन भन्नुभयो, गाउँ दिनुहोस्, तेबाङ नै हो, तेबाङको राम्रो आम जति मेरो नराम्रो बिग्रेको भत्केको सब तपाईँको है त। अहिलेको लागि साथीहरूलाई गुड नाइटको शब्दहरू राख्नुहोस्।
3: सर्वप्रथम हजुरलाई र मेरो साथीहरू सेमसर विष्ट, पोरी विष्ट, दीपक विष्ट प्रेम विष्ट आदिलाई गुड नाइट भन्दै छुट्टिन
0: चाहन्छु। नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नु होला 9868-6040-40 को नम्बरमा। 52 मिनट गएको छ, एकजना साथीलाई लिउँ। के छ साथी, हुनुहुन्छ? नमस्कार हजुर।
4: हजुर नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
4: म प्युठानबाट रोशन मगर।
0: प्युठान कुन ठाउँबाट, कुन गाउँबाट भन्नुहोस् त?
4: ठ्याक्कै मान्डवी गाउँपालिका धनचौरबाट।
0: मान्डवी धनचौरबाट रोशन मगर, हुन्छ। रोशन कार्यक्रममा आउनु भएको छ, म तपाईँलाई गाउँखाने कथा राखिहालेँ है त।
4: हुन्छ,
0: पूर्ति बाहुनको सुर्खी चन्दनलाई भन्नुहोस् के हो?
4: म चाहिँ मासको गेडो भन्छु है।
0: मासको गेडो भन्नुहुन्छ होइन?
4: हजुर।
0: कतिको ढुक्क हुनुहुन्छ?
4: ढुक्क त छैन, झटार हो।
0: हुन्छ, हामी लग गर्छौँ, हेरौँ जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेको छ। अब कुन गाउँ लग्नुहुन्छ रोशनजी?
4: हजुर,
0: कुन गाउँ लग्नुहुन्छ? हामीसँग तेवाङ रोल्पा छ होइन, घोराई सैगा पनि छ, माडी एक मिनही पनि छ। कुन गाउँ लग्नुहुन्छ भन्नु त? अनि धनकुटाको तानकुवा पनि छ, घोराईको सैगा लग्नुहुन्छ होइन? सैगाको राम राम जति मेरो होइन, तपाईँको नराम राम जति कमलाको है त। अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
4: विशेष गरेर हजुरको लागि अनि प्राविधिक मित्रको लागि र यति बेला रेडियो सुनेर बस्नुभएका सबैलाई गुड नाइट भन्दै बिदा। नमस्ते
0: नमस्ते। अब सही जवाब दिने साथीहरूको नाम म भन्छु। रिमुवाबाट अमर दर्लामीले सही जवाब दिनुभएको थियो। यसै क्रममा हामीलाई प्युठानबाट ऋषिराम पाण्डेले पनि सही जवाब दिनुभएको छ। यसै क्रममा जाजरकोट फाल्माबाट प्रदीप विश्वकर्माले पनि सही जवाब दिनुभएको छ। यसै क्रममा हामीलाई अन्तिममा रोशनजीले पनि सही जवाब दिनुभएको छ। यी सबैजनालाई मिलाउँदाखेरि आजको विजेता हुन सफल हुनुभएको छ। आजको विजेता हुन सफल हुनुभएको छ प्युठानबाट आउनु भएको रोशन मगर, आजको कार्यक्रमको विजेता हुन सफल हुनुभएको छ। रोशनजी, तपाईँ कार्यक्रम सकिए लगत्तै हामीलाई फोन गर्नुहोला 9864-17-298 भोलि बिहान 10 बजीतिर फोन गर्नुहोला है, तपाईँलाई म आग्रह गरे। यति जेल कार्यक्रम सुनेर साथ दिने तपाईँलाई, कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। कार्यक्रम मनपर्छ भने मनपर्छ भन्नुहोला, कहाँ कहाँबाट सुन्नुहुन्छ जानकारी गराइदिनुहोला। जसका लागि फोन गर्नुहोला मलाई 9864-17-298 भन्दै, घरभित्रका सबै सामानहरू सुरक्षित राख्नुहोला, औषधि समयमै खानुहोला, खानेपानी आफूसँगै राखेर सुत्नुहोला, भान्सा कोठामा खाना पकाइसकेपछि आगो निभाएर मात्रै सुत्नुहोला, झालडुक्काको चुकुन राम्रोसँग लगाउनुहोला। आजको लागि म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु। नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्। गुड नाइट, शुभ सपनी।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्राई चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिलिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोचोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: समुदाय को लागी सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज
1: सामान राम्रो छ ढुक्क हुनु
2: थाहा छ त्यसैले त यही लिन आएको
3: विदेशमा पनि फ्लोकार्ट र देशी प्रडक्ट नै युज हुन्छ
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
1: मार्बल
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राख्नुहोस् है
2: सुरक्षा घरको
1: साथ जीवन जान्छ
4: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालय अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोभित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-171 4780-724 वा हिमालय वाटर .com.np लगइन गर्नुहोस्

हार्दिक नमस्कार प्रणाम वरपर सर्र सर्र हावाको ससरा आफ्नै शैलीमा फुलिरहेका बगैंचाका सुन्दर फूलहरू उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू शिरबिर शिरबिर शिरबिर आउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं चहरा छन्दहरू यी सबै सबै कति दिव्य छन्, कति सुन्दर छन्। यिनकै उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ, कति दिव्य र ऊर्जादायी देखिएको छ। प्रिय सज्जन, यो सुन्दर समयमा तपाईसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घर आँगन घरद्वारहरूमा उपस्थित भएको छु। मलाई स्मरण भन्दै कार्यक्रम जीवन गङ्गा कार्यक्रम जीवन गङ्गाको एउटा नयाँ प्रभाव म तपाईँलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। जीवन गंगामा हामीले विभिन्न

विभिन्न विद्वानहरूले गर्नुभएका अनेकन विचारहरूमाथि पनि उहाँहरूका धारणाहरूमाथि पनि हामीले चिन्तन गरेका छौं, सत्सङ्ग गरेका छौं। त्यस्तै अन्य जीवन भोगाईसँग सम्बन्धित सामान्यदेखि लिएर सामान्य विषयहरूमाथि पनि हामीले चिन्तन गरेका छौं, सत्सङ्ग गरेका छौं। प्रसिद्ध ग्रन्थ गीताका वचनहरूमाथि पनि हामीले विश्लेषण गरेका छौं, चिन्तन गरेका छौं, सत्सङ्ग गरेका छौं। जे होस्, यी सबैको उद्देश्य, सबैको अर्थ, सबैको सत्सङ्गको एउटै उद्देश्य हामी जीवनप्रति जागृत गरौं, हाम्रा मूल्यहरूप्रति जागृत गरौं, हाम्रा उद्देश्यहरूप्रति स्पष्ट हुन सकौं। वास्तविक रूपमा नदी जस्तै पवित्र र निर्मल जीवन बाँच्न सकौं, गंगा जस्तै हाम्रो जीवन पवित्र होस्। निष्कर्षमा, निचोडमा, जीवन गंगामा हामीले प्रस्तुत गर्ने विषयहरू, हामीले सत्सङ्ग गर्ने विषयहरूले यही कुरा बताएका छन्, बताउँछन्। प्रिय सज्जन, भगवान गौतम बुद्धका बारेमा हामीले चर्चा गरेका छौं विभिन्न समयमा, विभिन्न श्रृङ्खलाहरूमा, सर्वसाधारणदेखि लिएर आफ्ना शिष्यहरूलाई विभिन्न समयमा भगवान गौतम बुद्धले जीवन उपयोगी शिक्षाहरू प्रदान गर्नुभएको छ। मनुष्य जीवनलाई कसरी जागृत गर्ने, जीवनमा आउने जटिलताहरूलाई कसरी सरलीकरण गर्ने, यी आदि सन्दर्भमा मनुष्य मात्रका निमित्त भगवान गौतम बुद्धले व्यक्त गर्नुभएका उपदेशहरू धम्म पदमा समेटिएका छन्। आउनुहोस्, धम्मपदका बुद्धका वचनहरूमाथि अब सत्सङ्ग गरौं, चिन्तन गरौं। भगवान गौतम बुद्धले भन्नुभएको छ पाली भाषा, मनो पुब्बंगमा धम्म मनो सिद्धा मनोमया मनसा चे पदुठेन भाषति वा करोति वा ततो नम दुःख मन्वेति चक्कम वा बहतो पदम। यो पाली भाषा हो, बुद्ध भाषा। इसको संस्कृत अनुवाद यस्तो हुन्छ, मनः पूर्वंगमा धर्म मनः श्रेष्ठ मनोमया मनसा चित प्रदोष्टेन भासति वा करोति तत एनम दुःखमन्वेति चक्रनिव बहतः परम। अर्थात सबै कार्य मनबाट आरम्भ हुन्छ, मनो पूर्वंगमा धर्म मनो श्रेष्ठ मनोमया, मन नै सर्वोपरि छ, संसार मनमा दुराशय राखेर बोल्ने अथवा काम गर्ने मानिसलाई दुःखले त्यसै गरी पछाइरहन्छ, त्यसरी गोरु गाडाको पाङ्राले गोरुलाई पछ्याइरहन्छ। भगवान गौतम बुद्धले के भन्नुभएको भन्दा, सबै कामहरू मनबाट शुरू हुन्छन्, मनको संकल्प अनुसार हाम्रा व्यवहारहरू निश्चित हुन्छ। हामीले व्यवहार गर्नु पूर्व सबैभन्दा पहिला हाम्रो मनले धारणा निर्माण गर्दछ, कसरी काम गर्ने, कस्तो किसिमको काम गर्ने, कसको सहयोग लिने, के कस्तो सामग्रीको प्रयोग गर्ने आदि इत्यादि विभिन्न किसिमका धारणाहरूको निर्माण हाम्रो मनले गर्दछ। मनले गरिसकेपछि ती बिस्तारै व्यवहारमा कार्यरूपमा परिवर्तित हुन्छ, त्यसैले सबै कार्य मनबाट हुन्छ। त्यसैले यो मन सर्वोपरि छ भन्ने भगवान गौतम बुद्धको भन्नु। व्यक्ति मात्रै मनोमय छैन, सारा संसार मनोमय छ। जहाँ मनुष्य छ त्यहाँ मन छ, जहाँ जहाँ मनुष्यका कर्म र तिनका फलहरू देखिन्छन् ती सबैका पछाडि मनुष्यको मनको ठूलो भूमिका रहेको हुन्छ। यसकारण मनभित्रका अनेकन धारणाहरू, अनेकन विचारहरू प्रत्यक्ष हाम्रो व्यवहारमा प्रतिबिम्बित हुने भएका हुन्, मनमा दुराशय कहिले पनि आउन नपाओस् भनेर हरेक व्यक्ति सचेत हुनुपर्छ। दुराशयले दुःख दिन्छ, त्यही सोच्छ मनभित्र यदि कसैप्रति गलत धारणा छ भने, कसैप्रति दुराशयको भाव रहेछ भने, प्रतिशोधको भाव रहेछ भने, त्यो दुराशय, त्यो प्रतिशोधले